0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
2: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-7054, 01-4770-7054 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौ।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सन्दै झै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ वचन प्राणको भोजन। परमेश्वरका प्रिय जनहरू, जसरी हामीलाई शरीरको भोजनको आवश्यकता पर्दछ त्यस्तै गरेर आत्माको भोजनको पनि आवश्यकता पर्दछ भनिकन बाइबलले बताएको छ। पवित्र बाइबलको पहिलो कोरिन्थी पुस्तक 15 अध्यायको 44 पदको ख खण्डमा हाम्रो शारीरिक शरीर हुन्छ भने हाम्रो आत्मिकी शरीर पनि अवश्य हुन्छ भनिकन यस खण्डमा बताइएको छ र यो खण्ड म पढिदिनेछु। प्राकृतिक शरीर छ भने आत्मिकी शरीर पनि अवश्य हुन्छ। यहाँ हाम्रो जसरी हामीले ओढेको प्राकृतिक शरीर यो छँदैछ, यसलाई हामीले खाना खुवाएन भने यो मर्छ, हामीलाई रिङटा लाग्छ, हामीलाई कमजोर महसुस हुँदछ र हामीले साना चिजहरू पनि उठाउन सक्दैनौ किनकि हामीलाई काम गर्नको लागि तागतको जरुरत पर्दछ र तागत चाहिँ खानाबाट आउँदछ र यदि हामीले शारीरिक शरीरको लागि भोजन खाएनौ भने हामी कमजोर हुँदै जाँदछौ। त्यति मात्र होइन, मानिसलाई रोग लाग्न पर्दैन, वृद्ध हुन पर्दैन, कुनै एक्सिडेन्ट हुन पर्दैन, यानि कुनै पनि प्रकारको आपत्ति विपत्तिहरू आउन पर्दैन मानिसले भोजन खानु भएन भने मानिस मर्दछ र शरीरलाई भोजनको अति नै जरुरत पर्छ। भने जस्तै हाम्रो आत्माको शरीर जसलाई हामी प्राण भन्दछौँ, यदि हाम्रो प्राणलाई हामीले भोजन जो भोजन चाहिँ परमेश्वरको वचन हो भनिकन प्रभु येशूले मत्तीको पुस्तक 4:4 मानिस रोटीले मात्र होइन तर प्रत्येक परमेश्वरको मुखबाट निस्केको वचनबाट जीवित रहँदछ भनिकन मत्तीको पुस्तक 4:4 उहाँले भन्नुभयो। यो खण्डलाई पनि म पढिदिँदछु। तर येशूले जवाब दिनुभयो, लेखिएको छ मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहँदछ र व्यवस्थाको पुस्तक 8 पनि यही नै कुराहरू बताइएको छ र शरीरको खाने पिने कुराहरू भोजन हो भने जो शरीरको लागि यसले पेट्रोल जस्तो डिजेल जस्तो यानि विद्युतीय कारहरूको लागि बिजुली जस्तो यसले कामहरू गर्दछ शरीरको लागि भने जस्तै आत्माको लागि आत्मिकी भोजन चाहिँ परमेश्वरको वचन हो भनिकन बाइबलले स्पष्ट गर्दछ र अहिले मैले भर्खरै पढेर तपाईँहरूलाई सुनाइ पनि सकेको छु र प्रभु येशूले स्पष्ट यो भन्नुभयो मानिस भौतिक भोजनले मात्र जीवित रहँदैन तर मानिस जीवित रहनको लागि परमेश्वरको मुखबाट निस्किएको हरेक वचनबाट मानिस जीवित रहन्छ भनिकन उहाँले मत्तीको पुस्तक 4:4 यो स्पष्ट गर्नुभएको छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि हामीले बिहानको खाजा खान्छौँ, जसरी लन्च बिहानको खाना खान्छौँ, फेरि दिउँसो हामीले केही खाजाहरू पनि खान्छौँ, त्यसपछि सुत्न अगाडि पनि हामीले बेलुकाको खाना डिनर खान्छौँ। यदि यसो नगरिएको खण्डमा हाम्रो शरीर स्वस्थ रहन सक्दैन। तर हामीलाई जो प्राणको भोजन, जो प्राण हामीभित्र छ, हामी दुईटा छौँ, एउटा हाम्रो शारीरिक शरीर छ, अर्को चाहिँ हाम्रो आत्माको शरीर छ। शारीरिक शरीरलाई जो भोजनहरू हामीले नदिएको खण्डमा मैले अघि नै भनिसकेँ, हाम्रो शारीरिक शरीर मर्न पनि सक्दछ भने हाम्रो आत्मिकी शरीर जो अनन्तसम्म जाँदछ, झन् आत्मिकी शरीरको भोजन त झन् कति बढी महत्वपूर्ण छ हामीले यी कुराहरू सम्बन्धी सोच्न सक्दछौँ। शारीरिक भोजन नखाएको खण्डमा शारीरिक शरीर मर्दछ भने जस्तै आत्मिकी शरीरको आत्मिकी भोजन जो परमेश्वरको वचन हो त्यो नखाएको खण्डमा हामी आत्मामा कमजोर हुन्छौँ, यानि आत्मा मर्न सक्दछ। शारीरिक शरीरको भोजन सम्बन्धी मैले एउटा घटना
देखेको थिएँ, त्यो घटना म आफै स्वयंले हेरेको पनि थिएँ। एकपटक मेरो छोरीलाई रुगा मार्की लाग्यो, म ललितपुरको हर्गेन्स नर्सिङ होम भन्ने नर्सिङ होममा छोरीलाई लिएर बाल डाक्टरलाई चेकअप गराउनको लागि गएको थिएँ। डाक्टर पर्खने क्रममा त्यहाँ अर्को बच्चा लिएर मेरै त्यो बेन्चमा बस्नुभएको अर्को महिला पनि हुनुहुन्थ्यो, र त्यही क्रममा मैले उहाँलाई यो बच्चा तपाईँको हो भनेर सोधेँ। उहाँले हो भन्नुभयो। के को लागि ल्याउनुभयो भनेर चाहिँ मैले त्यसरी सोद्धाखेरि उहाँले भन्नुभयो, के गर्नु दाई, यो बच्चाले खाँदै खाँदैन भनेर चाहिँ उहाँले त्यसरी भन्नुभयो। मेरो नजरमा त्यो बच्चा 3-4 वर्षको हुनुपर्छ भनेर चाहिँ मैले सोचेको थिएँ। तर उहाँलाई मैले यो बच्चाको उमेर चाहिँ कति भयो भनेर सोद्धाखेरि तिनको प्रति उत्तरमा यो बच्चा त 13 पुरा पुगेर 14 लाग्यो भनिकन उत्तर दिनुभयो। म छक्कै परे। शरीर भोजनको लागि हो, भोजन शरीरको लागि हो भनिकन बाइबलले बताउँदछ। भोजन नखाइएको खण्डमा यहाँ 14 वर्षको बच्चा मैले 3 वर्ष यानि 4 वर्षको सोचिरहेको छु। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यस्तै नै आत्मिकी भोजन नखाइएको खण्डमा प्रभु येशूलाई विश्वास गर्नुहुने परमेश्वरको छोरा यानि छोरीहरूले परमेश्वरको मुखबाट निस्किएको जो आत्मिकी भोजन वचन बिहान खानु भएन, दिउँसो खानु भएन, बेलुकी खानु भएन भने हाम्रो हालत पनि त्यस्तै प्रकारको हुन जाँदछ। हामी आत्मामा वृद्धि हुन सक्दैनौँ। म मण्डली गएको यति वर्ष भयो भनेर हामीले त्यो कथा व्यथा मात्रै सुनाउने, त्यो अङ्कहरू मात्रै बढ्ने प्रकारका कुराहरू हुँदछ, तर आत्मामा हामी बढेका हुँदैनौँ। यो ठुलो दुर्दशाको कुराहरू बन्न जाँदछ, किनकि हामीलाई म त यति वर्षको भइसकेँ भन्ने एक प्रकारको अभिमान भित्रबाट आउन सक्ला, तर आत्मामा हामी बलियो भएका हुँदैनौँ र शैतानले हाम्रो जीवनमा मौका पाइ नै रहन्छ।

0: भनिकन प्रभु येशूको नराम्रो प्रकारको त्यहाँ परिचय जान शुरू गर्दछ। ख्रिस्टको साक्षी बन्नबाट दुष्ट आत्माले हामीलाई अयोग्य तुल्याउँदछ। एकजना विश्वासी हुनुहुँदो रहेछ, उहाँले प्रार्थना गर्नुहुँदो रहेछ, तर बाइबल चाहिँ भरे पढ्छु भोलि पढ्छु भनेर चाहिँ भनेर त्यस प्रकारले उहाँ बसिराख्नु भएको रहेछ। र उहाँको भरे भोलि कहिले पनि आएन रहेछ। हप्ता बितेछ, महिना बितेछ, वर्षौं बितेछ, बाइबलमा धुलोहरू लागेछ, बाइबल आफै घरको कुनामा पुरानो बन्न शुरू गरेछ। र त्यही अवस्थामा जिन्दगी लिएर गइरहेको समयमा उहाँ आफ्नो जिन्दगीदेखि पनि खुसी हुनुहुन्न रहेछ, किनकि खुसी हुनको लागि परमेश्वरको वचन हामीभित्र प्रशस्त भएको हुनपर्छ। र खुसी नभएकै समयमा उहाँ नोकरी गर्ने, बेलुकी फर्केर घर आउने, त्यो प्रकारको उहाँको दैनिकी चलिरहेको रहेछ। एक रात घर फर्केर आउँदै गर्नुहुँदाखेरि अक्समात त्यहाँ बिजुली गएछ, अँध्यारो भएछ। उहाँको ब्याकप्याकमा भएको टर्चलाई उहाँले निकाल्नु भएछ। यो टर्च चाहिँ विद्युतीय रिचार्ज गर्ने खालको टर्च रहेछ, तर उहाँले यो टर्च रिचार्ज नगर्नु भएको धेरै समय भएको रहेछ। र उहाँले बाल्ने कोसिस गर्नुभएछ, तर टर्च बलेन रहेछ र अलिअलि मात्रै मधुरो मात्रै बलेछ। ह्यात तेरिका, यो टर्चले मलाई धोका दियो भन्दै उहाँ छामछाम छुमछुम गर्दै घरभित्र पस्नु भएछ। र त्यो टर्चलाई उहाँले चार्जमा राख्नु भएछ, पछि बत्ती आए पछाडि चार्ज होस् भनेर। र समय त्यसरी बितेछ, बिहान उठ्नु भएछ र डिभोसनमा यानि प्रार्थनामा उहाँ बस्नु भएछ। त्यो समयमा पवित्र आत्मा परमेश्वरले उहाँलाई भन्नुभएछ, छोरा, त्यो टर्चको जस्तो नै तेरो आत्मिक जीवन छ। तैले जो रिचार्ज हुने मेरो वचन, जो आत्मिकी खुराकी हो, त्यो तैले खाएको छैनस्, तर तेरो जिन्दगी त्यो टर्च जस्तो नै छ। जब अँध्यारो आउँछ जिन्दगीमा, समस्याहरू आउँछ, बिमार आउँछ, आपत्ति विपत्तिहरूले छाउँछ, कष्टहरूले घेर्दछ, यो समय तँ चम्किन सक्दैनस्, तँ बोल्न सक्दैनस् र तेरो जीवन यस्तै प्रकारले बितिरहेको छ भनिकन जब पवित्र आत्मा परमेश्वरले उहाँलाई त्यसरी भन्नुभएपछि उहाँले पश्चाताप गर्नु भएर त्यो दिनदेखि उहाँले लगातार बिहान बाइबल पढ्ने, बाइबलबाट परमेश्वरको वचन खाएर टप्प उहाँ हुनुहुने, दिउँसो बाइबल पढ्नुहुने, परमेश्वरको वचन खानु भएर टप्प हुनुहुने र बेलुकी बाइबल पढ्नुहुने, त्यो पछाडि उहाँको जिन्दगीले टेकअप लिएछ। एउटा आत्मिकी उडानमा उहाँको जिन्दगी बाहिर निक्लिएछ। र पवित्र बाइबलको वचन फिलिपीको पुस्तक 4:4 प्रभुमा सधैँ आनन्द गर, म फेरि पनि भन्छु आनन्द गर भन्ने कुरा उहाँको जीवनमा पूरा हुन सुरु गरेछ। उहाँ ख्रिस्टमा स्वास्थ्यकर हुनु भएर आनन्दित रहन सक्नु भएछ। र तपाईँ र मैले पनि वचन पढ्न छोड्नु हुँदैन, यो हाम्रो आत्माको खुराकी हो भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैलाई जय मसीह। मेरो नाम अमृता सुनार हो, मेरो घर रुकुम हो, अनि म आफ्नो सानो गवाई भन्दैछु। म सानो 13 हुँदाखेरि लडेको थिएँ, लड्दाखेरि मेरो खुट्टा एउटा भाँचिएको थियो, अनि भाँचिँदाखेरि म हस्पिटल, आफ्नै गाउँको हस्पिटल गएँ। जाँदाखेरि त्यहाँ अपरेसन गर्नुपर्छ भन्नुभयो डाक्टरले, अनि अपरेसन गर्यो। अपरेसन गर्दाखेरि मेरो खुट्टाको अपरेसन गर्दाखेरि मेरो हल्का अपरेसन बिग्रियो, बिग्रेको कारणले मेरो हल्का अपरेसन गाउँमा त्यति भनेन, बिग्रेको छ भनेन, तर पनि मेरो खुट्टा एउटा बिग्रिएर नसा काटेछ। अनि हामीलाई थाहा थिएन, हामी रुकुममै थियो त्यतिखेर, अनि मेरो खुट्टा चल्दैनथ्यो, चिसो हुन्थ्यो, अनि डाक्टरले हेरेको हेरेको गर्नुहुन्थ्यो, अनि मेरो मम्मीहरू पनि हुनुहुन्थ्यो साथमा। मेरो मम्मीहरू यस्तो देख्दाखेरि आत्तिनु भयो, मेरो छोरीको किन यस्तो भयो होला, अरूको अपरेसन गर्नेहरूको जिउ तातो हुन्छ अनि मेरो छोरीको यति चिसो बरफ जस्तो छ किन।

0: यस्तो होला भन्नुहुन्थ्यो, तर पनि मम्मीले डाक्टरलाई भन्नुहुन्थ्यो, डाक्टरले के होइन यो नर्मल हो, त्यस्तो आत्तिनु पर्दैन भन्नुभयो। उहाँलाई त्यो गाउँमा राम्रो उपचार भएन राम्रोसँग, अनि म डाक्टरले मलाई काठमाडौँ पठाउनु भयो। काठमाडौँ आउँदाखेरि अनि म हस्पिटल आनन्दवन हस्पिटल गए। आनन्दवन हस्पिटल जाँदाखेरि अनि डाक्टरले मलाई हेर्नै साथ उहाँले भन्नुभयो खुट्टा बिग्रेको रहेछ नानीको, अनि खुट्टा त काट्नु पर्छ भन्नुभयो। त्यसरी म त्यति सानो उमेर थियो 13 वर्षको, त्यस्तो उमेरमा मलाई झन् डर लाग्यो, ओहो खुट्टा गयो भन्ने सुन्दा अब नराम्रो फिल भयो। त्यतिखेर मैले धेरै रुएँ, त्यो भन्ने त्यो कुरा सुन्नै साथ काट्नु पर्छ भन्ने साथ म रुएँ। मेरो मम्मी पनि रुनुभयो, अनि मेरो दाई पनि आउनु भएको थियो त्यतिखेर, अनि मेरो दाई पनि सबैजना रुनुभयो, किनकि म त्यतिखेर सानो उमेर थियो, मलाई नराम्रो लाग्यो किनकि यति सानो उमेरमा पनि मेरो खुट्टा हुँदैन, म कसरी हिँड्ने कसरी जिउने भनेर मलाई मनमा यति धेरै नराम्रो आयो। अनि त्यसरी म धेरै चिन्ता गर्थे, अनि त्यतिखेर डाक्टरहरूले भन्नुभयो खुट्टा काटे बाँच्छ नतरी मर्छ, अब के गर्नुहुन्छ तपाईँ खुट्टा, मैले नै नकाट्ने म काट्न दिन्न भनेर मैले आफ्नो खुट्टा कसरी काट्ने भनेर उहाँलाई भने। डाक्टरले तपाईँ यदि खुट्टा नकाटे भए तपाईँ मर्नुहुन्छ, किनकि तपाईँको यो फैलिँदै आहा त्यो मेरो अपरेसन गर्दाखेरि नसा काट्यो, हल्का डाक्टरको मिस्टेकले पनि भयो, उहाँले जानेर होइन तर पनि मिस्टेक भयो, उहाँ त्यो रगत सञ्चालन नभएर मेरो खुट्टा काट्नु पर्यो। अनि त्यतिखेर यदि खुट्टा नकाटेको भए सायद मैले यसरी जिउन पाउँदैन थियो होला। डाक्टरले भन्नुभयो यदि तपाईँ बाँच्ने इच्छा छ भने तपाईँले खुट्टा काट्नुपर्छ, नतर तपाईँ क्यान्सर भएर मर्नुहुन्छ, अनि फैलिँदै जान्छ यो माथि जान्छ भन्नुभयो। अनि त्यसैले अब एउटा खुट्टा जाओस् बरु अब बाँच्नु पर्यो भनेर त्यस्तो सोचे, अनि खुट्टा काटे। खुट्टा काटेर धेरै चिन्ता दुखी थिए, अनि आफूभन्दा ठूलो अनि सानो सबै हिँडेको देखेर मलाई नराम्रो लाग्थे, अब म हिँड्न सक्दिनँ, मेरो खुट्टा पनि छैन केही छैन, म यस्तो सानो उमेर छ, आज म कति अझै कति वर्ष जिउनु पर्छ, अझ मेरो धेरै उमेर छ भन्ने मनमा आउँथ्यो है। धेरै मेरो मम्मी पनि रुनुहुन्थ्यो, अनि मम्मी रुँदाखेरि पनि है मलाई पनि नराम्रो लाग्थ्यो, अनि मम्मीलाई मैले भन्थे मम्मी नरुनु केही हुँदैन सबैको खुट्टा पनि काट्छ अब भने मम्मीलाई सान्त्वना दिन्थ्यो, तर पनि मेरो मनमा नराम्रो हुन्थ्यो मम्मीलाई झन् चिन्ता हुन्छ भनेर है। मम्मीको प्रेसर हाई थियो अनि त्यसैले अब म केही होला भने मलाई डर थियो होइन, मम्मीलाई केही हुन्थ्यो भने डर थियो। त्यसैले मेरो मम्मीलाई चाहिँ मैले मम्मीलाई चाहिँ भने मम्मी केही हुँदैन सबै यस्तै हुन्छ अनि म पनि राम्रो हुन्छु चिन्ता नगर्नु भने। डाक्टरले भन्नुभयो आउनुहुन्थ्यो तपाईँहरू धेरै चिन्ता नगर्नु, तपाईँहरू अर्को खुट्टा लाउनु पर्छ हिँड्नु पर्छ सक्छ अनि हामी जस्तै हुन्छ भने। त्यतिखेर मनमा खुसी लाग्यो है, ओहो अब हाम्रो खुट्टा अर्को जोड्ने भयो लाउने भयो भनेर है, कति खुसी आनन्द भयो अब त्यस्तो भन्ने सोचेर अब हिँड्न पाउँछ भनेर। अनि डाक्टरले पनि धेरै हौसला दिनुभयो मलाई है, अनि मेरोमा पनि खुसी हुनुभयो। त्यसैले हामी हस्पिटलमा धेरै एउटा आमा हुनुहुन्थ्यो, उहाँ क्रिस्चियन हुनुहुन्थ्यो, उहाँले क्रिस्चियन हुँदाखेरि उहाँले हाम्रो लागि प्रार्थना गर्नुहुन्थ्यो, छोरी म तिम्रो लागि प्रार्थना गरिदिन्छु है, म क्रिस्चियन हो, प्रभु येशूले तिमीलाई निको पार्नुहुन्छ, तिमीलाई आनन्द गर्नुहुन्छ, तिम्रो जीवनमा काम गर्नुहुन्छ, तिमीलाई प्रभु येशूलाई चिन्छौ भन्नुभयो। अनि मैले त त्यस्तो केही जस्ट वाइ हेड लाग्थ्यो केही भन्नु भएकोले आमाले, मलाई जस्तो लाग्थ्यो कि त्यति बेला म क्रिस्चियन थिइनँ, के भन्नुभएको होला त्यस्तो प्रभु येशू के निको पार्नुहुन्छ के भन्नुभएको होला जस्तो लाग्थ्यो। अनि उहाँले भन्नुभयो म पनि यस्तो थियो, उहाँलाई कुष्ठरोगी थियो है, मलाई यस्तो कुष्ठरोगी थियो, मेरो घर परिवारले मलाई सबैले छोडिदियो, तर पनि म यो हस्पिटलमा आछु, मलाई प्रभु येशूले सम्हाल्नु भएको छ, म प्रार्थना गरिदिन्छु छोरी मलाई यति राम्रो भएको छ भन्नुभयो। उहाँले त्यस्तो भनेदेखि मलाई कस्तो भित्रदेखि एउटा आनन्द फिल आयो, अनि परमेश्वर हो उहाँ आमाले त्यस्तो भन्नुभयो सायद म पनि निको हुन्छ कि। त्यतिखेर धेरै दुख्ने अति डरदमाई कस्तो हुन्छ नि, नराम्रो लाग्थ्यो नि त अब कहीँ राम्रो हुन्छ कि भनेर त्यो आमासँग आमा मेरो लागि पनि प्रार्थना गरिदिन त राम्रो हुन्छ भने, राम्रो हुन्छ भने प्रार्थना गरिदिन त आमा म पनि निको हुन चाहन्छु भने। मैले अनि आमाले भन्नुभयो हुन्छ छोरी म तिम्रो लागि प्रार्थना गरिदिन्छु भनेर। उहाँले सधैँ बिहान बेलुका मेरो लागि प्रार्थना गरिदिनुहुन्छ, उहाँ आमा अहिले मेरो साथमा हुनुहुन्न तर उहाँ आमाले गर्दा पनि मैले परमेश्वरमा अर्थात थाहा पाउन पाएँ है, अनि उहाँले मलाई प्रार्थना गरिदिन्थ्यो। त्यति बेला मलाई कति खुसी लाग्थ्यो, ओहो मैले त्यही हस्पिटलदेखि सोचे म अब म क्रिस्चियन बन्छु, क्रिस्चियन बनेपछि राम्रो हुने रहेछ, प्रभु येशूले राम्रो गर्नुहुन्छ भन्ने जस्तो मनमा आयो है। मैले मेरो आमालाई पनि भने आमा म अबदेखि क्रिस्चियन बन्छु है, मेरो आमा यति सपोर्ट गर्नुभयो मलाई, हुन्छ छोरी तिमीलाई जुन इच्छा लाग्छ त्यही बन, हामी तिमीलाई केही पनि भन्दिनौ भन्नुभयो मेरो आमाले। मेरो आमाले पनि हुन्छ भन्नुभयो, सहायता गर्नुभयो मेरो आमाले, अनि उहाँले मलाई दिन प्रतिदिन प्रार्थना गर्नुभयो। अनि त्यो आमा अब सायद कहाँ हुन्छ थाहा छैन, अनि परमेश्वरलाई धन्यवाद छ, त्यहाँबाट मैले प्रवेशलाई चिन्न मौका पाए। अनि राम्रोसँग त त्यति थाहा पाएन, तर आमाले हल्का भन्नुभयो अनि परमेश्वरलाई धन्यवाद छ। अनि फेरि त्यहाँबाट डिस्चार्ज भयो, डिस्चार्ज हुँदाखेरि म अर्को ठाउँमा साथी सेवा भन्ने ठाउँमा गएँ, त्यहाँ पनि परमेश्वरले अनि त्यहाँ पनि सबै जनहरू हुनुहुन्छ, त्यहाँ पनि नसक्ने व्यक्तिहरू हुनुहुन्छ, त्यहाँ पनि परमेश्वरमा त्यति मान्छेले त भनिन्थे है, अनि विश्वास त भित्र हल्का हल्का थियो तर पनि त्यति स्वीकार्य थिएन है। अनि त्यहाँबाट पनि परमेश्वरको जन्म बस्न पाए। अनि फेरि प्रियटारमा आए, प्रियटारमा आउँदाखेरि सबै जनहरू हुनुहुन्छ हाम्रो अङ्कल आन्टीको द्वारा आए, अनि त्यहाँ आएपछि सबै नसक्नेहरू हुनुहुन्छ अनि परमेश्वरमा है विश्वास गर्ने त्यहाँ दिन 24 घण्टा प्रार्थना बस्ने व्यक्ति हुनुहुन्छ। दिदीहरूले मलाई कति कुरा सिकाउनु भयो, तिमी यस्तै भए पनि केही हुँदैन, अनि तिमी प्रभुमा विश्वास गर अनि गरौँ गर, तिमीलाई राम्रो हुन्छ, प्रभुले तिमीलाई मुक्ति आनन्द दिनुहुन्छ। त्यहाँको दिदीहरू 24 घण्टा प्रार्थना बस्ने दिदीहरूले मलाई भन्नुहुन्थ्यो है, तर पनि मलाई पनि जस्तो कहाँ कहाँ कति दुःख लाग्थ्यो है, यस्तो मान्छेहरू हिँड्दाखेरि आफू जस्तो साथीहरू हिँड्दाखेरि यस्तो हिँड्दाखेरि कस्तो नराम्रो लाग्थ्यो, हो मैले पनि हिँड्न पाए हुन्थ्यो, मेरो यस्तो अवस्थामा यस्तो एउटै खुट्टा छैन, म के गर्ने कस्तो गर्ने भने मलाई भित्रभित्र कहिले कस्तो रुन्थ्यो है रुन्थ्यो। अनि त्यसपछि रुँदाखेरि एकलै पीडा भयो है, पीडा हुँदाखेरि अनि दिदीहरूले सम्झाउनु हुन्थ्यो, त्यहाँ प्रेटामा बस्ने दिदीहरूले तिमी चिन्ता गर्नु पर्दैन, तिमी प्रार्थना गर अनि प्रार्थना गरेपछि तिमीलाई सबै कुरा राम्रो हुन्छ भन्नुभयो दिदीहरूले। अनि त्यहाँ प्रेटामा बस्दाखेरि सबैले राम्रो गर्नुभयो, माया गर्नुभयो मलाई, अनि त्यहाँ आए परमेश्वरलाई चिन्ने मौका पाए, अनि यसरी उहाँ ग्रहण गरे। ग्रहण गर्दा अनि मलाई एउटा दुष्ट आत्माले सताइरहेको थियो है, सताउँदाखेरि अनि कति नराम्रो लाग्थ्यो है, अनि प्रार्थना सबैजनाले प्रार्थना गर्नुभयो, उहाँहरूले सबैजना दिदी बहिनी अनि हाम्रो अङ्कलहरू अनि आन्टी सबैजनाले प्रार्थना गर्नुभयो, अहिले राम्रो छ है, राम्रो छ, परमेश्वरलाई धन्यवाद छ, मलाई छुटकारा अनि निको पार्नु भएको छ, मैले अहिले आनन्द पाछु, अहिले एउटा खुट्टा नभए पनि मैले एउटा परमेश्वरमा जिउने मौका पाछु, अनि परमेश्वरमा यसरी हिँड्ने पाछु, यसरी पढ्न पाछु, यसरी कति मान्छेले आज एउटा खुट्टा नभएर उनीहरू कति दुःखमा अवस्थामा छन्, तर म आज परमेश्वरमा चिन्न पाएर म आत्मीयमा बलियो छु, हिँड्न पनि पाछु अनि पढ्न पनि पाछु, सबै कुरा परमेश्वरले मलाई सहायता गर्नुभएको छ, मेरो जीवनमा उहाँले धेरै काम गर्नुभएको छ, अनि म कति दुर्गम क्षेत्रको मान्छे आएर है यहाँ यदि काठमाडौँको जस्तो सहरमा यसरी पढ्न पाछु अनि यहाँ बस्न पाछु, यसरी परमेश्वरले मलाई हरेक कुराबाट उहाँले सहायता गर्नुहुन्छ, उहाँले मलाई हरेक प्रति आशिष दिनुभएको छ, दिन प्रतिदिन मलाई आशिष दिनुभएको छ परमेश्वरले, मेरो परिवारलाई पनि उहाँले आशिष दिनुभएको छ, म हाम्रो मेरो परिवारलाई पनि प्रार्थना गर्छु, मेरो आमा बुवाले पनि हुन्छ छोरी तिमीलाई राम्रो भयो म हामी पनि विश्वास गर्छौँ भन्नुभएको छ, अनि परमेश्वरले मेरो जीवनमा प्रतिदिन आशिष दिनुभएको छ, अनि प्रार्थना गर्दछु मेरो परिवारको लागि उहाँहरू पनि है विश्वास हुन सकोस् भनेर, उहाँहरू हुनुहुन्छ भने म विश्वास गर्छु, उहाँहरूले पनि है परमेश्वरमा विश्वास गर्छु, उहाँलाई केही भयो भने छोरी मलाई यस्तो यस्तो भएको छ प्रार्थना गरिदेऊ है भन्नुहुन्छ, अनि मेरो दाई पनि अस्ति भर्खर नै बिमारी हुनुभएको थियो है, मेरो दाईले बिरामी कस्तो धेरै गाह्रो भएको थियो, सबै डाक्टरले पनि मायामा राख्थ्यो यो बाँच्न सक्दैन भनेर, उहाँलाई एउटा रक्सीहरू खानु भएको थियो, उहाँको हरेक मृगौलादेखि लिएर सबै कुरा कामै नलाग्नु भएको थियो है, अनि आयुषमा कति 2-3 हप्ता राख्यो है, डाक्टरले राख्दाखेरि मलाई कति रोएँ, अनि हाम्रो यहाँ हेटौडा प्रेटामा म बस्छु है, त्यहाँ हाम्रो सबै जनहरूले हाम्रो दिदीहरू पास्टर बुवाहरू पास्टरमा सबैले प्रार्थना गर्नुभयो, मेरो मम्मीलाई विश्वास लाग्यो कि मेरो छोरीले क्रिस्चियन छ कहाँ मेरो छोरा बाँच्छ कि भनेर मलाई फोन गर्नुभयो, अनि प्रार्थना गर्दै छोरी दाईलाई यस्तो यस्तो भएको छ भनेर है, अनि म प्रार्थना गरे, कति हाम्रो सबजनाहरू प्रार्थना गर्नुभयो, मेरो दाईले राम्रो हुनुभएको छ, मेरो दाईलाई पनि विश्वास छ कि मैले भन्छु दाई हेर्नु मैले तपाईँको निम्ति कति प्रार्थना गरिदिएको, अनि तपाईँलाई मैले कति प्रार्थना गर्दै हामी सबैजनाले मिलेर प्रार्थना गरेको, तपाईँले यति राम्रो हुनुभएको छ भन्नुभयो, मेरो दाई कति खुसी हुनुभएको छ, अहिले हो बहिनी हो तिम्रो प्रार्थना गरेर हामी यति राम्रो भएको छ भन्नुभयो मेरो दाईले, सबै कुरा परमेश्वरले मेरो जीवनमा धेरै आशिष दिनुभएको छ भनेर भन्न सकिँदैन, आज म अहिले हेटौडा बस्छु, हेटौडा बसेर पनि म त्यहाँ बसेर पढ्छु, अनि त्यहाँ सबैजना पनि यस्तै प्रेटार हो, 24 घण्टा प्रार्थना बस्छु, अनि दिन रात बिहान अनि बेलुका डिभोसन हुन्छ, सबैजना मिलेर गर्छौ, त्यहाँ पनि सबैजना नसक्ने अस्वस्थ छ अनि तर पनि हामी सबैजना मिलेर प्रभुको महिमा गर्छौं, शरीरमा एउटा अपाङ्गता भए पनि हाम्रो शारीरिक आत्मा त हाम्रो भित्र आत्मा चाहिँ परमेश्वरले बलियो बनाउनु भएको छ, अनि मेरो जीवनमा परमेश्वरले धेरै काम गर्नुभएको छ, त्यहाँ पनि बसेर आशिष दिनुभएको छ। अहिले म हेटौडाबाट होइन काठमाडौँ आइरहेको छु, फेरि खुट्टा परमेश्वर मैले प्रार्थना गरिरहेको थिएँ, मेरो खुट्टा एउटा बिग्रेको छ अनि उहाँले चाहिँ मैले प्रार्थना गरिरहेको छु, हाम्रो दिदीहरू हाम्रो त्यहाँकोमा हेटौडाको दिदीहरू अनि त्यहाँ भाइहरूले सबैले मेरो निम्ति प्रार्थना गरिदिनु भएको छ। अहिले म फेरि नयाँ खुट्टा लाउन पाउनेछु परमेश्वर, त्यो पनि आशिष हो मेरो जीवनमा। उहाँले पनि हरेक कुरा मेरो घटी कमीमा पनि उहाँले मलाई सहायता गर्नुहुन्छ अनि मेरो यो छोटो गवाई तपाईँहरूले यो गवाईबाट तपाईँलाई उच्चा होस् भनेर चाहन्छु सबैलाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप पन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
2: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
0: परम प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको 1 पद, गुड न्यूज एफएम 105.1 MHz। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
3: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
4: तपाई आशिषित हुनुहुन्छ भन्ने कुरा कसरी थाहा पाउने? जयमसी आज मंगलबार सेप्टेम्बर 41, भदौ 16 गते। आजको बाइबली खण्ड भजन संग्रह 103:2 रहेको छ र यहाँ यसरी लेखेको छ, हे मेरो प्राण, वहाँका सबै उपकारहरू नबिर्सी। खराब दिनहरूले हामीलाई राम्रा दिनहरूको कदर गर्न मदत गर्छन्। ती बिना हामीसँग तुलना गर्ने अन्य कुनै बिन्दु हुने थिएन। दाउद एक दिन आफैसँग कुरा गरिरहेका थिए र उनले हाम्रो लागि आफ्ना विचारहरू लेखेर छोडे। हे मेरो प्राण, वहाँका सबै उपकारहरू नबिर्सी। यहाँ मनन गर्न लायक 6 असल थोक छन्। पहिलो, यदि तपाईँ आज बिहान बिरामी भन्दा बढी स्वस्थ साथ बिउजनु भयो भने तपाईँ यस हप्ता बाँच्न नपाउने लाखौं मानिसहरू भन्दा बढी आशिषित हुनुहुन्छ। दोस्रो, यदि तपाईँले कहिल्यै युद्धको खतरा, कैदको एक्लोपन, यातनाको कष्ट वा भोकमरीको पीड़ा अनुभव गर्नुभएको छैन भने तपाई संसारका 50 करोड़ मानिसहरू भन्दा राम्रो हालतमा हुनुहुन्छ। तेस्रो, यदि तपाई उत्पीड़न, गिरफ्तारी, यातना वा मृत्युको डर बिना चर्चमा उपस्थित हुन सक्नुहुन्छ भने तपाई संसारका 3 अर्ब मानिसहरू भन्दा बढी आशिषित हुनुहुन्छ। चौथो, यदि तपाईसँग खानका लागि भोजन, शरीरमा लुगा, शिरमाथि छाना र सुत्ने ठाउँ छ भने तपाई संसारका 75% मानिसहरू भन्दा धनी हुनुहुन्छ। पाँचौ, यदि तपाईसँग ब्याङ्कमा वा तपाईँको गोजीमा पैसा छ वा कतै यत्तिकै राखिएको केही खुद्रा पैसा छ भने तपाईँ विश्वका 8% धनी मानिसहरूमा पर्नुहुन्छ। छैठौं, यदि तपाईँ यो उपासना पुस्तिका पढ्न सक्नुहुन्छ भने तपाईँ संसारका 2 अर्ब भन्दा धेरै मानिसहरू भन्दा बढी धन्यका हुनुहुन्छ जो पढ्न सक्दैनन्। त्यहाँ सधैँ तपाईँ भन्दा कम आशिषित व्यक्ति कोही न कोही भइरहनेछ। यसको अर्थ यो होइन कि तपाईँ अरूको अवस्था तपाईँको भन्दा कमजोर र कष्टपूर्ण छ भनी रमार गर्नुहुन्छ, तर यसले तपाईँमा ख्रिस्टको जस्तो करुणालाई बढाउनुपर्छ अनि तपाईँमा कृतज्ञताको भावना सृजना गर्नुपर्छ जुन प्रत्येक दिन धन्यवाद दिने काममा परिणत हुन्छ। आज तपाईँ आशिषित हुनुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
3: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
5: मोबाइल नम्बर 98082048 70।
3: इमेल ठेगाना mos.radioministry@gmail.com।
5: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
3: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: जय मसी साथी हार्दिक स्वागत गर्न चाहन्छु न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनम उपस्थित भइसकेकी छु। श्रोता, पहिलो पत्रुस 5:10 भन्छ, सबै अनुग्रहका परमेश्वरले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। बलियो, दृढ र स्थिर हुने विषयमा केही उत्साह यो बिहानी तपाईँको निम्ति राख्न चाहन्छु। यदि परमेश्वरले तपाईँलाई पुनर्स्थापना गरी बलियो, दृढ र स्थिर बनाउनु भएको चाहनुहुन्छ भने धर्मशास्त्रका केही कुराहरूलाई अथवा केही खण्डहरूलाई चाहिँ हामीले प्रार्थना पूर्वक मनन गर्नु आवश्यक छ र प्रत्येक दिन व्यवहारमा ल्याउने तरिकाहरू पनि हामीले खोज्नुपर्छ। जस्तै कि पहिलो पद जो वचनमा उद्धृत गरिएको छ, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्याऊ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। दोस्रो पद, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। तेस्रो पद, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियावलस कसलाई भेटाउ र खाइहालौ भनी गर्जने सिमझै खोजी हिँड्छ। चौथो पद, विश्वासमा दरिला भएर त्यसको विरोध गर किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। अब तपाईँ यी धर्मशास्त्रका यी चारवटा सत्यतामा चल्नुहुँदा परमेश्वरले प्रतिज्ञा गर्नुभएको परिणाम चाहिँ फेरि हामीले वचनको पदमा नै पाउँदछौ, जहाँ उद्धृत गरिएको छ, सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। यहाँ दुईवटा महत्वपूर्ण वाक्यांशहरूमा ध्यान दिनुहोस्। सबै अनुग्रहका परमेश्वर, तपाईँ जेसँग डराउनुहुन्छ र तपाईँले जुन कुराको सामना गर्नुपर्नेछ, परमेश्वरले तपाईँलाई त्यसलाई सम्हाल्ने अनुग्रह दिनुहुनेछ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ। यदि तपाईँ तनावको समयबाट गुज्रदै हुनुहुन्छ भने परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि यसले शक्तिशाली समयतर्फ लैजानेछ। त्यसकारण जब तपाईँले प्रभु मलाई यसबाट बाहिर निकाल्नुहोस् भन्ने प्रार्थना गर्नुहुन्छ, उहाँले यस्तो जवाफ दिन सक्नुहुन्छ, होइन, म तिमीलाई यसबाट भएर लैजानेछु अनि तिमीलाई दृढ र शक्तिशाली बनाउनेछु। यसकारण संकष्टको सामना गर्नु चाहिँ परमेश्वरमा सामर्थ्यवान र दृढ बन्ने एउटा अवसर हो भन्ने उत्साह दिँदै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: कोरस नम्बर 104।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्ज हो रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तोता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामीले प्रार्थना किन गर्नुपर्छ र कसरी गर्नुपर्छ, के को लागि गर्नुपर्छ भन्ने जस्ता विषयहरूमाथि पनि हामी तपाईँसँग चर्चा परिचर्चा गर्ने गर्दछौ। प्रेसरता यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमसँग मिलेर तपाई प्रार्थनामा सहयात्रा गर्न सक्नुहुन्छ र तपाईँका हरेक बिहानलाई प्रार्थनामय बनाउन सक्नुहुन्छ। तपाईँ श्रोता आज पनि त्यही उद्देश्य अनुरूप तपाईसँग अबको करिब करिब आधी घण्टासम्म बातचित गर्नको लागि र प्रार्थना तपाईसँग प्रार्थना गर्नको लागि हामी उपस्थित भइसकेका छौं। यसैले रेडियो नजिक आउनुहोस् र हामी एकसाथ मिलेर आजको यो बिहानलाई प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै अनुरोधहरू छ र हामीले प्रार्थना गरेको तपाईँ चाहनुहुन्छ भने हामी तपाईँका प्रार्थनाको अनुरोधहरूलाई टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं। जुन रहेको छ 01-47-70-754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977-98-03-44-646। हजुर, 977-98-03-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। लौ त श्रोता, अब तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। तादनी श्रोता, हामी एउटा गलत भ्रमबाट बाहिर निस्किनु जरूरी छ। त्यो के हो भन्दा हामीले चाहिँ जब जब संकष्ट पर्छ, जब जब समस्या आइलाग्छ, तब तब हामीले प्रार्थना गर्नुपर्छ भन्ने एउटा भ्रम, एउटा मानसिकता रहिआएको छ। तर हामीले प्रार्थना चाहिँ हाम्रो जीवनमा सबै कुराहरू ठिक हुँदा पनि अथवा हाम्रा परिस्थितिहरू असल हुँदा पनि वा खराब हुँदा पनि हामीले प्रार्थना निरन्तर गरिराख्नु पर्दछ। प्रार्थना गर्नुको मतलब यो होइन कि हामीले हरेक समय माग्ने, हरेक समय माग्नुपर्छ अनि माग्नुपर्छ फेरि मागिरहनुपर्छ भन्ने, त्यो पनि होइन। प्रार्थना हामीले विभिन्न उसबाट, विभिन्न दृष्टिकोणबाट हामी गर्न सक्छौ। हामी उहाँसँग आफ्नो सम्बन्ध विस्तार गर्नको लागि पनि हामी प्रार्थना गर्न सक्छौ। हामीले उहाँलाई धन्यवाद चढाउने, उहाँले काम गर्नुभएका कामहरूको बयान गर्दै पनि हामीले उहाँसँग प्रार्थना गर्न सक्छौ। अथवा तपाईँको दिन सुदिन ठहरिएको कारण, तपाईँले सबैतिरबाट सफलता पाउनुभएको कारण, धन्यवाद दिनको लागि पनि तपाईँले प्रार्थना गर्न सक्नुहुन्छ। हर क्षेत्रमा तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ। जब तपाईँ प्रार्थना गर्दै जाँदाखेरि तपाईँको सम्बन्ध सृष्टिकर्ता परमेश्वरसँग एकदमै घनिष्ठ हुन्छ र जब तपाईँले प्रार्थनामा निरन्तर समय बिताउँदै गर्दा तपाईँले परमेश्वरबाट गुप्त राखिएका कति कुराहरू गुप्त कुराहरू तपाईँलाई प्रकट गरिन्छ अनि त्यसपछि तपाईँले जब ती कुराहरूको प्रकाश पाउनुहुन्छ प्रकटीकरण पाउनुहुन्छ त्यसपछि तपाईँको मन र तपाईँको हृदय सृष्टिकर्ता परमेश्वरप्रति झन धेरै कृतज्ञतामा भरिएर आउँछ र तपाईँ अझै उहाँसँग नजिक भएर प्रार्थना गर्न थाल्नुहुन्छ। यो ती व्यक्तिहरूको सन्दर्भमा लागू हुन्छ जो साँच्चै परमेश्वरप्रति सम्पूर्ण रूपले समर्पित हृदय छ, जो परमेश्वरप्रति पूर्ण वफादार र इमानदार हुन्छ। ती व्यक्तिहरूको मामलामा अघि मैले भनेका कुराहरू लागू हुन्छ। तर जो स्वार्थले वशीभूत भएर ख्रिस्टको राज्यमा प्रवेश गरेको छ, स्वार्थको वशीभूत भन्नाले कति युवा युवतीहरू कस्ता हुन्छन्, कुनै एउटा मण्डलीको युवा वा युवतीलाई मन पराइसकेपछि उसको लागि चर्च आइदिने, उसको लागि विश्वास गरिदिएको जस्तो गर्ने, उसको लागि बप्तिस्मा लिइदिएको जस्तो गर्ने, अनि जब उनीहरू एक आपसमा त्यसरी त्यो काम गरिसकेपछि जब उनीहरू विवाह हुन्छ, पवित्र विवाह बन्धनमा बाँधिन्छन् अनि त्यसपछि चर्च आफू पनि नआउने, आफ्नो जीवनसाथीले पनि आउन नदिने, विश्वासबाट तर्काउन खोज्ने जस्ता घटनाहरू आउँदछ र यस्ता व्यक्तिहरूको लागि यो नियम लागू हुँदैन। त्यसै गरी अर्को परिपाटी के छ भन्दा कुनै साह्रै बिमारी भयो, रोग लाग्यो, अस्पतालमा निको पार्न सकेन, धामी झाँक्रीको मन्त्र तन्त्र निको पार्न सकेन भने अन्तिम विकल्पको रूपमा चर्चमा आउने, चर्चमा आइसकेपछि प्रार्थना गर्ने, प्रार्थना गराउने अनि जब रोग निको हुन्छ त्यसपछि प्रभुलाई छोडेर फेरि पनि आफ्नै संसारमा फर्कने, यस्ता प्रकारका स्वार्थी विचारधारा भएका मानिसहरू चाहिँ तिनीहरूको सन्दर्भमा यो चाहिँ प्रसंग लागू हुँदैन, किनभने उनीहरू त पहिला सुरु आफू प्रार्थना गर्नै चाहदैनन् र प्रार्थना गरिहाल्यो भने पनि उनीहरूले विवाहको लागि प्रार्थना गर्लान्, मलाई फलानो केटा मन परेछ अथवा फलानो केटी मन परेछ, मलाई फलानोसँग विवाह गर्नु छ वा फलानीसँग विवाह गर्नु छ वा मेरो फलानो रोग निको हुन सकेको अथवा मेरो फलानो अफिसमा जागिर नोकरी लाग्न सकेको होस् वा फलानो ठाउँमा एउटा घडेरी जोड्न सकेको होस् आदि आदि। यो चाहिँ मानिसको स्वार्थी प्रार्थना हो र यस्ता कुराहरू प्रभुले सुनेर जवाफ दिइसक्नु भएपछि उनीहरू बिस्तारै त्यही कुरामा रमाउन थाल्छन् र प्रभुलाई छोडेर उनीहरू अर्को बाटोतिर लाग्छन्। यस्ता व्यक्तिहरूले कहिले पनि सृष्टिकर्ता परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्न सक्दैनन्। तर जो परमेश्वरसँग साँच्चिकै पूर्ण हृदयदेखि असल सम्बन्ध राख्छ, जो व्यक्तिहरू हरेक परिस्थितिमा हरेक अवस्थाहरूमा परमेश्वरमा नै निर्भर रहन्छ, ऊ परमेश्वरसँगै रुन्छ, परमेश्वरसँगै हाँस्छ र परमेश्वरसँगै दुःख मनाउँछ, परमेश्वरसँगै ऊ खुसी पनि मान्दछ भने अब उसको हृदय चाहिँ परमेश्वरसँग मानव कुनै नङ र मासुको जस्तो हृदय हुन पुग्छ। त्यति घनिष्ठ जब यस्तो प्रकारको सम्बन्ध स्थापित हुन्छ त्यसपछि उसले जीवनमा विभिन्न ईश्वरीय रहस्यहरूको प्रकाश पाउन थाल्छ। त्यति मात्र नभएर सृष्टिकर्ता परमेश्वरले उसले प्रार्थना नगरेको बेलामा पनि उसको खाँचो र आवश्यकतालाई जानेर सहायता पठाउनुहुन्छ। त्यस्तै घटना यहाँ यहोशू 5 अध्यायको 13-15 पदमा घटेको छ। श्रोता यहोशू 5 अध्यायको 13-15 पदमा के भएको छ त्योभन्दा पहिला यहोशू कस्ता मानिस थिए सो तपाईँ हामीलाई थाहा छ। यहोशू मूसाको चेला थिए र उनले मूसा सँगसँगै परमेश्वरसँग प्रार्थना गर्थे। बाइबलमा लेखिएको छ उनी कहिले पनि भेट हुने पालबाट बाहिर निस्कँदैनथे। यसको अर्थ त्यो पालभित्र उनी के गरेर बस्थे? त्यो पालभित्र उनी परमेश्वरसँग सङ्गति गरेर बस्दथे। मूसा परमेश्वरसँग बोलेको र परमेश्वर मूसासँग बोलेको उनले सुन्दथे र उनको मनमा पनि चाहना हुन्थ्यो म पनि मेरो सृष्टिकर्ता परमेश्वरसँग यसरी नै बातचित गरौं, भलाकुसारी गरौं, मेरो हृदय उहाँको सामु पोखाउँ र परमेश्वरको हृदय म जान्न सकौं। यो उनको चाहना थियो। अनि त्यति मात्र नभएर अब्राहमको पनि चाहना त्यही थियो। अब्राहम जो उनी परमेश्वरको मित्र कहलाइएका थिए उनी विश्वासका पिता पनि भनिन्छ उहाँलाई। अनि ती व्यक्ति उनलाई पनि उनी पनि त्यसै गरी परमेश्वरसँग हर समय वेदी बनाएर आफू जहाँ जहाँ गयो वेदी बनाएर परमेश्वरको नाउँको पुकारा गर्ने गर्थे। तब परिणाम के भयो? न कुनै प्रार्थना न कुनै सोच परमेश्वर अब्राहमको अगाडि तीनजना स्वर्गदूतको रूपमा देखा पर्नु भयो, तीनजना मानिसको रूपमा। र उनले प्रार्थना नगरेको बेलामा तर उनको हृदयमा चाहना थियो, इच्छा थियो, यदि मेरो पनि एउटा सन्तान भइदिए त, मेरो पनि एउटा सन्तान होस्, इसाक त्यही एउटा प्रार्थनाको प्रतिज्ञाको सन्तान हो। तर परमेश्वरले जतिखेर उनलाई त्यो प्रतिज्ञा दिनुभयो उनी त्यतिखेर प्रार्थना गर्दै गरिरहेका थिएनन्। के गर्दै थिए? उनी मम्रेको फलाटको रुखमुनि शीतल तापेर सुतिरहेका थिए। उनले नचाहेको बेलामा अझै भनौं उनले परमेश्वरको स्मरण पनि गरेका थिएनन्। उनी सायद शीतल हावामा सुस्ताइरहेका थिए, आँखा बन्द थिए, खाना भर्खरै खाएका थिए। तर त्यति नै खेर तीनजना मानिस उनको छाउनीमा आउँछन्, नबोलाइएका पाहुनाहरू। ती नबोलाइएका पाहुनाहरू को थिए? ती तीनै सृष्टिकर्ता परमेश्वर हुनुहुन्थ्यो र उनी आराम गरिरहेको बेलामा प्रतिज्ञा दिएर गए, आउँदो साल यही समय हामी फेरि आउनेछौ र यतिखेरसम्म तेरो पत्नी साराद्वारा एउटा छोरा हुनेछ। आदरणीय श्रोता अब यहाँ फेरि अर्को प्रसंग तपाईँको बीचमा ल्याउन चाहे। यहोशू 5 अध्यायको 13-15 पद यस खण्डमा यतिखेरसम्म यहोशू युद्धको तयारी गर्दै थिए, उनी प्रार्थना गरिरहेका थिएनन्। उनी यतिखेर भेट हुने पालभित्र पनि थिएनन्। उनी सेनाहरूलाई निर्देशन दिँदै थिए, उनी बाह्र कुललाई कसरी कसरी अगाडि बढ्ने भनेर एउटा रणनीति तयार गर्दै थिए। किनभने अब चाहिँ मूसाको सारा जिम्मेवारी यहोशूमाथि आएको थियो। अब उनले समस्त इसरायली जातिलाई अगुवाई गरेर कनान देशभित्र प्रवेश गराउनु पर्ने थियो। आदरणीय श्रोता, अब हामी देख्छौ यतिखेर उनले के देख्दैछन्, म तपाईँको निम्ति पढिदिन्छु। यहोशु एरियोको नजिक हुँदा तिनले आफ्नो आँखा उठाएर हेरे र आफ्नो सामुन्ने हातमा एउटा नाङ्गो तलवार लिएका एकजना मानिस उभिरहेका रहेछन्। यहोशु उनी कहाँ गएर तपाईँ हामीपट्टि हुनुहुन्छ कि हाम्रा शत्रुपट्टि हुनुहुन्छ भनेर सोधे। अनि उनले भने, होइन, तर म परमप्रभुको फौजको कप्तान भएर यहाँ आएको छु। तब यहोशूले जमिनमा घोप्टो परेर दण्डवत गरे र उनलाई भने, हे मेरा प्रभु, आफ्नो दासलाई के भन्नुहुन्छ? अनि परमप्रभुका फौजका कप्तानले यहोशूलाई भने, तेरो खुट्टाबाट जुत्ता फुकाल, किनकि त उभिएको ठाउँ पवित्र छ। अनि यहोशूले त्यसै गरे। अब छ अध्यायको हामीले दुई पददेखि हेर्ने हो भने ती कप्तानले ती परमप्रभुका स्वर्गदूत जो परमेश्वरको फौजको कप्तान भएर आएका थिए उनले अब यहोशूलाई हतियारको आक्रमण भन्दा बेसी अब ईश्वरीय तरिकाले आक्रमण गर्ने निर्देशन दिएको हामी पाउँदछौं। किनभने एरियोको पर्खाललाई भेद गर्नको लागि यहोशूसँग जुन जुन हात हतियारहरू थिए ती बेकममा थिए, ती कुनै कामका थिएनन्। किनभने एरियोको पर्खाल निकै बलियो र बाक्लो थियो, साथै त्यो शहरको सेनाहरू पनि निकै बलिया सुरवीर थिए र पूर्ण रूपले भयंकर घातक हात हतियारले युक्त भरिएका सजी सजाउ भएका व्यक्तिहरू थिए। प्रिय श्रोता, अब हामीले यसबाट के थाहा गर्न सक्छौ भने यहाँ यहोशूले परमेश्वरलाई सोध्दै थिएनन् कि अब म कसरी आक्रमण गरौं। उनी आफ्नो रणनीति बनाउँदै थिए, तर यहाँ परमप्रभुको सेनाहरूको सेनापति यहाँ आफै हातमा तलवार लिएर प्रकट भएको कुरा हामी पाउँछौ। के गर्नलाई? यहोशू र उनको सेनालाई युद्धमा सघाउन र कसरी युद्ध गर्नुपर्ने हो त्यसको सही र सठिक रणनीति दिन लागि। अनि यो सबैको पछाडिको उपज चाहिँ के थियो? यहोशूको प्रार्थनाको जीवनशैली र परमेश्वरप्रतिको आज्ञाकारिता नै थियो। जब हामी परमेश्वरप्रतिको प्रार्थना गर्छौं, परमेश्वरप्रति प्रार्थना गरिसकेपछि उहाँले हामीलाई जुन निर्देशन दिनुहुन्छ त्यो निर्देशनलाई हामी आज्ञा पालन गर्छौं भने हामीलाई जब जब परमेश्वरको सहायता चाहिन्छ, जब जब परिस्थिति तपाईँ र मेरो काबुभन्दा बाहिरको अवस्थातिर गइरहेको हुन्छ, त्यतिखेर हामीले प्रार्थनै नगर्दा पनि परमेश्वरले हामीलाई बाटो देखाउनुहुन्छ र हाम्रो निम्ति हाम्रो विजयको खातिर उहाँले आफ्नो सहायता पठाउनुहुन्छ। श्रोता, त यसो गर्नुको मतलब के हो? हामीलाई जतिखेर आवश्यकता पर्छ त्यतिखेर मात्रै प्रार्थना गरियो भने सहायता मिल्छ भन्ने होइन। हामी हर परिस्थितिमा परमेश्वरसँग छौं, परमेश्वरसँग प्रार्थना गर्छौं, हाम्रो प्रार्थनाको जीवनशैली सठिक छ, बलियो छ भने अवश्य पनि हामीले प्रार्थना नगरेको समयमा पनि उहाँले हामीलाई सहायता पठाउन सक्नुहुन्छ। जतिखेर हामी परमेश्वरको उपस्थितिभन्दा बाहिर हुन्छौं, आफ्नो काममा व्यस्त हुन्छौं वा आफ्नो यात्रामा यात्रा गरिरहेका हुन्छौं, यदि तपाईँ र मेरो सम्बन्ध सर्वशक्तिमान परमेश्वरसँग सही छ, सठिक छ भने त्यहाँ पनि उहाँले हामीलाई सहायता पठाउन सक्नुहुन्छ। आजको यो खण्डको सन्देश यही नै हो। श्रोता, यहाँ हामी देख्छौ पन्ध्र पदमा तेरो खुट्टाबाट जुत्ता फुकाल किनकि तँ उभिएको ठाउँ पवित्र छ भनेर आज्ञा गरेको हामी पाउँछौ। जब जब तपाईँ हाम्रो जीवनमा परमेश्वरको सहायता उपस्थित होस् भन्ने हामी चाहन्छौ वा परमेश्वरबाट हामी सुन्न चाहन्छौ, परमेश्वरबाट हाम्रो मार्गदर्शन मिलोस् भन्ने हामी चाहन्छौ, तब तब हामी उभिएको धरातल चाहिँ पवित्र हुनुपर्छ भन्ने सन्देश यसले हामीलाई दिन्छ। पवित्रता कसरी आउँछ? आफ्नो खुट्टाबाट जुत्ता फुकालेर। जुत्ताको अर्थ के हो? पाप र अधर्म, पाटोको पश्चाताप। तपाईँलाई थाहा छ स्वभावैले जुत्ता भनेको चाहिँ फोहोर र मैला भएको ठाउँमा पनि टेकेर हिँड्नुपर्ने अवस्था हो, अर्थात् पापमय संसारमा हामी जिरहेका छौं। यसको अर्थ हामी पापसहित अधर्मसहित परमेश्वरको उपस्थितिमा, यहाँसम्म कि उहाँको स्वर्ग दूतको उपस्थितिमा पनि हामी जान सक्दैनौ। त्यसकारण हामी परमप्रभुबाट सहायता चाहन्छौ भने हाम्रो जीवनमा पवित्रता चाहिँ कायम रहनु अत्यन्तै आवश्यक छ। परमेश्वर जब जलिरहेको पोथ्रामा मोसाको अगाडि देखिनुभयो, प्रस्थान 3:5 त्यहाँ पनि परमेश्वरले मोसालाई सबैभन्दा पहिलो आज्ञा यही दिनुभयो, तेरो खुट्टाबाट जुत्ता फुकाल किनकि त उभिएको भूमि अत्यन्तै पवित्र छ। जहाँ सर्वशक्तिमान परमेश्वरको उपस्थिति हुन्छ, अझै भनौं स्वर्गका स्वर्गीय प्राणीहरूको उपस्थिति हुन्छ, त्यो ठाउँ पवित्र हुनु अत्यन्तै आवश्यक छ र त्यो ठाउँ पवित्र हो। त्यहाँ कुनै पनि अधर्मले पस्रय पाउँदैन। त्यसकारणले गर्दा तपाईँ हाम्रो जीवनमा पनि पवित्रता चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हो, जुन चाहिँ परमेश्वरसँगको असल सम्बन्धको कारणले आउँदछ। हामीले हर दिन जानी नजानी गरेका भूल अधर्महरूको निम्ति, नयाँ नयाँ पापहरूको निम्ति पश्चाताप गरिराख्नु पर्दछ, पुराना पापहरूको निम्ति होइन। किनभने पुराना पापहरूको त तपाईँले एकचोटि क्षमा मागेपछि त्यो क्षमा भइसक्यो। अब पुराना पापहरूको तपाईँले क्षमा माग्नु भनेको परमेश्वरलाई तपाईँले आफ्नो गल्ती र दोष बारम्बार सम्झना गराइरहनु हो। तपाईँले हिजो एउटा पापको निम्ति पश्चातापको प्रार्थना गर्नुभयो र आज बेलुका दिनभरि तपाईँ आफ्नो आत्मा आलोचना गर्नुहोस्। तपाईँबाट के असल काम भयो, के नराम्रा काम भए, तब त्यसको लागि त्यो नराम्रा आज भएका नराम्रा कामहरूको निम्ति पश्चाताप गर्नु। यसलाई नै पवित्रताको जीवन भनेर भनिन्छ। श्रोता, आदरणीय श्रोता, यी सबै कुराको निचोड के हो त? निचोड यही हो कि हामी हर समय परमेश्वरको पवित्रताको माता हातमा रहेर प्रार्थनाको जीवनशैली अप्नाउनु र परमेश्वरसँग असल सम्बन्ध बनाउनु नै रहेको छ। आदरणीय श्रोता, यति भन्दै कार्यक्रममा आजको कार्यक्रममा एउटा सुमधुर भक्ति गीत प्रस्तुत गर्ने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री पास्टर जोनाथन गिरी भने प्रविधिमा हुनुहुन्छ विजयजी र हामी कुराकानी गर्दै थियौं परमेश्वरको सहायता चाहिँ हामीले प्रार्थना नगरेको बेलामा पनि हामी आफ्नो कामको बेलामा पनि उहाँले हामीलाई प्रार्थना यदि हामीले उहाँसँग सम्बन्ध प्रार्थनाद्वारा सही राखेका छौं भने उहाँबाट सहायता र उहाँबाट मार्गदर्शन हामीले प्राप्त गर्न सक्छौ भन्ने विषयमा हामीले कुराकानी गर्दै छौं। तादनी श्रोता, यहाँ यहोशूले जब परमप्रभुको दूतलाई देखे तब उनले एउटा कुरा के कन्फर्म गर्न खोजेका छन्, के निश्चय गर्न खोजेका छन् भने उहाँ साँच्चै हाम्रो पक्षमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा उनले खोजेका छन्। किनभने गन्ती 22 अध्यायको 23 पदमा पनि परमप्रभुको दूतले थुतेको तरवारमा हातमा लिएर बालामको बाटो छेकेको कुरा हामी पाउँछौ। त्यो किन त्यस्तो थियो भन्दा बालाम चाहिँ एउटा लालचमा परेर परमेश्वरको इच्छा विपरीतको कामहरू गर्न गइरहेको थियो। त्यो कारणले गर्दा परमेश्वरले बाटो छेक्न आएका कुरा यहोशूलाई त्यो कुरा थाहा थियो। त्यही कारणले गर्दाखेरि यहोशूले सोचे सायद मेरो जीवनबाट कुनै गल्ती भएर मैले एरियोलाई आक्रमण गर्न जाने क्रम चाहिँ परमप्रभुलाई मन परेको थिएन होला। त्यही कारणले गर्दा उहाँले चाहिँ एरियोको पक्ष लिएर सायद रोक्न पो आउनुभएको हो कि भन्ने उनको मनमा त्यो परेको कारण यो प्रश्न सोधेको हामी पाउँदछौ। यसको अर्थ हो मसँग परमेश्वरको उपस्थिति छ भन्दैमा हामीले मनमानी गर्न सक्दैनौ। यदि हामीले मनमानी आफ्नो मनलाई मनमानी गर्न सक्छौ, परमेश्वरको उपस्थिति मसँग छ, परमेश्वरले मलाई सहायता गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ भन्दैमा हामीले मनमानी गर्छौं भने कहिलेकाहीँ परमेश्वरको उपस्थिति हाम्रो त्यो अपवित्र कार्यहरूलाई रोक्नको लागि पनि त्यहाँ आएको हुन सक्छ र यतिखेर चाहिँ परमेश्वरले आफ्नो स्वर्गदूत भनौँ उहाँको उपस्थिति उहाँको मार्गदर्शन चाहिँ शत्रुहरूलाई बचाउने तरिकाको पनि हुन सक्छ। यस कारणले गर्दा हामीले आफूले आफूलाई कन्फर्म गर्नु पर्यो, पक्का गर्नु पर्यो कि मैले गर्दै गरेको काम, मैले गर्दै गरेको मिसनका कुराहरू जति पनि छ यो परमेश्वरको

तथ्य अनुसार छ कि छैन भन्ने विषयमा पनि हामीले जाँच्नु पर्ने हुन्छ र यसको लागि पनि हामीले परमेश्वरसँग प्रार्थनाद्वारा नै सोधपुछ गर्न सक्छौ श्रोता। तब मात्र हामी पक्का र निश्चित हुन सक्छौ कि मैले गर्दै गरेको काम परमेश्वरको इच्छा अनुसार हो, परमेश्वरको योजना अनुसार हो, यसकारणले गर्दा उहाँले मलाई सहायता गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामी पक्का गर्न सक्छौ। र सबै कुरामा आजको कार्यक्रमको निष्कर्ष चाहिँ यही हो कि सबै कुरामा हामीले प्रार्थना गर्नुपर्छ। श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रमलाई यतिखेरसम्म सुनेर हामीलाई साथ दिनुभएकोमा हामीले धन्यवाद दिँदै प्रविधिमा विजयजीका साथ प्रस्तुत जोनाथन गिरी विदा हुन लागिरहेका छौं। आजको कार्यक्रमबाट ओझेलिन्छौं र तपाईँको आजको दिन आशिषमय रहोस् र तपाईँको प्रार्थनाको जीवन दिनानुदिन प्रगति हुँदै जाओस् भन्दै विदा हुन्छौं। हवस् त, जय मसीह।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। गएको दिनमा तपाईँहरूको बीचमा मैले युहन्नाको सुसमाचार 4 अध्यायबाट बोल्दै थिए, जहाँ हामीले 39 पददेखि लिएर 44 पदसम्म हेरेका थियौं। त्यसको विषयमा थोरै पुनर्वलोकन गरौं, जहाँ सामरी स्त्रीले यसरी भन्दछ, मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे। यसै कारण जब सामरीहरू उहाँ कहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरेको कुरा हामी हेर्न सक्छौ। प्रभु येशू 2 दिनसम्म उनीहरूसँग बस्नुभयो, त्यसपछि गएर त्यहाँ थुप्रोले विश्वास गरे र त्यो ठाउँ छोडेर उहाँ गालिलतिर जानुभयो भन्ने कुरा हामी हेर्दै थियौं। तर हामी हेर्न सक्छौ उहाँ गालिलमा जानुभयो, नासरतमा जानुभएन, किनभने हामीले हेर्ने हो भने अगमबक्तलाई आफ्नो ठाउँमा आदर हुँदैन भन्ने कुराहरूको विषयमा गएको दिनमा हामीले हेर्दै थियौं। आज म तपाईँहरूको बीचमा 45 पददेखि लिएर म बात गर्न गइरहेको छु। 45 पदमा यसरी लेख्दछ, जब उहाँ गालिलमा आउनुभयो तब उहाँले यरुसलेममा चाडको बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालिलीहरूले उहाँलाई स्वागत गरे, किनभने तिनीहरू पनि चाडमा गएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। या येशु ख्रिस्टले हामी हेर्न सक्छौ परमेश्वरको इच्छा पूरा गर्दै आफ्नो जीवन बिताएको कुरा हामी हेर्न सक्छौ प्रिय। त्यसै कारणले गर्दा उहाँ सामरियामा चाहिँ उहाँ 2 दिन मात्रै बस्नुहुन्छ र फेरि यात्रा गर्नुहुन्छ, किनभने उहाँले परमेश्वरको इच्छाहरू पूरा गर्दै जानुपर्ने हुन्थ्यो। कुनै ठाउँमा उहाँ सदाको लागि आउनुभएको थिएन, तर विभिन्न ठाउँहरूको लागि उहाँ आउनुभएको थियो। उहाँ गालिलमा आउनुभयो अनि यो त्यो ठाउँ थियो जो उहाँ चाहिँ पहिला पनि आइसक्नु भएको थियो। यो हामीले हेर्ने हो भने कति आशीर्वादिक कुरा हो जब हामी पहिला गएको ठाउँलाई फेरि पनि हामी भ्रमण गर्छौँ, त्यहाँका मानिसहरूलाई उत्साहका कुराहरू दिने गर्दछन्। यो प्रकारको कुरा हामी हेर्ने हो भने पावल प्रेरितले पनि आफ्नो प्रचारको यात्रामा गरेको तपाईँले देख्न सक्नुहुन्छ। अनि हामीले पनि त्यस्तै प्रकारका कार्य गर्न आवश्यक छ जब हामी कुनै ठाउँमा यात्रा गर्छौँ, कुनै ठाउँमा हामी समय बिताउँछौँ भने आज हामीले फेरि पनि त्यहाँ गएर त्यहाँ विगतका कुराहरू फेरि सम्झना गर्दै उत्साह दिन आवश्यक छ प्रिय। एउटा असल कुरा तपाईँले के देख्न सक्नुहुन्छ भने यहाँनिर गालिलीहरूले उहाँलाई ग्रहण गरे। गालिली चाहिँ हामीले हेर्ने भने यरुसलेमको उत्तरतिर पर्ने ठाउँ हो। उनीहरूको अलिकता बोलीचाली यरुसलेमका मानिसहरूभन्दा अलिक फरक थिए भन्ने कुरा बुझ्न सक्छौ। गालिली चाहिँ गालिली समुद्रको किनारमा पर्दथे अनि यो त्यो ठाउँ हो जहाँ प्रभु येशूले प्रथम आश्चर्य कर्म गर्नुभएको थियो। अनि तपाईँले देख्न सक्नुहुन्छ गालिलीहरूले प्रभु येशूलाई ग्रहण गरेका छन्। कति असल कुरा हो जब हामीले परमेश्वरलाई ग्रहण गर्ने काम गर्छौ हाम्रो जीवनमा, है। आज उहाँलाई ग्रहण गर्नु भन्नुको अर्थ चाहिँ हामी परमेश्वरलाई हाम्रो जीवनमा चाहनु हो, उहाँसँग संगत गर्नु हो, उहाँको कुरा सुन्नु हो, उहाँबाट उत्साह लिनु हो, उहाँबाट सान्त्वना लिनु हो, साथसाथै उहाँले हामीलाई सच्याउने काम पनि गर्नुहुन्छ। त्यही भएको कारणले गर्दा प्रिय हो, तपाईँ र मैले आफ्नो हृदय खोल्न आवश्यक छ र दैनिक जीवनमा उहाँलाई ग्रहण गर्न निम्त्याउन जरुरी छ। यी गालिलीहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यरुसलेममा उनीहरू चाडको लागि गएको थिए, जहाँ प्रभु येशूले यरुसलेममा सिकाउँदै हुनुहुन्थ्यो, मन्दिरलाई शुद्ध गरेको उनीहरूले देखेका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। यी सबै कुराहरू उनीहरूले देखेको कारणले गर्दा हामी हेर्न सक्छौ गालिलीहरूको विषयमा अर्को पनि कुरा हामी हेर्न सक्छौ, उनीहरू गम्भीर थिए। त्यही भएको कारणले गर्दा उनीहरू चाडको कुराहरूलाई गम्भीर रूपले लिएको छन् त उनीहरू यरुसलेमतिर यात्रा गरेको हामी हेर्न सक्छौ। परमेश्वर प्रति उनीहरू धन्यवादी थिए जसको कारणले गर्दा उनीहरू यरुसलेमको मन्दिर गएको हामी हेर्न सक्छौ। अनि हामीले हेर्ने यद्यपि त्यो धेरै टाढो थियो गालिलबाट यरुसलेम, त्यही पनि उनीहरू त्यहाँ गएको हामी हेर्न सक्छौ। आज कति बढी गरेर तपाईँ र म परमेश्वरमा गम्भीर छौ, धन्यवादी छौ, उहाँको उत्सव मनाउने काम गर्छौ। आज तपाईँ र मैले सोच्नु पर्ने कुरा हो प्रिय। अनि हामीले हेर्ने हो भने जे कुरा उनीहरूले येशूको विषयमा देखेका थिए उनीहरूले इन्कार गरेनन्,
तर विश्वास गरे र ग्रहण गरे। आज तपाईँ र मैले पनि येशूको विषयमा जे कुरा सुनेका छौं पढेका छौं आज हामीले त्यो इन्कार गर्न हुँदैन, ग्रहण गर्न जरुरी छ। 46 पदमा पढिदिन चाहन्छु, यहाँ भन्दछन्, त्यसपछि उहाँ फेरि गालिलको काना नगरमा आउनुभयो जहाँ उहाँले पानीलाई दाकमत बनाउनु भएको थियो। कपर्नहुममा एकजना उच्च अधिकारी थिए जसको छोरा बिरामी थिए भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौ प्रभु येशु उहाँ थकित हुनुभएको थिएन, मानिसहरूलाई भेट्दा भेट्दा उहाँ थकित हुनुहुन्न प्रिय। काना एउटा त्यो ठाउँ थियो जहाँ हामीले हेर्ने हो भने प्रभु येशुको आफन्त जनहरू थियो, जहाँ उहाँ पहिला विवाहमा आउनुभएको थियो, जहाँ उहाँले चाहिँ पानीलाई दाकमतमा परिणत गर्नुभएको थियो, जहाँ उहाँले चाहिँ एउटा परिवारको इज्जत बचाइदिनु भएको थियो, त्यो दाकमत सिद्धिएको थियो र उहाँले पानीलाई दाकमतमा आश्चर्यचकित रूपमा उहाँले रूपान्तरित गर्नुभएको थियो, जहाँ उहाँले त्यो विवाहको आनन्दको कुरा बचाउनु भएको थियो, जहाँ उहाँले चाहिँ हामी हेर्ने हो भने एउटा आमाको आशालाई बचाउनु भएको हामी हेर्न सक्छौँ। जहाँ प्रभु येशूको उपस्थिति छ प्रिय, त्यहाँ चाहिँ आशीर्वादको कुरा पनि छ भन्ने कुरा हामी नबिर्सौँ प्रिय। आजको दिनमा पनि प्रभु येशूले परिवारहरूको इज्जत उहाँले बचाउनुहुन्छ। यदि हामीले उहाँलाई हाम्रो परिवारमा निम्तो दिन्छौ, ग्रहण गर्छ भने हाम्रो हरेक दिनको जीवनमा, आज पनि उहाँले वैवाहिक जीवनलाई आनन्दमा परिणत गर्नुहुन्छ। यदि हामीले हाम्रो वैवाहिक जीवनमा उहाँलाई स्वागत गर्छौ, हामीले हेर्ने हो भने उहाँले जहिले पनि विवाहलाई आनन्दले भरिदिनु भएको कुरा हामी हेर्न सक्छौ, जुन विवाहमा मानिसहरूले येशूलाई है निम्त्याउने काम गर्छन्। आजको दिनमा पनि उहाँले आमाहरूलाई बुबाहरूलाई जो हामी हेर्न छौँ अस्थिर अवस्थामा छन्, उनीहरू समस्यामा छन्, उनीहरूलाई आशा दिने काम गरेको कुरा हामी हेर्न सक्छौ। अनि अर्को कुरा यो खण्डमा तपाईँले के देख्न सक्नुहुन्छ, उच्च पदाधिकारीको विषयमा हामी हेर्न सक्छौ। यो उच्च पदाधिकारीको विषयमा हामीले हेर्दाखेरि तपाईँले के देख्न सक्नुहुन्छ भने ऊ चाहिँ एउटा राजाको अथवा हेरोदको सबैभन्दा नजिकको मान्छे, ऊ चाहिँ एउटा कार्यकर्ता थिए भन्ने कुरा बुझ्न सक्छौ। अनि यो उच्च पद अधिकारीले चाहिँ प्रभु येशूको विषयमा सुनेको थिए, उहाँले आश्चर्य काम गर्नुहुन्छ भन्ने कुरा थाहा थिए, उहाँको निम्ति कुनै कुरा पनि असम्भव छैन भन्ने कुरा बुझेका थिए, सुनेका थिए, जसको कारणले गर्दा यो उच्च पदाधिकारी है यद्यपि ऊ धनी छन् तर उसले आफ्नो छोरालाई निको पार्न सकेको छैनन्, जसको कारणले गर्दा उच्च पदाधिकारी येशूलाई भेट्न आउँछन्। अनि हामीले हेर्न ऊ आत्मामा व्याकुल भएको कारणले गर्दा येशू कहाँ आउँछन्, जहाँ उसले येशूमा मात्र आशा देखेको हामी हेर्न सक्छौ। अनि आजको समयमा पनि मानिसहरू प्रभु येशू कहाँ आउन सकेको होस् यदि उनीहरूले संसारमा आशा देख्दैनन् भने, म तपाईँलाई थोरै कुराहरू भन्न चाहन्छु। साँचो कुरा, संसारले हामीलाई आशा दिन सक्दैनन् प्रिय, संसार आफै ऊ रित्तो छ, हामी हेर्ने हो भने त्यही भएको कारणले गर्दा हामी कुनै आशा देख्दैनौँ। संसारले त आज मानिसहरूलाई धेरै कुराहरू आशाको प्रतिज्ञा पनि गर्छन् तर हामीले हेर्ने हो भने संसारले त एउटा लामखुट्टेले खुन चुसे जस्तै मानिसलाई चुस्ने काम गर्दछ। हामीले बुझ्नु पर्नु पर्ने कुरा के भन्छ, प्रभु येशू चाहिँ हाम्रो साँचो आशा हुनुहुन्छ प्रिय। उहाँले मात्रै हामीलाई सन्तुष्ट दिन सक्नुहुन्छ, प्रेम दिन सक्नुहुन्छ, आनन्द दिन सक्नुहुन्छ, शान्ति दिन सक्नुहुन्छ। यसै गरी 47 पदमा हेरौं, यहाँ भन्दछ, यहुदियाबाट गालिलमा आउनु भएको छ भन्ने सुनेर तिनी उहाँ कहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे, किनकि तिनीको छोरा मर्नै आँटेको थियो भनेर भन्दछ। प्रियो, यहाँ म तपाईँहरूको लागि 47 पद भर्खरै पढिदिए, अनि यहाँ भन्दछन् है यो पदाधिकारीको चरित्रको विषयमा थोरै हामी हेरौँ। यो पदाधिकारीको विषयमा हामीले हेर्नु पर्दाखेरि तपाईँले के देख्न सक्नुहुन्छ भने यो पदाधिकारी चाहिँ पर्खिरहेको थिए होइन प्रभु येशूलाई, खोजिरहेको थिए प्रभु येशूलाई भन्ने कुरा हामी हेर्न सक्छौँ। त्यही प्रकारले आज तपाईँ र म पनि हाम्रो जीवनमा प्रभु येशूलाई पर्खिरहन आवश्यक छ, खोजिरहन आवश्यक छ। अनि पर्खेको कारणले गर्दा, खोजेको कारणले गर्दा उसले के सुन्दछन् भने प्रभु येशू चाहिँ यहुदियाबाट गालिल आउँदै हुनुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ प्रिय है। अनि अर्को कुरा यहाँ तपाईँले देख्न सक्नुहुन्छ प्रिय, मानिसहरूले प्रभु येशूको विरुद्ध बोलिरहेको थिए तर पनि हामीले हेर्ने हो भने यो कुरा बोले तापनि यो उच्च पदाधिकारीले चाहिँ प्रभु येशू
मा विश्वास गरेका छन्। यो उच्च पदाधिकारी चाहिँ नम्र भएका हामी हेर्न सक्छौँ, अनि त्यही कारणले गर्दा ऊ येशु कहाँ आएको हामी हेर्न सक्छौँ। धेरै मानिसहरू प्रभु येशुको विषयमा जान्दछन्, उहाँको कार्यहरू जान्दछन्, तर उनीहरूले आफैलाई नम्र बनाउँदैनन्, तर उनीहरू आउँदैनन् प्रभु येशु कहाँ। तर यो मानिस जो यद्यपि ऊ उच्च पदाधिकारी थिए, उसले आफैलाई नम्र बनाउँछन् अनि येशु कहाँ आएको हामी हेर्न सक्छौँ। अनि हामीले हेर्ने भने उसले प्रभु येशुलाई विन्ती गरेका छन्, मेरो घरमा आउनुहोस् तलतिर भनेर भन्दछ। उसले आफ्नो घर है यो व्याकुल अवस्थाको कारणले गर्दा आफ्नो घर खुला राखेका छन् प्रभु येशुलाई, येशुको निम्ति हामी हेर्न सक्छौँ। अनि उसको छोरा बिरामी थिए, हामी हेर्न सक्छौँ। अर्को कुरा, त्यो छोरा प्रतिको प्रेमको कारणले गर्दा यो उच्च पदाधिकारी आफूलाई नम्र बनाएको छ। अनि आज प्रिय, हामी आफैलाई प्रेम गर्नेको कारणले गर्दा पनि आज तपाईँ र मैले आफूलाई नम्र बनाऊ र येशु कहाँ आउने काम गर प्रिय। जसरी उसको छोरा बिरामी अवस्थामा थिए है, यो एकदम नराम्रो अवस्थामा थियो भन्ने कुरा बुझ्न सक्छौँ। त्यहीको कारणले गर्दा उच्च पदाधिकारी व्याकुल भएर होइन ऊ मृत्युकै मुखमा पुगेको छ भनेर भन्दछ, उसको छोरा बिरामी भएको कारणले। अनि यो उच्च पदाधिकारीले येशुमा मात्र त्यो आशा देख्दछन्, अनि यो मृत्युको मुखमा पुगेको अवस्थामा। अनि आज तपाईँको आशा चाहिँ के हो प्रिय, अनि तपाईँ कोमाथि आशा गर्दै हुनुहुन्छ? अनि आज हामीले निर्णय गर्न आवश्यक छ, ढिलो हुनुभन्दा अगाडि नै प्रिय। 48 पद म तपाईँहरूको निम्ति पढिदिन चाहन्छु। यहाँ 48 पदले यसरी भन्दछ, येशूले तिनलाई भन्नुभयो, तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौँ प्रभु येशू चाहिँ उपलब्ध हुनुभएको कुरा हामी हेर्न सक्छौँ। यो उच्च पदाधिकारीको निम्ति प्रभु येशू उहाँ जो कोही कहाँ पनि उपलब्ध हुन सक्नुहुन्छ, जसले आफैलाई नम्र बनाएर ल्याउँछन्। अनि के तपाईँ आफैलाई नम्र बनाउनुहुन्छ भन्ने एउटा प्रश्न प्रिय तपाईँहरूलाई है। यहाँ हामी के देख्न सक्छौँ भने प्रभु येशूले यो उच्च पदाधिकारीलाई प्रतिक्रिया दिनुभएको छ। जब उसले विन्ती गरेको छ, प्रभु येशूले भन्नुहुन्छ, जबसम्म मानिसहरूले आश्चर्य काम देख्दैनन् तबसम्म उनीहरूले मलाई विश्वास गर्दैनन्। यो उच्च पदाधिकारीले हामीले हेर्ने हो भने उसले विश्वास गरेको छन्, त्यही भएको कारणले उसले प्रयास गर्न चाहन्छन् येशूलाई। सायद मलाई लाग्छ उसले विभिन्न प्रकारको औषधि उपचारहरू गरेको थिए आफ्नो छोराको निको होस् भनेर, अनि यो सम्पूर्ण औषधि उपचार चाहिँ असफल भयो भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि धेरैभन्दा धेरै सम्पत्ति उसले त्यसमा खर्च गरेको थिए, अनि हामीले हेर्ने भने काहीँ आशा नभएको कारणले गर्दा ऊ अब येशूलाई प्रयास गर्न चाहन्छन्। अनि हामीले हेर्ने हो भने प्रयास गर्नु नराम्रो कुरा त होइन, तर धेरै मान्छेहरू प्रयास मात्रै गर्छन् तर येशूलाई आफ्नो जीवनमा आउन दिँदैनन् प्रिय। अनि आउन नदिएको कारणले गर्दा उनीहरूले प्रभु येशूमाथि गरेको विश्वासहरू चाहिँ खोसिएर लगिन्छन् प्रिय। कतिचोटि वचनहरू चाहिँ है त्यो एउटा ढुङ्गेली जमिनमा परे जस्तै उनीहरूको जीवनमा आउँछन्। कतिचोटि चाहिँ हामीले हेर्ने हो भने परमेश्वरको वचन चाहिँ काँडाको झ्याङमा परे जस्तै विश्वास चाहिँ त्यतातिर गएका हुन्छन्। अनि हामीले हेर्ने भने यसले फलहरू दिँदैनन् प्रिय। यदि त्यो हामीले खालि प्रयास मात्रै गर्छ भने है, अनि हामीले हेर्ने भने संसारका फिक्रीका कुराहरूले गर्दा आज हामी परमेश्वरमाथि राखेको विश्वास बढिरहेको हुँदैन। हामीले हेर्ने भने येशूले कुनै पनि अस्तिसम्म आश्चर्य काम गर्नुभएको थिएन, उसको माझमा है पानीलाई दखमाटमा मात्रै परिणत गर्नुभएको हामी देख्न सक्छौँ। अनि प्रभु येशूले भन्नुहुन्छ, जबसम्म मानिसले मैले गरेको आश्चर्य काम दिएर तबसम्म उनीहरूले विश्वास गर्दैन। बाइबलले शिक्षा दिन्छन्, भौतिक कुराहरू हामी जुन देख्दछौँ है यो चाहिँ केही क्षणिक मात्रै हो प्रिय, तर जे कुरा अदृश्य छन् त्यो चाहिँ सदाको लागि अनन्तसम्म हुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशूले भन्नुभएको छ आफ्ना चेलाहरूलाई, धन्य त्यो मानिस जसले मलाई नदेखेर पनि विश्वास गर्छन्। अनि धेरै अरू समयमा पनि हामीले हेर्ने हो भने योभन्दा अघिल्लो खण्डमा हामी देख्न सक्छौँ सामरी स्त्रीले पनि है प्रभु येशूले गरेको आश्चर्य काम देखेनन्, त्यही पनि उसले विश्वास गरे येशूमाथि। अनि यहाँ हामी के हेर्न सक्छौँ भने प्रभु येशूले त्यो उच्च पदाधिकारीलाई भन्नुहुन्छ, मानिसहरू जबसम्म चिन्ह देख्दैन तबसम्म विश्वास गर्दैन। अनि हामीले हेर्ने भने तपाईँ र मैले सायद आज त्यो चिन्हलाई हेरेर होइन, तर प्रभु येशूलाई विश्वास, उहाँको प्रेमलाई देखेर, कल्भरी क्रुसमा भएको प्रेमलाई देखेर
आज हामीले उहाँको पछि लागिरहेको हामी बुझ्न सक्छौं। 49 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यहाँ 49 पदमा यसरी भन्छ, ती उच्च अधिकारीले उहाँलाई भने, हजुर मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस् भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छौ यो उच्च पदाधिकारीले एउटा कुरा मात्रै उसको मगजमा छ, उसको छोराको विषयमा। अनि उच्च पदाधिकारीले उनले अरू कुरा सुन्न चाहेको छ नि प्रभु येशूबाट, किनभने ऊ एकदम व्याकुल अवस्थामा थिए। उनीहरूले विचार गर्छन् अनुसार प्रभु येशूले ढिलो त गर्ला कि मैले गरेको बिन्तीमा भनेर, तल जानको लागि भनेर उसले सोच्दछन्। प्रभु येशू कहिले पनि ढिलो गर्नुहुन्न। हामीहरूको लागि ढिलो कुरा उहाँको लागि ढिलो हुँदैनन् प्रिय। कतिचोटि हामी सोच्ने गर्छौँ होइन, परमेश्वरले किन हामीलाई पर्ख भन्नुहुन्छ, अनि सायद उहाँले वास्ता गर्नुहुन्न कि के हो होइन। यसको अर्थ त्यो होइन प्रिय, उहाँले हामीले भन्दा पनि बढी उहाँको सृष्टिलाई उहाँलाई प्रेम गर्नुहुन्छ। अनि उहाँलाई एउटा उचित समय के हो, कतिखेर हो भन्ने कुरा उहाँ जान्नुहुन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अनि यो उच्च पदाधिकारीबाट हामी के कुरा देख्न सक्छौँ भने, उसले भन्न सक्छन् अब यदि ढिलो भए पनि सायद कसैले पनि केही पनि गर्न सक्दैन, त्यही भएर समयमै जानुपर्छ भनेर भने जस्तै प्रभु येशूलाई बिन्ती गर्छन्। तर ऊ जान्दैनन् ऊ चाहिँ कोसँग बोलिरहेका छन् भनेर, होइन। ऊ प्रभु येशू हुनुहुन्छ जो पुनरुत्थान र जीवन हुनुहुन्छ, जसले चाहिँ लाजरसलाई पछि गएर मृत्युबाट जीवित पार्नुभयो, विधवाको छोरालाई है जीवित प्रस्तुत गर्नुभयो, अनि उहाँ आफै पनि मृत्युबाट जय गर्नुभयो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले चाहिँ मृत्युमाथि जय गर्न सक्नुहुन्छ। अनि बिरामी भन्ने कुरा त एउटा सानो कुरा मात्रै हो है। अर्को कुरा, प्रभु येशू हाम्रो हरेक शरीरको अङ्ग जान्नुहुन्छ, कहाँनिर हाम्रो समस्या छ, किनभने उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यही भएको कारणले गर्दा हामी उहाँको अघि जान आवश्यक छ। जस्तो उदाहरणको लागि, हामी मोटरसाइकल बिग्रियो भने मोटरसाइकलको ग्यारेज जान्छौँ, अनि जसले बनाउँछन् किनभने उनीहरूले जान्दछन् है कहाँ समस्या भएको छ। त्यस्तै हाम्रो प्रभु येशू कहाँ जान अति असल प्रिय हो जब हामीलाई समस्या पर्छ। अनि 50 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। यसरी भन्दछ, येशूले तिनलाई भन्नुभयो, जाऊ तिम्रो छोरा बाँच्नेछ। येशूले तिनलाई भन्नुभएको वचन ती मानिसहरूले विश्वास गरे र आफ्नो बाटो लागे भनेर भन्दछ। यहाँ हामी हेर्नु, प्रभु येशूले निराश तुल्याउनु भएन यो उच्च पदाधिकारीलाई। उहाँले भन्नुहुन्छ तिम्रो बाटो जाऊ। उच्च पदाधिकारीले हामीले हेर्ने हो भने केही पनि गर्नु परेनन्, अनि यहाँ यो पापीले गर्ने प्रार्थना पनि गर्नु परेनन्, कुनै भेटी पनि चढाउनु परेन। प्रभु येशूले सित्तैमा उसको प्रार्थनालाई सुन्नुभयो। अनि हाम्रो परमेश्वर चाहिँ उहाँ सित्तैमा दिने परमेश्वर हुनुहुन्छ। अनि अर्को कुरा, अनि कतिवटा घटनाहरूमा हामी के देख्न सक्छौँ भने, प्रभु येशूले चाहिँ मानिसहरूले बोलाउन आउँदा उनी कतिजनासँग गएको छन् र कतिजनासँग बोली मात्र दिनुभएको छ। अनि यो उच्च पदाधिकारीको छोराको विषयमा हामीले हेर्ने हो भने ऊ मृत्युको मुखमै छन्, तर प्रभु येशूले भन्नुभयो जाऊ अनि ऊ बाँच्ने छन्। अनि हामी यो कुरा जान्न सक्छौँ कि उहाँको वचन, जसले सारा संसारलाई सृष्टि गर्नुभयो, सबै कुरा अस्तित्वमा आए, अनि त्यही वचनले चाहिँ प्रभु येशूले चाहिँ जीवन पनि दिन सक्नुहुन्छ यो एउटा केटो जो बिरामी छन्, मर्ने अवस्थामा पुगेछन्। अनि यहाँ अर्को कुरा तपाईँले हेर्न सक्नुहुन्छ, यो उच्च पदाधिकारीको विश्वास बिस्तारी होइन, एउटा विश्वासपछि अर्को प्रकारको विश्वास गरेको हामी हेर्न सक्छौँ। पहिलो विश्वास चाहिँ उसलाई येशू कहाँ ल्यायो, दोस्रो विश्वासले चाहिँ उसलाई आफ्नो छोरातिर पठाएको कुरा हामी हेर्न सक्छौँ। यसै गरी 51 पदमा पढिदिन चाहन्छु। यहाँ भन्दछ, अनि तिनी जाँदै गर्दा बाटोमै तिनको चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भने तिनलाई बताए भनेर भन्दछ है। हामी यहाँ अर्को कुरा के हेर्न सक्छौँ भने, यो उच्च पदाधिकारी जो धनी मानिस जसको नोकर पनि थिए, अनि उसले आफ्नो नोकरलाई पठाउन सक्दथे, तर उसले के भन्छन् आफूलाई नम्र बनाएर आफै जाँदैछन्। अनि कति ठूलो अवसर यो उच्च पदाधिकारीले प्राप्त गरेको कुरा हामी हेर्न सक्छौँ, जहाँ प्रभु येशूको अघि वा आफूलाई नम्रतामा आउँदछन्। अनि आज पनि जसले आफूलाई नम्र तरिकाले येशू कहाँ आउँदछन्, उनीहरू परमेश्वरको महिमा देख्दछन् प्रिय। अनि आज तपाईँ र मेरो निम्ति चाहिँ गरिरहनु पर्ने कुरा चाहिँ के हो भने, दैनिक रूपमा प्रभु येशूलाई भेट्ने काम गरौँ प्रिय हाम्रो जीवनमा। अनि हामीले हेर्ने भने यो नोकरले भन्दछ, औ तपाईँको छोरा बाँचेको छ, अनि हामी जुन चाहिँ मर्ने लागेको थियो अब बाँचेको छन् होइन। यहाँ यो उच्च पदाधिकारीको लागि सबैभन्दा असल सुसन्देश थियो। अनि हामीले हेर्ने भने सबैभन्दा उत्कृष्ट सुसन्देश यो उच्च पदाधिकारीको लागि हो, तिम्रो छोरा बाँच्यो। तर त्योभन्दा पनि ठुलो सुसन्देश चाहिँ हामीसँग छन्, हाम्रो परमेश्वरको पुत्र जो हाम्रो पापको लागि मर्नुभयो, महिमामा होइन उहाँ चाहिँ माथि उठाइनुभयो, जीवित पारिनुभयो, जो चाहिँ स्वर्गमा विराजमान हुन्छ, त्यहाँबाट राज्य गर्नुहुन्छ। अनि यो सबैभन्दा ठुलो सुसमाचार तपाईँ र मेरो लागि हो, अनि यो सारा संसारको लागि हो। यसै गरी 52 पदले भन्दछ,
म पढिदिन चाहन्छु। कुन घडीदेखि त्यसलाई सन्चो हुन लाग्यो भने तिनले तिनीहरूलाई सोद्धा, तिनीहरूले भने हिजो दिउँसो एक बजेदेखि जरहरू तिनलाई छोड्यो, अनि यसोले तिनलाई तिम्रो छोरो बाँचेछ भन्नुको घडीदेखि नै यो रहेछ भने बुवाले थाहा पाए, अनि तिनी आफैले पनि तिनका सारा परिवारले विश्वास गरे यहुदेबाट गालिलमा आएर यसोले गर्नुभएको यो दोस्रो चिन्ह थियो भनेर भन्दछ। यो तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर है यो उच्च पदाधिकारीले निश्चय गर्दछन् कति बेला निको भयो भन्ने विषयमा। एक बजे यदि हामी भरोसा गर्दैनौँ भने अनि हामी उहाँलाई खोज्छौँ भने खोजिरहौँ प्रिय, अनि किनभने हामीले हेर्ने हो भने जसले खोज्छन् प्रिय उहाँको महिमा देख्छन् आफ्नो जीवनमा, जसले हामीलाई बलियो बनाउने काम गर्छन्। अनि अर्को कुरा हामी हेर्न सक्छौँ यो निको भएको कारणले गर्दा यो एउटा प्रमाण थियो अनि उनीहरूले विश्वास गरे, पुरै घरनाले विश्वास गरे। विश्वासको अर्को खुड्किलो यो उच्च पदाधिकारी पुगेका छन्। ऊ मात्र होइन, आज हामी हेर्ने भने उसको पुरै घरनाले विश्वास गरेको छ अनि जीवन पर्यन्त आज हामीले विश्वास गरिरहनु पर्छ। जब हामी प्रभु येशूसँग हिँड्छौँ, उहाँको मार्गमा हिँड्छौँ, अनि हामी मात्र होइन सम्पूर्ण हाम्रो परिवारजनहरूले पनि प्रभुलाई चिन्ने कामहरू गर्छन्। हामी हेर्ने हो भने अविश्वासीहरूले चिन्हहरू खोज्छन्, तर हामी प्रभु येशूमा भरोसा गर्छौँ। उहाँले कलवरी क्रुसमा देखाएको प्रेमलाई हामी विश्वास गर्छौँ। हे प्रिय, आज पनि तपाईँ आज हामी धेरैभन्दा धेरैचोटि हामी धेरै कुराहरूमाथि फिक्री गर्छौँ अनि हामी कतिचोटि हाम्रो उपायहरू हुँदैन, हाम्रो जीवनमा विभिन्न अवस्थाहरूमा हुन्छ। आज येशू कहाँ त्यो सम्पूर्ण बोझहरू है थाकेका अवस्थाहरू हामी छौँ भने प्रभु येशू कहाँ त्यो बोझहरू ल्याउँ। उहाँले हाम्रो बोझहरू उठाउनुहुन्छ, हाम्रो प्रार्थना सुन्नुहुन्छ अनि हामीले चाहेको कुराहरू उहाँले हाम्रो निम्ति गरिदिने काम गर्नुहुन्छ। आउँ प्रार्थना गरौँ। हे सर्वोच्चमा विराजमान हुने परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। हाम्रो जीवनमा तपाईँ रहनुहोस् र आशीर्वाद गर्नुहोस्। यो उच्च पदाधिकारीले आफूलाई नम्र बनाएर तपाईँ कहाँ आए, त्यसरी नै प्रभु दिनानुदिन तपाईँको अघि हामी नम्र हुनलाई सहायता गर्नुहोस्। धन्यवाद हाम्रो बिन्ती सुनिदिनु भएकोमा। आशीर्वाद माग्छौँ येशूको नाममा, आमेन। हे प्रिय, हाम्रो विषयमा हामीसँग सङ्गत गर्न चाहनुहुन्छ, तपाईँले सङ्गति पाइरहनु भएको छैन भने अनि यसरी प्रभु येशूको विषयमा चिन्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ भने हामीसँग फोन नम्बर छन्, हाम्रो हामीसँग सङ्गत गर्न सक्नुहुनेछ। फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु 98421 34370। हस्त, धन्यवाद। जय मसीह। फेरि भेट।

जय मसीह। नमस्कार, सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदाझैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टीय भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता, यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टीय भजनबाट आजको कार्यक्रमलाई सुरु गर्नेछौं।

0: गर्दछु हजुरहरूलाई यो गीत मन पर्दैछ।
1: आदरणीय श्रोता, यो मिठो क्रिस्टे भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमहाट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नु भएको लागि तपाईँलाई धन्यवाद दिन्छौ, आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
2: सम्पूर्ण आदरणीय श्रोताहरूमा फेरि पनि क्रिस्टी न्यानो अभिवादन, जय मसीह भन्न चाहन्छु। आज फेरि पनि यहाँहरूको अगाडि परमेश्वरको जीवित वचनको सेवा लिएर आउन पाउँदा म अत्यन्तै खुसी भएको छु र म परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। म आशा पनि गर्छु तपाईँहरू सन्चै हुनुहुन्छ र तपाईँहरूको परिवार, तपाईँहरूको सेवकाय, तपाईँहरूको आफ्नो काम, तपाईँहरूको आफ्नो जिम्मेवारी, तपाईँहरूको आफ्नो जीवनमा पनि खुसी र आनन्द छ। आदरणीय श्रोता, पहिले यसो भन्दै गर्दा सबैजनाको जीवनमा खुसी नहुन पनि सक्छ, सबैजनाको जीवनमा आनन्द नहुन पनि सक्छ। हुन त मानिसहरूले बाहिर मुखले म ठिकै छु, राम्रै छु त भन्लान्, तर वास्तवमा उसको मन, उसको हृदय बेचैनी, उसको मनमा चिन्ता पनि हुन सक्छ। यसर्थ यहाँहरूलाई म प्रार्थना गर्न चाहन्छु र यहाँहरूप्रति म परमेश्वरमा विन्ती गर्न चाहन्छु कि परमेश्वरले उहाँले तपाईँलाई स्वर्गीय शान्ति दिकन हृदयमा आनन्द दिन सक्नु भएको होस्। किनभने परमेश्वरको वचनले हामीलाई स्पष्ट के बताउँछ भन्दाखेरि, उहाँको वचन यूहन्नाको सुसमाचार 15:11 हामीले पढ्यौँ भने त्यहाँ लेखिएको छ, यो कुरा तिमीहरूलाई यसै कारण मैले भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द परिपूर्ण होस्। आमेन। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टले हामी मानिस जातिलाई धेरै नै माया गर्नुहुन्छ। उहाँले हामीलाई उहाँको भरिपूर्ण शान्ति, त्यो पनि प्रशस्तताको शान्तिले बास गरेको उहाँ चाहनुहुन्छ। यसर्थ मलाई विश्वास छ तपाईँभित्र त्यो शान्ति तपाईँ चाहना गर्नुहुन्छ र तपाईँभित्र त्यो शान्ति घटिकमी हुन सक्छ। र आज तपाईँलाई परमेश्वरको प्रतिज्ञा छ, उहाँले के भन्नुहुन्छ भन्दा कि परमेश्वरको वचनमा उहाँले हामीलाई त्यही कुरो बताउनुहुन्छ र भन्नुहुन्छ कि म तिमीहरूलाई त्यो शान्ति दिनेछु, मैले दिने शान्ति चाहिँ संसारले दिएको जस्तो शान्ति हुने छैन। प्रभुको वचनले भन्छ तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। परमेश्वरले आज त्यो विश्वासको आधारमा तपाईँलाई म कति विश्वास गर्छौँ, परमेश्वरले तपाईँलाई मलाई त्यो आनन्द र शान्ति दिन चाहनुहुन्छ। शान्ति तपाईँले स्वीकार गर्नुभएको होस्। परमेश्वरको वचनले निरन्तर तपाईँ र मलाई त्यही कुरा बताउँदछ कि उहाँको शान्तिमा तपाईँ र म खुसी हुनुपर्दछ अनि उहाँले हामीलाई सबै कुरामा विजय दिइराख्नुहुन्छ। किनकि वचन अर्को ठाउँमा यस प्रकारले बताइएको छ कि मैले तिमीलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। यीशुले भन्नुभयो उहाँमा तिमीहरूलाई शान्ति होस्। संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। प्रिय प्रभु येशु ख्रीष्टले हाम्रो लागि संसारलाई विजय गरेर हाम्रो लागि नयाँ आशा र नयाँ बाटो देखाउनु भएको छ। त्यो आशा र बाटो हामीले थाहा पाउन सक्यौं, चिन्न सक्यौं, स्वीकार गर्न सक्यौं र त्यो बाटोमा भएर हामीले जिउन सक्यौं भने हामी अवश्य पनि त्यो शान्तिमय जीवनमा र परमेश्वरसँग हामीहरू रमाहाट गर्न सक्दछौँ। आज नै श्रोता, आजको लागि हामी बाइबल एक खण्डलाई पाठ गर्नेछौँ, प्रभुको वचनलाई अझ गहिरो रूपमा हामी अगाडि बढ्नेछौँ। आज यहाँको अगाडि बाइबल एक खण्ड छ, यूहन्नाको सुसमाचार 14 अध्याय हामी 5 पददेखि लिएर पाठ गर्नेछौँ, 11 पदसम्म यसलाई पढ्न चाहन्छु। यहाँ लेखिएको छ, परमेश्वरको वचनले यसरी भन्दछ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यस्तो नभए के म तिमीहरूलाई भन्ने थिएँ, ताकि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारिसकेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छ। थोमाले उहाँलाई भने, हे प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौ, अब हामीले बाटो कसरी चिन्ने? येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो, अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने, हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। येशूले तिनलाई भन्नुभयो, फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्? म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ, र ती भन्दा ठूला काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि जुन पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म त्यो गरिदिनेछु। हामीहरूका जीवित परम प्रभु परमेश्वर पिता प्रभु येशू, तपाईँलाई धन्यवाद चढाउँदै यो समय तपाईँको जिउँदो वचन जो हामी सुनिरहेका छौँ, र यस वचनद्वारा तपाईँले हामीलाई स्पष्टसँग बाटो देखाइदिनुहोस्, ताकि हामी तपाईँको वचनद्वारा तपाईँ परमेश्वरलाई अझ चिन्न सकौँ र तपाईँको राज्यको हामी भागीदार बन्न सकौँ। प्रभु येशू, मलाई र सुन्ने सबै तपाईँका प्रिय छोरा छोरीहरूलाई प्रशस्त आशिष दिनुहोस्। यन्ति चढाउँछौँ येशू प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, तपाईँ र मैले भर्खरै पढेको यो खण्डमा हामी के देख्दछौँ भने, येशू ख्रीष्ट नै परमेश्वर कहाँ अर्थात् पिता कहाँ पुग्ने एकमात्र बाटो हुनुहुन्छ। संसारमा थुप्रै थुप्रै मार्गहरू, थुप्रै थुप्रै तरिकाहरू हामी देख्दछौँ, तर परमेश्वर पिता कहाँ र अनन्त जीवन प्राप्त गर्नको लागि हामीले कुन बाटो रोज्नु पर्ला? धेरै मान्छेहरूले आफ्ना विचारहरू, आफ्ना तर्कहरू, आफ्ना प्रकारका फिलोसफीहरू दिन्छन्, तर सही र सत्य यथार्थ र के हो त्यो चाहिँ हामी धर्मशास्त्र बाइबलले हामीलाई स्पष्ट बताउँदछ। जब चेलाहरूले प्रभु येशू ख्रीष्टलाई सोधे, हामी बाटो जान्दैनौ प्रभु, हामीलाई बाटो देखाइदिनुहोस्, हामी कसरी त्यो बाटो हिँड्ने, र तपाईँ नभएपछि हामीलाई कसरी त्यो बाटोबाट हामी तपाईँ कहाँ आउने, उनीहरूले प्रभुलाई सोधे। अनि प्रभुले तिनीहरूलाई भन्नुभयो, बाटो म नै हुँ। येशूले मानिसलाई स्वर्ग जाने बाटो देखाउनु हुने मात्र होइन, हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, येशू ख्रीष्टले मानिसलाई स्वर्गमा जाने बाटो मात्रै देखाउनुहुन्न, तर उहाँ स्वयं नै बाटो हुनुहुन्छ। यसकारण उहाँले योहन्नाको सुसमाचार 14:6 भन्नुभयो, बाटो म नै हो। उहाँ बाटो हुनुहुन्छ र उहाँ त्यही माध्यम हुनुहुन्छ जसद्वारा मानिस जातिलाई स्वर्गको राज्यमा पस्नको लागि सहज हुँदछ। मैले पनि 2052 सालमा प्रभु येशू ख्रीष्टलाई र उहाँको वचन सुनेपछि विश्वास गरेको हुँ। मैले जब परमेश्वरको वचन सुने, यो सुसमाचार सुने, अनि यूहन्ना 3:16 सुने, यूहन्ना 14:6 सुने, अनि मलाई मनमा यस्तो विश्वास आयो कि म एक पापी मानिसको लागि परमेश्वर मानिस भएर आउनु भएको रहेछ, र मैले उहाँलाई विश्वास गरे भने म मरेपछि पनि मेरो जीवन चाहिँ स्वर्गमा जाने रहेछ। येशू ख्रीष्टले भन्नुभएको त्यो वचन मेरो मनमा म जवान र एउटा किशोर अवस्था छँदा नै मेरो मानस पटलमा बस्यो। अनि मैले त्यसै दिन प्रभुलाई विश्वास गरेँ र मैले भने र मैले बप्तिस्मा लिएँ र म उहाँको मार्गमा आजसम्म हिँडिरहेको छु र मलाई ढुक्क छ कि म येशु ख्रिस्टमा भएर स्वर्ग जाने बाटो तय गरिसकेको छु। आदरणीय श्रोता, आज यसरी नै जब हामी परमेश्वरको वचन सुन्छौ अनि कसरी हामी परमेश्वर कहाँ अथवा पिता कहाँ पुग्न सक्छौ, हाम्रो जीवन सधैँको लागि त यो संसारमा छैन, हामी सधैँभरिको लागि त यहाँ बाँच्दैनौ, हामी त यहाँ सीमित आयु लिएर आएका छौँ, हाम्रो जीवनको सीमितता छ, लिमिटेसन छ, हामी कुनै दिन यो संसारमा हामी हुँदैनौ, कुनै दिन यो संसारबाट हामी विदा हुन्छौँ। किन? किनकि हामी अजम्मारी छैनौ, हामी मरणशील छौँ, हामी पापमा छौँ, अनि हामीले एक दिन यो सुन्दर संसार र हामीले बनाएका सबै कुराहरू, हामीले देखेका सबै थोकहरू, हाम्रा आफन्तहरू, हाम्रा मानिसहरू, इभन हाम्रो जीवनलाई पनि हामीले छोडेर एक दिन जानुपर्छ। त यो जीवन हामीले थाहै नपाएपछि यसपछिको हाम्रो जीवनको खोजी पनि हामीले गर्नु उत्तम हुन्छ, किनकि यस जीवनपछि हामीलाई अर्को जीवनको व्यवस्था परमेश्वरले गर्नुभएको छ, जसलाई हामी अनन्त जीवन भन्दछौँ। यसर्थ परमेश्वर कहाँ अर्थात् परमात्मा कहाँ यस जीवनपछि पुग्ने एउटै मात्र बाटो येशु ख्रिस्ट नै हुनुहुन्छ। जब हामी येशु ख्रिस्टलाई विश्वास गर्छौँ अनि येशु ख्रिस्टमा भएर हामी चाहिँ परमेश्वर पिता कहाँ पुग्न सक्छौँ। कसरी उहाँ बाटो हुनुभयो? यो संसारमा मानिस भएर जन्मनु भयो अनि जन्मिएको 30 वर्ष पुगेपछि उहाँले आफ्नो जीवन पितालाई सुम्पिनु भयो र उहाँले कलवरीको क्रुसमा आफूलाई बलिदान स्वरूप दिनुभयो अनि उहाँ मृत्युमा पर्नुभयो। उहाँ मरेको मरे हुनु भएन, तर उहाँले मृत्युलाई पनि जितेर 3 दिनमा पुनरुत्थान हुनुभयो, जीवित हुनुभयो र उहाँले हामी सबैको पापमाथि विजय गर्नुभयो र उहाँले भन्नुभयो मैले तिमीहरूको पापलाई क्षमा गरेको छु। आदरणीय श्रोता, येशु ख्रिस्टले हामी मानिस जातिको लागि पाप क्षमा गर्नको लागि आफ्नो अनमोल रगत बगाएर आफ्नो जीवन दिएर उहाँले हामीलाई बचाउनु भयो। यसकारण परमेश्वरको दृष्टिमा यदि हामी अब विश्वास गर्छौँ यो कुरालाई भने हामी उहाँको दृष्टिमा धर्मी ठहरिन्छौँ र हामी धर्मी ठहरेर परमेश्वर पिता कहाँ पुग्न सक्छौँ। आज मानिसहरूले परमेश्वरलाई प्राप्त गर्नको लागि, स्वर्ग प्राप्त गर्नको लागि, पाप क्षमा पाउनको लागि, मुक्ति पाउनको लागि, अनन्त जीवन पाउनको लागि थुप्रै थुप्रै संसारमा धर्म कर्महरू गर्दछ। असल काम गर्नु ठिकै हो, राम्रो हो, तर साँचो परमेश्वरमा पुग्नको लागि असल धर्म कर्मले कुनै पनि बाटो देखाउँदैन। एउटै मात्रै बाटो प्रभु येशु ख्रिस्टले दाबीका साथ भन्नुभयो यूहन्ना 14:6 बाटो म नै हुँ। आदरणीय श्रोता, तपाईँले के यो बाटोलाई चिन्नु भएको छ? यो बाटोलाई तपाईँले अहिलेसम्म थाहा गर्नु भएको छ? थाहा गर्नु भएको छैन भने आज नै तपाईँले यो वचन सुन्दै गर्दा तुरन्तका तुरन्तै तपाईँले परमेश्वरको वचन धर्मशास्त्र बाइबललाई पल्टाएर हेर्नुहोस्, मनन गर्नुहोस्, विचार गर्नुहोस्, पढ्नुहोस्, सोध्नुहोस् प्रभुलाई, पिता साँच्चै तपाईँ कि बाटो नै हुनुहुन्छ? मलाई देखाउनुहोस्, मलाई विश्वास गर्न दिनुहोस् र तपाईँले त्यो बाटो भेट्टाउनु हुनेछ। प्रभु येशु ख्रिस्ट बाटो मात्रै हुनुहुन्न। प्रभु येशु ख्रिस्टले पद भन्नुभयो सत्य पनि म नै हो। येशुले सत्य सिकाउनु हुने मात्र होइन, येशुले सत्य यो हो, यो गर्दा सत्य हुन्छ, सत्य कुरा यसरी गर्नु उहाँले सिकाउनु मात्र हुन्न, तर उहाँ स्वयं नै आफै सत्य हुनुहुन्छ। हि इज अ ट्रुथ इन सेल्फ। उहाँ स्वयं आफै सत्य हुनुहुन्छ प्रिय हो, त्यसकारण उहाँ बिल्कुल विश्वास योग्य हुनुहुन्छ। उहाँको सुसमाचार सत्य छ। उहाँको जब वचन मान्छेले सुन्छ मानिसहरू निको हुन्छ। जब मानिसहरूले उहाँको वचनलाई विश्वास गर्छन् मानिसहरू निको हुन्छन्। जब उहाँको सुसमाचारलाई मान्छेले पत्याउँछन् त्यहाँ नयाँ आश्चर्य कर्म हुन्छ। जब हामी येशूको सत्यलाई विश्वास गर्छौँ र उहाँका शिक्षालाई ग्रहण गर्छौँ तब हामी उद्धार पाउँदछौँ। आज नै श्रोता, तपाईँ र मलाई परमेश्वरले यो नयाँ मौका दिनुभएको छ। यसकारण तब हामी अज्ञान र पापबाट छुटकारा पाउन सक्छौँ जब हामीले सत्य जान्दछ। अनि आज जसलाई पनि सत्य मनपर्छ, झुट बोलेको कसैलाई मन पर्दैन, सत्य बोलिदियो भने असल लाग्छ। प्रभु येशूले एक ठाउँ यति राम्रो उदाहरण भन्नुभयो कि उहाँ यति राम्रो बाटो देखाउने, यति राम्रो जीवन परिवर्तन गर्ने, यति राम्रो मानिसको जीवनलाई बनाउनु हुने परमेश्वरका पुत्र हुनुहुन्छ कि उहाँले के भन्नुभयो भन्दा मत्तीको सुसमाचार 7 अध्यायको हामीले 12 पदलाई पढ्यौँ भने त्यहाँ लेखिएको छ कि उहाँले भन्नुहुन्छ त्यहाँनिर आएर, तिमी मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षक सारांश। आदरणीय श्रोता, तपाईँ र म यो संसारमा कहिले पनि अरूले कुभलो गरेको चाहँदैन, अनादर गरेको चाहँदैन, अरूले तपाईँप्रति माया नगरेर घृणा गरेको तपाईँमा चाहँदैन, तर तपाईँहरूमा माया, प्रेम, आदर, सम्मान चाहन्छौ। त्यसरी नै जब हामी अरूबाट असल कुराको अपेक्षा गर्छौँ भने हामीले पनि अरूहरूको लागि असल कुरा गरेर देखाउनु पर्छ। प्रभु यीशु ख्रीष्टले यो कुरो स्पष्ट बताउनु भने यो कुरो मानिसले प्राप्त गरेर यस्तो असल कुरा अरूको लागि गर्नको लागि उसभित्र भएको पापलाई उसले हटाउनु पर्छ। पापबाट उसले स्वतन्त्र र मुक्ति पाउनु पर्छ। अनि त्यो पापलाई मुक्ति दिनको लागि प्रभु यीशु ख्रीष्ट सत्य भएर आउनु भएको छ। हामीले जब प्रभुको वचन यूहन्नाको 8 अध्यायमा हामीले पढ्यौँ भने त्यहाँनिर हामी देख्न सक्छौँ कि जब एउटा मान्छेले सत्य कुरा के हो जान्दछ अनि त्यो मान्छेको जीवनमा स्वतन्त्रता आउँदछ, छुटकारा आउँदछ। प्रभुको वचन यूहन्ना 8:31 पदले भन्छ, येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हो, तब तिमीहरूले सत्य के हो सो जान्नेछ, सत्यले तिमीहरूलाई स्वतन्त्र पुर्याउनेछ। हालेलुया। अध्ययन श्रोता, सत्यको बारेमा ज्ञान लिएर मात्र पुग्दैन, सत्यले तपाईँ मेरो जीवनमा काम गरेको हुनुपर्छ, सत्यले तपाईँ मेरो जीवनलाई परिवर्तन गरेको हुनुपर्छ, सत्यले तपाईँ मेरो जीवन बदलिएको हुनुपर्छ, सत्यले तपाईँले मलाई स्वतन्त्र पारेको हुनुपर्छ। हामीलाई सत्य थाहा छ, गरिबी खराब हो, अनि भोकै बस्नु राम्रो होइन, अभावमा जिउनु राम्रो होइन, अल्छी हुनु राम्रो होइन, धेरै सुत्नु पनि राम्रो होइन। तर यी कुराहरू जान्दा जान्दै पनि तपाईँ र मैले त्यो कुरालाई स्वीकार गरेनौ, आत्मसात गरेनौ, मैले अल्छी हुनुहुन्न भनेपछि मैले मेहनत गर्नु पर्यो, म धेरै सुत्नुहुन्न भन्दा मैले टाइम टेबल अनुसार सुत्ने समयमा सुत्नु पर्यो, काम गर्नुपर्ने समयमा काम गर्नु पर्यो, अनि मात्रै हामी हाम्रो जीवनमा स्वतन्त्रता र एउटा मनसम्पन्नता हामी प्राप्त गर्न सक्दछौँ। यस्तै गरेर हाम्रो आत्मिक जीवनमा हामीले पनि सत्य के हो भन्ने कुरो जानेर मात्र पुग्दैन, तर सत्यलाई हाम्रो जीवनमा कार्य गर्ने मौका दिनुपर्छ। त्यसकारण येशु ख्रीष्टै सत्य हुनुहुन्छ, त्यसको लागि हामीले येशु ख्रीष्टलाई स्वीकार गर्नुपर्छ, भन्नुपर्छ, प्रभु मेरो जीवनमा आउनुहोस् र मलाई त्यो बाटो देखाउनुहोस् जुन बाटोले मलाई सत्यता र धार्मिकता र परमेश्वर पिता कहाँ पुर्याउन सक्दछ। आदरणीय श्रोता, येशु ख्रीष्ट सत्य चिनाउने व्यक्ति मात्र हुनु, तर उहाँ स्वयं सत्य हुनुहुन्छ। उहाँलाई जान्नुहोस्, उहाँलाई चिन्नुहोस् र रिसिभ गर्नुहोस्, प्राप्त गर्नुहोस्, उहाँलाई स्वीकार गर्नुहोस्, तपाईँको जीवनले स्वतन्त्रता पाउनेछ पापको बन्धनबाट। जब येशु ख्रीष्टको वचनमा लेखिएको छ, येशु ख्रीष्ट यो संसारमा त्यसै आउनु भएन। हामीले जब जब प्रभुका वचनहरू पढ्छौँ सुन्छौँ अनि त्यहाँ त्यो वचनले तपाईँहरू जीवनमा अत्यधिक काम गर्दछ। लुकाको सुसमाचार 4 अध्यायमा स्वयं प्रभु येशु ख्रीष्टले नै भन्नुभयो, त्यहाँनिर प्रभुको वचनले के भन्दछ, उहाँ उद्देश्य सहित यो संसारमा आउनु भएको सत्य हुनुहुन्छ। लेखिएको छ, परम प्रभुको आत्मा माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, खिचो मिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परम प्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ। श्रोता, यो जिजस क्राइस्ट प्रभु येशु ख्रीष्ट स्वयंले आफूलाई बताउनु भएको र स्वयं जुन उद्देश्यले उहाँ आउनु भएको छ त्यही कुरा उहाँले यहाँ हो बहु जस्ताको तस्तै उहाँले घोषणा गर्नुभयो र भन्नुभयो, म उनीहरूलाई बचाउन आएको हो। येशु ख्रीष्ट सत्य हुनुहुन्छ, अनि त्यो सत्य बाटोबाट आज हामी पिता कहाँ अथवा परमेश्वर कहाँ पुग्न सक्छौँ। अनि प्रभुले यहाँनिर 14:6 उहाँ बाटो अनि सत्य मात्रै भन्नु भएन, उहाँले के भन्नुभयो, जीवन मनै, जीवन मनै हो। येशुले जीवन दिनुहुने मात्र होइन, उहाँ स्वयं नै जीवन हुनुहुन्छ। उहाँलाई जसले स्वीकार गर्छ, उहाँलाई जसले विश्वास गर्छ, जो उहाँमा भएर हिँड्छ, जो उहाँको कुरा मान्छ, जसले उहाँको वचन सुन्छ र पालन गर्छ, त्यो मान्छेभित्र स्वयं जीवन नै प्रवेश गर्नुहुन्छ। हालेलुया। हामी कसै कहाँ जान्छौँ अनि कुनै काम बिरामी भयो भने हामी आफ्नो आस्था र आफ्नो विश्वास अनुसार विभिन्न ठाउँमा मान्छेहरू गएर निको हुने प्रयासहरू गर्छन्, तर तिनीहरूले निको मात्रै पार्ने हो, तर उनीहरू स्वयं निको पार्ने शक्ति होइन। येशु ख्रीष्टले निको पार्नुहुन्छ, तर उहाँ निको मात्रै पार्नु, तपाईँ भित्रै उहाँ जिउनुहुन्छ, यसकारण उहाँमा चाहिँ जीवन छ। येशु ख्रीष्ट स्वयंमा जीवन छ प्रियो, किनकि उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो अनि स्वयं परमेश्वर नै हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर नै हुनुहुन्छ। यसकारण तपाईँ र मलाई येशूलाई चिन्नु र अनन्त जीवन पाउनु दुईटा एउटै कुरा हो, किनकि जोसँग येशु ख्रीष्ट हुनुहुन्छ त्योसँग अनन्त जीवन छ। प्रभुको वचनमा प्रभु स्वयंले घोषणा गर्नुभयो, हामीले यहाँ पढ्यो भने 17:3 पदमा बताएको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिनुन्। आमेन। येशूलाई चिन्नु र येशु ख्रीष्टको जीवनलाई स्वीकार गर्नु र पिता परमेश्वरलाई चिन्नु त्यो अनन्त जीवन प्राप्त गर्नु हो। तसर्थ येशू स्वयं आफै नै जीवन हुनुहुन्छ। उहाँ जीवन दिने परमेश्वर मात्र हुनुहुन्न, तर उहाँ स्वयं जीवन हुनुहुन्छ। जसले उहाँलाई स्वीकार गर्छ, जसले उहाँलाई आफ्नो जीवनमा अपनाउँछ, त्यसले जीवन प्राप्त गर्छ। तसर्थ बाटो देखाउने, स्वर्गसम्म पुग्नको लागि सत्य सिकाउने, हामीलाई यो पापमय जीवनबाट शुद्धिकरण र पवित्र भएर जिउनको लागि र जीवन दिने, जो हामी मरेका छौँ, हाम्रो जीवन डर, त्रास र भय र मृत्युले ढाकेको छ, यी सबै जीवनमा हामीलाई नयाँ आशा दिने हुने जीवन चाहिँ येशु ख्रिस्टै हुनुहुन्छ। यी सबै कुरा मानिसलाई उद्धार गर्नको लागि येशु एक महान कार्य गर्नलाई यस धरतीमा उहाँ मुक्तिदाता भएर आउनुभयो। त्यसकारण येशुले मात्र मानिसहरूलाई उद्धार गर्न सक्नुहुन्छ। येशुले मात्र मानिसलाई सत्यताको मार्गमा डोर्याउन पुग्नको लागि सत्य सिकाउने, हामीलाई यो पापमय जीवनबाट शुद्धिकरण र पवित्र भएर जिउनको लागि र जीवन दिने, जो हामी मरेका छौँ, हाम्रो जीवन डर, त्रास र भएर

0: प्रवचनमा दावी गरेर भन्नुभयो, कोही पनि मद्वारा बाहेक पिता परमेश्वर कहाँ प्रवेश गर्न आउन सक्दैन, जान सक्दैन। येशु मात्र सारा संसारका मुक्ति दादा हुनुहुन्छ। प्रिय श्रोताहरू, यदि तपाईँले संसारको मुक्तिदातालाई आजसम्म चिन्नु भएको छैन, आजसम्म विश्वास गर्नु भएको छैन, आजसम्म तपाईँले यो वचनलाई सुन्नु भएको छैन भने आज तपाईँको लागि सुवर्ण अवसर छ। आज तपाईँको लागि एउटा ठुलो एउटा मौका छ कि तपाईँले आज संसारको मुक्तिदाता येशु ख्रिस्टलाई सुन्नु भएको छ, चिन्नु भएको छ कि उहाँ बाटो सत्य जीवन हुनुहुन्छ र येशुद्वारा भएर हामी परमेश्वर पिता कहाँ अर्थात स्वर्गमा पुग्न सक्छौ। येशुमा विश्वासद्वारा मात्रै हामी परमेश्वर पिता कहाँ जान र उहाँको घरमा पस्न सक्छौ। येशुद्वारा कसरी पिता कहाँ जाने? हामीले विश्वास त गर्यौं, विश्वासद्वारा हामी उहाँमा रहने, आज्ञाकारी हुने र परमेश्वरका हामी जान सक्दछौ। त्यसकारण परमेश्वरको घरमा अर्थात परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि हामीलाई दिएको स्वर्ग बाटोको एउटै बाटो एउटा उपाय भनेको चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ। यी शब्दहरूलाई हामी ध्यान गराउ लगाऊ। प्रभु येशु ख्रिस्ट स्वयं आफैले नै भन्नुभएको कुरा, बाटो पनि म हुँ, सत्य पनि म हुँ, जीवन पनि म हुँ र मद्वारा बाहेक कोही पनि परमेश्वर पिता कहाँ पुग्न सक्दैन। आदरणीय श्रोता, आज पनि तपाईँ कतै परमेश्वरलाई चिन्नबाट अल्मली राख्नु भएको छ, सत्य जान्नुबाट अल्मली राख्नु भएको छ, जीवन तपाईँको अन्यल छ, तपाईँको जीवनमा निश्चयता छैन, तपाईँको जीवन अझै पनि भौतारी राखेको छ भने आज नै तपाईँले येशूलाई स्वीकार गर्न सक्नुहुन्छ। येशूले तपाईँलाई बोलाउँदै हुनुहुन्छ र मौका दिँदै हुनुहुन्छ, म कहाँ आऊ म तिमीलाई विश्राम दिनेछु, म कहाँ आऊ म तिमीलाई शान्ति दिनेछु, मेरो जुवा बोका जुन हल्का छ र तिमीहरूको हृदयमा आत्मामा तिमीले विश्राम र शान्ति पाउनेछौ। आदरणीय श्रोता, के तपाईँ येशु ख्रिस्टलाई विश्वास गरेर, के तपाईँ येशु ख्रिस्टले देखाउनु भएको बाटोमा हिँडेर, के तपाईँ येशु ख्रिस्ट सत्यताको प्रभुलाई मानेर र जीवन दिनुहुने ख्रिस्ट येशूलाई अप्नाएर के तपाईँ परमेश्वर पिता कहाँ पुग्न चाहनुहुन्न? तपाईँलाई यो सुवर्ण अवसर र मौका छ। विश्वास गर्नुहोस् र अनन्त जीवन प्राप्त गर्नुहोस् र परमेश्वरले दिने त्यो उद्धारको सुसमाचार अनन्त जीवनको भागीदार तपाईँ बन्नुहोस्। यो जीवनमा र आउने जीवनमा पनि तपाईँ खुसी र आनन्द भएर बाँच्न पाउनुहुनेछ। ख्रिस्ट येशू बाहेक स्वर्गमा पुर्याउने अर्को कुनै बाटो छैन। अरू धर्महरू, अरू प्रकारका कर्महरू जुनसुकैले इसारा गरे तापनि प्रयास त गरेका छन्, तर ख्रिस्टले मात्रै मानिसहरूलाई सही दिशामा, सही गन्तव्यमा, सही परमेश्वर पिता कहाँ पुर्याउनलाई सक्षम हुनुहुन्छ। उहाँ योग्य हुनुहुन्छ र उहाँ मात्रै बाटो, सत्य र जीवन हुनुहुन्छ। यहाँहरूले त्यो ख्रिस्ट येशू प्रभुलाई विश्वास गर्न सक्नु भएको, चिन्न सक्नु भएको होस् मेरो यही प्रार्थना छ र परमेश्वरले यहाँहरूलाई प्रशस्त प्रशस्त आशिष दिनु भएको होस् भनिकन आजको विशेष यो वचनको सन्देशलाई यही अन्त गर्न चाहन्छु। परमेश्वरले यहाँहरूलाई प्रशस्त आशिष दिउ। जय मसीह।
1: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्णरोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको कार्यक्रमसँग सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने वाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोका यहाँहरूबाट विदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
4: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र

पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईँलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशिला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समय भन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुशीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशु ख्रिस्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात ख्रिस्टियन पनि भन्न सकिँदैन, तर ऊ एक ख्रिस्टको नाममा कलंक मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग
प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झै झगडाबाट अलग बसुन्, नम्र हुन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशू ख्रिष्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिस्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिकी अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक क्रिश्चियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नु भएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक, अधिकारीहरू, सम्पूर्ण देशवासीका निम्ति दिनहु परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन, नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि, परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com।
@gmail.com। हस् त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। म तपाईँलाई धन्यवाद दिन्छु, तपाईँले आफ्नो बहुमूल्य समय दिएर यस कार्यक्रमको निम्ति रेडियो अगाडि आएर बस्नु भएको छ। सबैले यो संसारमा लामो जीवन पाउन चाहन्छन्। कति धेरै माया लाग्छ यो संसारको, गाउँघरको, परिवारको, आफन्तका र साथी संगीहरूको। सायद तपाईँको मनमा पनि सधैँभरि बाँचिरहन पाए त हुन्थ्यो भन्ने इच्छा होला। यसै विषयलाई लिएर आज म तपाईँसित केही महत्वपूर्ण कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो जानकारी गराउँदा मलाई खुशी लागिरहेको छ कि आत्मिक यात्रा डगु पत्रिकाको नयाँ अंक हामीसित तयार भएको छ। यदि अहिलेसम्म तपाईँले यो नयाँ अंक पढ्ने प्राप्त गर्ने अवसर पाउनु भएको छैन भने आज नै हामीलाई एउटा पत्र लेख्नुहोस्। हामी उपहार स्वरूप यो नयाँ अंक आत्मिक यात्रा पत्रिकाको तपाईँको ठेगानामा पठाइदिनेछौ। हाम्रो अनुरोध छ, कृपया पत्र व्यवहार गर्दा आफ्नो ठेगाना स्पष्ट र पूरा लेख्नुहोला। तपाईँको सुविधाको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँ उजै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो

0: कसैले भनेका रहेछन् कि हामी जीवनमा तीनवटा कुरा एकपल्ट मात्रै पाउँछौ। ती कुराहरू हुन् आमा, बुवा र रूप। यो भनाई मलाई त सत्य हो जस्तो लाग्यो। हो मित्र, यो मनुष्य जीवन पनि हामी एकैपल्ट मात्र पाउँछौ। हामी येशु ख्रिस्टका विश्वासीहरू एउटा भजन गाउने गर्छौं। त्यो भजनले भन्छ, एक बारको जुनी हो, लानु त के छ र मरेर जाने हो। जीवन यहाँ यो अमर छैन नै, माटोमा मिल्ने हो। हो, माया गर्दा गर्दै यो संसारलाई हामीले छोडेर जानुपर्छ। कति दुःख लाग्दो कुरा। यो हाम्रो जीवन हाम्रै हातमा छैन। हेर्नुहोस् त, तपाईँ र म हाम्रै कामको सिलसिलामा घरबार छोडेर, श्रीमती, छोराछोरी, हामी उनीहरूलाई छोडेर बाहिर कता कता जान्छौ। कति छिटो घर फर्केर आउन मन लाग्छ आफ्नै मानिसहरूको माझमा हुनलाई। त एक दिन तपाईँ र मैले यो संसारै छोडेर जानुपर्छ, यो कुरा सोच्दा त अलिकति मन नै खल्लो हुन्छ, होइन त? सृष्टिकर्ता परमेश्वरको हातमा हाम्रो जीवन छ। संसारमा जन्मन्छौ, लेखपढ गर्छौ, कामधन्दा गर्छौ, बिहेबारी गर्छौ, छोराछोरी जन्माउँछौ, बुढेसकालसम्म पुग्छौ, अनि त बिदा हुने बेला आइपुगेको हुन्छ। मान्छे बुढो भएर मात्र मर्छ भन्ने छैन, बालकहरू पनि मर्छन्, जवान पनि मर्छन् भन्ने नै हो भने, हिजो आज त जवान केटाकेटीहरू धेरै मरिरहेका छन् कुपोषण र विभिन्न किसिमका रोगहरूले गर्दा। धेरै मानिसहरू गलत संगतमा फँसेर नसाखोर, मद्यपान गर्ने भएका छन्। शराब जस्तो यो नसाखोरी सारा संसारभरि फैलिएको छ। हिजो आज मोटर वाहनहरूको दुर्घटनाहरू पनि धेरै नै भइरहेका छन्। जवानहरूमा भावनात्मक उत्तेजना पनि हुन्छ, तेज गतिमा मोटर गाडी, मोटरसाइकल गुडार र दुर्घटना पर्छन्। के सोचेर कतै गइरहेका हुन्छन् तर अचानक मृत्युको शिकार बन्न पुग्छन्। जिउने चाहना भए पनि मृत्युले झ्याप्प छोप्छ, जीवन चुडेर लगिदिन्छ। कस्तो अनिश्चित छ यो जीवन, कति दुःख लाग्दो कुरा। सायद तपाईँको मनमा यो प्रश्न हुन सक्छ कि के पवित्र धर्मशास्त्र बाइबलमा मानिसको जीवनको बारेमा के लेखिएको छ? सायद तपाईँले सोच्नु होला, बाइबलमा त स्वर्ग र नरकको बारेमा लेखिएको होला, ईश्वरका गुणगानहरू लेखिएका होलान्। तपाईँ जस्तै ठ्याक्कै मैले पनि त्यस्तै सोचेको थिएँ जबसम्म मैले बाइबल पढिन। प्रेमित र होइन रहेछ, बाइबल त परमेश्वरको प्रेम पत्र रहेछ। मान्छेको बारेमा छर्लङ्ग सबै कुरा लेखिएको छ। मैले बाइबल पढ्दा त ऐनामा आफ्नै अनुहार हेरे जस्तै भयो। तपाईँ र मेरो जीवनको सबै कुराहरू छर्लङ्ग छ। प्रिय मित्र, बाइबलमा हाम्रो जीवनको बारेमा, परमेश्वरको बारेमा, पाप र धर्मको बारेमा धेरै कुराहरू लेखिएका छन्। सबै कुरा आजको यो छोटो कार्यक्रममा बताउन सम्भव छैन। पछि म निरन्तर तपाईँसित यी विषयमा कुराकानी गरि नै रहनेछु। प्रिय मित्र, मानिसको जीवनमा आउने आपत्ति, विपत्ति र दुर्घटनाहरूका निम्ति को जिम्मेवार छ? यो प्रश्नको सही उत्तर बुझ्नु अति नै आवश्यक छ। वास्तवमा यस्ता कुराहरूका निम्ति मानिस आफै जिम्मेवार हुन्छ। परमेश्वर, जसले तपाईँ र मलाई सृष्टि गर्नुभयो, उहाँले हामीलाई दुःख र विपत्तिमा पार्ने विचार कहिले पनि लिनु भएन। तर मानिस आफै आफ्नो दुष्टताको कारण परमेश्वरदेखि टाढिएर गयो। बाइबलले भन्छ, मानिसको हृदय सबै कुराभन्दा छली र भ्रष्ट हुन्छ। जीवनको भ्रष्टता र दुष्टताले, छलकपटले, झूठले, असत्यताले मानिसको जीवनलाई सत्र बिजोग बनाएको छ। मानिस बाहिर बाहिर हाँसे पनि, 32 दाँत देखाए तापनि भित्रभित्रै विलाप गरिरहेको छ। पवित्र शास्त्र बाइबलले भन्छ, परमप्रभु सृष्टिकर्ता परमेश्वरको खोजी गर र बाँच। भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहौ। बाइबलको वचनबाट दुईवटा कुरा हामी स्पष्ट बुझ्छौं कि हाम्रो जीवन दुई व्यक्तिसँग जोडिएको छ। पहिलो सृष्टिकर्ता परमेश्वरसँग र दोस्रो हाम्रो वरिपरि भएका मानिसहरूसँग। परमेश्वर सृष्टिकर्ता, जसले तपाईँ र मलाई सृष्टि गर्नुभयो, उहाँको खोजी हामीले गर्नुपर्छ। परमेश्वरको खोजी गर्नु भनेको के हो त? के यात्रा गरेर कतै जानुपर्ने हो? होइन, परमेश्वर जताततै सर्वत्र हुनुहुन्छ। परमेश्वरलाई खोज्नु भनेको परमेश्वरमा विश्वास गर्नु हो, उहाँको सल्लाहमा हिँड्नु हो। बाइबलमा परमेश्वरले तपाईँ र मेरो जीवनमा काम लाग्ने धेरैवटा महत्वपूर्ण सल्लाहहरू दिनुभएको छ। हाम्रो धार्मिक जीवनमा हाम्रो आफ्नै व्यवहारको खास भूमिका हुन्छ नि। धर्मी मानिसको व्यवहार पनि सुन्दर र पवित्र परमेश्वरलाई मनपर्ने हुनुपर्छ। परमेश्वरलाई खोज्नु भनेको परमेश्वरको वचन पालन गरेर जिउनु हो, एउटा चरित्रवान जीवन। धार्मिक कार्य मात्र गरेर धेरै फाइदा हुँदैन। कुनै कुनै मानिसले वर्षभरि अपराध गर्छन्, मानिसहरूको शोषण गर्छन् र एक दिन भएभरका भिखारीहरूलाई जम्मा गरेर खुब बोझ लगाउँछन् र सित्तैमा कम्बल बाँड्छन्। प्रिय मित्र, वर्षभरि अरूलाई मारेर एक दिन कसै कहाँ आफ्नो दया र दानीपन देखाएर परमेश्वरको नजरमा केही पनि हुँदैन। धर्म कर्म हामीले परमेश्वरका निम्ति होइन तर मानिसको निम्ति गर्नुपर्छ। हाम्रो सेवाको यो कामद्वारा परमेश्वर प्रसन्न बन्नुहुन्छ। दोस्रो कुरो, सत्य र जीवित परमेश्वरलाई चिन्ने मानिसहरूले अरूहरूसँग राम्रो व्यवहार गर्नुपर्छ। के फाइदा भयो यदि हामी परमेश्वरको नाम जप्छौं र अरू मानिसहरूको शोषण गर्छौं, भ्रष्टाचार गर्छौं, चोरी गर्छौं? यो सबै ठगन्ती विद्या हो, यसले कसैलाई पनि भलो गर्दैन। प्रिय मित्र, पारदर्शी बन्न पर्छ, सत्यवादी तपाईँ र म बन्न सक्नुपर्छ। भेदभाव गर्नु हुँदैन, सबैको भलाई गर्नुपर्छ। जसले अरूको भलाई गर्छ उसलाई परमेश्वरले आशीर्वाद दिनुहुन्छ। पवित्र बाइबलमा एउटा राजा हिजकियाको कथा छ। तिनी भलो थिए, परमेश्वरको डर मान्थे, परमेश्वरलाई आराधना गर्थे। एक दिन तिनी सिकिस्त बिमारी भए, मृत्युको मुखैमा पुगे, बाँच्ने कुनै उपाय थिएन। राजाले त्यस्तो अवस्थामा परमेश्वरलाई पुकारे, परमेश्वरले आफ्नो भक्तको पुकारा सुन्नुभयो अनि रोगबाट छुटकारा दिई तिनलाई उमेर थपिदिनुभयो। बाइबलले भन्छ, परमेश्वरको डर मान्ने र उहाँको भक्ति गर्नेहरूमाथि सधैँ उहाँको कृपा रहन्छ। तपाईंलाई एउटा खास कुरा बताउँ है, यो संसारबाट विदा भएर गएपछि तपाईं र म कहाँ जानेछौं? तपाईं र म त माटोमा मिल्नेछौं। हामीलाई लगेर उनीहरूले जलाइदिनेछन्, हामीलाई माया गर्नेहरूले, वा हामीलाई लगेर माटो मुनि गाडिदिनेछन्। तर तपाईँ र मेरो आत्मा कहाँ जाला? खै, त्यो त कसैले पनि छोप्न सक्दैन। जाने ठाउँ दुईटा मात्र छन्, स्वर्ग कि नरक। स्वर्गमा अजन्मरी जीवन पाइन्छ, नरकमा अनन्त दण्ड भोग्नुपर्छ। यो नरकको कुरा सुनेर मान्छेलाई धेरै गाह्रो लाग्छ। त्यसै कारण हिजो आज मानिसले स्वर्ग र नरकको बारेमा विश्वास गर्न मनै पराउँदैनन्। छँदै छैन भन्छन्। हुन पनि कसरी होस् त नि नरक, किनभने धेरै जसोको अन्तिम गन्तव्य त्यही नै हो। तर प्रिय मित्र, तपाईँ र मेरो निम्ति आशा छ। मित्र, यो जीवन मात्र होइन तर ऊ पछिको जीवनको निम्ति पनि हामीले अहिले नै निर्णय गर्नुपर्छ। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल र सार्थक निर्णय गर्ने जिम्मेवारी, कर्तव्य र हक पनि त तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई बिदाई दिइसक्यो, तर पनि आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छन् भने पक्कै पनि मलाई लेख्नुहोस्, म जवाब दिनेछु। मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँको जीवनमा परमेश्वरले निरन्तर आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: प्रार्थनामा अटुट रहनुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 32 यहाँहरूलाई स्वागत छ। धेरै क्रिश्चियनहरूको एउटा गल्ती भनेको उनीहरूले के कुराको लागि प्रार्थना गर्नु र जब उनीहरूले आफ्नो प्रार्थनाको तुरन्तै जवाब देख्दैनन् उनीहरूले प्रार्थना गर्न बन्द गर्छन्। परमेश्वरले सधैँ हाम्रो प्रार्थनाको तुरन्तै जवाफ दिनुहुन्न। यसको अर्थ यो होइन कि परमेश्वरले हाम्रो कुरा सुन्नुहुन्न, यसको अर्थ यो हो कि हामीले निरन्तर प्रार्थना गरिराख्नुपर्छ। तपाईँको प्रार्थनाको जवाफ नआएसम्म कहिल्यै प्रार्थना गर्न नछोड्नुहोस्। पहिलो थिसुनीको पुस्तक 5:17 निरन्तर प्रार्थना गरिरह। जब परमेश्वरले हामीलाई प्रार्थना गर्न कहिल्यै नछोड्न आग्रह गर्नुहुन्छ, अनुमान गर्नुहोस् कि उहाँले हामीलाई के भन्न खोज्दै हुनुहुन्छ। उहाँ हामीलाई यो बुझाउन चाहनुहुन्छ कि हामीले खोजेको परिणाम प्राप्त नभएसम्म कुनै कुराको लागि प्रार्थना गर्न कहिले नछोड्नुहोस्। त्यस्ता विशेष क्षणहरू हुन्छन् जब मैले कसैका लागि प्रार्थना गरेको छु र तिनीहरू तुरन्तै र चमत्कारी रूपमा निको भएका छन्। जब यो हुन्छ त्यो धेरै अद्भुत र गौरवशाली हुन्छ। तर धेरै पटक यस्तो हुन्छ जब म कसैको लागि प्रार्थना गर्छु र तुरन्तै केही हुँदैन जस्तो लाग्छ। त्यसो भए त्यो अवस्थामा मैले के गर्नुपर्छ? के मैले त्यो व्यक्तिलाई भन्नुपर्छ मलाई माफ गर्नुहोस्? तर परमेश्वरले आज हाम्रो प्रार्थना सुन्नु भएको छैन, अवश्य होइन। त्यस्तो अवस्थामा मैले गर्नुपर्ने भनेको त्यो व्यक्तिको आवश्यकताको लागि विश्वासयोग्य रूपमा चुपचाप प्रार्थना गरिराख्नु हो। कलसीको पुस्तक 1:9 यसकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर विन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैनौ। प्रिय श्रोता, यहाँ प्रार्थना प्रति गरिएको प्रतिबद्धतालाई ध्यान दिनुहोस्। उहाँले यसो भन्नुभएन, म एक पटक तपाईँको लागि प्रार्थना गर्नेछु अनि त्यसपछि म अरू केही गर्न अगाडि बढ्नेछु। बरु उहाँले भन्नुभयो, हामीले तपाईँको लागि प्रार्थना गर्न छोडेका छैनौ। जीवनमा कुनै पनि लक्ष्य प्राप्त गर्न दृढता एक महत्वपूर्ण कुरा हो र विशेष गरी जब हामी परमेश्वरबाट हाम्रो जीवनको लागि के अपेक्षा गर्छौं भन्ने कुरा आउँछ, हामीले ती कुराहरूको बारेमा प्रार्थना गर्नुपर्छ र उहाँले त्यो प्रार्थनाको जवाफ नदिउन्जेल ती बारेमा प्रार्थना गरिराख्नुपर्छ र आवश्यकता जति बढ़ी हुन्छ त्यति नै बढ़ी ध्यान र प्रयास हामी त्यो विशेष कुराको लागि हाम्रो प्रार्थनामा लगाउनुपर्छ। अनि जब हामी प्रार्थनाको विषयमा छौं, यो बुझ्नु महत्वपूर्ण छ कि कहिलेकाहीँ जब परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्न या हामीले गलत कुरा मागिरहेको हुन सक्छ। हामीले बुझ्नु आवश्यक छ कि परमेश्वरको बुद्धि हाम्रो भन्दा धेरै ठूलो छ। पहिलो कोरन्थीको पुस्तक 1:25 किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धि भन्दा श्रेष्ठ छ र परमेश्वरको दुर्बलता मानिसहरूको बल भन्दा शक्तिशाली छ। जब हामी हाम्रो जीवनको लागि आवश्यक पर्ने कुराको लागि परिणामहरू देख्दैनौ, हामीले अनुरोधलाई पूर्ण मूल्याङ्कन गर्नु आवश्यक पर्दछ कि हामी परमेश्वरले हामीलाई चाहनु भएको सही कुराको लागि सोधिरहेका छौं। यो सम्भव छ कि हामी एउटा विशेष कुराको लागि सोधिरहेका छौं जब परमेश्वरलाई थाहा हुन सक्छ कि हाम्रो लागि अरू केही छ जुन धेरै राम्रो छ। उदाहरणको लागि, यदि तपाईँ अविवाहित हुनुहुन्छ र तपाईँ कुनै निश्चित व्यक्तिलाई तपाईँसँग प्रेममा पर्न र तपाईँसँग विवाह गर्नको लागि प्रार्थना गरिराख्नु भएको छ, यो सम्भव छ कि परमेश्वरले तपाईँको लक्षित गर्नुभएको व्यक्ति भन्दा राम्रो व्यक्तिलाई विवाह गर्नको लागि मनमा राख्नु भएको छ। हुन सक्छ तपाईँ कुनै विशेष कामको लागि प्रार्थना गरिराख्नु भएको छ र परमेश्वरले तपाईँको लागि फरक काम राख्नु भएको छ। कहिलेकाहीँ हामी परमेश्वरको अगाडि नम्र हुनुपर्छ र महसुस गर्नुपर्छ कि उहाँलाई हाम्रो आवश्यकता के हो भनेर थाहा छ र त्यो हामी सोचेको भन्दा धेरै फरक छ। एफिसीको पुस्तक 6:18 सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरह। प्रिय श्रोता, प्रार्थना एउटा धेरै शक्तिशाली र अद्भुत उपकरण हो जुन परमेश्वरले हामीलाई दिनुभएको छ ताकि हामी उहाँले चाहनुभएका सबै कुराहरू प्राप्त गर्न सकौं। तर ती कुराहरू प्राप्त गर्नको लागि हामीले के को लागि प्रार्थना गरिरहेका छौं भन्ने कुरामा स्पष्ट हुनुपर्छ र हाम्रा प्रार्थनाको जवाब नआएसम्म हामीले कहिले हार मान्नु हुँदैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। परमेश्वर लोखा तिना बिबले कृतज्ञ जुया दिस। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ यु जीवनया छेन श्रृंखला भाग 22 के छि सकसित न लसकु छ। यको यी छिस मा धका तया कागु वस्तु या नीति प्रार्थना याइगु या। तर झिस नेनगु न्यस ख परमेश्वर झित थो मा धका शिवला। युहुन्ना 5:30 धातगुदु थ थम जी छु न याय मफु। बान झित तयादि थे जी न्याय जक्क याइगु ख। अजगुले जी न्याय यानुगु ठिक जु छा दासा जित थथे जी न्याय याइगु मखु। बरु जित खोया हमेशी था यो थे जी न्याय यागु ख। जी सा थ थम ले ताइगु कुत याई बोले थुकिन छित छिगु नीति बालागु मखुगु खया ल्युल्यु उने त बात्ते याई फु। छिगु थगु हे बुद्धि स्वया परमेश्वर पाखे वोगु बुद्धि यक्कु हे तद। अले परमेश्वर प्राय झिगु जीवने थुज्यागु लुखा तिना दि गुकिन झिस उकिया दथुई न्यासी वुनेगु कुत यात धासा झिस नोक्सानी व असफलता अनुभव याइफु। झिस याय त सोया चुनुगु ज्या पुवनके मफुगुनि झिपी निराश जुई। तर वास्तवे झिपी कृतज्ञ जुईमा छ्यादासा थुकिया अर्थ ख परमेश्वर झित गल्ती याइगु पाखे बचेयाना दिगु दु। अले वेकल झिगु निति बालागु योजना दु। नापाङ्गु राजा झिन्नेगु अध्यायु नेगु च्यागु पत्के धातगु दु। छु यी लिपा देशे वो वा मौङ्गुले वो खुसीचा गनाउन। परमेश्वर या थो वचन एलियाइ थावल खुसी गुब्ले बन्द लुखाया प्रतिनिधित्व याइ। गबले परमेश्वर झिगु जीवने छगु खुसिया त सुखाया नादि छादास वै कल झिस खुसिया त वा खुसी प्रतिनिधित्व यानादिम मनुया त तोतेमा धका धया दिगु दु। अले उकिया पल्सा मेगु छु मालेगु दु। ठो छगु थज्यागु अवस्था जुइफु गन छि छिगु निकि मखगु सम्बन्ध दु। परमेश्वर छित ओ तोते त सोया चुङ्गु जुइफु गुखियाना वो छित मेगु नफुइ यङ्के फै। छिगु आया अवस्था छि ज्या मयागु कारण परमेश्वर छित मेगु ज्या सदादिगु जुइफु गुगु वेक याके छिगु नीति दु। अले छि विश्वास या पल्सा अले छि विश्वास या पला न्याके बले दक वेकल छित सभा ब्यादि नापागु राजा चिन्नेगु अध्याय गुगु पत्के धातकुदो आथे सिदोन सहरिया लिक्क चोङ्गु सारपथ गामे हुँ अले अनिहे छु अन छन्त नके त जे छ म विधवा मिसाया त उज बिया गुदु थन एलियाया त नुगु धासे उनि त उज ब्यादि गुदु दोन परमेश्वर वया त मागु व्यवस्था ग्याय त तेङ्गुदु वेकल एलियाया त फुलाङ्गु ख परमेश्वर बन्द याना तगु लुखा तोता नुगु खे पला तेगु धयासोङ्गुदु गब्ले गब्ले परमेश्वर सिक सिक छिगु जीवने सुखा जुइगु अनुमति ब्यादि छादास परमेश्वर छि आ गुगु अवस्थाके दु वहे अवस्थाके चुना सुनेगु इच्छा मरो एफिसी सोङ्गु अध्यायु निगु पदे धात गुदु छित ब्यादिगु शक्ति झिस फुनागु स्वयान अप्प अले मने तयागु स्वयान अप्प बिफुम परमेश्वर परमेश्वर छिगु निति त धङ्गु योजना देखु गुदो यक्कु सवा दुठ्यागु योजना एसा छि उगु लपुई थासे चुना मास्ती वोगु टाक्क वेकल छित उगु सवाबी त असक्षम जी मनु देश त अप्प धाथे त थ त मस्युगु व ज्याछ्युगु थासे वनियो विकल्प बीबले झिस सायद झी गनदु अनहे चोनेगु लेगु जु अले वो झिगु निति बालागु मक्सा अले न्योनि थाबले थथागु ग्यारेन्टी मदे क मनुदेश मेगु हे दिशा हुने त लिचिला चुने परमेश्वर झित झिगु पञ्च इन्द्रियु ग्यारेन्टी बी झिके दुबु छगु जक्क ग्यारेन्टी परमेश्वरिया वचन ने दगु वचन ख वेकल झित विश्वास सन्यासी हुनेगु आशा यानादी हुनेगु मफु वेकल झित नुगु थासे पला न्याके के मास्ती वो अले वेकल झिगु जीवने उगु पलाया फाइदा केने भजन संग्रह 32 8 के दया त गुदु छिन्चित दया दिल जी छन्त वो बने मागुले केनाबी जी छन्त सेने कने याना बिचा याना चुने यो पी न्यनमे पी अनिश्चित भविष्य छित ग्याके बीमते छिगु निति परमेश्वरिया योजना विश्वास याना दिस अले ठुकिया अर्थ छित ज्याछिङ्गु था पाखे तापका यङ्केगु जुइमा छिगु भविष्य न परमेश्वरिया वचन थे हे त धनी थौयागु वचन येना दिगुनी छिसकसित न परमेश्वर सुव्याबीमा जयमसी नियनमिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौँ।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: मृत्यु नष्ट हुनेछ। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा हुँ। मिठो तर अलि दुखद कथाको साथमा आएकी छु। बुङ्गे चरा हाम्रो घरमा धेरै मन पराइने चरा हुन् र पछाडिपट्टि आँगनमा हाम्रा दुईवटा चरालाई खानेकुरा दिने भाँडो छन्, जसलाई केनले निरन्तर चिनी मिश्रित पानी भरिरहन्छन् र यी साना चराहरू धेरै प्यारा छन्। केनले हाम्रो पछाडि आँगनका बुङ्गे चराहरूको समूहलाई साँच्चै नै माया गर्न थालेका छन्। अघिल्लो दिन जब मेरो साथी हाम्रो घरबाट निस्किएर सड़क पारी पार्क गरिएको आफ्नो कारतिर गइन्, उनले चालकको ढोका नजिकै सड़कमा एउटा चोटग्रस्त बुङ्गे चरा देखिन्। त्यो धेरै गर्मी दिन थियो र यो बिचरा सानो चरा पखेटा फटफटाउँदै उड्ने प्रयास गरिरहेको थियो। यो बुङ्गे चराको बच्चा जस्तै देखिन्थ्यो, जसको पखेटा भाँचिएको जस्तो थियो। त्यसैले उनले केनलाई बोलाइन् र उनी दौड़दै बाहिर गए, त्यसलाई बिस्तारै आफ्नो हातमा उठाए र आफ्नो पछाडिको

0: गौसीमा ल्याए। म र मेरी सचिव फ्रान्सीले सिसाको ढोकाबाट देख्यौं। केनले त्यो चरालाई तल राखेर रा पानी पियाउनका लागि आँगनमा चिनी मिश्रित पानी भएको एउटा भाँडो राखिदिँदै थिए, तर त्यो सानो चरा उफ्रिरह्यो र साना चिरबिर आवाजहरू निकालिरह्यो, मानव ऊ रोइरहेको थियो र मदतका लागि बोलाइरहेको थियो। त्यसले अरू धेरै बुङ्गे चराहरूको ध्यान आकर्षित गर्यो, जो नजिकै आउँदै भुनभुन गरिरहेका थिए र फेरि टाढा जाँदै थिए। उनीहरूलाई थाहा थियो कि केही नराम्रो भएको छ। त्यसपछि फ्रान्सी र म छिट्टै इन्टरनेटमा खोज्न थाल्यौं र हाम्रो घरबाट धेरै टाढा नभएको एउटा वन्यजन्तु उद्धार केन्द्र भेटायौं। हामी धेरै उत्साहित थियौं किनभने त्यो वेबसाइटमा घाइते स्याल, राकुन र बुङ्गे चराहरूको उद्धार गर्ने कुरा लेखिएको थियो। हामीले तुरन्तै त्यहाँ फोन गर्यौं। फोन उठाउने महिलाले भनिन् कि ड्रपर अर्थात आँखामा औषधि हाल्ने सानो उपकरणबाट त्यो सानो चरालाई विस्तारै चिनी पानी खुवाउनुहोस्। त्यस्तो गर्मी दिनमा त्यो चरा पक्कै तिर्खाएको हुनुपर्छ। त्यति बेलासम्म झण्डै एक घण्टा बितिसकेको थियो। अन्तत केनले सानो चरालाई पानी खुवाउने केही सामान भेट्टायो। उसले चरालाई आफ्नो हातमा राख्यो र पानी चराको सानो चुच्चो नजिक लग्यो। चराले पानी निलिरहेको जस्तो देखिन्थ्यो र उसले छिटो छिटो पानी निलिरहेको थियो। तर अचानक त्यो सानो जीवले आँखा बन्द गर्यो र केनको हातमै ढल्यो। मेरो श्रीमानले झ्यालबाट उदास आँखाहरूले हामीतिर हेर्नुभयो र भन्नुभयो, यो मर्यो। फ्रान्सी र म स्तब्ध भयौं। मैले झ्यालबाट चिच्याएर भने, केन, के तपाईँ निश्चित हुनुहुन्छ? उनले टाउको हल्लाएर हो भने। ठ्याक्कै त्यति बेलै म स्वीकार गर्छु, मेरा आँखाहरू अलि रसाए र म भन्न सक्थे कि केन पनि यो पूरै घटनाबाट दुखी हुनुहुन्थ्यो। हामी तीनैजना स्तब्ध थियौं। यो सानो चरा धेरै असहाय थियो र ऊ बाँच्नेछ भन्ने हाम्रो ठूलो आशाहरू थिए। अब यो एउटा सानो बुङ्गे चरा मात्र थियो, केवल एउटा चरा। हरेक दिन हजारौं चराहरू मरेर खस्छन्। हामी किन यति दुखी र चोटिलो भयौं? यी आँसुहरू किन? एउटा कुरा त, जब जब तपाईँ कुनै कुरालाई वा कसैलाई अझ राम्रो बनाउन आफूलाई लगानी गर्नुहुन्छ, यसले तपाईँका भावनाहरूलाई जोड्छ। विशेष गरी यदि तपाईँ जीवन सृष्टि गर्नुहुने सृष्टिकर्ताको अनुयायी हुनुहुन्छ भने। तर सबैभन्दा बढी मलाई विश्वास छ कि ऊ मरेको हुनाले हामी स्तब्ध भएका थियौं। मृत्युको बारेमा केही धेरै नराम्रो कुरा छ। यो घृणास्पद छ, यो सही छैन। परमेश्वरले मूल रूपमा चाहेको कुरा यो होइन र जब जब यो हुन्छ, हामी भित्रको केही कुराले चिच्याउँछ, अह, यस्तो नहुनु पर्ने हो। अनि के तपाईँ पहिलो कोरन्थी 15 अध्यायको 26 पदको लागि खुसी हुनुहुन्न र, जहाँ परमेश्वरको वचनले भन्छ, सबैभन्दा पछि नष्ट पारिने शत्रु मृत्यु हो? ठ्याक्कै त्यही तपाईँले यो पाउनुहुन्छ। मृत्यु एउटा शत्रु हो। यो परमेश्वरको सृष्टिको क्रम विरूद्ध जान्छ। प्रकृतिको क्षेत्रमा मृत्यु स्वाभाविक हुन सक्छ, तर परमेश्वरको राज्यमा मृत्यु स्वाभाविक होइन। रोमी 8 अध्यायले भन्छ कि पूरै सृष्टि हामी जस्तै सुस्केर हाल्छ त्यो महान दिनसम्म, जब सबै कुरा पूर्ण रूपमा उद्धार हुनेछ अनि मृत्यु नष्ट हुनेछ। त्यो तपाईँको हृदयलाई सान्त्वना दिने कुरा हो, किनभने त्यो महान दिन धेरै छिट्टै आउँदैछ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौँ।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: बाइटर सानु सापकोटा 01-52-0-28-54, 01-52-0-28-54 र 98-511-25-38, 98-511-25-38।
4: रिचार्ड सी ट्रेन्स प्रधान विषय भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
5: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
6: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
5: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
6: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
5: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4-5 बजीसम्म आउँछ, बुझिस?
6: बुझे हजुरबा, बुझे।
5: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
7: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ हामी

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। विशेष गरिकन हामी कार्यक्रम मार्फत हाम्रो प्रियजनहरूलाई सम्झिने गर्दछौं र एक मुष्टमा उहाँहरूलाई भन्ने गर्दछौं जयमसी। र तपाईँले पनि यो बिहानीको समयमा कार्यक्रम मार्फत आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र एकदमै न्यानो सम्झना छ है, वास्ता छ, तपाईँको लागि प्रार्थना छ भन्दै उहाँहरूलाई जयमसी अभिवादन व्यक्त गर्छ सक्नुहुनेछ। कतिजना तपाईँका प्रियजनहरू टाढा हुनुहुन्छ होला र कतिजना विभिन्न ठाउँहरूमा हुनुहुन्छ होला, कतिजना नजिक हुनुहुन्छ होला, जस तपाईँले उहाँहरूलाई समग्रमा सम्झिन सक्नुहुनेछ। र त्यति मात्र होइन, हामी अर्को एउटा महत्वपूर्ण कार्यक्रम मार्फत के पनि गर्छौं भन्दाखेरि हामी क्षमा लिन्छौं र क्षमा लिन दिन त प्रभु येशू ख्रीष्टले हामीलाई सिकाउनु भएको छ। जब पत्रुसले मैले मेरो होइन दाजुभाइहरूलाई कसरी कतिचोटि क्षमा गर्नुपर्छ भन्दाखेरि प्रभु येशू ख्रीष्टले चाहिँ 70 गुणा 70 पटक त्यो पनि एक दिनमा क्षमा गर्नु भनेर उहाँले आज्ञा गर्नुभएको छ। भन्न खोजिएको चाहिँ अनगिन्ती हामीले कतिचोटि विभिन्न प्रकारको अवस्थाहरूलाई सामना गर्नुपर्छ होला, मानिसको व्यवहार सोच विचारहरूबाट भएर जानुपर्छ होला। ती सबै परिस्थितिहरूमा क्षमा लिने दिने कार्य चाहिँ महत्वपूर्ण छ र ती कुराहरूलाई नै हामी प्रोत्साहन पनि दिन्छौँ तपाईँको व्यक्तिगत जीवनमा पनि र कार्यक्रममा पनि। फोन गरेर साथ दिन सक्नुहुनेछ श्रोता, तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं र 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-646 98-023-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। यो समयमा फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो हेलो हजुर, हाम्रो वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ? कोही हुनुहुन्थ्यो तर फोनलाइनबाट बाहिरिनु भएको छ. केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ. र कार्यक्रम जयमसी तपाईँ सुन्दै हुनुहुन्छ. जयमसी अभिवादन मात्रै नभइकन हाम्रो अभिवादनमा नै हाम्रो मसीह येशु मसीहको जय जयकार छ, अनि उहाँको जय जयकार त हामी जति गर्न सक्छौं हामी त्यति नै गर्नेछौ. कारण सबै कुराहरूभन्दा महत्वपूर्ण कुरा भनेको हाम्रो परमेश्वरको प्रशंसा नै हो. तपाईँ हामीले बाइबलमा हेरेको छौ नि है, जब जब त्यहाँ परमेश्वरको जनहरू विभिन्न प्रकारको आपत्ति विपत्तिहरूबाट भएर जानुहुन्छ, विभिन्न हामीले धेरैवटा उदाहरणहरू हेर्न सक्छौं. जब उहाँहरू संकष्ट कोही संकष्टबाट भएर जानुहुन्छ, कोही परीक्षाबाट भएर जानुहुन्छ, कोही मरूभूमिबाट भएर जानुहुन्छ, कोही विभिन्न प्रकारको चुनौतीहरूबाट भएर जानुहुन्छ, अनि उहाँहरूले के गर्नुभएको छ भन्दाखेरि सबै कुरामा एउटै महत्वपूर्ण कुरा के छ भन्दाखेरि उहाँहरू सबैजनाले परमेश्वरको प्रशंसा नै गर्नुभएको छ. सुन्दाखेरि अनौठो लाग्न सक्छ, जब हामी समस्यामा पर्छौं, जब हामी आपत्ति विपत्तिमा पर्छौं, त्यो समयमा हामी त हाम्रो काम गराइ त फरक छ नि त होइन. हामी गुहार गर्नतर्फ जान्छौं, कसरी हुन्छ समस्याको समाधान गर्नतर्फ जान्छौं, कसरी हुन्छ आफ्नो प्रयास मेहनतले होइन अब चाँजो बाँझोहरू मिलाउने होला, के गर्ने होला भन्ने तर्फ जान्छौं. तर हामीले बाइबलमा परमेश्वरको जनहरूले गर्नुभएको महत्वपूर्ण कार्यहरू मध्ये त्यो पनि गर्नुपर्छ, यी कुराहरू पनि गर्नुपर्छ, अवश्य पनि चाँजो पाँजो मिलाउनेदेखि लिएर सबै कुराहरू गर्नै पर्छ. तर पहिलो स्थानमा चाहिँ उहाँले के गर्नुभएको छ भन्दाखेरि परमप्रभु परमेश्वरको प्रशंसा गर्नुभएको कुराहरू हामी देख्दछौं. र जहाँ परमेश्वरको प्रशंसा हुँदछ त्यहाँ छुटकारा पनि छ, त्यहाँ विजय पनि छ, त्यहाँ स्वयं परमेश्वरको उपस्थिति हुँदछ. थप कुराहरू हामी गर्दै जानेछौं. तर फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ वाट्सएप गर्दा फोन लाइनमा, र उहाँलाई स्वागत गर्न चाहन्छु म. हेलो
1: राखिएको छ, कृपया.
0: र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो, जय मसी जोजलपा.
0: जय मसी अमिताजी जोजलपा, कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिक छु हजुर.
0: आमेन आमेन. र आज कार्यक्रम मार्फत तपाईँको कसलाई जय मसी अभिवादन भन्न चाहनुहुन्छ?
2: जय मसी अभिवादन. सबैभन्दा पहिला परमेश्वरलाई धन्यवाद. जय मसी हजुरलाई धन्यवाद. जय मसी हाम्रो सरहरू सरहरू मिसहरू सबैलाई टेक्निसियनमाको हुनुहुन्छ सबैजनालाई जय मसी भन्न चाहन्छु. अनि मलाई चिन्नुहुने सबै साथीहरूलाई, दाजुभाइ दिदी बहिनीहरू, अस्ति जतिजना उपस्थित हुनुभएको छ उहाँहरू सबैलाई जय मसी भन्न चाहन्छु. अनि अस्ति एउटा मैले बिर्सेछु, सूचना दिनै बिर्सेको, सबैजनासँग सरी पनि माग्न चाहन्छु, अनि उहाँहरूको परिचय लिन पनि बिर्सेछु है. एकदमै ठुलो गल्ती भयो मेरो चाहिँ. उहाँहरू अब नयाँ धेरैजना आउनु भएको थियो, उहाँहरूसँग परिचय लिन्छु भनेको मैले बिर्सिहालेँ.
0: हजुर, केही छैन,
2: क्षमा चाहन्छु. अहिले पनि दिनुहुन्छ, क्षमा दिनुहुन्छ भन्ने आशा छ.
0: हजुर, एकदमै अमिताजी, अर्कोचोटि यी कुराहरूलाई तपाईँले अवश्य पनि मध्यनजर गर्नुहोला, ठुलो गल्ती त होइन.
2: सबै जो जति आउनु भएछ उहाँहरूलाई पनि सबैलाई म धन्यवाद दिनछु. जय मसीह फेरि पनि भन्दछु. अनि उहाँहरूले कति अल्छी नमानिकन, झर्को नमानिकन मेरो आग्रहलाई मानेर कति खुसी साथ आउनुभयो. कतिजना हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ टाढा टाढाबाट पनि, यो पालि अलिकति ढिलो भएपछि त कहिले गर्ने हो, कहिले गर्ने न हामीलाई पो थाहा नदिकन आफूहरू मात्रै सुटुक्क गर्नुभयो कि भनेरसम्म पनि कुरा गर्नुभएछ. त्यो कुरा सुन्दा त मलाई यतिसम्म कति अब दिदीबहिनीहरूको चाहिँ चाह चाहिँ रहेछ भन्ने कुरा चाहिँ बुझ्न पाएँ मैले चाहिँ है. उहाँहरू सबैलाई म धन्यवादको साथ साथै जयमसी भन्छु. अनि मैले क्षमा लिनु पर्दाखेरि अब कतिको अस्ति जति पनि आउनुभयो उहाँहरूलाई मैले अन्तिमसम्म वास्ता फिक्री गर्न सकेन होला, सरी माग्दछु, क्षमा चाहन्छु. म एकदमै अर्को पटक अब फेरि 3 महिना पछाडि चाहिँ मैले राख्ने नै छु. त्यो बेला पनि सबैजना आउनु होला भनेर आग्रह गर्दछु. अनि त्यो बेला चाहिँ अस्तिको भाग पनि म वास्ता फिक्री गर्नेछु प्रभु. एकदमै मलाई कस्तो नराम्रो फिल भइरहेको किन मैले बिर्सेको होला भनेर एकदमै अल्मलियो है. सबैजना अब सकिनु भ्याएको छैन, घर जानलाई नै हतार हतार गर्नुहुन्छ अनि जे सोचिरहेको हुन्छ त्यही बिर्सिन्छ.
0: हजुर हुन्छ, केही
2: सबैजनासँग क्षमा चाहन्छु म.
0: हजुर हजुर हुन्छ अमिताजी, केही छैन. तपाईँलाई धेरै धेरै धन्यवाद. प्रभुले एकदम असल प्रकारले तपाईँलाई चलाइरहनु भएको छ, अझै चलाउनु भएको छ. हाम्रो प्रार्थना तपाईँको लागि छ र अहिलेलाई चाहिँ हामी छुटौं अमिताजी.
2: हुन्छ धन्यवाद. जय मसी
0: जुलपा. हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँले चाहिँ 3-3 महिना जस्तोमा हाम्रो श्रोताहरूसँगको भेटघाट कार्यक्रम डाँडाको प्रार्थना भनेर राख्दै आइरहनु भएको छ. र तपाईँ पनि आगामी दिनहरूमा फेरि सूचना भए पनि सहभागी हुन सक्नुहुनेछ, भेटघाट गर्न र एकअर्काको लागि प्रार्थना गर्न सक्नुहुनेछ. फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो.
3: जय मसी पुनम बहिनी.
0: जय मसी सुमनजी. जय मसी. कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदमै एकदमै ठिक ठाक छु प्रभुको अनुग्रह कृपाले. हजुरको प्रार्थना र आराधनाले हजुरको अन्तर हजुरको अन्तर्विन्दी र प्रार्थनाले हाँसेको छु, बाँचेको छु. धेरै धेरै धन्यवाद प्रभुलाई अनि हजुरलाई पनि धेरै धेरै धन्यवाद धन्यवाद भन्न चाहन्छु. अनि हाम्रो पुनम बहिनीको के छ हालखबर? खानापिना गर्नुभयो?
0: हजुर एकदमै आरामै छौ. खानपिन भइसक्यो सुमनजी. यहाँहरूको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद. र सुमनजीको अब यो समयमा एकदमै आफ्नो न्यानो सम्झना जयमसी अभिवादन प्रियजनहरूलाई यो समय राख्न सक्नुहुनेछ सुमनजी.
3: एकदमै एकदमै परमेश्वरलाई धेरै धेरै धन्यवाद यो समय जुटाउनु भएको छ प्रभुको अनुग्रह कृपाले. धेरै धेरै धन्यवाद अनि यो समय दिनुभएको लागि हाम्रो पुनः बहिनीलाई पनि धेरै धेरै धन्यवाद. अनि क्रिस्चियन जनजाति सारा दिनको जिन्दगीमा गरौँ जय मसी. साँच्चै नै हाम्रो क्रिस्चियन जनलाई जय मसी अभिवादन भन्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा हो. एक अर्कालाई सम्झेर एक अर्कालाई सेयर गरेर एकअर्काको नामलाई लिने चाहिँ एकदमै महत्वपूर्ण कुरा हो. अनि यसै कारण हामी जय मसी अभिवादन भन्नु पर्दाखेरि जय मसी अभिवादन हाम्रो पुनः महिला जय मसी अभिवादन
0: सरलाई
3: जय मसी अभिवादन हाम्रो स्वर्ण सरलाई जय मसी अभिवादन सुनुत सुजन सरलाई जय मसी अभिवादन हाम्रो यसै गरी जोनास्तान गिरीलाई जय मसी अभिवादन भन्न चाहन्छु. अनि जय मसी अभिवादन हाम्रो जानु बहिनीलाई जय मसी अभिवादन हाम्रो मिनीमा बहिनीलाई जय मसी अभिवादन हाम्रो अब्राहम सरलाई जय मसी अभिवादन सुनिता सरलाई जय मसी अभिवादन हाम्रो सन्दीप भाइलाई जय मसी अभिवादन सन्ध्या बहिनीलाई जय मसी अभिवादन अनि यसै गरी हाम्रो कुमार मिश्र सरलाई जय मसी अभिवादन भन्न चाहन्छु. हाम्रो तार्जन गुरुङ सरलाई जय मसी अभिवादन हाम्रो यान्डु खटोडालाई जय मसी अभिवादन हाम्रो ऐतिक राईलाई जय मसी अभिवादन हाम्रो तेज रोटकाजीलाई जय मसी अभिवादन सिमन पाण्डेजीलाई जय मसी अभिवादन हरिदिक्कजीलाई जय मसी अभिवादन नारायण शर्माजीलाई जय मसी अभिवादन हाम्रो केकदास सरलाई जय मसी अभिवादन मङ्गल मान महर्जनजीलाई पनि जय मसी अभिवादन हाम्रो मिन कुमार सरलाई जय मसी अभिवादन उहाँको परिवारलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु. एकदमै हाम्रो एकदमै हाम्रो आयोजक हाम्रो डाँडाको प्रार्थनाको आयोजक हाम्रो अमिता बहिनी अहिले भर्खरै कुराकानी गरेर उहाँले सम्पूर्णलाई डाँडाको प्रार्थनाको निम्ति सम्पूर्ण मित्रजनहरूलाई अग्रजनहरूलाई उहाँले धन्यवाद दिएर जानुभयो अनि उहाँलाई चाहिँ एकदमै धन्यवादको साथमा त्यो जति पनि डाँडाको प्रार्थनाको जति पनि त्यो आयोजक उहाँले जति पनि अहिलेसम्म निर्माण गर्नुभएको छ एकदमै यसपालिको टाढाको प्रार्थनामा मलाई धेरै आशिष मिलेको छ. धेरै धेरै धेरै एकदमै एकदमै अरू दिनभन्दा एकदमै उत्साह आएको छ यसपालिको टाढाको प्रार्थनाले. अनि त्यसै कारण म परमेश्वरलाई पनि धन्यवाद दिन्छु. हाम्रो अमिता बहिनीलाई धेरै धेरै धन्यवाद र जय मसी अभिवादन भन्न चाहन्छु. हाम्रो ज्ञानो बहिनी उपस्थित हुनुभयो, हाम्रो पुनः बहिनी उपस्थित हुनुभयो अनि यसै गरी हाम्रो जोना स्थानकी पनि उपस्थित हुनुभयो. हाम्रो अब्राहम सरलाई यहाँहरूको उपस्थितिको लागि म धेरै धेरै आभार धन्यवाद जय मसी अभिवादन भन्न चाहन्छु. अनि जय मसी अभिवादन भन्न चाहन्छु मेरो मित्रहरूलाई, हाम्रो चन्द्रमा बहिनीलाई म सम्झेर जय मसी अभिवादन, हाम्रो शर्मिला गौतम बहिनी पनि आउनु भएको थियो उहाँलाई सम्झेर म जय मसी अभिवादन, अनि यसै गरी सावित्री खड्काजी पनि आउनु भएको थियो उहाँलाई जय मसी अभिवादन भन्न चाहन्छु, अनि हरि रोक्काजीलाई जय मसी अभिवादन, सावित्री रोक्काजीलाई जय मसी अभिवादन, येशु भक्तजीलाई जय मसी अभिवादन भन्न चाहन्छु, अनि हाम्रो हरिबोल बुढा ठुकीजीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु, अनि जय मसी अभिवादन हाम्रो उत्तम शिवपतिजीलाई म सम्झेर जय मसी अभिवादन, हाम्रो विद्या श्रेष्ठजीलाई जय मसी अभिवादन, यसै गरी हाम्रो मिस्पा बहिनीलाई जय मसी अभिवादन, माया बहिनीलाई जय मसी अभिवादन, दुर्गा दुर्गा पास्ने दिदीलाई म जय बहिनीलाई जय मसी अभिवादन, हाम्रो शोभा मिश्रजीलाई जय मसी अभिवादन, साना बहिनीलाई जय मसी अभिवादन, शान्ता बहिनीलाई जय मसी अभिवादन, तारा बहिनीलाई जय मसी अभिवादन, सुमित्र बहिनीलाई जय मसी अभिवादन, हामी हाम्रो जति पनि मुखलडुङ्गाबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो जति पनि हाम्रो हन्दा बहिनीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु, यदि शिवाजीलाई जय मसी अभिवादन, हाम्रो इरिसा बहिनी हराउनु भएको छ उहाँलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो धर्मराज बराल हराउनु भएको छ जय मसी अभिवादन, हाम्रो यसै गरी धर्म विनोद परालजीलाई सम्झेर म जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो भारतबाट कन्ट्याक्ट गर्नुहुने हाम्रो कुमार दाईलाई म सम्झेर जय मसी अभिवादन, राजु काब्राजीलाई जय मसी अभिवादन, विनोद काब्राजीलाई जय मसी अभिवादन, अनि जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो यसै गरी अर्जुन प्रधानजीलाई जय मसी अभिवादन, हाम्रो सुशील मगैयाजीलाई जय मसी अभिवादन, अनि विशेष गरी म एकदमै खुसी छु हाम्रो चित्र मगरसँग भेट भएको थियो, अनि यहाँलाई म धन्यवाद दिन चाहन्छु, कान्त कुन्थामा हुनुहुन्छ यहाँलाई धन्यवाद, अनि यसै गरी धन्यवाद लालमान तामाङजीलाई धन्यवाद, हाम्रो माधवजीलाई धन्यवाद, भीम प्रधानजीलाई धन्यवाद, सोम कुमार विष्टजीलाई धन्यवाद भन्न चाहन्छु, अनि धन्यवाद दिन चाहन्छु म यसै गरी हाम्रो दिल कुमार राईलाई धन्यवाद, हाम्रो तेज बहादुर गदालजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि धन्यवाद हाम्रो रुदेन राईलाई धन्यवाद, राम कुमार राईलाई धन्यवाद, हाम्रो सन्तोष राईलाई धन्यवाद, अनि धन्यवाद हाम्रो अजय राईलाई धन्यवाद, कटिना राईलाई धन्यवाद, हाम्रो शान्ति राईलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दछ हाम्रो सारा बहिनीलाई धन्यवाद, हाम्रो पुनाजीलाई धन्यवाद, हाम्रो पम्पा बुपारीजीलाई धन्यवाद, पम्पा रोकाजीलाई धन्यवाद धन्यवाद धन्यवाद भन्न चाहन्छु, अनि यसै गरी सङ्गीता रिमालजीलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि यसै गरी रेखा थापा कौर बहिनीलाई पनि म धन्यवाद दिन चाहन्छु, रूपा बहिनीलाई धन्यवाद, सम्पूर्ण सम्पूर्ण गुणले सुन्नुहुने मित्र दाजुभाइ तथा जो जतिजना अहिले हुनुहुन्छ पूर्व पश्चिम उत्तर दक्षिण सम्पूर्णलाई म सुमन्दाको तर्फबाट यस मुस्तामा म जय मसी अभिवादन भन्न चाहन्छु बहिनी, अनि मैले क्षमा माग्नु पर्दाखेरि म संसारमा छु, म शरीरमा छु, मैले जानी नजानी परमेश्वरको दृष्टिमा कहाँ गएर म लडिरहेको हुन्छु, कहाँ गएर सुखिरहेको छु, मेरो हरेक सोचाइले परिप्रकारको परमेश्वरको दृष्टिमा नकारात्मक कुराहरू म गर्नु पुग्दछु, अनि परमेश्वरसँग म क्षमा माग्न चाहन्छु, क्षमा माग्न चाहन्छु, म सम्पूर्ण गुणमेश परिवारसँग म क्षमा क्षमा प्राप्ति चाहन्छु, अनि मैले क्षमा प्राप्त प्राप्ति म चाहन्छु, सुनिराख्नुहुने सम्पूर्ण तथा दाजुभाइ दिदी बहिनीहरूलाई कतिप्रकारको मैले बोलेको कुरालाई उहाँलाई कतिप्रकारको यति यति चित्त दुःख भनेको म क्षमा प्राप्ति चाहन्छु, सम्पूर्ण सम्पूर्ण मित्रहरूसँग म क्षमा प्राप्ति चाहन्छु बहिनी।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो सुमनजी फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ हामी छुटौँ, जय मसी।
3: जय मसी बहिनी, जय मसी, धन्यवाद, सफलता उन्नति मिलेको होस्, परमेश्वरले प्रशस्ति मात्रामा
0: धन्यवाद, जय मसी। राम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट फोन गरेर सम्पूर्णमा उहाँले न्यानो अभिवादन जय मसी व्यक्त गर्नुभएको छ। व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी पुनम।
0: जय मसी अर्जुनजी, जय मसी, कस्तो हुनुहुन्छ तपाईँ?
4: म एकदम ठिकै छु, हजुरलाई कस्तो छ अनि त्यहाँको मौसम कस्तो छ अहिले?
0: हजुर, हामी एकदमै ठिक छौ। मौसमको कुरा गर्नु पर्दाखेरि ठिकै छ, पानी पर्ने, घाम लाग्ने, यस्तै नै छ, प्रार्थनामा सम्झिदिनु होला। त्यता हाम्रो के अरे सिक्किमतिरको चाहिँ कस्तो छ अवस्था?
4: सिक्किमतिरको पनि हिजो बेलुकासम्म चाहिँ निकै पानी पर्यो है, अहिले त अथवै छ, हुँदाखेरि अब जहीँ जहीँ पानीको सिजन घाम लाग्ने सिजन त चलि नै रहेको छ है. अहिले ठुलो साथी पुगेछ, त्यसको लागि एकदमै दुःख छ है.
0: एकदमै प्रार्थनामा सम्झिदिनु होला.
4: हजुर हजुर, निरन्तर राखिरहेछ प्रार्थनामा है.
0: हजुर हजुर, धेरै धेरै धन्यवाद. र अर्जुनजी, तपाईँले आफ्नो जयमसी अभिवादन समय व्यक्त गर्न सक्नुहुनेछ.
4: हुन्छ, सर्वप्रथम त हजुरलाई अनि हजुरको घर परिवारमा जयमसी भन्न चाहन्छु.
0: हजुर, जयमसी.
4: जयमसी. र हाम्रो टेक्निसियन मित्र को हुनुहुन्छ, उहाँलाई पनि जयमसी भन्न चाहन्छु है. ठुलो साथी पुगेछ, त्यसको लागि एकदमै दुःख छ है.
0: एकदमै प्रार्थनामा सम्झिदिनु होला.
4: हजुर हजुर, निरन्तर राखिरहेछ प्रार्थनामा है.
0: हजुर.

0: गुरुङ सरलाई, एमपी कतिवटालाई, टेकदाल सरलाई, जनाथन गिरी अनि हाम्रो राईलाई, निलुमा मिसलाई जयमसी भन्न चाहन्छु. हाम्रो सर रोहन सर, विजय सर, साजन न्युपाने सर, सरोज सर, रोहन सरलाई पनि जयमसी भन्न चाहन्छु. अनि हरेक कल गर्नु नि हाम्रो प्रिय मित्र सुमन राई, उहाँलाई धन्यवाद जयमसी भन्न चाहन्छु. अनि जन्मलाई जयमसी भन्न चाहन्छु. पुना थापाज्यू, विद्या श्रेष्ठ, सारा सुन्तली तामाङ, हन्नाज्यू, एस्तरज्यू, शोभा मिश्र, चन्द्रमाया मगर, पम्फा गोपाली, पम्फा रोका, हरिबोर बोरा थोकी, उत्तम शिवाकोटी, रश्मिला बोरा, शोभा मिश्र, नबिका, रुबेन राई, उत्तम शिवाकोटी अनि अर्जुन थापा, सबिन बाङ, उहाँहरूलाई पनि जयमसी भन्न चाहन्छु. अनि के पो भन्नुहुन्थ्यो, उहाँको नाम मैले बिर्से, धर्म विराट बराल, उहाँलाई पनि जयन्ती भन्न चाहन्छु है. हाम्रो कल गर्नुहुने सीता नेपाली, रेखा कुमार थापा, मोदी कुमार, शान्ता सुनवारलाई पनि जयन्ती भन्न चाहन्छु. अनि प्यारो साथी नैना थापा, अनि उहाँको छोरी आमा, अनि उहाँको हस्बेन्डलाई पनि जयन्ती न्यानो भन्न चाहन्छु. अनि जति किम दार्जिलिङ, कालिम्पोङ, भुटान, जुन जुन ठाउँबाट अहिले सुन्नुभएको छ, जुन जुन ठाउँमा यो कार्यक्रम पुगिरहेछ, उहाँहरू सबैलाई नछुटाइकन एकै मुस्तमा जयमसी अभिवादन भन्न चाहन्छ हजुर.
1: हजुर, र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला अर्जुनजी?
0: क्षमा लिनु पर्दाखेरि त अब हामी शरीरमा छौँ, संसारमा छौँ, कतिको मन दुखाइरहेका हुन्छौँ, छन्छनमा कतिलाई केही नराम्रो शब्दहरूले प्रयोग गरिरहेका हुन्छौँ, अनि परमेश्वरसँग पनि कति उहाँहरूको मन रोइरहेका हुन्छ, उहाँलाई मनमा पर्ने काम गरिरहेका हुन्छ होला. त्यसको लागि सबै पनि छ माग्न चाहन्छु, परमेश्वरसँग पनि छ माग्न चाहन्छु. अनि यसरी बोल्दा ओर्दा, साथीभाइहरूसित केही भन्दा ओर्दा गल्ती बोलहरू भएको छ भने पनि उहाँले पनि एकदमै क्षमा दिनुभएको होस् भन्न चाहन्छु हजुर.
1: हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी फोन गरेर साथ दिनुभएको लागि. र यसलाई छुटौँ हामी, जयमसी. हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो.
2: हेलो, जयमसी.
1: जयमसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: आरामै छु हजुर.
1: र हजुर, आज कार्यक्रम मार्फत तपाईँले आफ्नो जयमसी अभिवादन यो समय व्यक्त गर्न सक्नुहुनेछ.
2: जयमसी संगीता रिमालज्यू, पम्फा गोपाली, नैना थापा, अर्जुन प्रधान, कुमार राई, त्यसै गरी संगीता, चन्द्रमाया मगर, कुमार अर्जुन प्रधान भने, हरियो फर्क चर्चका डिकन राजकुमार लामा, डिकन काजु लामा, कुमार भित्तेकोटी, उत्तम शिवाकोटी, गोविन्द्र आचार्यज्यू सर, सावित्री खड्काज्यू, त्यसै गरी बोहराज्यू हुनुहुन्छ एकजना, राजकुमार सुब्बा, अनि त्यसै गरी म सम्झिन चाहन्छु सुमन राईज्यूलाई, पम्फा रोकाजीलाई फेरि दोहोऱ्याएँ, रुबिन राई, लक्ष्मी माया, यशु भक्त गौतम, लक्ष्मी बोरा, टेकबहादुर गदाल, दिल कुमार, रेखा शर्मा, पुनम म्याम, ज्ञानु म्याम, ताबिदी किय जसले हाम्रो आवाजलाई जनजनसम्म पुर्याउनु भएको छ, उहाँ भाइलाई, पावल थापा, पावल दुमी राई, माधवजी, अनि त्यसै गरी राधिकाजी, हन्नाज्यू, अनि त्यसै गरी धर्मराज बराल, विनोद पराजुली, कुमार प्रधान, राजु थापा, अर्जुन प्रधान, सुमन राई, सोम कुमार विष्ट, सन्तोष राई, शान्ति राई, अनि कुमार अब्राहम सर, रेखा थापा, रूपा बहिनी, अनि यो सम्पूर्ण श्रोतालाई जसले चाहिँ अहिले गुड न्युज सुनिराख्नु भएको छ, उहाँहरू श्रोताज्यूहरूलाई पनि म जयमसी अभिवादन चढाउन चाहन्छु.
1: र क्षमा लिनुपर्ने दिनुपर्ने केही सल्लाहहरू बोल्छु
2: हो नि, अब हामीले हाम्रो सोचाइले, कर्मले, बोलीले, व्यवहारले कसैको हृदयमा मैले चोट पुर्याएको छु भनेदेखि म हृदयदेखि नै क्षमा चाहन्छु म्याम.
1: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि. र अहिलेलाई छुटौँ हामी, जयमसी. हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने, वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हेलो.
3: हेलो, जयमसी.
1: जयमसी कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदमै कुशलै छु, एकदमै जातिँदै छु है, एकदमै परमेश्वरको अनुग्रहमा, हजुरको प्रार्थनाले एकदमै

0: साँले म परमेश्वर परमेश्वरमा रमै रहेको छु. एकदमै धन्यवाद परमेश्वरलाई, हजुरहरूलाई पनि धन्यवाद. सबैलाई जय मसीह भन्न चाहदैछौँ.
1: आमेन, जय मसीह. र कुमारजी, तपाईँ पनि सिक्किमबाट नै हुनुहुन्छ होइन त?
0: म चाहिँ यता भारत
1: कालिम्पोङबाट. ए हजुर हजुर. र हुन्छ, खुसी लाग्यो कुमारजी. आज तपाईँको कसलाई सम्झिन चाहनुहुन्छ र जय मसीह भन्न चाहनुहुन्छ?
0: हजुर, पहिला चोटि चाहिँ है हजुर अब यसरी आज दिनहरू है दिनहरू यसरी सुन्दर दिनहरू देख्न दिनुभयो, परमेश्वरले जीवन दिनुभयो है. यसरी कुनैसँग सबै साथीहरू श्रोता साथीहरू जति परमेश्वरको छोरा छोरीहरू सबैले एफएमद्वारा चाहिँ सबैले सुनिरहनु भएको छ है. र अब भारतको देशबाट चाहिँ म दिल कुमार राई बोल्दैछु र सबै श्रोताहरूले चिनिरहनु भएको छ, सुनिरहनु भएको छ. एकदमै धन्यवाद भन्न चाहन्छौँ. र अनि हजुर पहिलो स्थान चाहिँ है अब मेडमलाई नै जय मसीह धन्यवाद भन्न चाहन्छौँ. हजुर
1: जय मसीह. हजुर
0: धन्यवाद. अनि फेरि यसरी ज्ञानु मेडमलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छौँ. उहाँलाई अब्राम सर, राजन सर, हरि रोपा उहाँलाई पनि एकदमै म जय मसीह धन्यवाद भन्न चाहन्छौँ. अनि यहाँले सुमन साथीले उहाँले नाम लगाइरहनु भएको जस्तो लाग्यो, भएर त पनि राम्रोसँगले सुन्नु पाएन. अलिक यो भएर चाहिँ अलिकति नेट प्रब्लमले गर्दाखेरि राम्रो सुन्नु पाएन. उहाँले नाम लगाउनु भयो जस्तो नै लाग्यो. उहाँलाई म एकदमै म धन्यवाद र उहाँलाई पनि म जय मसीह भन्न चाहन्छु. उहाँको परिवार सबैलाई नै म धन्यवाद र जय मसीह भन्न चाहन्छु. र अनि हाम्रो सिक्किमबाट अर्जुन प्रधान भानिसले पनि उहाँले पनि नाम लगाइदिनु भयो. उहाँलाई पनि एकदमै धन्यवाद जय मसीह भन्न चाहन्छौँ. अनि सिक्किमबाटै उहाँबाट पनि हुनुहुन्छ दिल कुमार हुनुहुन्छ उहाँ पनि, उहाँलाई पनि म जय मसीह धन्यवाद भन्न चाहन्छौँ. अनि टिपबहादुर प्रधानलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छौँ. अनि माता विश्वकर्मा साथीलाई पनि जय मसीह धन्यवाद. अनि यीशु भक्तजी साथीलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छौँ. अनि चन्द्रमाया नानालाई पनि जय मसीह धन्यवाद. अनि पम्फा नानालाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छु. र पम्फाको पाली बहिनी उहाँको आमा बिरामी हुनुहुन्छ भनेर भन्नुहुँदै थियो. एकदमै उहाँको परिवारमा पनि म प्रार्थनामा राखिदिँदैछु. एकदमै उहाँलाई पनि म एकदम जय मसीह धन्यवाद भन्न चाहन्छु. अनि हाम्रो जतिजना हाम्रो साथी हुनुहुन्छ रुबेन साथीलाई पनि जय मसीह धन्यवाद भन्न चाहन्छौँ. अनि हाम्रो कतिजना साथी एलिसिका उहाँलाई पनि म जय मसीह धन्यवाद भन्न चाहन्छौँ. अनि सबैलाई म एकमुष्टमै कतिजनाको नामहरू छुटिरहेको छ सबैले परमेश्वरको उहाँको आशिषद्वारा चाहिँ सबैलाई एकमुष्टमै म एकदमै सबैलाई एक एउटै परिवार सम्झेर एउटै परिवारकै सदस्य हो अब हामी प्रभुको छोराछोरी भइसकेपछि र सबैलाई सम्झिरहेछु भन्दै. अनि क्षमा दिनु पर्दामा अब हामीले मिसरी संसारमा छौँ अब बस्दा रहँदामा है अब एका दुसरासँग बोली वचनहरू गर्दा हामीले आदेशमा कोही बेला अब नराम्रो कति कुरोहरू बोली पठाउँछ र शक्ति अब एउटा बोलीमा चाहिँ शक्ति हुन्छ भनेर भनिरहनु भएको छ. यो एउटा अब बाइबलमा पनि भएको कुरा छ, यो भएको कुरो हो. र बोली चाहिँ एकदमै शक्ति हुन्छ र बोलीमा भनेर भनेको छ. त्यही कारणले गर्दा कति यो बोलीमा हामीले कति एकाअर्कालाई चित्त दुखाउँछ, कति मन दुखाउँछ. हामीले अब एकाअर्कालाई कोही बेला झुक्किएर गाली गरी पठाउँछ, कोही बेला के भनी पठाउँछ. उहाँहरूको चित्त दुख्छ, उहाँको मनहरू दुख्छ. त्यो मन दुख्नु नै हो एकदमै परमेश्वरसँग छुट्टिनु उहाँसँग हुनुहुँदो रहेछ. एकदमै कति कुरोमा अब हामीले प्रार्थनाहरू गर्दामा है परिवारमा कति कुरोमा अब मनमटाउ कोही बेला हुँदाखेरि प्रार्थना गर्दामा पनि एकदमै असुविस्ता हुँदो रहेछ. र त्यो अब अलिकति मनमटाउ हुँदाखेरि चाहिँ प्रार्थना गरौँ या नगरौँ कस्तो त्यति बेला अप्ठ्यारो हुन्छ. त्यो सम्झिँदाखेरि चाहिँ अब एकदमै बोलीमा चाहिँ शक्ति हुँदो रहेछ भनेर म अनुभव गर्दै र सबैलाई म क्षमा माग्न चाहन्छु र उहाँहरूले पनि क्षमा दिनुहुन्छ भन्ने आशा गर्दै र मेरो तर्फबाट पनि उहाँहरूलाई एकदमै क्षमा दिन चाहन्छौँ भनेर र हामीले एकदमै हामीले गल्तीहरू गरेको चाहिँ अब दिनमा घाम नअस्ताउँदा नै हामीले गल्तीहरू गरेको चाहिँ क्षमा चाहिँ मागिसक्नुपर्छ भन्ने चाहिँ एउटा छ. त्यही कारणले गर्दाखेरि चाहिँ हामी एकदमै सबैलाई क्षमा माग्न चाहँदै
1: हुन्छ, एकदमै धेरै धन्यवाद। एकदम महत्वपूर्ण कुरा पनि राख्नुभयो तपाईँले कुमारजी, प्रभुले धेरै आशिष दिनु भएको। सहिललाई जुटौँ हामी। जय मसी, कुमार राईजी हुनुहुन्थ्यो, उहाँ चाहिँ कालिम्पोङ इन्डियाबाट हुनुहुँदो रहेछ र एकदमै खुसी लाग्यो। र हाम्रो अर्को एकजना कुमार राई हुनुहुन्छ, उहाँ चाहिँ सिक्किमबाट हुनुहुन्छ र यो हामीलाई यता इन्डियातिर हुनुभएको हाम्रो प्रभुका जनहरूले पनि यसरी कार्यक्रममा साथ दिइरहनुहुन्छ। हाम्रो अर्जुन प्रधानजी पनि सिक्किमबाट हुनुहुन्छ, हामीलाई एकदमै खुसी लाग्छ यसरी विभिन्न ठाउँहरूमा छरिएर रहनुभएका व्यक्तिहरूसँग हामीले कुराकानी गर्न पाइरहेको छौ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी हजुर, जय मसी। तपाईँको आवाज एकदमै सानो आइरहेको छ, एकदमै शोभाजी। हजुर शोभाजी, एकदमै सानो आइरहेको छ शोभाजी तपाईँको आवाज, र पनि केही छैन, एकदमै जोरसँग बोलेर साथ दिनु होला र हुन्छ। तपाईँले आफ्नो जयमिसी अभिवादन व्यक्त गर्न सक्नुहुनेछ। हाम्रो विजयजी हुनुहुन्छ, हजुर हजुर, विजयजी हुनुहुन्छ, विजय सर,
2: जय मसी अभिवादन भन्छु है। अनि अहिले भर्खरै फोन गरेर जानुभयो कालिम्पोङबाट हाम्रो कुमार राई दाजु, अघि भर्खरै मलाई सम्झाउँदै हुनुहुन्थ्यो सिक्किमबाट अर्जुन प्रधान, अनि जति पनि श्रोताहरू हुनुहुन्छ पम्फा रोगका, पम्फा गोपाली, अनि माया मगर, मेरो प्यारो साथी चन्द्रमाया मगर साथीलाई, अनि सम्पूर्ण श्रोताहरूलाई एक मोस्टमा जय मसी अभिवादन भन्छु है। अनि त्यसै गरी मेरो मण्डली परिवारलाई, जो जतिले म शोभा मिश्र भनेर मलाई चिन्नुहुन्छ, मेरो लागि प्रार्थना गर्नुहुन्छ, अनि उहाँहरू सम्पूर्णलाई जय मसी अभिवादन भन्छु, मेरो परिवारलाई पनि जय मसी अभिवादन भन्छु है। अनि यही एफएम मार्फत चाहिँ अनि एउटा सानो अनुरोध के गर्छु भनेदेखि, हामी सम्पूर्ण विश्वासीहरूले चाहिँ अहिले चाहिँ हाम्रो यो रसुवाको लागि चाहिँ धेरै प्रार्थना गर्नुपर्ने छ है। एकदमै त्यो दृश्यहरू हेरेर हिँड्न सक्नु छ, अनि उहाँहरू जति पनि बिछोडिएको परिवारहरू हुनुहुन्छ, शोकमा हुनुहुन्छ, अनि परमेश्वरले चाहिँ उहाँहरूलाई सान्त्वना, सुरक्षा, उहाँको अनुग्रह, शान्ति दिनुभएको होस् पनि गर्छु, र सम्पूर्ण श्रोताहरूलाई चाहिँ यसै मार्फत अनुरोध पनि गर्छु होला। एकदमै विचलित अवस्थामा छ त्यो दृश्य भनेर भन्न चाहन्छु।
1: हजुर, एकदमै
2: क्षमा माग्नु पर्दाखेरि चाहिँ परमेश्वरसँगै म क्षमा माग्छु। कतिचोटि सेवकाईको दौरानमा विभिन्न व्यक्तिहरूसँग हिँड्दा ओर्दा हाम्रो व्यवहारले मैले थाहा नपाई नथा पाइकन कतिचोटि मेरो व्यवहारले हुनसक्छ, मेरो बोली वचनले कतिचोटि गर्दाखेरि मन दुखेको हुन्छ होला, अनि प्रभुसँग अनि म क्षमा माग्छु, अनि उहाँहरूसँग क्षमा माग्छु, उहाँहरूले पनि मलाई क्षमा दिनुभएको होस् भन्न चाहन्छु पुनम म्याम।
1: एकदमै र तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र यसलाई चाहिँ छुटौँ हामी शोभाजी, जय मसी। हजुर, हाम्रो शोभा मिश्रजी हुनुहुन्थ्यो र सम्पूर्णमा उहाँले न्यानो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ। र अवश्य पनि हामी हाम्रो देशमा जुन प्रकारको अवस्थाहरू भइरहेको छ अहिले यो प्राकृतिक कुराहरूले गर्दाखेरि चाहिँ निरन्तर हामीले प्रार्थनामा उचालिरहेको छौं, अझ पनि प्रार्थनामा हामी उचाल्नेछौं र सँगसँगै हामीले आफ्नो तर्फबाट गर्न सक्ने सहायता अहिले एकदम सहज सरकारले सहज बनाइदिनु भएको छ। तपाईँ हामीले आफ्नो तर्फबाट अथवा भेटीहरू होइन सहायताहरू कुन तौरबाट हामी गर्न सक्छौ सहायताहरू पनि गरौं, र मुख्य कुरा भनेको चाहिँ प्रार्थनामा नै हामीले उचाल्न एकदमै आवश्यक छ। र कार्यक्रम जयमसी सुन्दै हुनुहुन्छ, तपाईँसँग हामी कुराकानी गरिरहेको छौँ भने वाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु म। हेलो,
3: हेलो, जयमसी
1: नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: म आरामै छु, हजुरलाई कस्तो छ?
1: हजुर, एकदमै आरामै छौ हामी पनि। र आज तपाईँले आफ्नो जयमसी अभिवादन समय व्यक्त गर्न सक्नुहुनेछ।
3: सर्वप्रथम हजुरलाई जय मसीह भन्न चाहन्छु, हाम्रो टेक्निसियन विजयजीलाई जय मसीह भन्न चाहन्छु, अब्राहम अङ्कललाई जय मसीह भन्न चाहन्छु, सन्ध्याजीलाई जय मसीह भन्न चाहन्छु, सुजन दाईलाई जय मसीह भन्न चाहन्छु, ज्ञानु दिदीलाई जय मसीह भन्न चाहन्छु, हाम्रो जतिजना हुनुहुन्छ गुड न्युज एफएममा वचनहरू बोल्ने दासहरू, प्रभुको दासहरू, छोरा छोरीहरू, उहाँहरू सबैजनालाई जय मसीह धन्यवाद भन्न चाहन्छु। अनि विशेष अहिले भर्खर फोन गरेर जानुहुने जतिजना हुनुहुन्छ आदरणीय छोराहरू, प्रभुका छोरा छोरी छोरीहरू सबैजनालाई नै मेरो हृदयदेखि नै जय मसीह भन्न चाहन्छु अनि धन्यवाद पनि भन्न चाहन्छु। अनि क्षमा लिनु र दिनु पर्यो भने चाहिँ परमेश्वरसँग क्षमा माग्छु, सर्वप्रथम परमेश्वर नै हो हाम्रो है सबै कुरा, अनि उहाँमा चाहिँ क्षमा माग्नुपर्छ किन भन्दा हामी संसारमा छौँ, शरीरमा छौँ, कतिवटा कुराहरू नचाहँदै नचाहँदै पनि थाहा भएर पनि कतिवटा कुराहरू चाहिँ हामी गरिपठाउँछौँ, अनि उहाँको हृदयहरू हामीले दुखाएका छौँ, अनि उहाँलाई चाहिँ हामी क्षमा माग्नेछौँ, सरी भन्न चाहन्छु परमेश्वरलाई। अनि विशेष हजुरहरूलाई पनि म सरी भन्न चाहन्छु मेरो हृदयदेखि नै हजुरहरूलाई, कतिवटा व्यवहारहरूबाट, बोलीहरूबाट, मेरो वचनहरूबाट होइन हजुरहरूलाई पनि हृदय दुखेको छ भने मलाई क्षमा गर्नुहोस्। गुड न्युज फ्यामिली सबैजनालाई म हृदयदेखि नै क्षमा माग्छु, अनि जतिजनाले फोन गरेर जानुभयो उहाँहरूलाई पनि कतिवटा कुराहरूले मलाई मैले कतिवटा कुराहरूबाट, व्यवहारहरूबाट मन दुखेको छ भने म सरी भन्न चाहन्छु। अनि साथसाथै उहाँहरूले सरी भन्दै माग्दै गर्दाखेरि पनि म एउटा क्षमा दिने हृदय बोकेर उहाँहरूलाई क्षमा दिन पनि चाहन्छु। धन्यवाद।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी तपाईँलाई, र अहिलेलाई छुटौँ हामी। जय मसी।
3: हजुर जय मसी। धन्यवाद।
1: हजुर नैना थापाजी हुनुहुन्थ्यो र सम्पूर्णमा उहाँले न्यानो अभिवादन जय मसी व्यक्त गर्नुभएको छ, र पालो तपाईँको हो यसरी नै आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ, एक मुस्तमा जय मसीह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ र क्षमा लिन दिन पनि सक्नुहुनेछ। फोनलाइन एकदमै खुला रहेको छ, एउटा गीतको साथ हामी दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: एउटा गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको
1: उहाँलाई स्वागत गरौं. हेलो
2: जयमसी
1: पुनाजी बोल्दै हुनुहुन्छ.
2: हजुर हजुर
1: पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिकै छु बा हजुर, म ठिकै छु. मलाई अस्तिदेखि एकदम खोकी लाग्यो मलाई
1: धेरै,
2: खोकी नै लाग्दैन थियो. जिन्दगीमा त्यत्रो कोरानो गएर नि लाएन, मिलेन मिलेन, अच्छी माछी गरे मान्छे पछाडि बसेपछि आफूले शङ्का लागेपछि त्यस्तै हो भाउ कि भन्ना छु के.
1: हजुर
2: हजुर,
1: तपाईँको आवाज पनि अलिकति अर्कै अर्कै आइरहेको छ पुनाजी. आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, हामी प्रार्थनामा सम्झिनेछौँ तपाईँलाई.
2: धन्यवाद हजुर.
1: हजुर हुन्छ, तपाईँले आफ्नो जयमसी अभिवादन समय व्यक्त गर्न सक्नुहुनेछ.
2: हुन्छ हुन्छ, मैले फोन लगाए लाग्यो है, अनि विशेष गरी म परमेश्वरलाई धन्यवाद दिन्छु होइन. मैले मेरो पर्वलाई मैले धन्यवाद दिएर नसक्नु छ. सबै कुरो देखिने चित्त संसार झिलिमिली जतो जतो छ, तर आज नदेखि नि परमेश्वरमा म कसरी मलाई बलियो बनाउनु हो मेरो आत्मामा. यो नै म के भन्छु भने एउटा कुरा अहिले भइहाल्यो अब, किनभने म चाहिँ मेरो मण्डली परिवारलाई म जयमसी भन्छु है, अनि सम्पूर्णलाई, अनि म हजुरहरूलाई सम्झिन्छु, अनि हजुरहरू गुड न्युज परिवारले म धेरै धन्यवाद भन्छु. म जयमसी अभिवादन गर्दछु है. म यहाँनिर दाउरा दिपोनिर मेरो बहिनी हुनुहुन्छ एकजना कोपिला मेरो साथी है, हामी सोलङ्कीमा सधैँ पसल गरेको थियौँ, अनि मलाई बोलाउनुहुन्छ कि बेला बेलामा. तर विश्वास नगरेको छोरी भए नि उहाँले चाहिँ एउटा विश्वास गरेको मानिसको जस्तो प्रेम मैले देखाएको छु कि है, त्यो प्रेम छ, यति राम्रो हृदय रहेछ भन्ने कुराहरू. सँगै बसियो, अहिले आएर भेट भइन्छ बेला बेलामा, मलाई बोलाउनुहुन्छ, अनि म यसरी आउँछु बस्छु. अनि त्यहारी बहिनीलाई पनि धेरै छ बिमारीहरू, राम्रो छ, अहिले पनि निको हुनुभएको छ है, अनि ठिक छ, धन्यवाद छ. अनि अहिले चाहिँ म बलाम्बुतिर जानु छ, यहाँबाट माथिबाट हिजो आएँ, अनि म एक्सर्साइज नि भयो, अब म एकछिन आँखाको दबाई छैन के, सकिएको छ मलाई, अनि त्यो लिनलाई चाहिँ म जान्छु. तर हालिरहनु पर्छ भन्ने कुरो पनि छैन, मलाई प्रभुले हटाइरहनु भएको छ सबै कुराहरू, र पनि चाहिन्छ, रेडी बनाएर राख्नुपर्छ बेला बेलामा है. धन्यवाद, म जो जति सुन्नु भएको छ जयमसी भन्छु, जो जतिले विश्वव्यापी एक्लो दिदी बहिनी जो जति सुन्दै हुनुहुन्छ, जो जति फोन गरेर जानुभयो सबैलाई जयमसी. सम्झिँदाखेरिमा नछोडिकन म भन्छु है, सबै साथीहरूलाई कतिले बोलेर जानुभयो होला, अनि पम्फा बहिनी, सारा बहिनी, अनि चन्द्रमाया बहिनीलाई सम्झिन्छु धेरै, उहाँलाई पनि, अनि पम्फा बहिनी धेरै ठुलो माया गर्नुहुन्छ, उहाँले नि प्रेम छ नि त्यहाँनिर, प्रभुको प्रेमले नै देखिएको हो. धन्यवाद छ सबै कुराको लागि. म छोरी महर्जनलाई जयमसी भन्छु है, सबैलाई नछोडिकन जतिले घरेर जानुभयो सबैलाई जयमसी अभिवादन है.
1: क्षमा लिनुपर्ने दिनुपर्ने के छ पुनाजी?
2: ए सम्झिनु धेरै छ, क्षमा माग्दाखेरि म प्रभुसँग माग्छु है. अनि मैले चाहिँ कहाँनिर चुकेको छु म कस्तो छु मेरो प्रभुलाई थाहा छ, म क्षमा दिन सकौँ, म क्षमा माग्छु प्रभुसँग, मैले क्षमा दिन लिन
1: सकौँ. धन्यवाद जयमसी पुनाजी,
2: साथमा हुनुहुन्छ हजुर. ल
1: धन्यवाद जयमसी. हाम्रो पुना थापाजी हुनुहुन्थ्यो र उहाँको लागि हामी अवश्य पनि प्रार्थनामा सम्झिनेछौ उहाँको सुस्वास्थ्यको लागि. र कार्यक्रम जयमसीमा हुनुहुन्छ र हामी हाम्रो श्रोताहरूसँग कुराकानीहरू गरि नै रहेको छौ र अझै गर्न चाहन्थ्यौं, तर अवश्य भने कार्यक्रमको अन्तिम अन्तिमतिर पनि हामी आइसकेको छौं र अवश्य तपाईँको फोन कल लिन हामी असमर्थ छौं र धेरै धेरै धन्यवाद दिन चाहन्छौ जो जतिले आज फोन गर्नुभएको छ. एकअर्कामा न्यानो सम्झना, न्यानो वास्ता व्यक्त गर्नुभएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छौ. र फोनमा भए तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु. र यो समयमा कार्यक्रम जयमसीबाट प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म पुनम बिताउन चाहन्छु. धेरै धेरै धन्यवाद. जयमसी नमस्कार.

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौं।
2: के भयो? केको हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने? त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225742।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ट्जबाट।
9: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: मसी म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा विशेष गरिकन कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग र प्रभुको सेवकायमा तथा प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं र गएको हप्ता पनि हामी जोडिएका थियौं हाम्रा प्रियजनहरूसँग र गएको हप्ता एकजना लोक गायकसँग हामी कार्यक्रममा कुराकानी गरेका थियौं र कार्यक्रम एकदमै अर्थपूर्ण पनि रह्यो र आज भने मैले कुनै पनि कलाकारलाई निन्दा गर्न सकिनँ एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वर्जन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान र कार्यक्रम वरदानमा आज केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ र एउटा भनाइ छ नङ बढ्यो भने नङ काट्ने हो औला काट्ने होइन त्यस्तै सम्बन्धमा खटपट भयो भने घमण्ड त्याग्ने हो सम्बन्ध होइन र यो कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई नङ बढ्यो भने नङ काट्ने हो औला काट्ने होइन त्यस्तै सम्बन्धमा खटपट भयो भने घमण्ड त्याग्ने हो सम्बन्ध त्याग्ने होइन हामी देख्न सक्छौ सानो सानो कुरामा अहिले ठूलो ठूलो इस्यु बनिरहेको छ क्या ठूलो विषय बनिरहेको छ कारण केही पनि हुँदैन अनि एउटा वैवाहिक जीवन मान्छेले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका हुन्छन् एउटा करार गरेका हुन्छन् प्रतिज्ञा गरेका हुन्छन् तर सानो इस्युमा सानो विषयमा नै त्यसले ठूलो रूप लिएर अलग भएको धेरै त्यस्ता घटनाहरू हामी सुनेका छौँ र सबैभन्दा महत्वपूर्ण कुरा त दुवैजना बसेर समस्या के हो जड पत्ता लगाएर अगाडि बढ्दा चाहिँ धेरै राम्रो र धेरैको राम्रो भएको घटनाहरू पनि हामीले सुनेका छौँ आज हामी देख्न सक्छौँ शैतानले पनि आज सम्बन्धलाई परमेश्वरको योजना भनेको सम्बन्ध जोड्ने हो शैतानको योजना भनेको सम्बन्धलाई तोड्ने हो तर जब हामी झुक्न सक्दैनौँ जब हामी आफ्नो गल्तीलाई स्वीकार्न सक्दैनौँ म भन्ने कुरा जब तपाईँ र ममा आउँछ नि यसले धेरै उग्र रूप लिन्छ क्या चौकी भयो अदालत भयो समाज भयो सबैको ढोका टकाउनु पर्छ हामीले तर कति सम्बन्धहरू यति राम्रा छन् एकअर्कालाई बुझेका छन् एकअर्कालाई जानेका छन् एकअर्काको गल्तीलाई स्वीकारेका छन् होइन जब सम्बन्धमा मयौँ भन्ने कुराले हाबी लिन्छ अथवा त्यसले स्थान लिन्छ अनि त्यसपछि भने दिनदिनै सम्बन्धहरू बलियो होइन कमजोर हुँदै जान्छ जब सम्बन्धहरू कमजोर हुँदै जान्छ शैतान एकदमै खुसी हुन्छ ओहो मैले आज यो घर भत्काउँदैछु म एकदमै खुसी छु भनेर शैतान रमाउँछ किनभने विवाह भनेको त परमेश्वरको योजना हो नि त परमेश्वरको योजनालाई भत्काउन त शैतानले सक्दो कोसिस गर्छ तर तपाईँ र म परमेश्वरको योजनालाई हेर्ने छोराछोरी बन्नु चाहिँ आजको आवश्यकता हो र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

केही महत्वपूर्ण कुरा नै मैले बताइरहेको छु। वैवाहिक जीवन सफल बनाउन के गर्नुपर्छ भन्ने कुरा नै छ। माया मात्र होइन, वैवाहिक जीवन माया मात्र होइन, समझदारी, विश्वास र निरन्तर कोसिस र प्रार्थना पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। र संवाद मनमा कुरा राखेर रा, बस्नुको सट्टा शान्त भएर आफ्नो भावना व्यक्त गर्नु चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। कतिको स्वभाव कस्तो हुन्छ भने मनमा धेरै कुरा राखेर राखेर राखेर होइन, धेरै कुरा राखेर रा, नबोल्ने स्वभाव हुन्छ। र यो स्वभावले चाहिँ के गर्छ भने एक प्रकारको तितोपना, आज पनि तितोपना, भोलि पनि तितोपना, के कारणले तितोपनामाथि तितोपना थपिँदै जान्छ भने कुरा नगरेर क्या संवाद नगरेर हामीले केही कुरामा चित्त दुखेको फ्याटो भनिहाल्नुपर्ने रहेछ होइन। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। यो तिम्रो कुरा यो मन परेन है, अथवा तपाईँले तपाईँको कुरा यो मन परेन है जब भनिन्छ नि, अनि चाहिँ एकअर्कालाई बुझेको एकअर्कालाई करेक्सन गरेको हुँदो रहेछ क्या। कति चाहिँ अब जे गरे पनि जेसुकै होस् भनेर छोडियो भने चाहिँ सम्बन्ध झन् बिग्रिँदै जाँदो रहेछ। र एकअर्कालाई सम्मान गर्नु पनि पर्दो रहेछ। सहमति हुँदा पनि अपमान, गल्ती वा होच्याउने व्यवहार नगर्नुहोस्। कतिचोटि एकअर्कालाई सम्मान गर्नुपर्दछ, होच्याउने, रिसाउने, छर्किने यो प्रकारका कुराहरूबाट चाहिँ अलिकति टाढा रहनुपर्ने रहेछ। र अर्को महत्वपूर्ण कुरा भनेको विश्वास कायम राख्नुपर्ने रहेछ। झुट, गोप्य कुराहरू, अनावश्यक शङ्काले सम्बन्ध कमजोर बनाउँछ। कतिचोटि हामी झुट बोलिदिन्छौँ क्या एकअर्कालाई, ढाँटिदिन्छौँ, अनि त्यसपछि ढाँटेर हामी कता गइदिन्छौँ, अनि त्यसपछि जब एउटा कुरा चाहिँ पत्ता लागिसकेपछि अथवा एकचोटि तपाईँले ढाँटिसकेपछि चाहिँ अब शङ्का बढ्न थाल्छ। त्यो भएर ढाँट्ने काम एकअर्कालाई कहिले पनि गर्नु हुँदैन। र अर्को महत्वपूर्ण कुरा, समय दिनुहोस्। व्यस्त जीवन पनि सँगै कुरा घुम्ने, रमाइलो गर्ने समय निकाल्नुहोस्। कहिलेकाहीँ घुम्ने, रमाइलो गर्ने कुराहरू पनि एकदमै त महत्वपूर्ण कुरा छ नि त होइन। अनि आर्थिक विषयमा सहकार्य गर्नुहोस्। आर्थिक कुराहरू यस्तो उस्तो होइन, आमदानीका कुरा, खर्चका कुरा, बचतका कुरा अनि भविष्यका कुराको बारेमा दुवैजना बसेर के गर्ने निर्णय गर्ने यो कुरा चाहिँ एकदमै राम्रो पनि हो। घरयासी जिम्मेवारीहरू बाँड्नुहोस् होइन, घर, बच्चा होइन, अन्य जिम्मेवारीहरू हुन्छ। कोही चाहिँ कामको काम, कामको काम, कोही चाहिँ होइन फुर्सदको फुर्सद, त्यो पनि नहोस्। कामलाई चाहिँ बाँडफाँड गर्दा एकदमै जिम्मेवारी बाँड्नुपर्छ, यो एकदम राम्रो हो। र झगडा जस्तो झगडा पऱ्यो त्यसलाई लम्बाउने होइन, तुरुन्तै के गर्ने एकअर्कालाई रिलाइज गरेर क्षमा आदान प्रदान गरेर सम्बन्धहरूलाई राम्रो बनाइहाल्ने होइन। कसरी एकअर्कालाई थाहा हुन्छ, उसलाई के गर्दा उनी फकिन्छन्, के गर्दा उहाँ फकिनुहुन्छ भन्ने कुरा त एकअर्कालाई थाहा हुन्छ नि त। त्यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र एकअर्काको प्रशंसा गर्नुहोस्, जहिले पनि कम्प्लेन मात्रै नगर्नुहोस्, प्रशंसा पनि गर्नुहोस्। र धन्यवाद, म तिमीलाई माया गर्छु जस्ता शब्दले सम्बन्धलाई ठूलो राहत मिल्छ होइन। धन्यवाद दिने कुरा, म तिमीलाई माया गर्छु, तिमी कति बुझ्छ कि कति संस्कारी, यस्ता कुराहरू चाहिँ राखिदिनुपर्छ। र एकअर्काको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु, साथीभाइ, रुचि, करियर, व्यक्तिगत समयको लागि पनि ठाउँ दिनुहोस्। कतिचोटि साथीभाइलाई भेट्न जान नदिने होइन, आफ्नो रुचिका कुराहरू नगर्ने, करियरका कुरा नगर्ने, मैले भनेको कुरा त होइन मान्नुपर्छ मेरो प्रकारको हुन्छ नि, यो कुराहरूबाट पनि अलिकति टाढा रहनुपर्छ। र समय समयमा होइन, हामी घुम्ने कुरा त भइगयो, समय समयमा एकअर्कालाई समय दिने होइन, यो संवाद गर्ने, एकअर्का बसेर भलाकुसारी गर्ने होइन, एकअर्कालाई मनपर्ने कुरा पकाएर खुवाउने, यो कुरा पनि, यो कुराले पनि निकै ठूलो महत्त्व राख्दो रहेछ होइन। श्रीमान श्रीमती बस्दै गरेपछि, जिउँदै गइसकेपछि श्रीमानलाई के मनपर्छ, श्रीमतीलाई के मनपर्छ भन्ने कुरा त छर्लङ्ग थाहा हुन्छ। त्यो भएर कहिलेकाहीँ यो सम्बन्धलाई अलिकति प्रगाढ बनाउनको लागि, राम्रो बनाउनको लागि यी कुराहरूलाई पनि मध्यनजर राख्नुपर्ने रहेछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9010 33 64 06, 9010 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
1: अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02, 9841 87 68 02
5: र 9018 25 12 40, 9018 25 12

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
1: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू मैले बताएर अब अलिकति भने जुन यो भदौ 10 गते नेपालीले जुन एउटा ठूलो विपदको सामना गर्नु पर्यो र यसको बारेमै म बताउन चाहन्छु र जस्तो आज पनि एउटा न्यूज हेर्दै थिएँ म होइन अझै पनि कति ठाउँमा लासहरू एकदमै विभिन्न घरै पछि लासहरू भएको कुराहरू पनि पाएका छौँ एउटै घरमा 23-23 लासहरू छन् त्यति मात्र होइन त्यो एउटा घरमा देखेको अरू कयौँ घरमा त्यस्ता लासहरू होला अनि सरकारले पनि आफ्नो तर्फबाट त गरिराख्नु भएको छ र मैले देख्दै थिएँ कतिजनाले यतिखेर गएर साथ सपोर्ट गरिराख्नु भएको छ यो चाहिँ एकदमै महत्त्वपूर्ण छ है जस्तो हाम्रो छिमेकी राष्ट्र भारत चाइना होइन विभिन्न ठाउँबाट मानिसहरू आएर अहिले उनीहरूले हेल्प गरिरहेको अवस्था छ घरहरू सफा गरिदिएको अवस्थाहरू छ घरहरू सफा गरिदिएर त्यहाँ भएका फोहोरहरू फालिरहेको अवस्थाहरू छ होइन हिलो पसेको छ फोहोर पसेको छ घरमाथि माथि रुखका जराहरू छन् रुखहरू छन् ती कुरा हटाउनलाई पनि कतिचोटि तपाईँ र मैले गएर सहायता त गर्न सक्छौँ र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा कसरी जाने भन्दाखेरि तपाईँहरू टिम बनेर जानुहोस् 10 होइन 20 टिम बनेर जानुहोस् अनि त्यसपछि बिहानै जानुहोस् दिनभरि एउटा घरमा जानुहोस् अथवा कतिवटासम्म सक्नुहुन्छ सपोर्ट गर्नुहोस् सहायता गर्नुहोस् होइन बाटो हिलो छ भने त्यो ठाउँमा सफा पनि गरेर आउनुहोस् सफा गर्ने सामानहरू लिएर जानुहोस् त्यो पनि एउटा राम्रो हो जस्तो लाग्छ मलाई हामीले यो बेलामा गएर तपाईँ 10 गएर होइन थोरै सफा गर्नुभयो भने पनि त्यसले ठुलो राहत पुग्छ नि त होइन सरकारलाई मात्रै गुहार्ने होइन सरकारले आफ्नो तर्फबाट गरि नै रहेको छ र तपाईँ हामी आफै पनि यो देश मेरो पनि हो यो देशका मानिसहरू मेरा पनि मानिसहरू भनेर जबसम्म हामी निस्किँदैनौँ तबसम्म मान्छेले त्यो आफ्नो महसुस गर्न पाउँदैनन् त्यो भएर तपाईँ र म जहाँ छौँ जस्तो अवस्थामा छौँ मैले भन्दै थिएँ हिजो पनि पैसै सहायता गर्नुपर्छ भन्ने छैन हामीसँग पैसा छैन भने श्रमदान पनि गर्न सक्छौँ त हामी श्रमदानले पनि मान्छेलाई एकदमै उत्साह मिल्छ अनि धेरै हामीले सुनिरहेका छौँ कति बच्चाहरू चाहिँ बिरामी भएको अवस्था डाइरिया भएको अवस्था पानी सफा छैन तपाईँहरू जाँदै हुनुहुन्छ भने पानी लगिदिएर जानुहोस् होइन पानी पनि एकदम महत्त्वपूर्ण कुरा छ पानी त अब तताएर खानुपर्ने हो बत्ती छैन त्यो भएर जाँदाखेरि तपाईँ र मैले जारमा पानी लगेर सफा पानी लगेर दियौँ भने पनि एकदमै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने पानी एकदमै महत्त्वपूर्ण कुरा छ हाम्रो जीवनमा होइन पानी खाएर पनि मानिस कयौँ दिन बाँचेका त्यस्ता घटनाहरू देखेका छौँ सुनेका छौँ अझै पनि धेरै मानिसहरू बेपत्ता अवस्थामा छन् चाँडोभन्दा चाँडो भेटिन सकोस् होइन धेरैले आफ्नो छोराछोरी खोजिराख्नु भएको छ बुवामा खोजिराख्नु भएको छ होइन त्यो भएर भेटियोस् होइन हामी प्रार्थना गरौँ परमेश्वरसँग कोसिस त सासै भेट्ने हो भेटेन भने लासै भेटियो भने पनि धेरै ठुलो काम हुन्छ मान्छेले सास्नु भए पनि होइन लास चाहिँ खोज्दै है सरकार भनेर सरकारसँग बिन्ती गरेका कयौँ त्यस्ता पीडाका घटनाहरू हामीले हेरिरहेका छौँ देखिरहेको छौँ र तपाईँ र म सक्दैनौँ हामी जान पनि सक्दैनौँ भने पनि जुन ठाउँमा छौँ त्यो ठाउँबाट के सकिन्छ त्यसको सहायता सपोर्ट तपाईँ र मैले अब गर्नैपर्छ र मानिसहरू यो अवस्थामा पुगेका छन् धेरै दुःख गरेर उनीहरूसँगै ती ठुलो घर थियो 4 तला 2 तला 3 तला होइन जमिन थियो जमिन पनि बगाएर लग्यो घर थियो घर पनि बगाएर लग्यो अब भएको घर पनि धराप अवस्थामा छ के गर्ने त होइन मान्छेलाई त यसले त निकै ठुलो पीडा दियो नि त अनि सरकारले चाहिँ अब कसरी उनीहरूलाई दीर्घकालीन होइन उपायहरू अप्नाएर राहत दिनुपर्छ जस्तो लाग्छ मलाई घर चाहिँ बनाइ नै दिनुपर्छ सरकारले सही ठाउँमा उहाँहरूलाई जसरी भूकम्पको बेला धेरै व्यक्तिहरूले घर बनाइदिनु भयो भूकम्प पीडितहरूलाई त्यस्तै नै घर बनाइदियो भने केही समय उहाँहरूलाई एकदमै राहत मिल्छ
धेरै मानिसहरू एकै ठाउँमा एउटा खुल्ला ठाउँमा एउटा खुल्ला कोठामा होइन सुतिरहेको अवस्थाहरू पनि हामीले देखिरहेका छौँ। निकै पीडादायक अवस्थाहरू छ र यो अवस्थामा तपाईँ र मैले मलमपट्टि त लगाउनै पर्छ। नेपालीहरू अरूको दुखेको घाउमा मलमपट्टि लगाउन निकै अगाडि छन्। त्यो भएर जे सकिन्छ त्यसरी सपोर्ट गरौँ भन्न चाहन्छु र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोताहरूले लगभग समयले पनि हामीलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
6: सुन्न न बजे कोता
7: सामान नभेटेर बेपत्ता
6: होइन, सामान चाहिँ के चारो ल्याएको?
7: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
7: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
9: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
8: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ, ह्याप्कै पारेर।
8: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
9: प्रोप्राइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25638, 98-511-25638।
10: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।

श्रीमती साथी हार्दिक स्वागत गर्न चाहन्छौ। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा आदरणीय श्रोता, कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं। मंगलबार 12 बजेदेखि 1 बजेसम्म अनि हामी भजन गीत संगीतहरूको साथ चाहिँ निरन्तर दिनेछौ कार्यक्रम मार्फत र अबको लगभग 1 घण्टा हामी तपाईँलाई साथ दिन गइरहेको छौं। तपाईँ घरमा हुनुहुन्छ, तपाईँ अवश्य पनि जुनसुकै स्थानहरूमा हुनुहुन्छ, तपाईँ सायद कार्यालयतिर हुनुहुन्छ होला, बाटोमा यात्रा गर्दै हुनुहुन्छ होला, जुनसुकै ठाउँमा हुनुहुन्छ, हामी तपाईँलाई अबको केही समय गीत संगीतको साथ भजनहरूको साथ दिन गइरहेको छौं र तपाईँको समयलाई एकदमै आशिषमय बनाउने प्रयास गर्नेछौ। यसकारण ढिला नगरिकन एउटा गीतबाट नै कार्यक्रमको शुरूआत गर्न चाहन्छु म र गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीत मार्फत हामी यसरी नै तपाईँलाई भजन गीत संगीतहरूको साथ निरन्तर कार्यक्रम मार्फत दिँदै जानेछौ र हामी भजन संग्रहको पुस्तकलाई पनि हेर्नेछौ जहाँ चाहिँ हामीले एकदमै परमेश्वरको प्रशंसाका भजनहरू प्रार्थनाका भजनहरू पाउँदछौ दाउदका भजनहरू पाउँदछौ र म तपाईँलाई भजन संग्रहको पुस्तक 10 अध्याय मालिएर जान चाहन्छु। यहाँ शीर्षकमा लेखिएको छ न्यायको निम्ति प्रार्थना। एक पददेखि चाहिँ हे परमप्रभु तपाईँ किन टाढा उभिनुहुन्छ कष्टको बेला आफैलाई तपाईँ किन लुकाउनुहुन्छ दुष्ट मानिसले आफ्नो अहंकारमा कमजोरहरूलाई चाहिँ लखेट्छन् त्यसले रचेका योजनामा तिनीहरू फस्छन् दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ त्यसले लालची मानिसलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ आफ्नो अहंकारमा दुष्टले उहाँलाई खोज्दैन त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन त्यसका कामकाजमा त्यो सधैँ सफल हुन्छ त्यो अभिमानी हुन्छ र तपाईँका विधिहरू त्यसबाट टाढा हुन्छन् आफ्ना सबै शत्रुहरूको त्यसले उपहास गर्दछ त्यसले आफ्नो मनमा सोध्छ कुनै कुरोले मलाई हल्लाउन सक्ने छैन म सधैँ खुशी हुनेछु र मलाई कुनै कष्ट आइपर्ने छैन त्यसको मुख शराब झूट र धम्कीले भरिएको हुन्छ त्यसको जिब्रोमा उपद्रव र दुष्टता छन् गाउँ गाउँकै नजिक त्यो ढुकी बस्छ ढुकेर बसेका ठाउँहरूमा त्यसले निर्दोषहरूको हत्या गर्छ त्यसले दुखीहरूलाई लुकी लुकी छियो गरिराखेको हुन्छ झाडीमा पर्खेर बसिरहेको सिंहले त्यो गुप्त ठाउँमा ढुकेर बस्छ असहायहरूलाई पक्रन त्यो ढुकेर बस्छ त्यसले आफ्नो जालमा असहायहरूलाई घिसारेर लैजान्छ दुखीहरू पेलिन्छन् र लाचार भई लड्छन् र तिनीहरू त्यसको शक्तिले ढल्दछन् त्यसले आफ्नो मनमा सोच्दछ परमेश्वरले बिर्सनु भएको छ उहाँले आफ्नो मुहार लुकाउनु भएको छ र कहिल्यै देख्नुहुन्न हे परमप्रभु उठ्नुहोस् हे परमेश्वर तपाईँको हात उठाउनुहोस् असहायहरूलाई नबिर्सिनुहोस् दुष्टले किन परमेश्वरको निन्दा गर्छ त्यसले किन आफ्नो मनमा भन्छ उहाँले मेरो लेखा राख्नुहुन्न तर हे परमेश्वर तपाईँ दुःख र शोक देख्नुहुन्छ तपाईँले ती आफ्नै हातमा लिनुहुन्छ दुःखीले आफैलाई तपाईँमा सुम्पन्छ अनाथको सहायक तपाईँ नै हुनुहुन्छ दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस् कुकर्मीका नभेटाइने दुष्टताका लेखा लिनुहोस् परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ जाति जातिहरू उहाँको देशबाट नष्ट हुनेछन् हे परमप्रभु पीड़ितहरूको इच्छा तपाईँ सुन्नुहुन्छ तिनीहरूको हृदयलाई तपाईँ बलियो पार्नुहुन्छ तिनीहरूको पुकारा तपाईँ सुन्नुहुन्छ तपाईँ अनाथ र थिचो मिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीको मरणशील मानिसले आतंक अझै नमचाओस् आमेन। र यो चाहिँ रहेको थियो न्यायको निम्ति प्रार्थना भजन संग्रहको पुस्तक 10 अध्याय र यहाँ चाहिँ अवश्य पनि एउटा अन्तर्विन्ती परमेश्वरसँग होइन दुष्टताको विरूद्धमा र अवश्य पनि त्यहाँ न्यायको लागि परमेश्वरसँग गुहार गरिएका शब्दहरूले सजिएको यो अध्याय आज मैले तपाईँलाई कार्यक्रम मार्फत पाठ गरेर सुनाएको छु र तपाईँ हाम्रो पुकार सुन्नुहुने परमेश्वर चाहिँ हाम्रो साथमा हुनुहुन्छ भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ यो समय म तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीत सुन्दै हुनुहुन्छ। हामी मिठा मिठा भजन गीत संगीतहरू तपाईँको लागि यसरी नै राखिरहेको छौं, साथ निरन्तर दिनेछौ। हामी आशा गर्दछौ तपाईँ आशीषित भइरहनु भएको छ र भजन संग्रहको पुस्तक 11 अध्यायतर्फ तपाईँलाई म लिएर जान चाहन्छु। शीर्षकमा लेखिएको छ परमेश्वरमाथि भरोसा र दाउदको भजन रहेको छ 1 पदेखि, म परम प्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ चरो जय आफ्नो डाँडामा उडिजा, किनभने हेर दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझ हृदय भएकाहरूलाई अँध्यारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड ताँदोमा चढ़ाएका छन्। यदि जग नै नष्ट हुन्छन् भने धर्मीजनले के गर्न सक्छन् र? परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ, मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्नो आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ, परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। दुष्टहरूमाथि उहाँले आगो र गन्धक वर्षाउनुहुनेछ, पिल्साउने तातो हावा तिनीहरूको भाग हुनेछ, किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धार्मिक काम उहाँ मन पराउनुहुन्छ, सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्। आमेन। र साँच्चै नै परमप्रभु परमेश्वरमाथि भरोसा गर्ने व्यक्तिहरूको जीवनमा चाहिँ परमप्रभुले चाहिँ आफ्नो हात साथ सधैँभरि राख्नुहुन्छ है भन्ने कुराको एउटा निश्चयता पनि यो वचनले हामीलाई दिएको छ आज। र तपाईँ हामी कतिचोटि मलाई यस्तो भयो, मलाई त्यस्तो भयो, म सोझो मनको व्यक्ति छु, म परमेश्वरमा भरोसा गर्छु, म सोझो तरिकाले आफ्नो जीवनलाई अगाडि बढाउँछु भन्दै गर्दा विभिन्न तवरबाट तपाईँले विभिन्न आत्मिकी प्रहार र अन्य प्रहारहरू महसुस गर्दै गर्दा पनि परमेश्वरको वचनमा र परमेश्वरमाथि चाहिँ भरोसा गर्नु, कारण जो व्यक्ति परमप्रभु परमेश्वरमाथि भरोसा गर्दछ त्यो व्यक्तिको जीवनमा परमेश्वरले आफ्नो हात निरन्तर राख्दै जानुहुनेछ, राखिरहनुहुन्छ भन्ने उत्साहसँगै अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँलाई निरन्तर साथ दिइरहेको छौं। हामी भजन संग्रहको पुस्तकबाट पनि पाठ गरिरहेको छौं, हाम्रो श्रोतालाई साथ दिइरहेको छौं। भजन गीत सँगसँगै भजन संग्रहको पुस्तकमा उद्धृत गरिएका वचनहरूद्वारा तपाईँको समयलाई साँच्चै नै अझै धेरै अर्थपूर्ण र अझै तपाईँलाई हामी

कहाँ हुनुभए तापनि त्यो ठाउँमा नै परमेश्वरको उपस्थितिलाई तपाईँले भजन गीतहरूबाट र परमेश्वरको वचनहरूबाट महसुस गर्न सक्नुभएको हाम्रो प्रयास कार्यक्रम मार्फत यही नै रहेको छ। र तपाईँ जो जति हामीलाई सुनिरहनु भएको छ गुड न्यूज एफएम रेडियो तरंग 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि तपाईँले लगइन गर्न सक्नुहुनेछ www.goodnewsfm.com.np मा। र भजन संग्रहको पुस्तक अध्याय 12 शीर्षकमा चाहिँ उद्धृत गरिएको छ दुर्जनहरूको विरूद्ध परमेश्वरको सहायताको निम्ति प्रार्थना दाउदको भजन रहेको छ र एक पददेखि यहाँ यसरी लेखिएको छ गुहार हे परम प्रभु किनभने भक्तजन अब बाँकी छैनन् मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन् हरेकले आफ्नो छिमेकीसँग झुटा बोल्छन् चाप्लुसी ओठले छलसित तिनीहरू कुरा गर्छन् सबै चाप्लुसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परम प्रभुले काटिदेऊन् र तिनीहरू जसले भन्छन् हाम्रा जिब्रोले नै हामी जित्नेछौ हाम्रो ओठ हाम्रै हुन् हामी माथि को मालिक छ र परमप्रभु भन्नुहुन्छ अब म उठ्नेछु किनकि कमजोरहरू लुटिएका छन् र दरिद्रहरू सुस्केर हाल्छन् र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु अनि परमप्रभुका वचनहरू खोट रहित छन् ती शुद्ध चाँदी जस्ता छन् जो सातपल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ हे परमप्रभु तपाईँले हामीलाई रक्षा गर्नुहुनेछ सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइ राख्नुहुनेछ दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुली हिँड्छन् जब मानिसहरूको बीचमा निचताको सम्मान हुन्छ आमेन। र हामीले साँच्चै नै परमेश्वरको वचनबाट एकदमै अर्थपूर्ण प्रार्थनाका शब्दहरूलाई हेरिरहेको छौं र अवश्य पनि हामी संसारमा छौं मानिसहरू हौं विभिन्न प्रकारको दुष्टताका कुराहरू होइन विभिन्न प्रकारको निचताका कुराहरू विविध कुराहरूलाई हामीले देख्छौं महसुस गर्छौं तर यी सबै कुराहरूमा चाहिँ तपाईँ हाम्रो सुस्केरालाई सुन्नुहुने परम प्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ उहाँ तपाईँ हाम्रो रक्षक हुनुहुन्छ उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ जसले हामीलाई सहायता गर्नुहुन्छ र हामीलाई अनुग्रह र कृपा सुरक्षा गर्नुहुन्छ वचनले पनि यही कुराहरूलाई बताइरहेको थियो र हामी यो समयमा फेरि पनि अर्को एउटा गीतको साथ नै तपाईँलाई दिन चाहन्छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँलाई निरन्तर साथी रहेको छौं। यो समयमा म तपाईँलाई भजन संग्रहको पुस्तकमा नै लिएर जान चाहन्छु। भजन संग्रहको पुस्तक अध्याय 13 र शीर्षकमा लेखिएको छ संकष्टमा प्रार्थना र एक पदेखि यसरी उद्धृत गरिएको छ, कहिलेसम्म हे परम प्रभु के तपाईँ सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईँले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? मेरो आत्मामा कहिलेसम्म मैले चिन्ता बोक्ने अनि दिनौ मेरो हृदयमा शोक राख्ने? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहने? ममाथि निगाह गर्नुहोस् र मलाई जवाफ दिनुहोस्। हे परम प्रभु मेरा परमेश्वर, मेरो आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निन्द्रामा पर्नेछु, नत्र त मेरो शत्रुले भन्नेछ त्यसमाथि मैले विजय पाएको छु, अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्। तर मैले त तपाईँको अचूक कृपामा भरोसा राखेको छु, मेरो हृदय तपाईँको उद्धारमा रमाउँछ। म परमप्रभुको स्तुति गाउनेछु किनभने उहाँ म प्रति भला हुनुभएको छ। आमेन। र यो पनि दाउदको भजन जसमा चाहिँ हामीले साँच्चै नै उनको प्रार्थना र अन्तर्विन्ती परमेश्वरसँग भएको कुराहरू नै पाउँदछौ। र दाउद राजा हुनुभन्दा अगाडि अथवा भनौं उनले अभिषेक पाइसकेपछि उनले धेरै प्रकारको एक प्रकारको स्ट्रगलहरू गर्नु परेको कुराहरू हामीले देख्दछौ। राजा अभिषेक भए तत्कालै उनले राजगद्दी हासिल गरेको कुराहरू छैन त्यहाँ। जब उनी त्यो घोषणा उनको भयो, उनको जीवनमा अभिषेक आयो, जब उनको बोलावट भयो, त्यसपछि त्यहाँ विभिन्न प्रकारको चुनौतीहरू उनले सामना गर्नु परेको छ। र हरेक संकष्टको समयमा दाउदले चाहिँ चुनेको कुरा भनेको चाहिँ परमेश्वरसँगको प्रार्थना नै रहेको छ। र श्रोता, तपाईँ हामीले सिक्नुपर्ने कुरा, हामीले हाम्रो जीवनमा आएको हरेक प्रकारको चुनौती होस्, निराशा होस्, अब त आशा नै छैन भन्ने जस्तो अवस्थाहरू नै किन नहोस्, तर यी परिस्थितिहरूमा पनि हामीले चाहिँ चुन्नुपर्ने र पहिलो प्राथमिकतामा राख्नुपर्ने कुरा भनेको चाहिँ परमेश्वरसँगको प्रार्थना नै हो। कतिले प्रार्थना एकदमै ठूलो आवाजमा हुनसक्छ, कतिचोटि प्रार्थना शान्त समय हुनसक्छ, कतिचोटि हाम्रो प्रार्थनामा हामीले के भन्ने भनेर हामी आफै कन्फ्युज भएको अवस्था हुनसक्छ, कतिचोटि प्रार्थनाहरू एकदमै यत्तिकै होइन अब आँसु नै बगाएर पनि बितेको हुनसक्छ। तपाईँ हाम्रो प्रार्थना र परमेश्वरसँगको समय चाहिँ हामीले बिताउनु नै पर्छ। चाहे जस्तो प्रकारले हामी प्रार्थना गरिरहेको छौँ, चाहे काम गरिरहेको ठाउँमा प्रार्थना गर्दैछौँ होला, चाहे यात्रा गर्दै प्रार्थना गरिरहेको छौँ होला, चाहे तपाईँ अहिले ड्राइभिङ गर्नुहुन्छ, ड्राइभ गर्दै प्रार्थना गरिरहनु भएको छ होला, घरमा हुनुहुन्छ होला होइन, अथवा विभिन्न ठाउँहरूमा हुनुहुन्छ होला, परमेश्वरसँग आफ्नो आर्तनाद पोखाउनुहोस्। प्रभु मलाई यस्तो भइरहेको छ भनेर उहाँलाई बताउनुहोस्। तपाईँले आफ्नो बुवासँग होइन कुराकानी गरे जस्तै गरेर स्वर्गीय बुवासँग तपाईँले आफ्ना कुराहरू राख्नुहोस्, कारण परमेश्वर चाहिँ हाम्रो जीवनमा कृपा गर्नुहुने परमेश्वर हुनुहुन्छ, हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ, र उहाँ चाहिँ एकदमै भला परमेश्वर हुनुहुन्छ। अनि यो कुरा चाहिँ दाउदले पनि आफ्नो भजनहरूमा एकदमै उद्धृत गरेका कुराहरू हामीले वचनमा हेर्न सक्ने कुराहरू नै रहेको छ। र यही उत्साह म तपाईँलाई दिन चाहन्छु र अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको लागि हामीले राख्यौं। अवश्य पनि हाम्रो परमेश्वर चाहिँ हाम्रो पुकार सुन्नुहुने, हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ। यसै कारण पनि हामीले पुकारा गर्न र परमेश्वरसँग प्रार्थना गर्न चाहिँ कहिले पनि छोड्नु पाएन। हामी जस्तो सुकै अवस्थाबाट भएर गए तापनि, चाहे हामीलाई मन परोस् प्रार्थना गर्न, चाहे हामीलाई मनै नलागेको अवस्था पनि किन नहोस्, कहिलेकाहीँ हुन्छ नि होइन, आज त मलाई प्रार्थना गर्नै मन छैन, तर पनि त्यो कुरालाई जितेर पनि हामीले प्रार्थनामा चाहिँ समय बिताउनुपर्छ र परमेश्वरसँग कुराकानीहरू गर्नु जस्तो सुन्दर कुराहरू केही पनि छैन। किनभने जति धेरै परमेश्वरसँग कुराकानी गर्छौं त्यति नै धेरै हाम्रो जीवनमा दर्शनहरू खुलेर आउँछ होइन, हामीले उहाँको आवाजलाई सुन्न सक्छौं, प्रार्थनाको उत्तरहरू हुन्छ, परमेश्वरले अदृश्य रूपमा आफ्नो कामहरू गरिरहनु भएको हुन्छ। अनि कतिचोटि हामीले उहाँलाई काम गर्ने वातावरण दिइरहेका हुँदैनौं, तर जब हामी आफूलाई नम्र बनाएर उहाँको उपस्थितिमा गएर प्रार्थना गर्न सुरु गर्दछौं अनि परमेश्वरले चाहिँ अझै धेरै काम गर्नको लागि हामीले होइन उहाँलाई ढोका दिए खोलिसकेपछि त उहाँले प्रवेश गर्न सक्नुहुन्छ नि त, काम गर्ने मौका अवसर पाउनुहुन्छ। यस कारणले गर्दा प्रार्थनालाई चाहिँ एकदमै गम्भीरताका साथ लिउँ। कतिचोटि हामी एकदम हल्का रूपमा लिन्छौं प्रार्थनाका कुरा, वचन अध्ययनका कुराहरू, तर यी कुराहरूलाई हामीले एकदमै गम्भीरताका साथ लिएर हाम्रो दैनिक जीवनलाई प्रार्थनाद्वारा सुरु गर्ने, प्रार्थनाद्वारा नै अन्त्य गर्ने, प्रार्थनाद्वारा नै हामी अगाडि बढ्ने कार्य गर्नुपर्छ। अनि प्रार्थना चाहिँ एउटा नियम होइन, प्रार्थना चाहिँ परमेश्वरसँग कुराकानी गर्नु हो। जसरी हामी नर्मली हाम्रो साथीभाइ सङ्गी परिवारहरूसँग कुराकानी गर्छौँ, केही भयो हामी फ्याटो फोन गरेर आज यस्तो यस्तो भयो नि भनेर हामी सुनाउन कति धेरै हतारिन्छौँ नि होइन, मेसेजहरू गरिहाल्छौँ, कतिचोटि हामी आफ्नो कुराहरू सुनाउन अग्रसर भइहाल्छौँ। त्यसरी नै जसरी हामी मानिसहरूसँग कुराकानी गर्न मन पराउँछौँ, त्यसरी नै परमेश्वरसँग कुराकानी गर्न यसको लागि स्पेसिफिक ठाउँ हुनु पर्दैन। होइन, म त्यो ठाउँमा पुग्छु अनि मात्रै प्रार्थना गर्छु, चर्चमै पुगेर मात्रै प्रार्थना गर्छु, त्यस्तो होइन। त्यसको पनि आफ्नो सुन्दरता छ, तर हरेक ठाउँ जहाँ जहाँ छौँ हामी त्यहीँ नै रहेर परमेश्वरसँग कुराकानी गर्न सक्दछौ। र भजन संग्रहको पुस्तक 14 हामी हेरौँ, मानिसको बेवकुफी र दुष्टता भनेर चाहिँ शीर्षकमा लेखिएको छ। एक पददेखि, मूर्खले आफ्नो मनमा भन्छ ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू नीच काम गर्दछन्, यस्तो कोही पनि छैन जसले असर गर्दछ। परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ। तिनीहरू सबै कुबाटोतिर लागेका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्, कसैले असल गर्दैन, अह असल गर्ने एकजना पनि छैन, कि दुष्ट काम गर्नेहरूले कहिल्यै सिक्ने छैनन्। रोटी खाए चाहिँ तिनीहरूले मेरो मानिसहरूलाई भक्षण गर्छन् अनि परमप्रभुलाई पुकार्दैनन्, त्यहाँ तिनीहरू त्रासले व्याकुल भएका छन्, किनभने धर्मीहरूको समुदायसँग परमेश्वर हुनुहुन्छ। तिमी दुष्टहरूले गरीबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरणस्थान त परमप्रभु नै हुनुहुन्छ। इजरायलको उद्धार सियोनबाट आएको भए कति असल हुने थियो, जब परमप्रभुले आफ्नो मानिसहरूको सुख शान्ति फर्काइदिनुहुन्छ, याकुब रमाउन र इजरायल खुसी हुन्। र यो चाहिँ रहेको छ दाउदको भजन र भजन संग्रहको पुस्तक 14 बाट। र यो समयमा अर्को एउटा गीतको साथ फेरि पनि म तपाईँलाई दिन चाहन्छु।

निकै अर्थपूर्ण के तपाईँको निम्ति राखेको श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। हामी आशा गर्दछौ कार्यक्रमद्वारा प्रस्तुत गरिएका भजनहरूबाट वचनहरूबाट तपाईँ आशिषित हुनुभएको छ र धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुभएको लागि र कार्यक्रम भजन संगीतबाट यो समय प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 52, 98 41 54 52 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि? के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
8: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्यूज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
9: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
10: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम
11: friendship.com।
12: सयमसे नमस्कार, सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम फ्रेन्डसिप डट कम लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ यस कार्यक्रममा। अन्य कार्यक्रममा त तपाईँहरूसँग हाम्रो भेट हुने नै छ र यो कार्यक्रममा हामी फ्रेन्डसिप डट कममा चाहिँ सम्बन्धको विषयमा कुराकानी गर्ने गर्दछौ, किनकि सम्बन्ध एकदमै महत्वपूर्ण कुरा रहेको छ। परमेश्वरले नै हामीलाई सम्बन्धको विषयमा सिकाउनु भएको छ अनि आज संसारमा जति पनि मानिसहरू हुनुहुन्छ सम्बन्धकै कारणले गर्दा हुनुहुन्छ। होइन, हामीलाई लाग्छ होला कति पटक म एक्लै छु, कसरी सम्बन्ध, अथवा भनौँ मेरो त कोही पनि छैन, अथवा यो खालको सम्बन्ध भयो भने मात्रै त्यसलाई सम्बन्ध भन्ने होला, अथवा अरू सम्बन्ध त सम्बन्ध होइन होला भनेर हामी कतिपटक सम्बन्धलाई साङ्गुरु बनाइरहेका हुन्छौँ। तर हाम्रो सम्बन्ध चाहिँ मानिससँग पनि छ, प्रकृतिसँग पनि छ, परमेश्वरसँग पनि छ। त्यो कारणले गर्दा हामी सम्बन्ध बिना यो संसारमा छँदै छैनौँ। मानिससँग हामी अलग्गियौँ भने पनि कुनै समयमा मानिसले हामीलाई तिमी मेरो सम्बन्धमा छैनौ, तिमी मेरो कोही पनि होइनौ भने तापनि परमेश्वरले हामीलाई तिमी मेरो हौ भनेर यो संसारमा ल्याइसक्नु भएको छ। त्यो कारणले गर्दा हामी चाहिँ अलरेडी सम्बन्धमा छौँ, अथवा भनौँ हामीलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र प्रकृति परमेश्वरले दिने कुरा सबै कुराहरू समान छन्। धनी गरिब सानो ठुलो कालो गोरो होचो अग्लो सबैजनाको लागि परमेश्वरले सबै कुरा दिनुभएको छ। त्यो कारणले गर्दा सम्बन्धको विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। सम्बन्ध भन्ने बित्तिकै यो मेरो लागि होइन, तपाईँ सम्बन्ध फरक हो भनेर नबुझ्नु होला, हरेकको लागि सम्बन्ध छ। यही नै कुरा हामी तपाईँहरूको बीचमा उत्साहको रूपमा लिएर आउने उद्देश्यको साथ यो कार्यक्रममा हामी लामो समयदेखि गरिरहेका छौँ। मलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ र यो कार्यक्रम चाहिँ तपाईँहरूले हरेक मंगलबार र दिउँसो यसै समयमा गुड न्यूज एफएमको प्रत्यक्ष प्रसारणमा सुनेर साथ दिन सक्नुहुनेछ भने तपाईँहरूले यो कार्यक्रमलाई फेसबुकहरूमा भनौँ अथवा कुनै समयमा फेरि पनि पुनः प्रसारणको रूपमा यसै समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। र आज पनि एउटा विषयमा रहेर म तपाईँहरूको बीचमा कुराकानी त पक्कै पनि गर्ने नै छु, तर एउटा गीतको साथ दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

जुनकी नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम चाहिँ friendship.com रहेको छ। यो चाहिँ मित्रताको विषयमा अथवा भनौँ सम्बन्धको विषयमा भनेर हामी रुचाउन चाहन्छौँ किनकि सम्बन्ध एकदमै महत्वपूर्ण कुरा छ। आज संसारमा सम्बन्धहरूको विषयलाई लिएर धेरै कुराहरू उठिरहेका छन् होइन। मानिस बढीभन्दा बढी दुखी हुने कुरा पनि एउटा सम्बन्ध असल नहुनु पनि हो जस्तो लाग्छ। मानिसले सम्बन्धलाई बचाइराख्न एकदमै गाह्रो पनि छ होइन। कतिपटक मानिसहरूले आफूसँग नजिक भएका व्यक्तिहरूलाई चाहिँ त्यो सम्बन्ध हो भन्ने ठानिरहेको देखिन्छ तर कतिपटक चाहिँ अलिकति टाढाको रिलेसनलाई चाहिँ त्यो सम्बन्ध होइन भनेर पनि ठानेको देखिन्छ होइन। तर परमेश्वरको वचन अनुसार चाहिँ जो जति व्यक्तिहरूको बीचमा हामी रहेका छौँ हामी चाहे एक दुई घण्टा काम गर्न किन नजाउँ होइन, एक दुई घण्टा सङ्गति गर्न किन नजाउँ अथवा एक दुई घण्टा पढ्ने ठाउँमै किन भेट्न हौ अथवा भनौँ जीवनभरि सँगसँगै बस्ने भन्ने व्यक्ति किन नहोस्, तर हरेक सम्बन्धहरू सर्ट होस् अथवा लङ होस् त्यो सम्बन्धलाई चाहिँ असल प्रकार निभाउनुपर्छ। त्यो सम्बन्धले चाहिँ एकदमै फरक प्रकारको एउटा भूमिका हाम्रो जीवनमा खेलेको हुन्छ होइन। व्यक्ति एकदमै खुसी भइरहेको हुन्छ नि, अब त्यो खुसी हुनको लागि चाहिँ मानिसलाई खालि धन सम्पत्ति मात्रै पर्याप्त कुरा होइन, उसले भनेको जस्तो खान पाएर लाउन पाएर मात्रै होइन, तर उसको वरिपरि उसको अराउन्डमा भएका व्यक्तिहरू कस्ता छन् त, उसको सम्बन्ध कस्तो छ त भन्ने कुराले पनि उसलाई उसको खुसीको म्याटर गर्छ, उसको ह्याप्पिनेसको म्याटर गर्छ होइन। त्यो चाहिँ कति खुसी छ भन्ने कुरा चाहिँ त्यहाँबाट पनि थाहा गर्न सकिन्छ। त्यो कारणले गर्दा हरेक व्यक्तिले आफ्नो सम्बन्धलाई सुदृढ बनाउने प्रयास गर्नुपर्छ। कति धेरै मानिसहरू देखिन्छ क्या एकदमै नजिकको चिनेको हुँदा फेरि चाहिँ एकदमै राम्रो व्यवहार गर्ने, तर नचिनेको व्यक्तिहरूसँग चाहिँ एकदमै नराम्रो व्यवहार गर्ने के भन्नाले उसको बिहेभै फरक हुने, ऊ मानिस नै उसले गर्ने तरिका नै फरक हुने व्यक्तिहरू पनि हामी देख्छौँ कतिपटक होइन। यो सम्बन्ध भन्ने कुरा चाहिँ समयले म्याटर गर्छ जस्तो लाग्दैन अथवा भनौँ ठाउँले म्याटर गर्छ जस्तो लाग्दैन। इमान्दार राम्रो सम्बन्ध निभाउने व्यक्तिले हर समय हर कोहीसँग पनि असल सम्बन्ध निभाउँछ होला जस्तो लाग्छ। यसको मतलब चाहिँ फेरि समयले म्याटर गर्दैन भन्ने फेरि कहिले नभेटेको व्यक्तिसँग हामी एकदमै नजिक हुन सक्छौँ अथवा यो गर्न सक्छौँ त्यो गर्न सक्छौँ भन्ने अथवा धेरै समय बिताएको व्यक्तिसँग चाहिँ अलिक बढी नै कुराहरू हामी गर्न सक्छौँ भन्ने कुरा मैले भन्न खोजेको कुरा चाहिँ एउटा असल व्यक्तिको परिचय चाहिँ जहिले पनि असल नै हुन्छ भन्न खोजेको। जस्तो एकछिन काम गर्ने व्यक्तिहरूसँग ठगी गर्नुपर्छ बेइमान गर्नुपर्छ तुच्छ बोल्नुपर्छ भन्ने छैन नि त होइन। जसले चाहिँ हामीलाई देखिरहन्छ हेरिरहन्छ जो चाहिँ हामीले नजिकबाट चिनेका छौँ ती व्यक्तिहरूसँग मात्रै इमान्दार हुनुपर्छ अथवा देखावटी इमान्दार हुनुपर्छ। सम्बन्ध देखावटी हुनुपर्छ भन्न खोजेको होइन, सम्बन्ध चाहिँ यथार्थ हुनुपर्छ देखावटी होइन। परमेश्वरको वचनमा पनि परमेश्वरले प्र्याक्टिकल्ली हामीलाई देखावटी भन्दा पनि प्र्याक्टिकल्ली सम्बन्धलाई निभाउनु भएको छ भने आज यही विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्न चाहन्छु भने अहिलेको समय भनेको टेक्नोलोजीको समय हो होइन। एकदमै मानिसहरूले टेक्नोलोजीलाई प्रयोग गरिरहेको देखिन्छ अनि पहिला पनि यस्ता घटनाहरू गर्थ्यो होलान् तर अहिलेको समयमा एकदमै धेरै सम्बन्धमा मानिसहरूले सम्बन्धलाई हल्लुङ्गो रूपमा लिएको हामी देख्छौँ अनि धेरै व्यक्तिहरू टुटेको हामी देख्छौँ अनि धेरै सम्बन्धहरू सेकेन्डमै होइन मिनटमै पनि खत्तम भएको पनि हामीले देखेका छौँ नि। किन हामीले आज यो सम्बन्धलाई चाहिँ एकदमै हलुङ्गो रूपमा लिइरहेका छौँ त होइन। यसको लागि चाहिँ हामीले सायद परमेश्वरले सिकाउनु भएको सम्बन्धको विषयमा चाहिँ बुझ्नुपर्छ होला होइन। यदि हामी सम्बन्धको विषयमा बुझ्छौँ भने चाहिँ हामीले एदेखि जेडसम्मको सम्बन्धहरू मैले भन्न खोजेको चाहिँ हरेक सम्बन्धहरू त्यत्तिकै महत्वपूर्ण तरिकाले हामी निभाउँछौँ होला। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनेछु।

अजनिक आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु। मलाई प्राविधिक रूपमा विजयजीले साथ दिँदै हुनुहुन्छ र friendship.com छौँ हामी। सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौँ। कति धेरै व्यक्तिहरूले यस्तो कुरा सेयर गर्नुहुन्छ कि जुन समयमा साथीहरूलाई पाइक पर्छ, मन पर्छ, आवश्यक पर्छ, त्यो समयमा चाहिँ साथीहरूले समय दिने कुरा, महत्व राख्ने कुरा, समेट्ने कुरा, भेट्ने कुरा, होइन, एउटा धेरै कुरामा सहभागी भइरहेको देख्छौँ हामी। जब त्यो व्यक्तिमा कुनै घटना हुन्छ अथवा त्यो व्यक्तिमा कुनै किसिमको कमजोरीहरू हुन्छ त भनौँ, त्यो व्यक्तिमा केही आइपर्छ, दुःखको कुराहरू हुनसक्छ, होइन, उसको आफ्नो व्यक्तिगत कुराहरू हुनसक्छ, केही कुराहरू, कमजोरीका कुराहरू, होइन, डाउनका कुराहरू, केही तलमाथि अप एन्ड डाउनका कुराहरू आयो भने चाहिँ त्यो साथीहरूले आफै बाटो मोडेका कुराहरू सुनाउनुहुन्छ कि एकदमै तितो घटना। उनीहरूलाई त्यो समयमा त्यो साथीको कुनै पनि किसिमको फाइनेन्सियल सपोर्टको पनि आवश्यकता होइन होला कतिपटक। कतिपटक एउटा फिजिकल र उनीहरूको त्यो हुन्छ नि भन्न खोजेको चाहिँ कुराकानी, ढाडोस, उत्साहको मात्रै आवश्यकता पर्छ होला कि त्यो समयमा। र पनि त्यो समयमा साथीहरू चाहिँ एकदमै टाढा भइदिएको अथवा सम्बन्धै नराखेको, चिनाउँदाखेरि बोल्दाखेरि होइन उनीहरूलाई अलिकति अप्ठ्यारो महसुस गरेको, त्यस्तो कुराहरूबाट चाहिँ मानिसहरू धेरैले संसारमा फाइट गरिरहेको अथवा भनौँ सामना गरिरहेको घटनाहरू सुनाउनुहुन्छ कि साँच्चै मानिसहरू चाहिँ मानिसलाई बाहिरी अपिरियन्स हेरेर अथवा बाहिरी कुराहरू हेरेर साथी बनाइरहेको पनि हामी देख्छौँ, होइन। त्यही एउटै व्यक्ति हो कि त्यो, अर्को व्यक्ति चेन्ज भएको पनि होइन, सेम व्यक्ति होइन, त्यही व्यक्तिको परिस्थिति परिवर्तन हुँदा फेरि साथीहरू पनि परिवर्तन हुन्छन्। एउटै व्यक्ति हो, उसको हृदय त्यही नै छ, उसको भावना त्यही नै छ, उसको बोली त्यही नै छ, र पनि उनीहरू उबाट टाढा हुन्छन् किनकि उसको परिस्थिति परिवर्तन भएको छ। अनि त्यो कारणले गर्दा अहिलेको समयमा एकदमै रियल साथी, एकदमै साँचो साथी, एकदमै भनौँ न एक किसिमले एउटा असल साथी पाउन चाहिँ एकदमै गाह्रो पनि छ। र पनि हामीले हाम्रो परमेश्वरले चाहिँ मित्रताको विषयमा अथवा असल सम्बन्धको विषयमा हिजो मात्रै सिकाउनु भएको होइन, आज पनि त्यो कुरा चाहिँ हामीलाई उहाँले सिकाउनु भएको छ। त्यो कारणले गर्दा सम्बन्ध संसारका परिस्थितिहरू, बाहिरी बनावटहरू परिवर्तन भएका होलान्, तर परमेश्वर परिवर्तन हुनुभएको छैन। अनि सम्बन्धका कुरा पनि हामी परिवर्तन हुनुपर्छ भन्ने छैन। देखावटी सम्बन्ध त हामीले धेरै देखिसक्यौँ, होइन, देखावटी नामै त देखाउने सम्बन्ध होइन, तर नदेखाउने सम्बन्ध पनि हुन्छन् भन्नाले स्वभाव व्यक्त गर्ने कुराको बनावटी देखावटी भन्न खोजेको होइन, तर सबैको अगाडि चाहिँ मेरो बेस्ट फ्रेन्ड हो, सबैभन्दा राम्रो साथी हो। सानो बच्चालाई पनि थाहा हुन्छ कि उसको साथीले चिट गर्दैछ कि उसको सम्बन्धमा कस्तो भइरहेको छ, होइन। कतिपटक म मेरो भाइ बहिनीहरूसँग अथवा भनौँ सानो सानो बच्चाहरूसँग कुराकानी गर्दै गर्दा मलाई मन पनि पर्छ एकदम बच्चाहरूसँग कुराकानी गर्न, अनि उनीहरू सानो हुन्छन्, सानो अवस्थामा स्कुल जाँदै गर्दा पनि उनीहरूको त्यो गुनासो हुन्छ कि उनीहरूको कतिवटा चित्त दुखाएका कुराहरू हुन्छन्। मेरो एकदमै बेस्ट फ्रेन्ड सम्झिन्थे, मैले आज यस्तो गरेँ तर उसले मलाई आज उमासँग बोलेन, उमासँग बसेन भन्ने कुरामा पनि उनीहरूको हृदय कति धेरै दुखिरहेको हुन्छ कि केही रिजन हुन्छ। उनीहरूले खाजाहरू बाँडेर खाँदा, मिठो खाजा लाँदा फेरि उनीहरूको साथी नजिक हुने, अनि यो चाहिँ मानवीय स्वभाव कस्तो अचम्मको छ कि सेल्फिस छौँ हामी कति कुरा, तर परमेश्वरले त्यस्तो खालको सम्बन्ध पक्कै पनि मन पराउनुहुन्न। त्यो सम्बन्ध चाहिँ हामी परमेश्वरसँग पनि एउटा रहँदा फेरि हामीले कतिपटक हामीलाई एकदम सबै कुरा ठिकठाक हुँदा राम्रो लाग्दा फेरि चाहिँ परमेश्वरको प्रशंसा गर्ने कि वर्णन गर्ने, हाम्रो परमेश्वर यस्तो हुनुहुन्छ, यस्तो गर्नुहुन्छ, यस्तो गर्न सक्नुहुन्छ भन्ने। तर जब हामी कुनै समयमा केही कुरामा कमजोर हुन्छौँ, परमेश्वरको कामै छैन मेरो जीवनमा, परमेश्वरले मलाई देख्नु नै हुन्न, खोइ त देख्नु भएको भन्दा हामी गनगन गर्ने भनेको जस्तै आजको संसारमा पनि त्यस्तो कुराहरू हामी देख्न सक्छौँ। रियल भन्दा नि रियलका साथीहरू, रियलमा फरक, रियलमा फरक हामी देखिरहेका हुन्छौँ। सक्कली साथीहरू भन्दा पनि नक्कली साथीहरू एकदम बढी हामी देख्छौँ, होइन, फेक कुराहरू हामी बढी देख्छौँ। तर हितोपदेशको पुस्तक 17:17 के लेखेको छ भन्दा, एउटा मित्र चाहिँ सधैँ, एउटा मित्रले चाहिँ सधैँ प्रेम गर्छ अरे कि कहिलेकाहीँ होइन। यो सधैँमा चाहिँ जुनसुकै परिस्थिति पनि पर्छ कि, गरिबी अवस्था पर्न सक्छ,
यो अवस्था धनी अवस्था हुन सक्छ, यो अवस्था पर्फेक्ट हुन सक्छ, पर्फेक्ट नभएको समय हुन सक्छ, राम्रो हुँदा हुन सक्छ, नराम्रो हुँदा हुन सक्छ, अभावमा हुन सक्छ, प्रशस्ततामा हुन सक्छ। सधैँ भन्ने शब्दले चाहिँ म्याटर गर्छ कि सधैँ नै कुनै पनि परिस्थितिमा नछोडिकन, जसरी हाम्रो परमेश्वर चाहिँ एकदम असल मित्र हाम्रो हुनुहुन्छ होइन। आज तपाईँ पनि असल मित्र बन्न सक्छौ, तर हाम्रो चाहिँ आफ्नो कतिवटा कुराले गर्दा चाहिँ हामी सधैँ हामी मित्र हामीले चाहिँ आफ्नो मित्रलाई सधैँ होइन कि कहिलेकाहीँ प्रेम गर्छौँ। तर परमेश्वरको वचनले चाहिँ के भन्नुभएको छ भन्दा एउटा मित्रले अर्को मित्रलाई चाहिँ सधैँ प्रेम गर्छ। यो चाहिँ हाम्रो लागि चुनौतीको कुरा पनि हो। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आश्रिष्टमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु साथी, दुःखको साथी अनि सुखको साथी, अनि हर समयमा चाहिँ तपाईँले प्रेम गर्नुभयो भन्ने निकै नै आश्रिष्टमय गीत रहेको थियो। वास्तविक साथीको परिचय चाहिँ नै हो, सुखमा पनि दुःखमा पनि, गरिबी अवस्थामा पनि, धनी अवस्थामा पनि, प्रशस्ततामा पनि, अभावमा पनि, हर समयमा चाहिँ रोगी अवस्थामा पनि, निरोगी अवस्थामा पनि होइन एउटा साथ दिने चाहिँ साथीको परिचय हो। तर हामीले संसारमा हेर्छौँ भने साथीको परिभाषा नै बङ्गाइसकेका छौँ, यो परिभाषा नै फरक भइसकेको छ। त्यस्तो पनि साथी हुन्छ र त्यस्तो पनि साथी छ र भन्ने खालको प्रश्नवाचक चिन्ह चाहिँ अहिले छ होइन। साथी भन्ने बित्तिकै खालि स्कुल पढ्न जाने साथी मात्रै होइन, कलेज पढ्न जाने साथी मात्रै साथी होइन, सँगै काम गर्ने व्यक्ति मात्रै साथी होइन, परिवारको सदस्य पनि त हुन सक्छ कोही साथी, तपाईँको सँगै बस्ने, सँगै खाने, सँगै हिँड्ने जो कोही पनि उता हुन सक्नुहुन्छ होइन। बाइबलको एकदमै बढी इक्जाम्पल दिइरहेका हुन्छौँ नि होइन, रुथ र नाओमी पनि एउटा सासू र बुगारी मात्रै नभइकन उनीहरू एकअर्काको साथ दिइरहेको कारणले गर्दा एउटा रिलेसन, एउटा साथीको जस्तो पनि हामी देख्न सक्छौँ होइन, एकअर्कालाई साथ दिएको कुरा हामी देख्न सक्छौँ भने अर्को जनाथन र हामी त्यहाँनिर दाउदको त असम प्रकारको फ्रेन्डसिप देख्छौ नि त होइन। त्यो कारणले गर्दा साथी हुनको लागि होइन कुनै पनि किसिमको क्याटेगोरी पनि छैन, कुनै पनि किसिमको क्वालिफिकेसन पनि छैन, तर यो चाहिँ भावनाको कुरा हो। अनि यही सम्बन्ध, यही फ्रेन्डसिप, यही मित्रता आज मानिसहरूले यसलाई अवसरको रूपमा लिइरहेका छन् अथवा भनौँ यसलाई फरक प्रकारले व्याख्या गरिरहेको हामी देख्न सक्छौँ। तर परमेश्वरले देख्नु भएको, देखाउनु भएको एउटा सम्बन्ध चाहिँ फरक प्रकारको छ। बनावटी नै धेरै छ अहिलेको समयमा, रियल भन्दा पनि बनावटी देख्छौँ हामी, सक्कली भन्दा पनि नक्कली देख्छौँ हामी। र मैले चिन्नै सकिनँ भन्नुहुन्छ कि वर्षौँ वर्षसम्म पनि मैले चिन्नै सकिनँ, तर मेरो यो दुःखको समयमा चाहिँ मैले मेरो आफ्नोको रहेछ र पराईको रहेछ चिने भनेर पनि कतिजनाले भन्नुहुन्छ कि। अनि हामीले हाम्रो परिचय खालि दुःख र सुखमा मात्रै दिनुपर्छ भन्ने छैन, र हरेक समयमा हामीलाई साथ दिने साथी अथवा सम्बन्ध एकदम महत्वपूर्ण कुरा छ। यो चाहिँ मानिसले चाहिँ सधैँभरि दिन नसकेको पनि हामीले देखेका छौँ, सबै मानिसले दिन नसकेको पनि हामी देखेका छौँ होइन। तिमीलाई त कहिल्यै बिर्सिन्न होला, कहिल्यै छोड्दिन होला भनेको साथीहरूले पनि बिर्सिएको हामीले देखेका छौँ, छोडेको हामीले देखेका छौँ। तर यस्तो एउटा परमेश्वर हुनुहुन्छ जसले चाहिँ हामीसँग बाचा गर्नुभएको, हामीसँग सम्बन्धको करार गर्नुभएको छ नि, जुन यो चाहिँ एउटा उदाहरणको लागि दुलाहाले दुलाहीलाई गरेको जस्तो बाचा, त्यो एउटा सम्बन्ध फर इक्जाम्पल त्यसरी उहाँले दिनुभएको छ। म चाहिँ तिमीहरूलाई प्रेम गर्छु, त्यो चाहिँ मुखले मात्रै होइन, ऊ चाहिँ शब्द मात्रै होइन, यो चाहिँ प्र्याक्टिकल उहाँले निभाउनु भएको छ। अनि हामीले सिक्ने कुरा

परमेश्वरबाट उहाँको फ्रेन्डसिप कस्तो छ त उहाँको सम्बन्ध कस्तो छ त भन्ने कुरामा चाहिँ उहाँले जहिले पनि आफ्नो तर्फबाट चाहिँ 100% दिनुभएको हो। तर हामी चाहिँ कहिलेकाहीँ 10%, कहिले 100%, कहिले 90% होइन, कहिलेकाहीँ त हामी भन्ने गर्छौँ 100% पनि माथि भन्ने गर्छौँ। तर हामी फेरि 100% तल आउन पनि त्यो ऊ राख्दैनौँ होइन। त्यो कारणले गर्दा हामीले चाहिँ के कुरासँग तुलना गरिरहेका छौँ हाम्रो सम्बन्धलाई? रुपियाँ पैसा होइन, अब कहिलेकाहीँ मानिस हो, माया गर्दा मात्रै माया गर्नुपर्छ, दिँदा मात्रै दिनुपर्छ भन्नुभन्दा पनि हाम्रो तर्फबाट चाहिँ कस्तो भन्दाखेरि चाहिँ परमेश्वर तपाईँलाई चुन्नुभयो होइन, बिना कुनै पनि प्राइज तपाईँले तिर्नु भएको छैन। परमेश्वर तपाईँलाई अनुग्रह गर्नुभयो, त्यसमा पनि तपाईँले कुनै किसिमको प्राइज तिर्नुभएको छैन। आज तपाईँले फ्रीमा तपाईँले मजाले उहाँसँग प्रार्थना गर्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ। त्यहाँ कुनै मूल्य छैन, बााउन्ड्री छैन, क्वालिफिकेसन छैन, कुनै पनि कुरा छैन। संसारमा चाहिँ एउटा साथी हुनको लागि, सम्बन्ध हुनको लागि एउटा क्वालिफिकेसन म्याटर गर्छ, लेभल म्याटर गर्छ, स्ट्यान्डर्ड म्याटर गर्छ होइन। त्यही व्यक्ति हिजो नभइ नहुने तर आज हुँदै नहुनेसम्म पनि पुगेको हुन्छ होइन। आज धेरै व्यक्तिहरू सम्बन्धको कारणले गर्दा रोडमा आउनुभएको छ, महलबाट रोडमा आउनुभएको छ होइन। धेरै साथीहरू, धेरै सम्बन्धहरू रोडबाट फेरि महलमा पनि जानुभएको छ। अनि यो चाहिँ निभाउने कुरामा एकदमै भर पर्दो रहेछ। अनि परमेश्वरले चाहनु भएको चाहिँ एकदम ब्यालेन्सिङ रिलेसनसिप हो होइन, एकदम ब्यालेन्स्ड मिलेको रिलेसनसिप, कि तिमीहरू म कहाँ हो र म तिमीहरूकोमा आउनेछु, अथवा तिमीहरूले मलाई खोज्यौ भने तिमीहरूले खोजेर मलाई भेटाउनेछौ भन्ने कुरा, जुन परमेश्वरले दिनुभएको कुरा छ नि फ्रेन्डसिपमा। तिमीहरू मेरो मित्र हो होइन, तिमीहरूलाई म प्रेम गर्छु, म तिमीहरूसँग छु भन्ने कुराले हामीले थाहा गर्नुपर्छ कि मित्रतामा होइन एउटा भनौँ न साथ, सहयोग, शब्द, उत्साह कति महत्त्वपूर्ण कुरा रहेछ भनेर हामीलाई परमेश्वरले नै सिकाउनु भएको छ। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

जनेकै नै आस्थिस मै गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमको प्रसारणमा। तपाईँहरू फ्रेन्डसिप डट कम सुन्दै हुनुहुन्छ। सम्बन्धको विषयमा हामीले कुराकानी गरिरहेका छौं अनि सम्बन्ध एकदमै सुन्दर कुरा हो। सम्बन्धले मानिसलाई अगाडि बढ्न होइन एकदमै धेरै कुराहरू गर्न म सक्छु भन्न अथवा भनौँ जिउने आधार हो जस्तो लाग्छ सम्बन्ध। होइन सम्बन्धको कारणले गर्दा नै मानिस कति खुसी भइरहेको हुन्छ। सम्बन्ध भयो भने होइन एउटा हुन त मानिसको जनावरहरूसँग पनि सम्बन्ध हामी देख्छौँ एउटा असल कुराहरू हामी देख्छौँ। आज मानिसहरूले जनावरहरूलाई पनि लिएर आएर एउटा प्रेम गरिरहनु भएको छ, घरमा पालिरहनु भएको छ, बाटोमा देख्दा पनि वास्ता गरेको देखिन्छ होइन। त्यो प्रकारको सम्बन्ध निभाइरहेको क्रममा चाहिँ कतिपटक चाहिँ हामी हेर्छौँ भने चाहिँ सम्बन्धलाई चाहिँ मानिसहरूले एकदमै अहिले चक्राइ गरेको, सम्बन्धको भ्यालु नगरेको पनि हामी देख्छौँ। तर जहिले पनि परमेश्वरको वचनले चाहिँ सम्बन्धलाई एकदम माथि राखेको छ। एकदमै यो चाहिँ एकदम असल कुरा हो। तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भनेको चाहिँ मानिसहरू त भनौँ तिम्रो वरिपरि भएका कुरालाई, तिम्रो अराउन्डमा भएका कुरालाई तिमीले आदर गर्नुपर्छ है, प्रेम गर्नुपर्छ है भनेको हो नि त होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो कुरा सिक्यौँ भने चाहिँ हाम्रो जीवन एउटा असल पनि हुन्छ। तर अब त्यसो भन्दैमा हामीले सबैलाई खुसी बनाउनुपर्छ भन्ने पनि होइन, सबै असल हुन्छन् भन्ने पनि होइन, तर अरू असल भएनन् भने हामीले पनि त्यस्तै गर्नुपर्छ भन्ने छैन। अरू जस्तो छन् टिट फर ट्याट भन्ने शब्द बढी युज गर्छौँ हामी, जस्तालाई त्यस्तै गरेन भने त हेप्छन् भन्ने पनि छ होइन। हेपी पनि रहेका छन् मान्छेहरूले, जो सोझो छ त्यसलाई हेपी पनि रहन्छन्। जसले चाहिँ सम्बन्धलाई 100% दिने प्रयास गर्छ त्यो फेरि पेलिरहेको पनि हामी देख्छौँ होइन। जसले चाहिँ एकदम माया बढी गर्छ फेरि त्यसलाई घृणा नै बढी गरेको देख्छौँ। संसार त स्वार्थी पनि रहेछ, मानिसहरू पनि स्वार्थी रहेछन्। आज धेरै त्यसो भन्दैमा फेरि सबै मान्छे स्वार्थी छन् भन्न खोजेको होइन। कति मानिसहरू चाहिँ साना साना परिवर्तनले कुरा नै नबुझिकन पनि कतिपटक आफ्नो वर्षौंदेखिको सम्बन्धलाई होइन दैन भनेर अथवा भन अब सकियो भयो भनेर हिँडे समापन समाप्त भनेर पनि गएका छन्। मानिसले एउटा असल जीवन पाएको छ, सुन्दर जीवन पाएको छ, त्यो समयमा उसले एउटा सम्बन्धहरू पाएको छ। जो जति व्यक्तिहरू परमेश्वर दिनुभएको छ ती व्यक्तिहरू उसले कमाएको व्यक्ति होइन, उसलाई परमेश्वरले राखिदिनु भएको व्यक्ति हो। एकै दिन भेट भए पनि, दिनौँ भेट भए पनि त्यो व्यक्तिसँग कस्तो व्यवहार गर्छ त उसले भन्ने कुरा चाहिँ परमेश्वरले पक्कै पनि निगरानी राख्नुहुन्छ यो कुराको होइन। यो संसारमा हामी कोही पनि आफ्नो उद्देश्यमा छैनौँ अनि हामी वरिपरि भएका व्यक्तिहरू पनि हाम्रो उद्देश्यमा छैनन्। यो मित्रता भन्ने कुरा पनि परमेश्वरले दिने कुरा हो, अथवा भनौँ सम्बन्ध भन्ने कुरा पनि परमेश्वरले दिनुभएको कुराहरू हो। कहिलेकाहीँ सम्बन्धमा तितोपना हुँदा हुँदै पनि, सम्बन्धमा आफूले सोचेको जस्तो नहुँदा नहुँदै पनि हामी कतिपटक कति हदसम्म गिरेर एकअर्कालाई प्रेम गरिरहेका हुन्छौँ, कति डाउन भएर हामी गइरहेका हुन्छौँ होइन। हाम्रो सम्बन्धलाई बचाउने प्रयास गर्छौँ तर सम्बन्ध जहिले पनि दोहोरो हुन्छ। कहिलेकाहीँ एकजनाले प्रयास गरिरहेको छ, अर्कोले बताभङ्ग गरिरहेको छ भने उसलाई जान दिनु सिवाय अरू केही पनि हुँदैन, फर्किएर आउने बाटो हेर्नु सिवाय केही पनि हुँदैन। परमेश्वरको वचनबाट पनि हामी यही नै सिक्छौँ, परमेश्वरले मानिसलाई अति प्रेम गर्नुहुन्छ, उहाँले सृष्टि गर्नुभएका कुरालाई अति प्रेम गर्नुहुन्छ, उहाँसँगै भइरहेको मन पराउनुहुन्छ। त्यति गर्दा गर्दै पनि मानिस उहाँबाट टाढा भयो भने उसलाई बल्छपट्टि राख्ने प्रयास अथवा त्यो किसिमको कुरा पनि गर्नुहुन्न उहाँले, तर त्यो व्यक्ति सुध्रिएर फर्किएर उहाँसँग फेरि रिकन्सिलेसन गरेको होइन रिन्यू गरेको चाहिँ उहाँ मन पराउनुहुन्छ। आज मानिसहरू कति धेरै व्यक्तिहरूले भनेको पनि सुन्छु कि म जाने व्यक्तिले कहाँ रोक्न सकिन्छ र अथवा मन नपराउने व्यक्तिलाई कसरी थाम्न सकिन्छ र कसरी चाहिँ गर्न सकिन्छ र दाना दिनु श्री बाहे अर्को केही पनि हुँदैन होइन। अर्को प्रश्न हुन्छ तिमी ऊ फर्किएर आयो भने तिमी के गर्छौ त भन्दा कतिजनाले यदि उहाँले प्रेम गर्नुभएको रहेछ भने म क्षमा दिन्छु भन्नुहुन्छ। कतिजनाले एउटा भनाइ पनि छ नि कमजोरीहरूले बदला लिन्छन् रे तर बलियो मानिसहरूले जहिले पनि क्षमा दिन्छन् रे। त्यो कारणले गर्दाखेरि सम्बन्ध पनि त्यही हो, तपाईँको सम्बन्ध बलियो छ भने तपाईँ क्षमा गर्न सक्नुहुन्छ। यदि तपाईँको सम्बन्ध अथवा तपाईँ आफू कमजोर हुनुहुन्छ भने तपाईँले बदला लिन सक्नुहुन्छ। तपाईँको रोजाइको कुरा हो यो होइन, बदला लिने कि क्षमा दिने भन्ने कुरा।
क्षमा दिँदैमा कोही पनि सानो हुँदैन र बदला लिँदैमा कोही पनि ठूलो हुँदैन। तर संसारको नियम चाहिँ बदला लिने मात्रै छ। उडन्ती पुत्रको कथामा हेर्ने भने उसको पिताले चाहिँ उसँग बदला लिनु भएन। तँलाई मैले भनेकै थिएँ नि समयमा, तैँले मानिनस्, तँ गइस्, तँलाई दिनुपर्ने कुरा सबै दिइसकेँ मैले, अब मसँग केही पनि छैन, अब तेरो लागि केही पनि छैन। तैँले गलत काम गरेको छस्, बदनाम गरेको छस्, मलाई समाजमा बाटो देखाउन अथवा मुख देखाउन, बाटोमा हिँड्नको लागि पनि योग्य बनाइनस् भन्न पनि सक्नुहुन्थ्यो उहाँको बुवाले। तर उहाँले अङ्गाल लानु भएको छ, किनकि उहाँ बलियो पिता हुनुहुन्थ्यो, उहाँ बलियो व्यक्ति हुनुहुन्थ्यो। अनि आज तपाईँले यो बुझ्नुहोस्, तपाईँले कसैलाई क्षमा दिन सक्नु भएको छैन भने तपाईँ कतै कमजोर हुनुहुन्छ कि, यदि तपाईँले क्षमा दिन सक्नु भएको छ भने तपाईँ कतै बलियो हुनुहुन्छ कि, यो कुरालाई विचार गर्नुहोस्। यो बलियो चाहिँ शरीरमा भन्दा पनि परमेश्वरकोमा भएको बलियो बना हो। परमेश्वरले पनि यही नै गर्नुभयो, आफ्नो सन्तानलाई प्रेम गर्नुभयो, आफूसँग आओस् भन्ने प्रयास गर्नुभयो, वचन दिनुभएको छ, उत्साह दिनुभएको छ, होइन प्रयास गर्नुहुन्छ उहाँ आफ्नो सन्तानसँग बस्नलाई। कतिजना उडन्ती पुत्र जस्तै फर्क जान्छ भने फेरि उहाँलाई रोक्नु पनि भएको छैन, त्यो फेरि फर्केर आउँछ भने उसलाई मौका पनि दिनुभएको छ। त्यसको मतलब चाहिँ परमेश्वरले जे गर्न दिनुहुन्छ भन्ने चाहिँ होइन, परमेश्वरले चाहिँ एउटा भनौँ न पश्चातापी हृदय मन पराउनुहुन्छ, अथवा न उहाँको उहाँसँगको निकटता मन पराउनुहुन्छ भनेको जस्तै आज मानिसले पनि त्यही नै चाहन्छ। हामी परमेश्वरकै सन्तान हौ नि त, उहाँकै प्रतिरूपमा बनिएका व्यक्तिहरू हौ भने हाम्रो चाहना पनि सम्बन्ध असल होस् भन्ने हुन्छ। तर अरूबाट मात्रै अपेक्षा नगरौं, आफ्नो पनि प्रयास गरौं भन्न चाहन्छु। अब भने कार्यक्रमको अन्ततिर आएकी छु, तपाईँहरूले जुन प्रकारले गुड न्युज एफएमलाई असल सम्बन्ध निभाउनु भएको छ, असल प्रेम गर्नुभएको छ, अनि हामीलाई तपाईँहरूले जसरी माया गर्नुभएको छ, एउटा एकदम बलियो सम्बन्ध हो यो, एकदमै प्रेमको सम्बन्ध हो यो, अनि हामी पनि तपाईँहरूलाई एकदमै प्रेम गर्छौँ। यो प्रेममा चाहिँ हामी परमेश्वरको राज्यलाई अगाडि बढाउन पनि सक्छौँ, अनि त्यो कारणले गर्दा प्रेम अथवा सम्बन्ध एकदम महत्त्वपूर्ण कुरा छ भन्दै अब भने म कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ मैले, र सम्पूर्ण श्रोतालाई टाढा नजिकबाट जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूको सम्बन्ध एकदम राम्रो होस्, पारिवारिक सम्बन्ध, फ्रेन्डसिपको सम्बन्ध, काम गर्ने ठाउँको सम्बन्ध, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँको सम्बन्ध तपाईँको एकदम असल होस्, छिमेकीसँग, राष्ट्रसँग, होइन हरेक व्यक्तिसँग तपाईँको सम्बन्ध राम्रो होस् भन्ने उत्साह पनि दिन चाहन्छु। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम friendship.com बाट म ज्ञान बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।

प्रभु हामी सम्झन्छौँ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नु भयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नु भयो। म असल भएर होइन, म सुन्दर भएर होइन।

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: दस आज्ञाहरू। म बाहेक अरू कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्युरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन, विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो, कमारी, गोरु, गदा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु।
3: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Raise your voice and shout.

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई जयमसी तथा क्रिस्टे अभिवादन। म गोविन्द विश्वकर्माको तर्फबाट प्रिय मित्रहरू सदाझै आउनुहोस्। आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै जानेछौं। आज म मत्तीको पुस्तक 13 अध्यायको 44 46 पदसम्म पाठ गर्नेछु। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। शीर्षकमा लेखिएको छ गाढ धन र मोतीको दृष्टान्त। यहाँ गार्डनको बारेमा यीशुले बताउँदै हुनुहुन्छ र मोतीको बारेमा यीशुले बताउँदै हुनुहुन्छ। एउटा बहुमूल्य कुराको बारेमा उहाँले आफ्ना चेलाहरूलाई बताउँदै हुनुहुन्छ अनि उहाँले विभिन्न किसिमका दृष्टान्तहरूको बारेमा चाहिँ बताउँदै विभिन्न उदाहरणहरू दिँदै आफ्ना चेलाहरूलाई र उहाँलाई पछ्याउनेहरूलाई उहाँले स्वर्गको राज्यको बारेमा बताउँदै हुनुहुन्छ। स्वर्गको राज्य के हो त? यीशुलाई विश्वास गरे भने के हुन्छ? उहाँलाई पछ्याउँदा पाउने प्रतिफल के हो भनेर मानिसहरूको मनमा कौतूहलता थियो, मानिसहरूले जान्न खोजिरहेका थिए। त्यसकारण यीशुले स्वर्गको राज्यको बारेमा विभिन्न उदाहरणहरू दिएर बताउँदै हुनुहुन्छ। यहाँ 44 पदमा यसरी लेखिएको छ, स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गार्डन जस्तो हो, जो एकजना मानिसले भेट्टाएर लुकाइराख्दछ र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ र त्यो खेत किन्छ। त्यसै गरी 45 पदमा यसरी बताइएको छ, फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारी जस्तो हो, त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो। परमेश्वरलाई महिमा भएको होस्। वचन अध्ययनबाट तपाई सबैजनाले वचन सुनाईबाट आशिष प्राप्त गर्नुभएको होस्। यहाँ बताइएको छ कि स्वर्गको राज्य एउटा गार्डन जस्तो भनेर बताइएको छ। गार्डन एउटा बहुमूल्य कुरा हो, जहाँ चाहिँ सदियौंदेखि धेरै वर्ष पहिले ती हाम्रा पुर्खाहरूले लुकाएर राखेका ती हीरा, चाँदी, सुन, विभिन्न बहुमूल्य त्यो एउटा धन सम्पत्ति, जहाँ चाहिँ एउटा खेतमा एउटा जमीनमा गाडेर राखिएको हामीले भेट्न सक्दछौं। जब त्यो एउटा खेतमा राखिएको त्यो गाडिएको त्यो धन एकजना मानिसले भेट्टाउँछ, तर त्यो खेत उसको हुँदैन, त्यो जमिन उसको हुँदैन। उसलाई थाहा छ त्यहाँ बहुमूल्य सम्पत्ति छ, उसले जब भेट्टाउँछ, तर त्यो खेतको जुन मालिक हो, जसको त्यो जमिन हो, उसको अनुमति बिना उसले त्यो खेतबाट कुनै पनि धन सम्पत्तिहरू लिएर जान सक्दैन। त्यो गार्डन उसले देखेको छ, थाहा छ, बहुमूल्य कुराहरू त्यहाँ छन्, तर त्यो उसले लिएर जान सक्दैन। तर जब उसले त्यो कुरा थाहा गर्छ, त्यो जमिनमा गार्डन लुकाएर राखिएको रहेछ, तब ऊ निकै रमाउँदछ, निकै आनन्दित हुन्छ, निकै खुसी हुन्छ र आफूसँग भएको सबै कुरा भनेर भनिएको छ। यहाँ आफूसँग भएको सबै कुरा बेच्छ र त्यो खेत किन्छ। यो एउटा मानिसले बहुमूल्य कुरा, उसले कल्पना नै गर्न नसकेको कुरा प्राप्त गरेको जस्तो एउटा उदाहरण दिएको हामीले पाउँदछौ। उसले त्यो खेतलाई आफूसँग भएको सबै कुरा बेच्छ, आफूसँग भएको सबै कुरा भनेको उसँग घर होला, उसँग विभिन्न किसिमका धन सम्पत्तिहरू होलान्, उसँग के छ, आफूसँग भएका ती सबै कुराहरूले बेचेर केवल त्यो जग्गा किन्नको लागि, त्यो जमिन किन्नको लागि, त्यो खेत किन्नको लागि उसले ती सबै कुराहरू बेच्छ। त्यो किन ऊ त्यति धेरै खुसी भयो भन्दा उसलाई थाहा छ त्यहाँ एउटा गार्डन लुकाएर राखिएको छ, एउटा जमिन मुनि धेरै सम्पत्तिहरू लुकाएर राखिएको छ। स्वर्गको राज्य पनि त्यस्तै हो भनेर येशू प्रभुले बताउँदै हुनुहुन्छ। प्रियहरू, हामी कतिपय विश्वासीहरू पनि प्रभुलाई विश्वास गरिसकेपछि कहिलेकाहीँ हामी निराश हुन्छौं, कहिलेकाहीँ हामी कहाँ छौं, हामी के अवस्थामा छौं, कस्तो अवस्थामा छौं, स्वर्गको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामीमा त्यो किसिमको चमक, त्यो किसिमको आनन्द, त्यो किसिमको खुशी हामीसँग नहुन सक्छ। तर यहाँ वचनले भन्दछ, स्वर्गको राज्य यति बहुमूल्य हो, यति महत्वपूर्ण हो, हाम्रो रूपियाँ पैसा धन सम्पत्तिले पनि किन्न नसकिने राज्य हो स्वर्गको राज्य। यहाँ एउटा मानिसले जसरी गार्धन लुकाएको थाहा पाउँछ, आफूसँग भएको सबै कुरा बेच्छ, कति खुसी हुन्छ ऊ, निकै हर्षित हुन्छ। ती सबै कुराहरू किन बेच्छ भने त्यो खेत किन्न पाऊ भनेर, त्यो खेत, त्यो जमिन किन्न पाऊ भनेर उसले आफूसँग भएको सबै कुरा बेच्छ। आज तपाईँ र मैले परमेश्वरलाई विश्वास गरिसकेपछि हामी आत्मिक रूपमा परमेश्वरको राज्यमा हामी प्रवेश गरिसकेका छौं। अब हामीले संसारमा भएको कुनै कुरा, संसारमा भएको यावत कुराहरू भन्दा बहुमूल्य कुरा त हामीले प्राप्त गरिसकेका छौं। अब त्यो कुरालाई हामीले पक्री राखेर त्यो कुराको हामी हर्ष, उमङ्ग, खुशी मनाउनु पर्दछ भनेर बाइबलमा बताइएको छ। फेरि हामीले अर्को हामी पद यहाँ पढ्दै जाँदाखेरि यहाँ यीशुले फेरि भन्दै हुनुहुन्छ, स्वर्गको राज्य के हो भन्दाखेरि एउटा असल मोती खोज्ने एउटा व्यापारीको जस्तो हो। हामीलाई थाहा छ व्यापारीहरूले चाहिँ पक्कै पनि एउटा असल असल कुराहरू, एउटा बहुमूल्य कुराहरू उनीहरूले खोजिरहेका हुन्छन्। मोती खोज्ने, मोती कति बहुमूल्य छ त्यसको खोजी गर्ने एउटा व्यापारी जस्तो, व्यापारीको जस्तो यहाँनिर तुलना गरिएको छ, जसले चाहिँ बहुमूल्य मोती उसले प्राप्त गर्दछ र त्यो बहुमूल्य मोती चाहिँ उसले खोज्दाखेरि कुनै ठाउँमा उसले त्यो बहुमूल्य मोती, एकदमै मूल्यवान मोती भेट्दछ र त्यो मोती किन्नका लागि उसले आफूसँग भएको सबै कुरा बेचेर त्यो मोती किन्छ। यहाँ एउटा हाम्रो धन सम्पत्तिको कुरा गरिएको छ कि बहुमूल्य, त्यसको कुनै मूल्य छैन, त्यो एउटा सामान्य रूपियाँ पैसाले हामीले किन्न सक्दैनौ, तर त्योभन्दा बहुमूल्य कुरा हामीले प्राप्त गर्यौं र हामीसँग भएको सबै कुरा बेचेर त्यो किन्यौं, त्यो जस्तो एउटा खुसीको कुरा केही हुन सक्दैन। यहाँ स्वर्गको राज्यलाई पनि त्यहीसँग तुलना गरिएको छ। प्रियहरू, आज परमेश्वरको राज्यमा हामी प्रवेश गरिरहँदाखेरि त्यो एउटा बहुमूल्य कुरा हामीले प्राप्त गरेका छौं भन्ने कुराको तपाईँ र मैले खुसी र आनन्द मनाउन सक्नु पर्दछ। हाम्रो धन सम्पत्तिले, रूपियाँ पैसाले, हाम्रो गरेको कामले हामीले स्वर्गको राज्य प्राप्त गर्न सक्दैनौ, तर येशूमाथि गरेको हाम्रो विश्वासका कारणले तपाईँ र मैले स्वर्गको राज्यमा हामीले प्रवेश पाउँदछौ, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। म केही बाइबलका अन्य खण्डहरू पढेर तपाईँलाई उत्साह दिन चाहन्छु। मत्तीको पुस्तक 6 अध्यायको 19 र 20 पदमा यसरी लेखिएको छ, आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार जहाँ किरा र खियाले ती नष्ट पार्दछन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्दछन्, तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि छोड्दैन। संसारमा भएको धन सम्पत्तिले, रूपियाँ पैसाले स्वर्गको राज्य किन्न सक्दैन, अथवा संसारको रूपियाँ पैसा नाश भएर जान्छन्, ती सबै चोरले लगेर जान सक्छन्, ती खियाले खाएर जान सक्छन्, हामी मृत्युपछि हामीले लगेर जानुपर्ने केही पनि हुँदैन। हामी जस्तो आएका छौं त्यस्तै हामी जानुपर्ने हुन्छ। तर स्वर्गको लागि धन सम्पत्ति थुपार भन्ने कुरा गरिएको छ, जो चाहिँ सदा सर्वदा अटल रहन्छ। यसको अर्थ आज तपाईँ र म संसारमा के को लागि जिइरहेका छौं भन्ने कुरालाई खचखचाइरहेको छ। संसारको लागि धन सम्पत्ति थुपार्ने कुराको लागि हामी हाम्रो जीवनलाई समर्पण गरिरहेका छौं कि, अथवा हामी स्वर्गको लागि धन सम्पत्ति थुपार्ने कुरामा हाम्रो मन, हाम्रो तन, हाम्रो ध्यान हामीले लगाएका छौं। हामीले त सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरिसकेका छौं, स्वर्गको राज्य। हामीले अगाडि हेर्यौं उदाहरणहरू, आफूसँग भएका सबै कुराहरू बेचेर सिद्ध्याएर एउटा बहुमूल्य कुरा उनीहरूले प्राप्त गरेको जस्तै कति खुशी भएका थिए ती व्यक्तिहरू, त्यस्तै स्वर्गको राज्य पनि हामीले हाम्रो धन सम्पत्तिले किन्न नसक्ने त्यो राज्य, अनन्तको राज्य हो। त्यसको अगाडि संसारको कुराहरू सबै नाशवान छन् प्रियहरू। त्यसकारण आज तपाईँ र मेरो ध्यान कता छ? त्यसै गरी मर्कुसको पुस्तक 8 अध्यायको 36 पदमा यसरी बताइएको छ, किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ र? यहाँ हामीले हेर्न सक्दछौ कि मानिस संसारमा धन सम्पत्तिको लागि, आफ्नो लागि केही कुरा खाउला, के लाउला, के पिउला, भोलि मेरो भविष्यका लागि भनेर धेरै कुराहरू यहाँनिर थुपारेर राखेको हामीले भेट्न सक्दछौ। मानिसको स्वभाव आज त्यो खालको हुन्छ प्रियहरू। हामी संसारको धन सम्पत्तिका लागि, संसारको विभिन्न किसिमका भौतिक सुविधाका लागि तपाईँ र हामी दौड़िरहेका हुन्छौं, तर वास्तवमा यहाँ बताइएको छ वचनमा मानिसले सारा जगत हात पार्यो तर उसले आफ्नो प्राण गुमायो, उसले आफ्नो जीवन गुमायो, उसलाई के लाभ भयो? त्यसकारण धेरै महत्वाकांक्षी भएर हामीले देखेका छौं संसारमा ठूला ठूला धनी मानिसहरूले पनि अन्तिममा आफ्नो प्राण उनीहरूले जोगाउन सकेका छैनन्। उनीहरूको प्राण मात्र गएको छैन तर उनीहरूले आफ्नो आत्मा पनि गुमाएका छन्। जसले येशूलाई विश्वास गरेका छैनन् उनीहरूको अनन्त मृत्यु निश्चित छ, तर जसले येशूलाई विश्वास गरेका छन् स्वर्गको राज्य उनीहरूका लागि सदा सर्वदाका लागि खुल्ला छ। त्यसकारण संसारमा भएका यावत थोकहरू भन्दा बहुमूल्य स्वर्गको राज्य हो। यो कुरालाई तपाईँ हामी विश्वासीहरूले मनन गर्नु अति आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 12 अध्यायको 33 देखि 34 पदमा पनि यहाँ यसरी लेखिएको छ, तिमीहरूको सम्पत्ति बेचेर दान दियो, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ, स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन छ त्यही तिम्रो मन पनि हुनेछ। आज धेरै विश्वासीहरू आफ्नो विश्वासबाट पतित भएको हामीले देख्न सक्दछौ। धेरै विश्वासीहरू जसले येशूलाई विश्वास गरेका छन्, येशूलाई आफ्नो मुक्तिदाता भनेर ग्रहण गरेका छन्, उनीहरूले अनन्त जीवन प्राप्त गरेका छन्, तर संसारको धन सम्पत्तिका लागि, संसारको कुराका लागि उनीहरूले आफ्नो विश्वासलाई पक्री राख्न सकेका छैनन्। उनीहरू आफ्नो विश्वासबाट पतित भएका छन्। कति मानिसहरूले येशूलाई चिनेर पनि पछि गएर येशूलाई इन्कार गरेका छन्। कारण संसारको धन सम्पत्ति, भौतिक मोजमजाका लागि। त्यसकारण प्रियहरू, आज संसारमा भएका यावत कुराहरू भन्दा बहुमूल्य कुरा आज हामीले प्रभु येशूलाई हामीले प्राप्त गरेका छौं, स्वर्गको राज्य हामीले प्राप्त गरेका छौं। त्यसकारण प्रियहरू, आज तपाईँ र म जब परमेश्वरलाई हामी विश्वास गर्दछौ, हामीले स्वर्गको राज्य प्राप्त गरिसकेपछि आफ्नो सम्पूर्ण जीवन हामीले परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्नु निकै आवश्यक छ। प्रियहरू, लुकाको पुस्तक 14 अध्यायको 33 पदमा यहाँ बताइएको छ, यसकारण तिमीहरू मध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरा चेला हुन सक्दैन। येशूले भन्दै हुनुहुन्छ, हामीसँग भएका ती संसारिक कुराहरू, संसारिक विचारहरू, संसारिक धन सम्पत्ति, लोभ लालचहरू, विभिन्न किसिमका कुराहरू हामीसँग हुन्छन्। जब हामीले येशूलाई विश्वास गर्दछौं, हामीसँग भएका ती सबै कुराहरू हामीले त्याग्न सक्नु पर्दछ। जब हामीले ती सबै कुराहरू त्याग्न सक्दैनौ अथवा हामी त्यो कुरालाई हामी पक्री राख्दछौ, वचनमा अगाडि पनि भनिएको छ, जहाँ हाम्रो धन हुन्छ त्यहाँ हाम्रो मन हुन्छ। हामीले आफ्नो खुला हृदयले येशूका लागि जीवन समर्पण गर्न सक्दैनौ। त्यसकारण जब तपाईँ र म स्वर्गको राज्य पाएर खुशी मनाउँदछौ, साँच्चीकै त्यो एउटा धन सम्पत्तिले किन्न नसक्ने त्यो अनन्तको राज्य जब तपाईँ र हामीले प्राप्त गर्दछौ, हामीले त्यो कुराको हर्ष मनाएर आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्नु आवश्यक छ। प्रियहरू, त्यसै गरी फिलिपी 3 अध्यायको 7 देखि 8 पदमा पनि यसरी बताइएको छ कि पाउलले यहाँ मण्डलीलाई बताउँदैछन् कि तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रिस्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रिस्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्य म गन्दछु। पाउलले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेका छन्। उनी निकै अधिकार प्राप्त व्यक्ति थिए, उनी निकै शक्तिशाली व्यक्ति थिए। उनी आफ्नो बारेमा बताउँदै गर्दाखेरि उनले भनेका छन् कि म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूहरूको पनि म हिब्रू, व्यवस्थाको विषयमा भन्यो भने एक फरिसी, जोशको विषयमा भन्यो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा भन्ने हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्खोट ठहरिएको। तर उनले बताउँदछन् कि ती सबै कुरा जति उनले आफ्नो बारेमा सोचेका छन्, संसारमा उनले जति आफ्नो बारेमा कमाएका छन्, संसारमा कमाएका ती धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा, एउटा अधिकार प्राप्त एउटा शक्तिशाली मानिस, उनले बताउँदछन् कि तर जति कुरा मेरा निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। येशू ख्रिस्टलाई पाउनु सबैभन्दा बहुमूल्य कुरा उनले ठाने। तर सबै कुरा जसले उनको लागि जुन संसारमा हुँदाखेरि धन सम्पत्ति, मान इज्जत प्रतिष्ठा थियो, त्यो सबै कुरा ख्रिस्टका लागि हानि नै उनले ठानेका छन्। किन यस्तो गरे भन्दाखेरि वास्तवमा उनले आफ्नो जीवन परमेश्वरमा समर्पण गरे। उनले स्वर्गको राज्यलाई एउटा बहुमूल्य कुरा जस्तो उनले ठाने। किनभने त्यो वास्तविक रूपमा बाइबलमा भनेको पनि छ कि हाम्रो संसारमा प्राप्त गरेका ती धन सम्पत्ति, हामीले प्राप्त गरेका मान इज्जत, हामीले प्राप्त गरेका सबै कुराहरू एकपटक छोडेर जानुपर्छ। सबै कुराहरू नाश भएर जानेछन्, तर स्वर्गमा परमेश्वरले हाम्रो लागि त्यो अनन्त इनामहरू परमेश्वरले राख्नु भएको छ। त्यसकारण ती जति पनि लाभदायक कुराहरू छन् ती सबै कुरा परमेश्वरको खातिर, यीशु ख्रीष्टको खातिर ती सबै कुराहरू कुनै मूल्यको पनि रहेनछन् भनेर पाउलले बताउँदछन् प्रियहरू। त्यसकारण आज हामीले कहिलेकाहीँ हामीले यीशुलाई विश्वास गरिसकेपछि, मण्डलीमा हामी गइसकेपछि पनि जब हामीले तपाईँ र हामीले परमेश्वरलाई विश्वास गरेर उहाँको राज्यमा हामी प्रवेश गरेर पनि कहिलेकाहीँ हामी निराश हुन्छौं। संसारको कुराहरूमा हामीले मन लगाइरहेका हुन्छौं, यावत कुराहरूको हामीले चिन्ता र फिक्री लिइरहेका हुन्छौं, हाम्रो भविष्यको, हामीले भविष्यमा के गर्ने, कसरी धन सम्पत्ति कमाउने भनेर कहिलेकाहीँ त्यहाँतिर हाम्रो मन हुन सक्दछ। तर म तपाईँलाई बताउँदछु, यहाँनिर जसरी एउटा व्यक्तिले गाढ धन प्राप्त गर्नको लागि आफ्नो सबै कुरा बेचेका छन्, जब उनले त्यो किन्दछन् कति खुसी हुन्छन्, त्यसै गरी तपाईँ र मैले त्यो एउटा अनन्त इनाम, अनन्त राज्यमा तपाईँ र मैले प्रवेश गरिसकेका छौं, प्राप्त गरिसकेका छौं। संसारमा भएका ती सबै कुराहरू त्यो बहुमूल्य कुराको तुलनामा केही पनि होइनन्। त्यसकारण आज म तपाईँलाई उत्साह दिन चाहन्छु कि रमाउनुहोस्, खुसी हुनुहोस्, तपाईँले बहुमूल्य कुरा प्राप्त गर्नु भएको कुरालाई सम्झिएर तपाईँ उत्साहित हुनुहोस् प्रियहरू। अन्तिममा म केही बाइबलका खण्डहरू पढेर तपाईँहरूको बीचबाट विदा हुन्छु। रोमीको पुस्तक 14:17 पदलाई म यस समयमा पाठ गरिदिनेछु। किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो। परमेश्वरको राज्य एउटा अनन्तको राज्य हो, जहाँ चाहिँ संसारको कुराहरूको लागि हामीले चिन्ता र फिक्री गर्नुपर्ने कुराहरू त्यहाँ हुने छैनन्, तर पवित्र आत्मामा, धार्मिकतामा, शान्तिमा र आनन्दको त्यो एउटा राज्यमा हामीले प्रवेश गर्नु समान हो। त्यसकारण आज तपाईँ र म त्यो कुरालाई सम्झेर उत्साहित हुन आवश्यक छ। त्यसै गरी पहिलो पत्रुस 1:8-9 म तपाईँको बीचमा पाठ गरिदिनेछु। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। परमेश्वरलाई विश्वास गर्नु भनेको त्यो अनन्तको उत्सव, अनन्तको आशिष, त्यो अनन्तको खुशीलाई आफ्नो हृदयमा धारण गर्नु हो प्रियहरू। त्यसकारण पहिलो पत्रुस 8:9 यसरी बताइएको छ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ। हालेलुया। साँच्चीकै यो संसारमा आफ्नो आत्मालाई मुक्ति दिनका लागि मानिसहरू धेरै धन सम्पत्तिहरू, रूपियाँ पैसाहरू बगाएको हामीले पाउँदछौ, आफ्नो जीवन मानिसहरूले समर्पण गरेको हामीले पाउँदछौ, आत्मालाई मुक्ति दिनका लागि कति मानिसहरू संघर्ष गरिरहेका हामीले पाउँदछौ। तर वास्तविक रूपमा तपाईँ र मैले त सित्तैमा यीशु ख्रीष्टलाई विश्वास गरेका खातिर, उहाँलाई आफ्नो मुक्तिदाता र उद्धारकर्ता भनिकन विश्वास गरेकै कारणले तपाईँ र मैले आफ्नो आत्मामा हामीले मुक्ति प्राप्त गरेका छौं, हामीले अनन्तको जीवन प्राप्त गरेका छौं, हामीले स्वर्गको राज्य, त्यो अनन्त इनाम हामीले प्राप्त गरिसकेका छौं। त्यसकारण यो कुरालाई सम्झिएर प्रियहरू, तपाईँ र हामी दिन प्रतिदिन परमेश्वरलाई धन्यवाद दिएर, परमेश्वरमा उत्साहित भएर, आनन्दित भएर अगाडि बढ़िराख्नु निकै जरूरी छ। आज म तपाईँलाई भन्दछु, तपाईँले असल धन सम्पत्ति प्राप्त गर्नुभएको छ, स्वर्गको धन सम्पत्ति तपाईँले प्राप्त गर्नुभएको छ। हाम्रो रूपियाँ पैसाले किन्न नसक्ने, तपाईँ र हाम्रो कामले हामीले किन्न नसक्ने अनन्तको राज्य तपाईँ र मैले प्राप्त गरेका छौं। एउटा गार्डन, लुकाएर राखेको गार्डन तपाईँले हामीले प्राप्त गरेका छौं, एउटा बहुमूल्य मोती हामीले प्राप्त गरेका छौं। यो जस्तो असल कुरा केही छैन प्रियहरू। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, हामी दिन प्रतिदिन अन्य कुराहरूको भन्दा पनि परमेश्वरको राज्यमा रमाहाट गर्दै, आनन्द मनाउँदै अगाडि बढ़िराखौं। हुन्छ, आजको वचन अध्ययन र यसको सुनाईबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हस्त, जय मसीह।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया, सल्लाह, सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि सम्पर्क मोबाइल नम्बर 9855103516 9855103516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौ।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: बाइबलको सान्दर्भिकता
1: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबलको सान्दर्भिकताको विषयमा तपाईँ हाम्रो जीवनमा कस्तो छ, के महत्व छ भन्ने विषयमा कुराकानी गर्ने गर्दछौ। आदरणीय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई सुनिसकेपछि तपाईँले कस्तो महसुस गर्नुहुन्छ त्यसको बारेमा उचित सल्लाह, सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै रहेको छ। आदरणीय श्रोता, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौं र अब भने आजको कार्यक्रमलाई कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्न चाहन्छौ। तदनि श्रोता, बाइबल धर्मशास्त्रका शिक्षाहरूलाई हामीले गहन रूपले हेर्ने हो भने तपाईँ हाम्रो दैनिक जनजीवनमा काहीँ न काहीँ कतै न कतै यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपले असर पारिरहेको छ र यो केवल बाइबल पढ्नेवाला र बाइबलमाथि विश्वास गर्ने अथवा बाइबलका परमेश्वरमाथि विश्वास गर्नेहरूको जीवनमा मात्रै होइन तर समस्त मानव मात्रको लागि हो, जसले आफूले आफूलाई सर्वश्रेष्ठ प्राणी, विवेकी प्राणी, चेतनशील प्राणी भनेर स्वीकार गर्छ। ती सबैका निम्ति बाइबल धर्मशास्त्रले ज्ञान, बुद्धि र विवेकका कुराहरू दिन्छ र त्यसले उहाँहरूको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सरकार राख्दछ। श्रोता, हामीले हुन त हरेक मानिसहरूको धर्मशास्त्र अनुसार हरेकको आफ्नो आफ्नो धर्मशास्त्रहरू छ र त्यहाँ आफ्नो आफ्नो नीतिहरू छ र ती सबै नीतिहरूको एउटै उद्देश्य यही हो कि समाजलाई कसरी हुन्छ ईश्वरीय भएको अधीन मुनि राखेर रा, सही बाटोमा अगाडि बढाउनु भन्ने नै ती सबै धर्मशास्त्रहरूको उद्देश्य हो। यद्यपि ती धर्मशास्त्रहरूले मुक्ति र उद्धारको विषयमा फरक फरक कुराहरू बोले तापनि वास्तवमा नीतिगत शिक्षा, व्यवहारिक शिक्षा चाहिँ सबैमा समानै छ र समान रूपले यदि हामीले ती धर्मशास्त्रहरूका कुराहरूलाई कुन चाहिँ ग्रहण गर्न योग्य छ, कुन चाहिँ ग्रहण गर्न योग्य छैन त्यसलाई पहिचान गरेर यदि हामी पालन गर्दछौ भने पक्कै पनि त्यसले हाम्रो समाजलाई एकदमै उन्नतितिर र भाइचारातिर लिएर जाने पक्का छ। आदरणीय श्रोता, मैले यो कुन चाहिँ ग्रहण योग्य छ, कुन चाहिँ ग्रहण योग्य छैन भन्ने कुरालाई मैले यहाँ यतिखेर यस अर्थमा भने, जस्तो कि कुनै कुनै धर्मशास्त्रहरूमा अन्धविश्वास र रूढिवादी परम्पराका कुराहरू प्रशस्त लेखिएको छ। उदाहरणको लागि छाउपडी प्रथालाई पश्रय दिने कुनै पनि कुराहरू धर्मशास्त्रमा छन् भने त्यसले पक्कै पनि समाजलाई सही बाटोमा डोर्याउँदैन र त्यो एउटा अन्यायका कुराहरू हुन् र यी कुरालाई हामीले स्वीकार गर्नु हुँदैन। त्यसै गरी समाजमा भेदभाव र वैमनस्यता ल्याउने प्रकारका प्रथाहरू र आज्ञाहरू त्यहाँ लेखिएका छन् भने यो पनि हाम्रो समाजको निम्ति बिल्कुलै नहुने र समाजलाई अधोगतितिर लिएर जाने, भाइचारालाई खलल पुर्याउने प्रकारका आज्ञाहरू हुन् र यी कुरालाई पनि हामीले ग्रहण गर्नु हुँदैन। उदाहरणको लागि छुवाछुत प्रथा, त्यसै गरी कमैया प्रथा जस्ता कुराहरू, यिनीहरूलाई चाहिँ हामीले धर्मशास्त्रहरूमा लेखिएकै भए तापनि हामीले त्यसलाई ग्रहण गर्नु हुँदैन। आदरणीय श्रोता, यी कुराहरू जसले समाजमा एउटा मानिसले अर्को मानिसलाई अपमान गर्छ, मूल्य भनौ त्यसको मूल्य र मान्यतालाई खलल पुर्याउने काम गर्छ भने यी कुरालाई हामीले ल्याउनु हुँदैन। तर बाँकी समाजमा इज्जत, प्रतिष्ठा र सामाजिक मर्यादालाई कायम राख्ने प्रकारका हरेक आज्ञाहरूलाई हामीले अक्षरशः पालन गर्नुपर्ने हुन्छ। आदरणीय श्रोता, ती कुराहरू जतिखेर ती धर्मशास्त्रमा लेखिए जो आजको समाजमा अहिले आएर त्यसलाई रूढिवादी परम्परा भनियो वा फेरि सामाजिक विसङ्गतिको नाम दिएको छ, ती त्यतिखेर सामाजिक अवस्था अनुसार सान्दर्भिक थियो होला तर आज सान्दर्भिक छैन भने त्यसलाई पनि हामीले यसरी ग्रहण गर्नु हुँदैन। तर बाइबल धर्मशास्त्रको मामलामा हेर्ने हो भने पनि कति कुराहरू यस्ता कुराहरू छ जो हाम्रो समाजमा मात्रै नभएर संसारमा आजको यो वर्तमान युगमा त्यसलाई पाच्य मानिँदैन र ती कुराहरूलाई पनि हामीले

पालन गर्दैनन्। यद्यपि तत्कालीन सामाजिक पृष्ठभूमि अनुसार ती कुराहरू त्यहाँ थिए र ती कुराहरू ती प्रथाहरू त्यहाँ थिए, तर आज त्यतिखेर ती सान्दर्भिक थिए तर आज सान्दर्भिक छैन भनेपछि ती कुराहरूलाई हामीले अङ्गीकार गरिराख्नु पर्छ भन्ने बाध्यता छैन। उदाहरणको लागि हामी हेर्छौ बाइबल धर्मशास्त्रमा उत्पत्तिको पुस्तकमा त्यहाँ कमारा कमारीहरू किनबेच गर्ने एउटा प्रथा थियो र त्यहाँ बधुवा मजदुरहरू राख्ने एउटा प्रचलन थियो र त्यतिखेर त्यसलाई त्यसरी राख्नु वैध मानिन्थ्यो र राम्रो मानिन्थ्यो। तर आज संसारभरबाट यस्ता प्रथाहरू उन्मूलन भइसकेको छ, किनभने त्यो आज चाहिँ अब यो वर्तमान समाजमा सान्दर्भिक छैन, जसले मानिस मानिसबीच वैमनस्य ल्याउँछ, फाटो ल्याउँछ र त्यहाँ एक प्रकारको सामाजिक द्वन्द्व फैलाउने भएको हुनाले गर्दा बाइबलमा कमारा कमारीहरू किन्ने प्रथा भए तापनि ती कुराहरूलाई अब हामीले यस संसारमा त्यसो गर्न सक्दैनौ। आदरणीय श्रोता, ती कुराहरू फेरि पनि बाइबलमा किन छन् त भन्ने कुरा गर्दै गर्दा त्यहाँ बाइबलमा कमारा कमारीहरू किन्दाखेरिमा अथवा त्यो प्रथा राख्दाखेरिमा के भयो त, तत्कालीन समाजमा के असर पर्यो त भनेर त्यहाँ त्यसको असरलाई पनि त्यहाँ उल्लेख गरिएको हामी पाउँछौ। त्यसकारणले गर्दा यस्ता प्रकारका नकारात्मक असरहरू फेरि नपरोस् भन्नको निम्ति आजसम्म धर्मशास्त्र बाइबलमा ती कुराहरूलाई उल्लेख गरिएको छ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि बाइबल धर्मशास्त्र सकारात्मक कुरा र नकारात्मक कुरा दुवै छन्। सकारात्मक कुरा चाहिँ हामीले वर्तमान समयमा पनि त्यसलाई अङ्गीकार गर्दै अगाडि बढाउनु पर्छ भने नकारात्मक कुराहरूले चाहिँ त्यसबाट हामीले यसो गर्दा यस्तो हुँदो रहेछ भन्ने कुराको पाठलाई सिकेर त्यो कुरालाई चाहिँ हामीले पुनः नदोहोर्याउने प्रयास गर्नु पर्दछ। आदरणीय श्रोता, त्यही कारणले गर्दा हामीले चाहिँ बाइबल धर्मशास्त्रलाई राम्रोसँग पढ्नु पर्दछ। आदरणीय श्रोता, सम्पूर्ण धर्मशास्त्रमा जुन नैतिकताका कुराहरू उल्लेख गरिएको छ, नीतिका कुराहरू उल्लेख गरिएको छ र यी सबैको प्रादुर्भाव कहाँबाट भयो भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले हामीलाई स्पष्ट पार्दछ र यी सबै कुराको प्रादुर्भाव चाहिँ सृष्टिकर्ता परमेश्वर स्वयंद्वारा भएको हामी पाउँछौ, जसलाई उहाँले 10 आज्ञाको रूपमा 2 शिलाको पाटीमा लेखेर दिनुभएको थियो, जसलाई 10 आज्ञा भनिन्छ। आदरणीय श्रोता, यो 10 आज्ञा नै पछि गएर सबै धर्मशास्त्रहरूको नैतिक शिक्षाको एउटा जग बन्यो र सम्पूर्ण देशका कानून र नियमहरूको जग बन्यो। अब कसरी बन्यो भन्ने कुरा चाहिँ हामीले गत श्रृङ्खलाहरूमा चर्चा गर्दै आइरहेका छौं र यदि तपाईँले यो कार्यक्रमलाई निरन्तर रूपमा सुनिराख्नु भएको छ भने तपाईँले थाहा पाइसक्नु भएको छ। आदरणीय श्रोता, किनभनेदेखि हाम्रो व्यवहारिक जीवनमै पनि यदि हामीले यो 10 आज्ञा भन्दा बाहिरको कुराहरू गरेको खण्डमा हामी कानूनी रूपमा र धर्मशास्त्रीय रूपमा र आत्मिक रूपमा आफूले आफूलाई दोषी साबित गर्छौ र दण्डको भागीदार ठान्दछौ। उदाहरणको लागि तैले चोरी नगर भन्ने जो आज्ञा 10 आज्ञामा उल्लेख गरिएको छ, चोरी गर्दा के हुन्छ भन्ने कुरा सम्भवतः तपाईँलाई र मलाई सजिलै यसको उत्तर थाहा छ, कसैले सिकाइराख्नु नपर्ला। तर सबैभन्दा पहिला चोरी गर्नु पाप हो भनेर कसले भन्यो त भन्ने कुरामा चाहिँ यहाँ हामी देख्न सक्छौ स्वयं सृष्टिकर्ता परमेश्वर आफैले चोरी गर्नु पाप हो भनी घोषणा गर्नु भइसकेपछि समाजमा यही पद्धति विकास भएको हामी पाउँदछौ। त्यसै गरी व्यभिचार नगर्नु भन्ने परमेश्वरको आज्ञा छ र व्यभिचार गर्नु पाप हो भनेर भनिसकेपछि कसले चाहिँ घोषणा गर्यो र आज हामी व्यभिचार पाप हो भन्छौ भन्दा यसको घोषणा पनि स्वयं सृष्टिकर्ता परमेश्वरद्वारा नै पहिलो चोटि भएको थियो। त्यही कारणले गर्दा आज जो जति व्यभिचारको पेसामा लागेका छन् वा भनौ व्यभिचार गर्छन् त्यसको शारीरिक दण्डको चिन्ह स्वरूप विभिन्न प्रकारका यौन रोगहरू एचआईभी एड्स जस्ता रोगहरूको संक्रमण फैलिरहेको छ। हामी देख्छौ आज जो जति व्यभिचारमा लागेका छन् उनीहरू लाखौं कोशिश गर्दा पनि यी प्रकारका रोगहरूको महामारीबाट कहीँ न कहीँ कतै न कतैबाट उनीहरू चपेटामा आएको कुरा हामी तपाईँ हामीलाई सर्वविदितै छ। आदरणीय श्रोता, यसरी हामी देख्छौ कि जसले सृष्टिकर्ता परमेश्वरद्वारा पाप हो भनी घोषणा गरिएका विधानहरूलाई मानिसहरूले लत्याउँछ तिनीहरू स्वत नकारात्मक दण्डमा शारीरिक रूपमा पहिला अनि त्यसपछि आत्मिक रूपमा फेरि अनन्त
नरकको दण्डको रूपमा उनीहरू भागीदार भइरहेको कुरा हामी थाहा गर्न सक्दछौ। त्यसकारणले गर्दा हामीले सृष्टिकर्ता परमेश्वरद्वारा प्रदत्त यो 10 आज्ञालाई चाहे हामी जुनसुकै आस्था सम्प्रदायका मानिस किन नहौं, हामीले अक्षरशः त्यसलाई पालन गर्नुपर्छ भन्ने कुराको निष्कर्ष नै हो। तादनी श्रोता, त्यसमा यो 10 आज्ञामा के चाहिँ छ त त्यस विषयमा हामी केही समय म तपाईँलाई सरस्वती पढेर सुनाउन चाहन्छु, जुन प्रस्थानको पुस्तक 20:3-17 उल्लेख गरिएको छ। र यो हामी हरेक श्रृंखलामा यसकारणले दोहोऱ्याउँदछौं कि यो नै हाम्रो बाइबलको सान्दर्भिकताको मुख्य आधार हो, र यही कुरा नै हामीले सबै मानिसले आफ्नो हृदयमा कण्ठस्थ गरेर राख्न सकिएको खण्डमा र यसलाई पालन गर्न सहज हुन्छ, र हामीले पालन गरेको खण्डमा यसले हामीलाई सकारात्मक परिणामहरूतिर डोर्याउँछ भन्ने कुरा नै हाम्रो थम्मै रहेको छ। त ढिला नगरिकन म तपाईँको बीचमा यो 10 आज्ञालाई प्रस्तुत गर्दैछु, जहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु ननिउरनु र तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर दाहा गर्ने परमेश्वर हुँ, र मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथा पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुने छैन। सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, 6 दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर 7औं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएका कुनै परदेशीले केही काम गरोस्, किनकि 6 दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर 7औं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। 13 हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। तादनी श्रोता, यो थियो 10 आज्ञा, र यिनै 10 आज्ञा जसले पालन गर्छ त्यो व्यक्ति चाहिँ समाजमा एउटा नीतिवान, समझदार र निर्दोष नागरिकको रूपमा समाजमा इज्जत र प्रतिष्ठालाई कमाउँदछ, र साथै ऊ सम्पूर्ण धर्मशास्त्रद्वारा जोखिँदा पूर्ण रूपले निर्दोष भेटिन्छ। तर जसले यी कुराहरूलाई मान्दैन त्यो कुरा चाहिँ त्यो व्यक्ति समाजमा महामूर्ख र अपराधीको रूपमा गनिन्छ। प्राथमिक श्रोता, अब भने आजको कार्यक्रमको अर्को भागमा हामी हितोपदेशको पुस्तकलाई अध्ययन गर्न गइरहेका छौं, र हितोपदेशको अध्ययन गर्ने क्रममा हामी हितोपदेश 14 अध्यायमा आइपुगेका छौं, र 14 अध्यायको आज हामी 2 पदबाट हेर्न गइरहेका छौं, र गत हप्ता हामीले 14 अध्यायको 1 पदबाट हेर्यौं, जहाँ यसरी लेखिएको थियो, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछ भन्ने विषयमा चर्चा गरेका थियौ भने, आज चाहिँ इमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ भन्ने विषयमा बोल्न गइरहेका छौ। आदरणीय श्रोता, यहाँ 2 कुराहरू यहाँ उल्लेख गरिएको छ। इमानसँग हिँड्ने व्यक्तिले परमप्रभुको डर मान्छ, र कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ भनिएको छ। र इमानसँग हिँड्ने व्यक्तिहरूको उदाहरण लिनुपर्दा हामीले अब्राहम, मोसा लगायतका व्यक्तिहरूलाई, हामी दाऊद लगायतका व्यक्तिहरूलाई हामी सम्झन सक्छौ। साथसाथै हामीले उनीहरूभन्दा अगाडिको पुस्तालाई हेर्छौ भने हनोकलाई पनि हामी हेर्न सक्छौ, र नुआलाई पनि हामी हेर्न सक्छौ, जो सम्पूर्ण रूपले परमप्रभुप्रति इमानदारीका साथ चलेका थिए, र उनीहरू
परमेश्वरदेखि डराउँदै उनीहरूले जीवन बिताएका थिए र उनीहरूलाई हामी बुद्धिमान मानिस पनि भन्न सक्दछौ। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा हेर्ने भने सोलोमन भन्ने एकजना राजा थिए जसले परम प्रभुसँग भए मानेकै कारण उनी बुद्धिमान राजाहरूको श्रेणीमा गनिएका थिए र उनी सर्वश्रेष्ठ राजाहरू मध्ये बुद्धिमान र महाप्रतापी भनेर कहलिएका थिए। त्यसै गरी हामी हेर्छौ दाऊद जो परम प्रभुसँग एकान्तमा पनि डराउँदथे, यहाँसम्म कि उनका शत्रु साउल राजालाई परमेश्वरले उनकै हातमा सुम्पिदिनु भएको थियो र उनले चाहेका भए आफ्ना मालिक साउल राजालाई त्यो गुफाभित्र बसेको बेलामा मार्न सक्थे। तर दाऊदले यसो भने, परम प्रभुका अभिषिक्त जनमाथि हात उठाउन मलाई डर लाग्छ, यसकारण म कुनै पनि रीतिमा परम प्रभुको अभिषिक्त जनमाथि हात उठाउने छैन भनेर जब उनले आफ्ना शत्रुलाई छोडिदिए, यो उनले परम प्रभु प्रति देखाएको भक्ति र भय साबित भयो। परिणाम स्वरूप उनी यसरी एउटा महाप्रतापी र धर्मी राजा बने जसको चर्चा अब अनन्त कालसम्म भइरहन्छ। प्रिय श्रोता, यो हो इमानसँग हिँड्ने मानिसहरूको चाल। अनि परम प्रभुको भय मान्नु चाहिँ ज्ञानको शुरूआत हो भनेर हितोपदेश 1:7 भन्दछ। र यस्ता व्यक्ति जसले सृष्टिकर्ता परमेश्वरको विरुद्धमा यो कुरा गर्नु पनि पाप हो, त्यो पनि गर्नु पाप हो र म यस्तो पाप गर्दिन भनेर नराम्रो काम गर्नदेखि आफैलाई जोगाएर राख्छ, त्यो व्यक्ति चाहिँ परमेश्वरको नजरमा धर्मी र एउटा अरू मानिसको नजरमा बुद्धिमान र समझदार भएको व्यक्तिको रूपमा ऊ चाहिँ एउटा पुरस्कृत हुने गर्दछ। श्रोता, आज पनि हाम्रो समाजमा एउटा आह्वान चलिआएको छ, इमानदारी नै असल नीति हो, सबैभन्दा राम्रो नीति हो भन्ने कुराहरू छ, जसलाई अङ्ग्रेजीमा यसो भनिएको छ, अनेस्टी इज द बेस्ट पोलिसी भनेर भनिएको छ। जहाँ इमानदारीता छ त्यहाँ सबैभन्दा राम्रो नीति हुन्छ र जहाँ असल नीति हुन्छ त्यहाँ उन्नति र प्रगति पनि चिरस्थायी हुन्छ र त्यसले उन्नति र प्रगति पनि एकदमै राम्रोसँग गराउँदछ, जहाँ कुनै छलछाम हुँदैन। प्रेसवटा अनि त्यसको विपरीत कुटिल मार्गमा हिँड्नेहरूले उहाँलाई तुच्छ ठान्छन् भन्यो। परमप्रभु परमेश्वरलाई तुच्छ ठान्नुको परिणाम भयंकर ठूलो हुन्छ। सबैभन्दा पहिले म तपाईँलाई एउटा घटना स्मरण गराउन चाहन्छु, जुन कुरा गन्ती 22 उल्लेख गरिएको छ। गन्ती 22 हामीले हेर्ने भनेदेखि जब हामी देख्छौ बालाम बिहान सबेरै उठेर हेर्दा त्यहाँ बालाकले पठाएका मानिसहरू आएका थिए उनलाई बोलाउनलाई। कारण थियो बालाकले इसरायलीहरू एकदमै विजय गर्दै गर्दै आइरहेको देखेर ठूलो डरले तर्सिएका थिए, किनभने अब उनको सिंहासन र राज्य पनि धरापमा पर्नेवाला थियो। तब उनले एउटा काम गरे, एउटा बालाम नाम गरेको गैर यहुदी व्यक्तिलाई भाडामा लिएर उनलाई सराप्नको लागि बोलाएका थिए र बदलामा बालाक राजाले बालामलाई असंख्य अपार धन सम्पत्ति दिनेवाला थिए र उनलाई ठूलो सम्मान दिएर इज्जत पनि गर्नेवाला थिए, जुन कुराले बालामको मनलाई एकदमै तीव्र गतिमा लालायित बनाएको थियो। तर बालाम सृष्टिकर्ता परमेश्वरसँग सम्बन्ध गाँस्ने व्यक्ति थिए र उनले सृष्टिकर्ता परमेश्वरसँग प्रार्थना गरे र पहिलोचोटि सृष्टिकर्ता परमेश्वरले नजाऊ भनेर आज्ञा दिनुभयो। तर फेरि बालाकले अर्को समूहलाई पठायो र अर्को समूहले फेरि त्यही कुराहरू दोहोर्यायो र अझै बढी धन सम्पत्ति दिने कुरा, अझै ठूलो सम्मान दिने कुरा, बालाकले पठाएको सन्देश जो थियो त्यसले उनलाई अघिल्लो चोटि भन्दा यो पटक अझै बेसी लालायित पारेको हामी पाउँदछौ। त्यसकारणले गर्दा उनले लोभमा मनमा सायद यस्तो पनि भने होलान्, अब परमेश्वरसँग कुनै पनि प्रार्थना नगरिकन म हिँडिहाल्छु, म तत्कालै जाइहालौ र त्यो जातिलाई 2-4 शब्द श्राप दिऊ अनि त्यसपछि ठूलो सम्मान र धनराशि लिएर जीवनमा ऐसो आरामको जीवन बिताऊ भन्ने बालामको मनमा त्यो लालसा जागेको थियो। श्रोता, त्यसपछि उनले फेरि यत्नपूर्वक, फेरि साँच्चै भन्नुपर्दा परमेश्वरको इच्छा उनलाई थाहा थियो कि म बालाकले पठाएका मानिसहरूसँग जानु हुँदैन, फेरि पनि उनले के गरे, परमेश्वरसँग प्रार्थना गरे र यसरी बालामको हृदयको हटलाई परमेश्वरले जान्नुभयो र जान त भनेर उहाँले एक वचन मात्रै भन्नुभएको थियो। अब यहाँ बालामले आफ्नो योजना, आफ्नो हृदयको लालसा पूरा हुने योजना
सफल भएको थाहा गरेका थिए, किनभने उनी त्यहाँ अब चाहिँ यो दोस्रो समूहसँग जानेवाला थिए र इसरायलीहरूलाई सराप्नेवाला थिए। आदरणीय श्रोता, अब यहाँ हामी देख्छौ, यदि बालामले यसो गर्न सफल भएको भए उनले गएर इसरायलहरूलाई सराप्ने थिए र इसरायलहरूको त्यहाँ ठूलो हार र पतन हुनेवाला थियो, अनि सृष्टिकर्ता परमेश्वरको सामु बालामले आफूलाई होइन स्वयं परमेश्वरलाई उत्तरदायी ठहराउनेवाला थिए, किनभने तपाईँले जा भन्नुभएको भएर म गएर श्राप दिए, अब यसभन्दा अगाडिको परिणाम जे भयो त्यो तपाईँ आफै जान्नुहोस् भनेर उनले भन्नेवाला थिए। श्रोता, यहाँ हामी देख्छौ बालामको कुटिलता, जहाँ उनले सृष्टिकर्ता परमेश्वर जसको उनको बोलीमा शक्ति दिनुभयो, सामर्थ्य दिनुभयो र त्यो वरदान दिनुभयो, त्यो परमेश्वरलाई तुच्छ ठानेर बालाक जस्तो अधर्मी कुटिल मति भएको राजाले दिने सम्पत्ति प्रति मोह बढेको हामी देख्दछौ, र यसरी यहाँ उनले परमेश्वरलाई तुच्छ ठान्ने काम गरेको हामी थाहा गर्दछौ। आदरणीय श्रोता, तब उसको यो मूर्खताको निम्ति परमेश्वरले गधाको मुखद्वारा उसको मूर्खतालाई जनाइदिनु भयो र त्यसको बाटो छेक्नको लागि स्वर्गदूत पठाउनु भएको कुरा हामी थाहा गर्न सक्छौ। त्यसै गरी हामीले अर्को उदाहरण हेर्न सक्छौ, पहिलो राजा 21 अध्यायमा त्यहाँ आहाब राजाको कुरा गरिएको छ, जो सामरियाका राजा हुन् अर्थात इसरायलको राजा हुन् र उनको मनमा नबोत नाम गरेको एउटा निर्दोष र धर्मी मानिसको दाखबारी परेको छ। श्रोता, उनले सुरुमा त दाखमारी किन्नको लागि मागे अथवा उनले साट्नको लागि मागे, तर नाबोतले भने म मेरो पैतृक सम्पत्ति तपाईँलाई किन दिऊ, म कुनै पनि हालतमा दिने छैन भनेर उनले जवाफ पाइसकेपछि आहाब राजा मनमा निराश गरी ठुस्स परी रिसाएर घरमा गए र उनी आफ्नो ओछ्यानमा सुतिरहे र खाना पनि खान इन्कार गरे भनेर उल्लेख गरिएको छ। तर तिनकी पत्नी इजेबेल जो थिए उसले त्यहाँ एउटा कुटिल नीति रचेको हामी पाउँदछौ। उसले के गरे, उसले त्यो इजरायली नाबोतलाई त्यो दाखबारी नदिएको कारण उसले एउटा यसरी चिठी लेखिन् आहाबको नाउँमा, नाबोतको सहरमा तिनीहरूसँग बस्ने धर्मगुरु र भारदारहरूका यसो भनेर पत्र पठाइन्, उपवासको एक दिन घोषणा गर र नाबोतलाई मानिसहरूको बीचमा इज्जतको स्थानमा बसाऊ, तर दुईजना निज मानिसहरूलाई त्यसको विपरीत बसाएर त्यसले परमेश्वर र राजालाई सरापेको छ भनी प्रमाणित गर्न लगाऊ, त्यसपछि त्यसलाई बाहिर लगेर ढुङ्गाले हानेर मार। तब इजेबेलले जे कुराहरू चिठीमा आदेश गरेकी थिए, नाबोतको सहरमा बस्ने धर्मगुरूहरू र भारदारहरू जो इजेबेल जस्तो दुष्ट रानीसँग डराउँथे उनीहरूले त्यसै गरे र नाबोतलाई ईश्वर निन्दा र राजद्रोहको आरोप लगाएर त्यही आसनमा मानिसहरूले ढुङ्गाले हानेर मारे र यसरी नाबोत मरिसकेपछि इजेबेलले आहाबलाई उसको दाखबारी कब्जा गर्नको लागि पठाएको हामी पाउँदछौ, र आहाब खुसी खुसी त्यो दाखबारी नष्ट त्यो दाखबारी दखल गर्न गएको कुरा हामी थाहा गर्न सक्दछौ। आदरणीय श्रोता, त्यसपछि परमेश्वरले एलिया अगमवक्ता मार्फत उसको निम्ति न्यायको घोषणा गर्नुभएको र दण्डहरूको बारेमा बोल्नु भएको कुरा हामी थाहा गर्न सक्छौ। यहाँ हामी देख्छौ आहाब एउटा परमेश्वरको भक्त व्यक्ति भएर इजेबेल जस्तो दुष्ट स्त्रीको कुरामा आएर उसले छल कपटपूर्ण तरिकाले नाबोत जस्तो ईश्वर भक्त व्यक्तिको सम्पत्ति हडपेको छ। उसले यस काममा आफ्ना परमेश्वरलाई तुच्छ ठानेको छ र अर्काको सम्पत्तिमाथि आँखा गाडेको छ, यहाँ हामी देख्न सक्छौ, र परिणाम स्वरूप उसले दण्ड पाएको छ। उसले यस्तो पार्यो कि नाबोतले दण्ड पायो किनभने उसले ईश्वर निन्दा र राजद्रोह गर्यो, त्यसकारण गर्दा ऊ मारिन योग्यको थियो, यसकारण ऊ मर्यो। अब चाहिँ उसको दाखबारी मेरो दरबार नजिकै भएको हुनाले गर्दा मैले त्यसलाई कब्जा गर्नु जाहेज थियो भनेर उसले आफ्नो स्पष्टीकरण दिएर त्यो दाखबारीलाई आफ्नो बनाउने दुष्प्रयास गरेको थियो। तर सृष्टिकर्ता परमेश्वरले भने त्यसको हृदयको कपटलाई देख्नु भएको थियो, त्यही कारण अब चाहिँ सृष्टिकर्ता परमेश्वरले उसलाई यसरी दण्डको कुराहरू बताउनु भयो। यसलाई म पहिलो राजा 21:17 पददेखि पढिदिन्छु। तब परमप्रभुको यो वचन तिस्बी एलियाका आयो, सामरियामा शासन गर्ने इसरायलको राजा आहाबलाई भेट गर्न तल जा र नाबोतको दाखबारी अधिकार गर्न त्यो त्यहाँ गएको छ र त्यसलाई भन, परमप्रभु यसो भन्नुहुन्छ कि तैले एकजना मानिसको हत्या गरेर त्यसको सम्पत्ति कब्जा गरेको छैनस् र, तब त्यसलाई भन, परमप्रभु यसो भन्नुहुन्छ, नाबोतको रगत कुकुरहरूले चाटेकै ठाउँमा तेरो रगत पनि कुकुरहरूले
काट्नेछन्। हो तेरै रगत। तब आभाबले एलियालाई भने, ए मेरो शत्रु, तैले मलाई फेला पारिस् त? तिनले जवाब दिए, हो मैले तँलाई फेला पारे, किनभने तैले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्न आफैलाई बेचिस्। अब म तँमाथि सर्वनाश ल्याउनेछु र म तेरो साग सन्तानलाई भस्म पार्नेछु र इसरायलमा आहाबको हरेक घरानाको हरेक पुरुषलाई नाश गर्नेछु। यो परमेश्वरको दण्ड हो। आदरणीय श्रोता, यसरी नभन्दै आहाबको घराना पछि पछिको अध्यायमा हामी देख्छौ पूर्ण रूपले नष्ट भएको हामी थाहा गर्न सक्छौ। प्रिय श्रोता, यसकारणले गर्दा आज पनि जसले आफ्नो हृदयमा कुटिल मतिद्वारा सम्पत्ति आर्जन गर्छ, भ्रष्टाचार गर्छ, त्यो व्यक्ति र त्यसको घराना सदाको लागि पतन हुन्छ र त्यो कुराहरू भइरहेको पनि छ। त्यो कारणले गर्दा हामी इमान्दार साथ चल्ने परमप्रभुको भय मान्ने व्यक्ति बनाऊ, तर छल कपटले सम्पत्ति जोड्ने र आफ्नो इज्जत र साना सौखत बढाउने दुष्प्रयास हामी नगरौं भन्दै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रमसँग तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 अनामनगर, काठमाडौँ नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, पनि आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटको प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: 40225444
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554402, 98143554402 र 98103064006, 98103064006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
2: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।

विजय मिस्त्री साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सुजन र म ब्राम उपस्थित भइसकेका छौं र अब पनि एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र विशेष कार्यक्रम प्रवासमा रहेका प्रियजनलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र प्रवासमा हुनुहुन्छ धेरैजना र आफ्नो देशमा पनि हुनुहुन्छ, कार्यक्रम सुनिराख्नु भएको छ, प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ अनि प्रवासमा रहेका प्रियजनहरूले पनि आफ्नो देशमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुनेछ। र अहिले परिस्थिति अलिकति गाह्रो परिस्थिति छ, तर यतिखेर तपाईँले केही सन्देश तपाईँले दिन सक्नुहुन्छ एकअर्काको निम्ति, होइन? सन्देश पनि एकदमै महत्वपूर्ण कुरा छ, उत्साह पनि एकदमै महत्वपूर्ण कुरा छ। उत्साहले चाहिँ मान्छेलाई जीवन बदलेको कयौं घटनाहरू पनि छन्। त्यो भएर तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। र श्रोता, यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डली हङकङले। र तपाईँ काम विशेषले हङकङमा हुनुहुन्छ भने हङकङ आराधना नेपाली मण्डलीसँग मिलेर संगति गर्न सक्नुहुनेछ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 र कति सन्देश दिने धेरै विषयहरू छ। प्रवासमा हुनुहुन्छ भने पनि नेपालमा रहेका आफ्नो प्रियजनहरूलाई उत्साह दिन सक्नुहुन्छ। नेपाल एकदम गाह्रो अवस्थामा भएर गइरहेको छ र प्रवासमा भएका प्रियजनहरूलाई पनि तपाईँले उत्साह दिन सक्नुहुन्छ र कुनै पनि गीत संगीत पनि तपाईँले उहाँहरूको निम्ति राख्न सक्नुहुनेछ र फोन गर्नुहोस्। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4770754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98024646 98 23 44। हजुर, अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु फेरि पनि यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि।

यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ। कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा अर्थपूर्ण गीत संगीतको साथ मैले तपाईँलाई दिइरहेको छु र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुन्छ र फोन गरेर र कतिलाई थाहा छ कार्यक्रममा तपाईँले फोन गर्नुपर्छ भन्ने कुरा पनि थाहा छ। तपाईँको प्रवासमा नै आफ्ना प्रियजनहरू हुनुहुन्छ फोन गर्नुहोस् होइन। हाम्रो फोन नम्बर पनि मैले तपाईँलाई बताइसकेको छु र सबैभन्दा महत्वपूर्ण कुरो चाहिँ प्रवासमा हुनुहुन्छ तपाईँले आफ्नो देशमा रहेका नेपालीहरूको लागि एकदमै तपाईँ चिन्तित हुनुहुन्छ होला किनभने यो भदौ 10 गते जुन घटना घट्यो त्यसले त संसारैभरि नै हामीलाई होइन सोच्न बाध्य बनाएको छ किनभने यसले परिवारलाई छिन्न भिन्न बनाइदिएको छ होइन। जुन घरमा आमा छन् बुवा छैनन्, बुवा छन् आमा छैनन् होइन, परिवार छैन, घर छैन, लामो समयदेखि सुन्दर घर बनाएर बसेका मानिसहरूको घर छैन, खेत छैन, परिस्थिति फर्केर हेर्दा एकदमै जटिल छ। तर तपाईँ जहाँ हुनुहुन्छ प्रार्थना गर्नुहोस्, सकेको सहायता गर्नुहोस्, एउटा आश्रय स्थान चाहिँ अथवा एउटा बस्ने घर चाहिँ सरकारले राम्रो ठाउँमा बनाइदिनुपर्छ किनभने यो एकदमै महत्वपूर्ण कुरा छ। अनि मात्रै जनताले सरकार रहेछ भन्ने कुरालाई महसुस गर्न सक्छ। जसरी 2072 सालको भूकम्पमा धेरै घरहरू भत्किँदाखेरि यति सुन्दर सुन्दर घरहरू बनाइदिनु भयो धेरैले होइन, त्यो भएर हामी पनि बनाउन सक्छौ, सजाउन सक्छौ, भत्किएको मनहरूलाई उत्साह दिन सक्छौ, पुनर्निर्माण गर्न सक्छौ। नेपालीहरूको मन ठूलो छ, आफू रित्तिएर पनि अरूलाई दिने नेपालीको मन संसारलाई थाहा छ। त्यो भएर हामी चिन्ता गरेर पनि हुँदैन, हुने कुरा त भइगयो होइन, तर अब आफ्नो प्रियजनहरूलाई भुल्न पनि कहाँ सकिन्छ र तर बाध्य हुनु पर्दो रहेछ। यो प्रकृतिसँग हामी कहिल्यै पनि लड्न नसकिने रहेछ। आँखाको एक निमेषमा यति ठूलो घटना घट्यो जो सम्झेर पनि गाली लाग्दो छ र बाढीबाट लगभग 17,000 बालबालिका चाहिँ समस्यामा परेका छन्। लगभग 17,000 बालबालिकाहरू र उहाँहरूको समस्या यति ठूलो समस्या छ। धेरैले आफन्तहरू गुमाउनु भएको छ, बुवा हुनुहुन्छ आमा छैन, आमा छ बुवा छैन, अनि तनावमाथि तनाव छ। यी बच्चाहरूलाई कुनै पनि मानसिक समस्याहरू नहोस् भनेर हामीले प्रार्थना पनि गरिदिनुपर्छ र आमा बुवाको स्थान त कसैले लिन सक्दैन, तर घाउमा मलमपट्टी लगाउने काम त हामी नेपाली मनले पक्कै पनि गर्नैपर्छ। र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ, यतिखेर के उत्साहका कुराहरू एकअर्कालाई दिन सक्नुहुन्छ? आफ्नो देशमा हुनुहुन्छ भने प्रवासीलाई सम्झन सक्नुहुन्छ, प्रवासमा हुनुहुन्छ भने आफ्नो देशमा भएका प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुन्छ। हाम्रो फोन नम्बर पनि मैले तपाईँलाई बताइसकेको छु र अहिलेलाई भने राख्न चाहन्छु मनको पीड़ा पोखी येशूलाई आँसुसँग खुशी साथी। यो गीत तपाईँको लागि म राख्न चाहन्छु, तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

अब हामीले खुसी हाम्रो आँसु साट्नु पर्ने बेला आएको छ, किनभने हामीलाई धेरै पीड़ा छ। किनभने परमेश्वरको वचनले भन्दछ, यो सारा बोझले तपाईँका हो, म कहाँ हो, म तिमीलाई विश्राम दिँदैछु। र तपाईँ र मैले मनैदेखि प्रभुमा समर्पित जीवन जिउनु नै पर्छ। जब प्रभुसँगको बसाई, प्रभुसँगको हिँडाईले हाम्रो जीवनमा कहिले पनि निराश ल्याउँदैन, उत्साह नै ल्याउँछ। कहिलेकाहीँ हामी एक्लो महसुस गर्छौँ, तर प्रभुसँग जब समय बिताउन थाल्छौँ, त्यो मानिसले कहिले पनि आफूलाई एक्लो महसुस गर्दैन। परमेश्वरको वचनले भन्दछ, ख्रिस्टको खातिर धेरै मानिसले तिमीलाई त्याग्ला, आमाले त्याग्ला, बुवाले त्याग्लान्, आफन्तले त्याग्लान्, छोराछोरीले त्याग्लान्, तर म तिमीलाई कहिले पनि त्याग्दिन। परमेश्वर यसरी हामीलाई उत्साह दिनुहुन्छ, सम्हाल्नुहुन्छ। म तिमीलाई कहिले एक्लो छोड्ने छैन, म तिम्रो साथमा हुनेछु, न डर, म तिम्रो साथमा हुनेछु भनेर उहाँले बारम्बार भनिराख्नु भएको छ। त्यो भएर परिस्थिति जटिल छ, सम्हाल्न गाह्रो छ, तर नसम्हाल्ने पनि त हुँदैन नि। सधैँ चिन्ता फिक्री गरेर पनि त हामी बाँच्न सक्दैनौँ नि त। हामी बाँच्नुपर्छ, बिस्तारी भए पनि हाँस्नुपर्छ। होला मेरो कोही छैन जस्तो लाग्ला, तर त्यस्ता मानिसहरू तपाईँलाई दिनुहुन्छ परमेश्वरले। तपाईँलाई वास्ता गर्ने, तपाईँलाई फिक्री गर्ने, परिस्थिति जटिल छ, सम्हाल्न गाह्रो छ, तर नसम्हाल्ने पनि त हुँदैन नि। सधैँ चिन्ता फिक्री गरेर पनि त हामी बाँच्न सक्छौँ।

0: परमेश्वरले दिनुहुन्छ। हामी कहिले पनि एक्लो हुनु पर्दैन। र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा छौं। प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने काम गर्छु म। यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म मकानपुर गाउँबाट ज्ञान बहादुर पौडी।
0: ज्ञानजी आरामै हुनुहुन्छ?
1: हजुर आरामै।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दै आएको छु आज चाहिँ।
0: अनि प्रवासमा रहेको ककसलाई तपाईँ यतिखेर सम्झन चाहनुहुन्छ र उत्साह दिन चाहनुहुन्छ?
1: म चाहिँ छोरीहरू छ, छोरीहरू बाइक छ, अन्त छोरीहरूको लागि माइली छोरी अनि छोरी छोराको लागि भान्जा सुझावको लागि छोरा लोगेको लागि अनि भन्दै अनि उनीहरूले नि अनि त्यसरी नै अनि सुनेको होला भन्ने मलाई आशा छ अनि सबैको लागि भन्दै म दिन्छु दाई।
0: धन्यवाद पहरीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र अहिलेलाई पनि उहाँको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

जिन्दगीमा हामी सबै कुरा गुमाउनु पर्छ, तर एउटा कुरा चाहिँ कहिले पनि गुमाउनु हुँदैन। कति कुरा गुम्छन्, तपाईँले चाहँदा नचाहँदै पनि कति कुरा गुमिरहेका हुन्छन्। नजिकका कुराहरू गुमिरहेका हुन्छन्, आफ्ना भौतिक कुराहरू गुमिरहेका हुन्छन्, आफ्ना नजिकका सम्बन्धहरू गुमिरहेका हुन्छन्। तर तपाईँ र मैले गुमाउनु नहुने कुरा चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ आशा। यो आशा जसले तपाईँ र मलाई बाँच्नको लागि सहायता गर्छ। हामी आशा बिना नि एक सेकेन्ड पनि बाँच्न सक्दैनौँ, तर आशा चाहिँ परमेश्वरमाथिको भरोसा हो। परमेश्वरको वचनले भन्दछ रोमी 12:12, आशा गर, संकटमा तरे धारण गर र निरन्तर प्रार्थनामा लागिरह। तिम्रो आशामा आनन्द गर। र हामी देख्न सक्छौँ परमेश्वरको वचनले यसरी पनि भन्छ, आशाले कहिले पनि हामीलाई निराशा बनाउँदैन, होइन। भरोसा चाहिँ एउटा आशा चाहिँ परमेश्वरमाथि तपाईँ र मैले राख्नै पर्छ। कतिले परमेश्वरलाई देखेर विश्वास गरे, धन्य हुन् त्यो मानिस जसले नदेखे पनि परमेश्वरलाई विश्वास गरे। कसरी भन्ने हुन्छ मान्छेलाई फेरि अक्सिजन हावा तपाईँ र मैले देख्छौ त देख्दैनौ नि, तर अक्सिजन बिना हामी केही क्षण मात्रै बाँच, केही मिनटसम्म बाँच्न सक्छौ, त्यसपछि हामी बाँच्न सक्दैनौ। अक्सिजन कति मूल्यवान छ तर यसलाई देख्न सक्दैनौ। त्यो भएर परमेश्वरमाथि भरोसा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ हाम्रो जीवनमा। तपाईँ र मैले परमेश्वरमा भरोसा गर्नुपर्छ, किनकि अय्युबको जीवन पनि त लथालिङ्ग भएको थियो नि, होइन। उसले सबै कुरा गुमाएका थिए, धन सम्पत्ति गुमाएका थिए, छोराछोरी गुमाएका थिए, होइन। आफू एकदम बिरामी अवस्थामा पुगे, अन्तिम अवस्थामा पुगे, तर परमेश्वरप्रतिको भरोसा आशा चाहिँ उसले कहिले पनि गुमाएन। श्रीमतीले पनि सपोर्ट गरेन उनलाई, साथीभाइले पनि सपोर्ट गरेन, तर परमेश्वरप्रतिको भरोसा चाहिँ उहाँले जहिले पनि परमेश्वर भइराख्नुभयो। अयुबको एउटा कुरा एकदमै मनपर्छ कि सुखमा मात्रै परमेश्वरलाई ग्रहण गर्ने, दुःखमा चाहिँ परमेश्वरलाई ग्रहण नगर्ने, यो कुरा कति शक्तिशाली छ है। तपाईँ र म कहिलेकाहीँ जीवनमा परिस्थिति यस्तो जटिल आउँछ नि, त्यतिखेर प्रभु मलाई सम्हाल्नुहोस् भन्न पनि गाह्रो हुन्छ, तर परमेश्वर चाहिराख्नु भएको हुन्छ यो कठिन परिस्थितिमा पनि मलाई मेरो छोराले पुकारोस्। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। कठिन परिस्थितिमा पनि पुकार्नु चाहिँ उहाँप्रतिको भरोसा हो। अयुबले होइन, योनाको जीवनमा पनि हामी हेर्न सक्छौँ, अयुबले पुकार्ने परमेश्वर नै हो। योनाले पनि परमेश्वरलाई नै पुकारे, पौल सिलास जेलखानामा हुँदा पनि परमेश्वरलाई नै पुकारे, दानियल पनि सिंहको खोरमा हुँदा परमेश्वरलाई नै पुकारे, शद्रक मेशक र अबेदनगो आगोको भट्टीमा हुँदा पनि परमेश्वरलाई पुकारे, होइन। त्यो परमेश्वरले त जवाब दिनु भयो नि त, उनीहरूको आशा परमेश्वरमै थियो। त्यो भएर तपाईँले मेरो आशा चाहिँ को प्रति छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि भनिन्छ।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ। यतिखेर मैले फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो, जय मसी सर।
0: जय मसी, पम्फाजी आरामै हुनुहुन्छ?
1: म त एकदमै आरामै छु, हजुर कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु हजुर, अहिलेसम्म सबै ठिकठाक छ। तपाईँको के छ नयाँ नौलो?
1: ए, सबै पुरानो बटुल्दै बस्दै सर।
0: हजुर ल, प्रवासमा रहेको
1: अब आमा नि त्यस्तै छ, ओछ्यानको ओछ्यानमै आज दुख्यो भनेर रोको रोई रोको रोई आज त आमा त झन्।
0: हजुर,
1: हाल खबर त्यही छ, अनि प्रार्थना हजुरहरू सबैले सुन्ने व्यक्तिहरू सबैले गरिरहनु भएको छ, अझै गरिदिनु परमेश्वरको इच्छालाई खोजिदिनु, के हो परमेश्वरको इच्छा योजना भनेर। अरू त्यस्तै हो, पुरानै छ सबै हाल खबर।
0: हुन्छ, प्रवासमा रहेको ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: परमेश्वरलाई धेरै धन्यवाद गरे नि, अनि उठाउनु भएन ल, आज त होइन क्यारे, त्यति सुनाउने कार्यक्रम मात्रै हो क्यारे भन् ठाने नि। प्रवासमा भएको मेरो साइली बहिनीको छोरी सस्मा डङ्गोललाई सम्झिन चाहन्छु, अनि काइली बहिनीको छोरा रक्की डङ्गोललाई नि म सम्झिन चाहन्छु, अनि उता सीतापाइला बस्ने रन्जु गोपालीलाई नि म सम्झिन चाहन्छु, अनि सीतापाईलाई मण्डलीको सन्देश भारतीलाई नि म सम्झिन चाहन्छु, अनि रामकृष्ण पँदेर नि उही सीतापाईलाईमै बस्नुहुन्छ, उहाँलाई पनि म सम्झिन चाहन्छु, अनि चन्द्रमाया बहिनीको दुवै छोरालाई म सम्झिन चाहन्छु, हरिबोल बुढा थोकी दाईको छोरा बुहारी छोरी जाई जो जति जानुहुन्छ उहाँलाई सम्पूर्णलाई नि म सम्झिन चाहन्छु, अरू नैना थापाको श्रीमान अरू जो जतिजना हुन्छ उहाँको सबैलाई म सम्झिन चाहन्छु, अनि मेरो छोरी ज्वाइँ रूपेश ज्वाइँ छोरी पविना उहाँलाई पनि म सम्झिन चाहन्छु, अनि सिक्किमबाट अर्जुन प्रधानलाई नि म सम्झिन चाहन्छु, अनि कुमार राई राम कुमार, अनि कुवेतबाट फोन गर्नुहुने रुचिज्यू अहिले चाहिँ आवाजहरू सुनेको छैन उहाँलाई नि म सम्झिन चाहन्छु, अनि सीता नेपाली उहाँलाई पनि सम्झिन चाहन्छु, अरू जति पनि यहाँ सुन्दै हुनुहुन्छ अनि सम्पूर्णलाई म धन्यवाद उहाँहरूलाई एकदमै सम्झिन चाहन्छु सम्पूर्णलाई सर।
0: धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। पम्फाजी अहिलेलाई छुटौँ है त।
1: ए, गीत रोज्नु पर्दैन सर?
0: ए हजुर, म त रोजिसक्नु पो भयो होला भन्ने सोचेको थिएँ। हुन्छ, एउटा गीत रोज्नुहोस् न।
1: अनौठो यो संसारमा खिसी खुसीलाई पाएँ मैले भनेर त्यो गीत सुनाउन चाहन्छु सम्पूर्णलाई, म जतिजनालाई नाम दिएको छु अनि सम्पूर्णलाई, अनि सर मिसहरू त्यहाँ जो जति जानुहुन्छ सम्पूर्णलाई सुन्ने व्यक्ति 1477 जिल्ला सुदेश विदेश कुना काप्चा जति ठाउँबाट सुन्दै हुनुहुन्छ सबैलाई म नछुटाइकन सुनाउन चाहन्छु सर।
0: हुन्छ हजुर, धेरै धेरै धन्यवाद, साथ दिनुभयो पम्फाजी, अहिलेलाई छुटौँ।
1: हुन्छ सर, जय मसी।
0: जय मसी, चितलाङबाट पम्फा गोपालीजी हुनुहुन्थ्यो। अहिलेलाई भने उहाँको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जसले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र हामीलाई प्रायोजन गर्नुहुने हङकङ आराधना नेपाली मण्डलीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिलेलाई पनि म प्रस्तुतकमा र ब्राह्मणी बिदा हुन्छु। धन्यवाद, जय मसी, नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता एस्तर राईको तर्फबाट आज एक हप्तापछि पुनः नयाँ श्रृंखला नयाँ एपिसोड लिएर यहाँहरूको माझमा रेडियो कार्यक्रम मार्फत आउन पाउँदा म असाध्यै खुसी छु र आज झन धेरै खुसी छु, किनकि आज हाम्रो माझमा एकजना विशेष अतिथि यहाँहरूको सामु लिएर आएको छु। सदा म किताबको बारेमा विश्लेषण गर्थे, किताबको बारेमा जानकारी दिन्थे, किताब पाठ गर्थे भने आज चाहिँ अलिकति छुट्टै प्रकारको प्रोग्राम रहेको छ। आजको अतिथिज्यूलाई स्वागत गर्नुभन्दा अगाडि चाहिँ म उहाँको बारेमा थोरै जानकारी दिन चाहन्छु। आजको अतिथिज्यू हाम्रो भुटानबाट आउनुभएको साथी हुनुहुन्छ। उहाँको नाम रहेको छ सीता राई र उहाँले भुटानमा के गर्दै हुनुहुन्छ, उहाँले प्रभुलाई कसरी चिन्नुभयो र उहाँले कति पुस्तक पढ्नुहुन्छ र उहाँको जीवनमा पुस्तकले के कस्तो प्रभाव पारेको छ भन्ने कुराको बारेमा आज हामी छलफल गर्नेछौ। सीताजी यहाँलाई कार्यक्रममा स्वागत छ।
3: धेरै धेरै धन्यवाद छ है। जय मसी फेरि पनि तपाईँलाई।
2: तपाईँको बारेमा थोरै परिचय दिनुहोस् न।
3: हजुर हुन्छ, धन्यवाद है। फेरि पनि यो समयको लागि धेरै खुसी र आशिषित फिल गरिरहेको छु म। प्राय जस्तो है भुटनिसहरू विश्वासी होस् जोसुकै होस् यहाँ आउँदाखेरि कति जग्गा जानु पाउँदैन है, तर म चाहिँ धेरै आशिषित छु कि यस्तो जग्गामा है तपाईँहरू साथीहरू भएकोले गर्दाखेरि आउनु पाएँ, भेट्नु पाएँ। धेरैजनालाई धेरै धेरै धन्यवाद छ यो मौकाको लागि। त अन्त मेरै बारेमा भन्नु पर्दाखेरि चाहिँ मेरो नाम सीता राई, म चाहिँ भुटानबाट, अन्त प्रोफेसन भन्नु पर्दाखेरि चाहिँ बाई प्रोफेसन ब्याङ्कर हो। अब संसारिक तौरमा पनि केही कुछ गरिखानुपर्छ त, त्यो भएर चाहिँ अब ब्याङ्कमा काम गर्छु। अन्त तपाईँले सोध्नु भएको थियो है त कसरी चाहिँ प्रभुलाई चिने यस्तो भनेर है, म जन्म विश्वासी त होइन, म जब लगभग 6-7 सालको हुँदाखेरि मेरो मम्मी चाहिँ धेरै अब पौलको बहिनी जस्तो भनौँ न, विश्वासीहरूलाई हेर्नु नसक्ने त उहाँले अब विरोध गर्नुहुन्थ्यो प्रिस्को, तर उहाँ धेरै बिरामी हुनुभयो एक समय त। अन्त सबै थोक गर्यौँ हामीले उहाँलाई है, धामी झाँक्रीदेखि लिएर इन्डियादेखि बुजारीहरू लगाएर होइन, उता हामीहरूको कन्ट्रीको अनुसार सबै गर्यौँ हामीले, जाति भएन उहाँ। त लास्टमा के भन्यो भने उहाँको मुखले स्वीकारे त मेरो मम्मीले म विश्वासीमा जान्छु भन्नुभयो है त। तर उहाँले त्यो एउटा शब्द प्रयोग गरेकोले गर्दा आज हामीहरू धेरैजनाको जीवन बदलिएको छ कि अब उहाँ थ्रुदेखि हामीहरू प्रभुलाई चिन्यौँ, तर हामीहरूको विश्वास त हामीहरू माथि नै छ नि त। त्यो भएर हामीहरू बिस्तारै नै परमेश्वरलाई चिन्दै गएपछि एकदम असल, अब त हामीहरूलाई अब परमेश्वर छोड्छस् कि दुनियाँ छोड्छस् कि आफूले के छोड्छस् भन्नुभयो भने हामीहरू छोड्दैनौँ, किन यति अटल भइसकेको छ हामीहरूको विश्वास छैन त। त्यो भएर मैले चाहिँ क्रिस्टलाई चाहिँ मम्मी थ्रु चिनेको, तर मेरो विश्वास चाहिँ जब मैले परमेश्वरसँगको आफ्नो पर्सनल रिलेसन जब मैले स्टार्ट गरे नि उहाँसँग पर्सनली प्रार्थनाद्वारा, नभए जति पनि गरिरहेको छ सेवाकारीद्वारा, आई स्टार्टेड टु हेभ माई ओन फेथ इन हिम। त्यो त्यस्तो खालको छ, म चाहिँ क्रिसमा आउनु परेको चाहिँ ब्याकग्राउन्ड चाहिँ त्यस्तो छ है त।
2: हजुर धेरै धेरै धन्यवाद, तपाईँले आफ्नो गवाई पनि थोरै छोटकरीमा अनि मिठो तरिकाले बताइदिनु भएको लागि। तपाईँ ब्याङ्कर हुनुहुन्छ भनेर भन्नुभयो, तपाईँ भुटानमा कुन ब्याङ्कमा काम गर्दै हुनुहुन्छ?
3: हजुर म भुटानमा चाहिँ प्राय ब्याङ्कहरू थुप्रै छन्,
2: हजुर
3: 5 जति नै छन् प्राइभेट गभर्मेन्ट सबै गरेर त। म चाहिँ भुटान डेभलपमेन्ट ब्याङ्क भनेर छ, त्यहाँनिर गभर्मेन्टको स्टेट ओन एन्टरप्राइज, म त्यहाँनिर काम गर्छु।
2: र अवश्य पनि भुटान त क्रिस्चियन कन्ट्री होइन अथवा क्रिस्चियनले सहज भएको देश त होइन, तर त्यो देशमा पनि तपाईँले एउटा गभर्मेन्ट ब्याङ्कमा काम गर्न तपाईँलाई कतिको गाह्रो छ, र आफू चाहिँ एउटा इसाई भएको कारणले गर्दा आफ्नो कार्यथलोमा कसरी सुसमाचार प्रचार गर्नुहुन्छ?
3: हजुर त्यो चाहिँ धेरै जस्तोले सोधेको कुरा हो कि हामीहरूलाई त्यो डेली लाइफमा च्यालेन्जेस हुन्छ त। कस्तो छ भनेदेखि अब अहिलेको हालैमा चाहिँ म मेरो आमा बाउ अन्त मेरो जति पनि साथीहरू छ, जति पनि चर्चहरू छ, त्योदेखि धेरै टाढो जग्गामा पुरिएको छ मेरो ट्रान्सफर चाहिँ। अन्त त्यो जग्गामा चाहिँ सेवा सङ्गति पाउनु धेरै गाह्रो भएको जग्गा छ, त्यसमा पहिल्यै अलिक प्रब्लम भएर चाहिँ अब अलिकति सेन्सिटिभ जग्गा छ त, त्यही भएर म सेवाकारदेखि टाढो छु। तरै पनि म अनलाइनबाट सेवा एटेन्ड गर्दैछु हो, त्यसो गरेर बसिरहेको छु त। अन्त कामको जग्गामा भन्नुपर्दाखेरि चाहिँ सुसमाचारको विषयमा भन्दाखेरि चाहिँ अब हामीहरूको माथि चाहिँ के छ भन्दाखेरि चाहिँ विश्वासी क्रिस्चियनिटी चाहिँ हामीहरूको रेजिस्टर्ड रिलिजन नभएको कारण फ्रिडम अफ रिलिजन छ, हामीले जो पनि गर्न सक्छौ तर अरूलाई सोलिसिट गरेर भैलाएर फुसलाएर गर्ने चाहिँ नियम छैन, त्यो चाहिँ हुँदैन भन्ने खालको छ है त। तरै पनि अब आफू काम गरेको जग्गामा चाहिँ कस्तो छ भने आफ्नो व्यवहारले है आफ्नो बोली बोलाई आफ्नो गर्ने त्यो जति पनि तरिकाहरू छन् त्योहरूले चाहिँ उहाँहरूलाई अब पुग्नु पर्यो। हामीहरूको बारेमा के सोच्छ भनेदेखि हामीले खानपिन गर्दैनौँ त, हामीले नराम्रो गर्दैनौँ त, बाँच्नु ओर्नु त्यस्तो गर्दैनौँ त, चोर्नु लुट्नु ढाँट्नु गर्दैन, हामी चाहिँ एकदम राम्रो मानिस भनेर उहाँहरूले सोच्छन्। त्यो हो विश्वासीहरूको चिन्ह है। अन्त कतिजनाले भेट्छ हामीहरूलाई विश्वासी हो भनेपछि ए उहाँले खानुहुन्न है भन्ने खालको छ, यो पिउनुहुन्न है, उहाँले चाहिँ यो गर्नुहुन्न त्यो गर्नुहुन्न, उहाँहरू चाहिँ राम्रो मान्छे भनेर त्यो चाहिँ उनीहरूको सोचाइ छ। र कोही कोहीजना अब त्यो बिग्रेकोहरूले त्यस्तो खालको देख्दाखेरि चाहिँ कसरी भन्ने खालकोहरू पनि क्वेसन पनि पुटअप गर्छ है त। त्यो भएर आफ्नो काम गरेको जग्गामा चाहिँ त्यही हो, खानपिन छैन, आफ्नो बोली व्यवहार त्यो सबै कुरोलाई चाहिँ के पुग्नु पर्यो कि उनीहरूको जीवनमा यति आशिषको कुराहरू रहेछन् भन्ने खालको उनीहरूले बुझ्छ। त्यो छ अब मैले डाइरेक्ट गएर अब बाइबल निकालेर उनीहरूलाई त्यो गर्नु त मिलेन किनभनेदेखि त्यो पाउँदैन, तर पनि अब कतिचोटि भन्छु उहाँहरूलाई होइन म यस्तो खालको सेवामा गएको थिएँ होइन कति आशिषित भएँ होइन मैले यस्तो नजानेको कुरा थाहा भएँ भन्ने खालको मैले अब उनीहरूलाई भन्छु त डाइरेक्ट नभए पनि इन्डाइरेक्टली भनेर होइन उहाँहरूले मेरो जीवनदेखि देखिरहेको छ कति जग्गा गयो कति आशिषित भइरहेको छु यति सानो उमेरमा के कुरो गर्नु पाइरहेको छ भनेर उनीहरूले देखेर चाहिँ होइन उनीहरूले पनि आश्चर्य मान्छ कि कस्तो खालको जीवनहरू रहेछ यो विश्वासीहरूको त भनेर है उनीहरूले हामीहरूको लागि चाहिँ पोजिटिभै पोजिटिभ सोच्छ है त।
4: र तपाईँको जुन सेयरिङ छ यो सुनेर चाहिँ मलाई भुटानमा चाहिँ इसाईहरूप्रति चाहिँ हेर्ने दृष्टिकोण चाहिँ राम्रो सकारात्मक रहेछ थाहा भयो र तपाईँले चाहिँ आफ्नो कार्यथलोमा चाहिँ आफू अझै राम्रो भएर इक्जाम्पल आफ्नो युनिक पर्सनालिटी देखाएर चाहिँ त्यसरी चाहिँ परमेश्वरको सुसमाचार सुनाउँदै हुनुहुन्छ र हामी कार्यक्रम पुस्तक र जीवनमा छौँ। यो कार्यक्रममा चाहिँ हामी पुस्तकको बारेमै छलफल गर्छौँ प्राय हामीले पुस्तकले हाम्रो जीवनहरूलाई कस्तो बदल्छ भन्ने कुराहरू चाहिँ को बारेमै छलफल गर्दछौँ। र सीता राईज्यू तपाईँले कुनै जीवनमा त्यस्तो किताब पढ्नु भएको छ जसले गर्दा तपाईँको जीवन परिवर्तन भएको छ अथवा तपाईँको सोचहरू परिवर्तन भएको छ तपाईँ अहिले कुनै सम्झिनुहुन्छ?
3: अब भन्नु पर्दाखेरि चाहिँ माथितिर तपाईँहरूको जस्तो यहाँ अहिले मैले भर्खर लाइब्रेरी एटेन्ड गरेर आएँ है त, एकदम छक्कै लाग्यो कि यता धेरैजना राइटरहरू रहेछन् होइन नेपालमा जसले चाहिँ धेरै कुरा लेख्दो रहेछ छाप्दो रहेछ द त्यो बाइबलदेखि पढाएको कुराहरू पनि धेरै गुप्तको कुराहरू कति कुराहरू है एकदम लाइफ चेन्जिङ माइन्डलाई होइन एकदम रिफ्रेस गर्ने खालको सेकेन्ड थर्ड दिने खालको कुराहरू लेखिँदो रहेछ यतातिर। माथितिर प्राय त्यस्तो छैन है, किताबहरू आयो भनेदेखि बाहिरतिरदेखि आउँछ कि नेपालीमा छापेको हुन्छ यस्तो खालको छ है। माथि हामीहरूकोमा चाहिँ तपाईँहरूको जस्तो ओपन यस्तो खालको क्रिस्चियन लाइब्रेरीहरू छैन, जेनरल पब्लिकको त्यो लाइब्रेरी मात्रै छ त, त्यहाँनिर बुकहरू चाहिँ त्यही अब संसारिक किताबहरू मात्रै पाइने गर्छ त। मैले चाहिँ अब भन्नु पर्दाखेरि अहिले लिडरसिपको एउटा बुक पढिरहेको थिएँ, तर म सिङ्गापुरमा है त्यो आइडिएमसी भनेर डिसाइपल मेकिङ भन्नेको त्यो प्रोग्राममा बोलाएको थियो त, म त्यहाँ गएको थिएँ। अन्त त्यहाँनिर चाहिँ थियो भने उहाँको जुन लिडर छ उहाँले किताब लेख्नु भएको रहेछ लिडरसिपको बारेमा है। अन्त हामीहरूको माथि चाहिँ के छ, थोरै मानिस छौँ त हामीहरूलाई लिडरसिपको बारेमा अब हामीहरूलाई पनि ज्ञान चाहियो होइन, त्यो इनबोर्न हुनेहरू धेरै कम्ती हुन्छ थोरै हुन्छ त, लिडरहरूलाई ट्रेनिङ चाहिन्छ कसरी लिड गर्नु। अन्त उहाँको किताब चाहिँ थियोलोजिकल खालकै छ कि किताब चाहिँ, अन्त त्यसमा चाहिँ अ सर्टन काइन्ड भनेर छ किताबको नाम चाहिँ, अब त्योहरूमा चाहिँ लिडर चाहिँ कसरी हुनुपर्ने त कुन कुन बेसिसमा चाहिँ हेर्नुपर्ने त हामीहरूले होइन, त्यसले चाहिँ के गर्छ भनेदेखि चर्चको मात्र होइन जहाँ पनि गयो भने पनि एउटा लिडरलाई कस्तो खालको चाहिँ हुनुपर्ने क्वालिटी उनीहरूले के कुरोलाई चाहिँ कन्सिडर गर्नुपर्ने त्यसले मलाई धेरै सोच्नु लगायो कि म कस्तो खालको मान्छे चाहिँ हो, म काम गर्ने जग्गामा म लिडरसिपको उयसमा ठिकै छु कि, म अब चर्चमा युथ र त्यहाँदेखि सन्डे स्कुललाई चलाउने मान्छे हो होइन त, त्यसमा मैले ठिकै गर्दैछु कि त, मैले त्यहाँनिर कति कुरामा चाहिँ चुकेछु नभए मैले कुन कुन कुरालाई सुधार्नु पर्ने हो त्यो कुराहरू मैले बुझ्नु सकेँ कि। अन्त हामीले त्यो बुकको चाहिँ के गर्छौँ भने च्याप्टर च्याप्टर पढ्दै रिभ्यू गर्छौँ हामीहरू त्यो बुकको चाहिँ होइन, हामीहरू सबै जग्गा नेपाल भुटान अरू प्राय धेरै देशहरूबाट हामीले त्यहाँ एटेन्ड गर्छौँ त, त्यो बुक दिएर चाहिँ के गर्छौँ भने हामीहरू पढ्छौँ च्याप्टर च्याप्टर पढ्दै हामीले रिभ्यू दिन्छौँ क्वेसन एन्सर गर्ने त्यो पोख्छ त्यहाँनिर। अन्त त्यो चाहिँ एकदम राम्रो किताब लाग्यो मलाई लिडरसिपको बारेमा। त अर्को चाहिँ हालैमा म अब थियोलोजीको पढाइ गर्दैछु, त मास्टर्स इन थियोलोजी गर्दैछु, त्यसमा पनि एउटा बाइबल अन विल्स भन्ने त्यो बुक एउटा छ कि, त्यो एकदम दामी रहेछ। त्यसमा अब बाइबलको इतिहासदेखि लिएर सब कुरो है, किताबको त्यो जुन क्रोनोलोजिकल छ उत्पत्तिदेखि प्रकाशित वाक्यसम्म छ नि, त्यो किताब चाहिँ त्यस्तै वेमा लेखिएको चाहिँ होइन है त। अन्त त्यो बुक चाहिँ पढ्नुहोस् तपाईँहरूले पनि कि, त्यो दामी छ, बाइबल स्कुल अन विल्स भनेर छ कि। त्यो किताबमा चाहिँ के छ भन्दा युनिक कुरो चाहिँ, तपाईँले च्याप्टर पढ्नुहोस्, त्यसको पछाडि क्वेसन एन्सर गर्ने जग्गा छ त, अन्त एक राउन्ड हामीलाई रिफ्रेस हुन्छ, त्यो अगाडि पढ्यो रिफ्रेस भयो, बाइबलको सबै थोक्छ। अन्त त्यहाँनिर चाहिँ मेन क्यारेक्टरहरू कसरी चिन्नु, बाइबलको क्रोनोलोजिकलहरू, त्यो धेरै राम्रो रहेछ कि। बाइबलको विषयमा नजान्ने मान्छेहरूलाई चाहिँ त्यो दियो भने चाहिँ उनीहरूलाई पनि एकदम क्लियर हुन्छ। त्यो बुक पनि पढ्दैछौँ त अहिले, त्यसको धेरै डिफ्रेन्ट डिफ्रेन्ट भर्सनहरू रहेछ होइन, अन्त थुप्रो रहेछ। अब हामीले पढेपछि सेकेन्ड एडिसन रहेछ, अब यसको बादमा थुप्रो लिडरसिपको बारेमा, हाउ टु बिकम अ गुड वुमेन भन्नेको बारेमा होइन, अन्त युथको बारेमा होइन त, नानीहरूको बारेमा सबै रहेछ उनीहरूले लेखेको त्यो बाइबल स्कुल अन विल्स भन्नेको। त्यो बुक चाहिँ म सजेस्ट गर्न चाहन्छु, सजिलो पाउँदैन रहेछ तरै पनि त्यो कोसिस गर्नुहोस्, किनभने माथि चाहिँ प्रायः जस्तो भुटानमा पाउँदैनौँ हामीहरूले, त्यही भएर अब विश्वासी विश्वासी मिलेर यस्तो खालकोहरू कतिवटा कनेक्सन कनेक्सनमा गएर चाहिँ किताबहरू मिल्नु पर्ने हुन्छ।
4: एकदमै धेरै धन्यवाद। र भर्खरै हामी आर्टेन लाइब्रेरी भिजिट गरेर आयौँ होइन, अनि यो कार्यक्रम पनि आर्टेन लाइब्रेरीद्वारै प्रसारण गरिएको कार्यक्रम हो। तपाईँलाई चाहिँ आर्टेन लाइब्रेरी हेरिराख्दाखेरि र आर्टेन पुस्तकालय घुमिराख्दा चाहिँ तपाईँलाई कस्तो लाग्यो?
3: अब सिधै भन्नुपर्दाखेरि चाहिँ यहाँनिर चाहिँ धेरै खुल्ला रहेछ होइन, सेवाकारी गर्छु भन्दाखेरि म धेरै बढी जान्नु छ मलाई भन्यो भनेदेखि त्यहाँतिर गयो भने, अघि मलाई त्यहाँ ब्रदरले यस्तो टुर गरेर लाँदाखेरि त त्यहाँ भनिरहेको थियो यो चाहिँ रेफरेन्सहरूको हो भनेर। हामीहरू रिसर्च गर्दाखेरि कति रेफरेन्सहरू चाहिन्छ त, हामीहरूलाई प्रायः जस्तो अनलाइनमा गएर खोज्नुपर्ने हुन्छ, अरूले रिसर्च गरेको पेपरहरू खोज्नुपर्ने हुन्छ, कति साह्रो पर्छ। तर यहाँनिर कति व्यवस्था कति सजिलो खालको कि उनीहरूलाई होइन, म बढी जानु छ प्रभुमा, म गइरहनु छ भने बुक्सहरू यति साह्रो छ रहेछ उहाँहरूलाई। मलाई त एकदम के भइरहेको थियो, म यतै थियो भने म यहाँनिर त मेम्बरसिप लिएर होइन यतै आउने थिएँ जस्तो लाग्छ। कस्तो मजाको जग्गा है, सबैजना साइलेन्टमा बस्यो, पढ्यो, खोजे, निन्दा गर्यो, कति मजा है। माथितिर छ लाइब्रेरी तर यस्तो खालको चाहिँ छैन।
4: र तपाईँले भन्नुभयो नि म यहीँ भएको भए त म कति पढ्थेँ होला मेम्बरसिप लिएर भनेर
3: भन्नुभयो।
4: यो रिसोर्सेसहरूको एक्सेस इजिली अभाइलेबल भइरहेको छ यहाँ काठमाडौँमा चाहिँ, तर कतिजना व्यक्तिहरू चाहिँ यो भए तापनि प्रयोग गर्नुहुन्न, उहाँहरूलाई चाहिँ कसरी उत्साह दिन चाहनुहुन्छ? लाइब्रेरी प्रयोग गर्नुहुन्न, लाइब्रेरीको महत्व खासै थाहा हुँदैन कतिजनालाई चाहिँ, उहाँहरू जस्तो व्यक्तिलाई चाहिँ तपाईँले कसरी उत्साह दिनुहुन्छ, इन्करेज गर्नुहुन्छ, बुक पढ्नुपर्छ, लाइब्रेरी युज गर्नुपर्छ भनेर?
3: हजुर हजुर, हामीहरूकोमा एउटा यस्तो हुन्छ नि, जुन कुरो आफ्नोमा हुन्छ त्यो कुरोको हामीहरूलाई कदर हुँदैन त, जब त्यो कुरो हुँदैन अरूकोमा देख्छौँ त हामीहरूलाई धेरै यो हुन्छ कि, एनभियस फिल हुन्छ त। अन्त हामीहरूले भन्छौँ नि कि यो यस्तो बजाउनु मन पर्यो यस्तो भनेर, फर्स्टमा धेरै एक्साइटमेन्ट हुन्छ त, त्यो आइसकेपछि त्यो एक कुनामा बस्छ त। तर म के भन्न चाहन्छु भनेदेखि, इट्स नेभर टु लेट टु लर्न होइन, सधैँ हामीहरू दिनौ दिन नयाँ कुरो सिक्दैछौँ त, त्यसको लागि कतिजनालाई व्यवस्था छैन जस्तो कि हामीहरू जस्तो, तर तपाईँहरूकोमा हुँदो रहेछ है त। तपाईँहरू जानु सुरु गर्नु साह्रो छ, एक पहिला अगाडि सार्नु साह्रो छ, तर सार्नुहोस् तपाईँहरूलाई, त्यसमा मजा आउँछ कि। सिधै भन्छ, फर्स्टमा हिँड्नु अल्छी लाग्दो होला, तर हिँड्नु थालेपछि होइन त्यो डेस्टिनेसनसम्म पुगिन्जेलसम्म धेरै मान्छेहरूलाई रमाइलो हुन्छ। एकखेप त्यो जर्नी स्टार्ट गर्नुहोस्, म धेरै उत्साह दिन चाहन्छु कि लाइब्रेरीमा एटेन्ड गर्नुहोस् होइन, नयाँ कुरो सिक्नु पाउनु।
4: कार्यक्रममा एकदमै धेरै यहाँसँग कुरा गर्न एकदमै रमाइलो भइरहेको छ है, एकदमै धेरै धन्यवाद। यसरी भुटानदेखि आएर हाम्रो यहाँ गुड न्युज सेकेन्डसम्म आएर हामी यसरी पोडकास्ट गरिरहेका छौँ, खुसी लाग्यो। र अझै पनि हाम्रो कार्यक्रमलाई अगाडि बढाउने नै छौँ। र फेरि एउटा प्रश्न सोध्न मन लाग्यो कि हामी बाहिरको व्यक्तिहरूले भुटान सोच्दाखेरि चाहिँ भुटानमा चाहिँ एकदमै धेरै सतावट होला इसाईहरूलाई, अनि एकदम धेरै गाह्रो होला जस्तो हामीलाई लाग्छ, तर वास्तविकता बताइदिनुहोस् न, भुटानमा इसाईहरूको लागि कति गाह्रो छ, सतावट कतिको छ?
3: त्यस्तो त भन्नुपर्दाखेरि यति साह्रो त्यो अब पर्सिक्युसनको बारेमा है त, त्यस्तो चाहिँ छैन बेसी मान्छेहरूले धेरै त्यस्तो सोच्छ त हामीहरूलाई चाहिँ के छ भनेदेखि हामी रेजिस्टर्ड रिलिजन होइन नि त क्रिस्टियनिटी है हामीहरू विश्वासी जन चाहिँ उहाँको माथिको चाहिँ रेजिस्टर्ड रिलिजन होइन त जस्ट हिन्दू र बुद्धिज्म चाहिँ अब रेजिस्टर्ड रिलिजन भएकोले उहाँहरूलाई जुनै पनि प्रोग्रामहरू जति पनि उनीहरूले अब पूजाहरू लाउँछ कि त्यो प्रब्लम छैन त हामीहरू क्रिस्टियनिटी चाहिँ रेजिस्टर्ड रिलिजन होइन गर्नु पर्यो भनेदेखि हामीहरू जेखेम्पो भनेर छ नि हेड अफ द रिलिजन माथि भुटानको उहाँको अन्डरमा आउनुपर्ने हुन्छ त हामीहरूको कति है विश्वासीको हामीहरूको क्रिस्टियनिटीको कति कुरोहरू मिल्दैन नि त उनीहरूसँग होइन कम्प्लाई गर्नु त्यो भएर हामीले अब बुटनेस क्रिस्चियन सोसाइटी भन्छ बिसिएस गरेर उहाँहरूले अब सबै मेम्बरहरू मिलेर अब कुरा गर्दाखेरि चाहिँ अलिक नमिल्ने रहेछौँ हामी होइन उनीहरू अन्डरमा पढ्दाखेरि होइन उनीहरूले भएर पूजा लगाइला त्यो हुँदैन नि त हामीहरूलाई अन्त उनीहरूलाई यो गर त्यो गर भन्दाखेरि कतिचोटि नमिल्ला भन्ने कुरा त्यो भएर हामीले यो रेजिस्टर्ड त छैन तर के छ भनेदेखि हामीहरूलाई राइट टु रिलिजन चोइस छ तर हामीहरूले अघि पनि भने नि त है भैलाएर फुसलाएर अरूलाई सोलिसिट गरेर आउनु हामी यस्तो गर्छौँ त्यस्तो गर्छौँ भनेपछि त्यो चाहिँ मिल्दैन त अन्त भुटानमा धेरै जस्तो चाहिँ प्रभुलाई कसरी चिन्छ भनेदेखि बिमारी भएर मेन चिज सिकनेस हिलिङ पावरले गर्दा चाहिँ विश्वासी धेरै बढेको छ है उहाँनिर हिलिङ पावर त्यहाँदेखि मिराकल जसरी अन्त त्यहाँदेखि यङ युथहरूमा चाहिँ कस्तो छ भनेदेखि म्युजिकमा होइन साथीले साथी डोराएर ल्याउनेहरू त्योहरूबाट पनि कतिचोटि विश्वासमा प्रभुमा आउने गर्छन् तर बेसी जस्तै चाहिँ हिलिङदेखि जसरी मेरो मम्मी अब चङ्गाई हुनुभयो होइन जस्तोसुकै गर्दाखेरि पनि उहाँ निको हुनुभएन त तर जब प्रभुमा आयौँ होइन उहाँले म आफ्नै मुखले स्वीकारे त त्यतिखेर के भयो भने उहाँ जाती हुनुभयो निको हुनुभयो अन्त सबैले देख्यो अन्त हामीहरूको पनि विश्वास बढ्यो अन्त हामी प्रभुमा आयौँ अन्त कतिजनाले चाहिँ अब हामीहरूकै जीवन हेरेर पनि मेरो मम्मीको बाटीको फ्यामिलीहरू कतिजना आएको छन् अब त्यस्तो छ अन्त सतावटको कुरा भन्नुपर्दाखेरि चाहिँ फ्रिडम टु रिलिजन छ तर सलिसिट गर्नु मिलेन हामी रेजिस्टर्ड नभएकोले गर्दा ओपनली सबै कुरो गर्नु मिलेन हामीको माथि यहाँ तपाईँहरूको जस्तो चर्च भएको जस्तो छैन यो होम चर्च हुन्छ होम चर्चमा त अब घरमै पास्टरहरूको घरमा हुन्छ कि कहाँ हुन्छ अब रुम ठुलो गरेर नभए रेन्ट लिएर त्यस्तो चर्च छ हामीहरूको चाहिँ माथितिर अब कुटेर मारेर खेदाएर त्यस्तो चाहिँ गरेको छैन है त पहिला चाहिँ पहिला 90सतिर चाहिँ त्यस्तो थियो पहिला चाहिँ अब नियम कडा थियो त्यतिखेर ह्युमन राइटहरू भन्ने कति कुरोहरू है उनीहरूले अहिलेको वास्तविकता जस्तो थिएन नि त त्यतिखेर चाहिँ मान्छेहरू अब कस्तो भन्नु मूर्ख होइन त आफ्नो देशको हुनुपर्ने तर अहिले चाहिँ अब चेन्ज हुँदै गयो नि त वर्ल्ड डेभलप हुँदै गयो अन्त चेन्जेस अब थटमा चेन्जेस अब ह्युमन राइट हुनुपर्छ भन्ने कुरो आयो त अब नि त्यो मानि आएकोहरूलाई कसरी चाहिँ एकैतलमा पल्टाउनु भने अब त्यो भएर फ्रिडम अफ त्यो छ हामीले फ्लायर्सहरू लिएर गएर पुरा प्रचार गर्दै चाहिँ जानु मिलेन कम्प्लेन पुग्छ
4: हजुर नेपालमा चाहिँ क्रिस्टियनिटीलाई चाहिँ एउटा प्रकारको सोसियल प्रेसर छ कि जस्तै डलर खाएर क्रिस्चियन धर्म परिवर्तन गयो भनेर भन्ने आरोप त्यो सोसियल प्रेसर कि
3: हजुर
4: छ त्यस्तो केही छ भुटानमा पनि
3: अब त्यो त स्वाभाविक कुरो अब भन्नु पर्दाखेरि चाहिँ त्यो चाहिँ सबै जग्गा रहेछ प्राय जस्तो हामीहरू जो देश चाहिँ अलिकति इकोनोमिकली विक हुन्छ नि त त्यसमा अब बाहिरतिर डलरको हात आयो भन्ने कुरा हुन्छ त्यसमा चाहिँ कुरा आउँदै रहेछ अब इन्डिया हेरौँ भुटान हेरौँ नेपाल हेरौँ होइन बङ्गलादेशहरू हेरौँ हामीहरूको अब करेन्सीको पावर अब डलर जति छैन अन्त हामीहरूकोमा के छ अब तपाईँहरूको यतातिर त अब त्यो चर्च प्लान्टेसनहरूको लागि कतिजनाले हेल्प माग्दो होला होइन त तपाईँहरू त माथि हामीहरूकोमा चाहिँ के छ भनेदेखि लिडरहरूलाई इन्करेजमेन्टको लागि होइन आफ्नो काम गरिरहेछ सेवा पनि चलाउनु पर्दाखेरि चाहिँ के हुन्छ भने फुल टाइम मिनिस्ट्रीमा दिनु सक्दैन भन्दाखेरि चाहिँ अब कतिजनाले बाहिरकोहरूले तिमी गर न त हामी सपोर्ट गर्छौँ भनेहरू कतिजना निस्किन्छ है त अन्त कतिवटाले चाहिँ अब खाँदो पनि होला बिचमा होइन हामीलाई कसलाई थाहा है अन्त त्यो त स्वाभाविक कुरो पैसा चाहिँ अब एउटा रुट अफ इभल भनिन्छ कसको पनि नियत बिग्रिनु सक्छ त माथि हुनेहरूलाई के गर्छ भने अब फर्स्टमा चर्च प्लान्टेसनको लागि है कहीँ जमिन किनेर है अलिकति चर्च आफ्नै घर जस्तै चर्च बनायो भने कति सजिलो अरूकोमा रेन्ट लिनु परेन भने एकालको कतिजना सपोर्ट गर्छ कोही कोहीले मिसयुज गर्दो होला त्यो एउटा दुइटाको त्यो जुन यो छ नि टेस्टिमोनी हेरेर चाहिँ मान्छेकोमा सटारिकल थट बसेको छ कि यिनीहरूले बाहिरबाट पैसा पाउँछ त यिनीहरूले यिनीहरूको यो धर्ममा चाहिँ पोसेर पैसा दिन्छ है भन्ने खालको अन्त त्यो सटारिकल थट चाहिँ हामीहरूकोमा पनि छ है सिधै भन्नुभयो अन्त म यहाँ आउँदाखेरि पनि के भनिरहेको थियो भने तिमीले त पैसा पाउँदो रहेछ नि है अरे अन्त उनीहरूलाई के थाहा मैले यहाँनिर मेरो पैसा पनि लगाएर फ्लाइटको टिकट त म आफै दिएर आएको
4: होइन तपाईँलाई रोकेर एउटा प्रश्न यही सन्दर्भमा भन्न चाहे तपाईँ र मैले श्रीलङ्कामा थियो हामी एउटा कन्फरेन्समा भेटेको थियौँ र तपाईँलाई मैले देखिरहेको हुन्छु तपाईँ धेरै ठाउँमा कन्फरेन्सहरूमा सेमिनारमा मिटिङ्समा धेरैवटा देशहरू गइराख्नुहुन्छ र त्यो विभिन्न देशहरूमा कन्फरेन्स एटेन्ड गर्दै गर्दाखेरि के फाइदा पाउनु भएको छ जस्तै तपाईँले भन्नुभयो तपाईँ नेपालमा पनि अहिले एउटा कन्फरेन्सको लागि आउनुभएको हो र तपाईँले भन्नुभयो कि आफ्नै खर्च बियर गरेर आउनुभएको हो र यो तपाईँले आफ्नो पैसा युज गरी गरी यसरी हिँड्नुको कारण चाहिँ के हो र यसरी कन्फरेन्समा भाग लिइसकिसकेपछि तपाईँलाई के फाइदा भइरहेको छ?
3: हजुर, हामीहरू तल अब भन्नुपर्दाखेरि श्रीलङ्कामा चाहिँ हामीहरू अब त्यो पर्सिक्युसनको बारेमा थियो होइन त, त्यसमा चाहिँ के भयो भने हामीहरूलाई कतिवटा अब तपाईँले भन्नुभयो नि त है भुटानको बारेमा कति कुरा थाहा छैन, तपाईँलाई अलिकति थाहा भयो नि त है भेट्दाखेरि, अन्त पर्सिक्युसनको बारेमा थियो त्यतिखेर तपाईँलाई पनि याद छ होला। अन्त कतिवटा देशहरूलाई चाहिँ हामीले कसरी हेर्दै थियौँ भनेदेखि उनीहरूकोमा त फ्रिडम अफ रिलिजन छ त उनीहरूले प्रभुलाई ओपनली सबै कुरो गर्नु पाउँदो रहेछ भनेर सोचेको थियौँ, तर त्यस्तो वास्तविकतामा त्यस्तो रहेन रहेछ, कतिजनालाई कति सतावट रहेछ फाल्टो फाल्टो वेमा होइन, चिया र बिस्किटको होइन त इन्डियामा त्यो एउटा दियो भन्ने बित्तिकै है उनीहरूले त्यस्तो खालको भइलायो फुसलायो भनेर कुरा निक्लिरहेको थियो होइन त। अन्त हामीहरूकोमा त्यस्तो खालको छैन, एटलिस्ट सतावट छैन, चर्च आएर जलाएर गर्नेहरू त्यस्तो खालको त छैन नि, कम्प्लेन पुग्यो नि भने पनि छिमेकी गएर यस्तो यस्तो गर्दैछ यिनीहरूले हामीको धर्मदेखि फाल्टो कुरो गर्दैछ भनेर पुग्यो नि उनीहरू आएर होइन छानबिन गर्छ ओर्छ कुराहरू गर्छ ओर्छ, त्यस्तो साह्रो कर्पोरल खालको पनिसमेन्ट त आएको छैन। अब त्यहाँनिर हामीले के जान्यौँ भने एउटा एउटा देशको बारेमा थाहा भयौँ, प्रार्थना गरिदिन्छौँ हामीहरू नि अब नेक्स्ट टाइम अहिले हेरौँ न हामी त्यहाँ भेट्यौँ, अब यहाँनिर यो थ्रुदेखि पनि हामीहरू गइरहेको छौँ एउटा एउटा नै मान्छेहरू चिन्जान भयो त्यसको बेलाको चाहिँ त्यो एउटा होइन। अन्त यहाँनिर आफै पैसा लगाएर आउनु परेको चाहिँ युथको रिलेटेड हो नि, म चाहिँ चाहन्छु कि मेरो सन्डे स्कुलको नानीहरू युथहरू छ जति पनि छ उनीहरूलाई चाहिँ म बेस्ट अफ बेस्ट अब उनीहरूलाई जति हामीले पाउन सकेन नि त्यो कुरो चाहिँ म दिन सकौँ भन्ने उनीहरूलाई होइन
4: अब
3: सिकेर उहाँलाई हजुर हजुर त्यो छ मेरो चाहिँ मेन है। अन्त तल सिङ्गापुरहरू अरू जग्गा कति पनि लिडरसिपको गएँ नि त्यसमा चाहिँ अब मैले आफ्नै ड्रब्याक्सहरू होइन मेरो अब कमीहरू मलाई थाहा भयो नि त, मैले कतिचोटि कति मिस्टेक गरेको रहेछ नि रङ वेमा यो गरिरहेको थिएछु, त्यो कुरोहरू मैले रेक्टिफाई गर्न सकेँ करेक्ट गर्न सकेँ आफ्नो जीवनमा होइन त, कति कुरोमा चुकिरहेको थिएछु त्यो कुरोहरू मैले पत्ता लाग्न सकेँ त्यहाँदेखि त्यो कुरो भइरहेछ त होइन। अन्त अर्को कुरो के छ भनेदेखि अब अरूको त्यो सटारिकल थटलाई पनि मेटाउनु पर्यो नि हामीले, अरूको खर्च नै मात्रै कुदिरहनु भन्ने खालको त्यो चाहिँ अलिकति साइडमा राखेर त अब आफूले पनि गर्दैछु भने होइन आफूलाई सिक्नु इच्छा छ आफ्नो मान्छेहरूलाई पनि सिकाउने इच्छा छ त किन गर्न सक्दैन भन्ने खालको
4: थियो। राम्रो र धेरै धेरै धन्यवाद, हामीलाई अझै कति धेरै यहाँसँग कुरा गर्न मन थियो तर समयको परिधिले गर्दाखेरि हाम्रो समय एकदम लिमिटेड भएको कारणले गर्दा कुरा गर्न सकेनौ र अन्त्यमा यहाँलाई के भन्न छ भने कृपया भनिदिनु होला।
3: मलाई भन्नु चाहिँ के छ भन्दाखेरि मेरो नेपाल यहाँनिर काठमाडौँ प्रथम चोटि हो त मलाई धेरै रमाइलो लागिरहेछ, त्यही माथि है तपाईँहरूले यस्तो जग्गामा लिएर यस्तो डिफ्रेन्ट डिफ्रेन्ट है जग्गातिर प्रभुको दामी दामी जग्गाहरू रहेछ कति खुसी लागिरहेछ के एक्साइटमेन्ट भइरहेछ कि। धेरै धेरै धन्यवाद सिस्टर, तपाईँ भेटेकोदेखि है यहाँनिर अपर्च्युनिटी पाउन सक्यो, हामी प्रार्थना गरिदिन्छौँ यो स्टुडियोको लागि तपाईँहरूको त्यो अटेन्डेन्ट मिनिस्ट्री गरिरहनु भएछ धेरै राम्रो, यस्तो खालको मैले माथितिर गर्नु पाएको थियो भने त जस्तो लाग्छ है, तर हामीलाई धेरै क्वेसन आउँछ कि पछि गएर फ्युचरमा भएछ भनेदेखि आई वुड लभ टु हेभ कोलाबोरेसन विथ दिस है म त्यो भन्न चाहन्छु।
4: थ्याङ्क यू भेरी मच समय दिनुभयो र श्रोताज्यूहरूलाई यति जेलसम्म सुनेर हामीलाई साथ दिनुभएको लागि यहाँहरूलाई हृदयबाट धन्यवाद भन्दछौ र अर्को मंगलबार साँझ 5 बजे पुनः यहाँहरूको माझमा नयाँ श्रृंखलाको साथमा उपस्थित हुने वाचा गर्दै टेक्निसियन सुजनज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्दै हामी बिदा हुन चाहन्छौ।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिच बैण्डका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी यीशु ख्रीष्ट उद्धारकर्ता र मुक्तिदाता मात्र नभएर तपाईँ हाम्रो रोग र दुर्बलताहरूलाई निको पार्ने परमेश्वर पनि हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। यही विषयमा आधारित रहेर तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि म प्रभुजन साईको तर्फबाट हार्दिक नमस्कार तथा जय मिसी गर्दछु। यहाँहरूका बीचमा सधैँ हामी ईश्वरीय वचन बाइबल
0: परमेश्वर पनि हुनुहुन्छ भन्ने विषयमा हेर्नेछौ। यही विषयमा आधारित रहेर तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी

छ, किनभने ईश्वर असल हुनुहुन्छ र असल ईश्वरले तपाईँ र मेरो जीवनमा असल काम गर्न चाहनुहुन्छ। तर धेरैजना हामीहरू असल भन्दा बरु खराब नै ठिक छ, उज्यालो भन्दा बरु अँध्यारै ठिक छ, असल जीवन जिउँदा आउने कठिनाईहरूको कारण बरु खराब जीवन जिउँदा आउने सजिला र मनपर्दा र रमाइला कुराहरूमै रमाउन चाहन्छन्। तर आदरणीय श्रोता, तपाईँ मैले यो विचार गर्नुपर्छ कि साँगुरो ढोकाबाट हिँड्दा गाह्रो हुन्छ तर सही ठाउँमा पुगिन्छ, चौडा बाटोबाट हिँड्दा अथवा लापरवाही जीवन जिउँदा मृत्युमा पुगिन्छ भन्ने शिक्षा बाइबलमा प्रष्टै दिएको छ। श्रोता, तपाईँ र मेरा उद्धारकर्ता येशु ख्रिस्टले यो धरतीको लागि चुकाउनु भएको मूल्य, यो धरतीको लागि उहाँले गर्नुभएको बलिदान आज जनता नेता सबैले व्याख्या विश्लेषण गर्न थालेका छन्। यसको महत्व घट्दै होइन झन झन बढ्दै गएको छ, किनभने सत्य ईश्वरले गरेको महान योजना यही नै हो कि येशु मसीहद्वारा मात्रै सबैका पाप क्षमा हुने, पाप क्षमा भए मात्र सबै धर्मी हुने। यो धरतीमा कतिपय मानिसहरू नास्तिक छन्, कतिपय मानिसहरू आस्तिक छन्, कतिपय मानिसहरू आध्यात्मिक छन्, कतिपय मानिसहरू भौतिकवादमा विश्वास गर्नेहरू छन्। जे होस्, सबैलाई सृष्टि गर्नुहुने एकै ईश्वर हुनुहुन्छ। यो कुरा आज नभए भोलि, भोलि नभए पर्सि, बाउले नभए छोराले, छोराले नभए नातिले यो स्वीकार नै पर्ने हुन्छ। किन त भने ईश्वरको वाणीले भन्दछ, तिमीहरूको दिमाग, तिमीहरूको सोच मेरो सोच होइन, तिमीहरूको बुद्धि मेरो बुद्धि होइन। परमेश्वरको योजना यो धरतीको लागि र तपाईँ र मेरो जीवनको लागि के छ भन्ने कुरा खुद तपाईँ र मलाई पनि आफ्नै बारेमा थाहा छैन। तर श्रोता, जति तपाईँ र मलाई हामी आफ्नै बारे थाहा छैन, त्यो भन्दा धेरै हाम्रा परमेश्वर येशूलाई तपाईँ र मेरो बारे सबै कुरा थाहा छ। त्यसैले तपाईँ हामीले विश्वास गर्नुपर्छ ईश्वरमा, भरोसा गर्नुपर्छ उहाँमा नै, आशा गर्नुपर्दछ उहाँ ईश्वरमा नै। हामी आज सानो केही कुरा हेर्नेछौ कि परमेश्वरीय चंगाई अथवा ईश्वरीय चंगाई, जहाँ परमेश्वरले भूतात्मा र दुष्ट आत्मा लागेका मानिसहरू मात्र होइन, सर्जरी गर्नुपर्ने अथवा अपरेशन गर्नुपर्ने बिमारी समेत येशु मसीहको नाममा चंगाई भएको कुरा हामी विभिन्न हजारौं प्रमाणहरू देख्न र सुन्न पाउँछौ। श्रोता, यो तपाईँ हामीलाई विश्वास नलाग्न सक्छ, तर विश्वास लागेन भने पाउन पनि पाउँदैन। त्यसैले विश्वासले सबै कुरा पाउने हुँदा तपाईँ र मैले विश्वास गरौं कि आज विश्वका बुद्धिजीवी वर्ग, विद्वानहरू, विभिन्न शिक्षित वर्गहरूले देख्दै, सुन्दै र विश्वास गर्दै आएका छन् र तिनीहरूले नै फल प्राप्त गरेका छन्। त्यसैले श्रोता, तपाईँ र मैले पनि येशु प्रभुमा विश्वास गर्नुपर्छ कि उहाँ उद्धार र मुक्ति दिने, हाम्रा पापहरू क्षमा गर्ने त हुनुहुन्छ नै, हामीहरूका रोग बिमार अशक्त अप्ठ्याराहरूलाई पनि निको पार्न सक्ने सामर्थ्यका परमेश्वर हुनुहुन्छ। तपाईँ र हामी विभिन्न प्रकारका अप्ठ्यारा र समस्याहरूले अल्झिरहेका हुन्छौ र हामीहरूलाई विभिन्न प्रकारका तनाव र संकष्टहरू हाम्रो जीवनमा आइरहेका हुन्छन्। तर येशु प्रभु भन्नुहुन्छ, तिमीहरूले सम्पूर्ण तिम्रो लोड ममा हाल, तिमीहरूले सम्पूर्ण आफ्नो बोझ मेरो नाउँमा हाल, र मलाई तिमीहरूले आफ्नो हृदयमा निमन्त्रण गर, अथवा मलाई तिमीले मेरा प्रभु र उद्धारकर्ता भनेर स्वीकार, र तिमीहरूले जानी नजानी गरेका पाप मेरो नाउँमा पश्चाताप गर र म पापी हुँ भनेर स्वीकार गर, र तिमीहरूको बोझको थैली म उचाल्न चाहदछु, तिमीहरूको भारी जीवनलाई म हल्का बनाउन चाहन्छु, तिमीहरूको गरुङ्गो जुवालाई हटाएर म हलुङ्गो जुवा हालिदिन सक्छु, दुष्ट आत्मा भूतात्मा दैत दानव देवी देवताले तिमीहरूको जीवनमा लादेको भारीलाई म निकालेर मेरो हलुङ्गो जुवा म राखिदिनेछु, ताकि तिमीहरूले ममा रमाउनेछौ, ताकि मेरो नाउँमा तिमीहरूले आनन्द मनाउनेछौ र परमधामका परमेश्वर पिताको महिमा हुनेछ। आदरणीय श्रोता, परमेश्वर येशूले यसरी भन्नुभएको छ कि तपाईँ र मलाई यो कुराको खाँचो पनि छ, समस्या छ, आत्मिक अशान्ति छ, आर्थिक अभाव छ, शारीरिक रोग बिमारहरू छन्, यी सबै कुराबाट निको हुन तपाईँ र म चाहदछु। यदि तपाईँले चाहनुहुन्न भने तपाईँको मर्जीको कुरा हो, तर प्रभु येशूको नाउँमा चंगाई हुनुपर्दछ। चंगाई र निको हुन, अगाडि बढ्न र वृद्धि विकास हुन हामी सबैलाई खाँचो छ, यो कुरा हामी नकार्न सक्दैनौ। श्रोता, हामीहरू परमेश्वरको जीवित वचन मत्ती 8 अध्यायको 16-देखि 17 पदको भनाई, जब साँझ पर्यो तब तिनीहरूले उहाँका भूत लागेका धेरै जनालाई ल्याए र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो र जति बिमारी थिए सबैलाई निको पार्नुभयो।
यसैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो। उहाँ आफैले हाम्रा दुर्बलता लिनुभयो र हाम्रा रोगहरू उठाई लानुभयो। परमेश्वरका दास यसैया अगमवक्ताले भनेको यो कुरा निको भएको थियो, निको हुँदैछ, निको हुनेछ। प्रभु येशू हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनुहुने

छ अथवा उहाँ नै अल्फा र ओमेगा हुनुहुन्छ। उहाँ सर्वशक्तिमान परमधामका परमेश्वर हुनुहुन्छ। उहाँको नाउँमा पुकार्नेलाई उहाँले भन्नुभएको छ, उत्तम कुराले तृप्त पार्छु र झर्को नमानिदिने येशूमा तपाईँ हामी मागौं। बिमारको कुरा होस् या शान्तिको कुरा होस् या पाप क्षमाको कुरा होस्, हरेक तरहका विषयहरू, हरेक प्रकारका विषयहरू हामी येशूको नाउँमा प्रार्थना गर्न सक्छौ। किन त भने येशू सबै थोकका मालिक हुनुहुन्छ। येशूको नाउँमा सबै कुरा सम्भव हुन्छ। येशूले सबै मानिसलाई प्रेम गर्नुहुन्छ र सबैले उहाँमाथि पूर्ण भरोसा र विश्वासका साथ मागेको माग्दा पाएका कुराहरूमा खुसी र धन्यवादी भएर उहाँको महिमा प्रशंसा गरेको प्रभु येशू चाहनुहुन्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र म के रोग निको हुन चाहन्छौ? के तपाईँ र म अशान्तिबाट शान्तिमा जान चाहन्छौ? के तपाईँ हामी अभावबाट सम्पन्नमा जान चाहन्छौ? के तपाईँ हामी पापीबाट धर्मी हुन चाहन्छौ? यो सबैको एउटै जवाब छ, यदि चाहन्छौ भने येशू प्रभुमा विश्वास गर्नुपर्छ, मण्डलीमा जानुपर्छ, चर्चहरूमा जानुपर्छ, येशू प्रभुको नाउँमा प्रार्थना गर्नुपर्छ, येशू प्रभुको महिमित नाउँमा हामीहरूले गुणा टेकेर बिन्ती प्रार्थना चढाउनुपर्छ। उहाँ दयाका खाने हुनुहुन्छ, उहाँ कृपाका मालिक हुनुहुन्छ, उहाँ सृष्टिका रचनाकार हुनुहुन्छ, उहाँमा असम्भव केही पनि छैन। यो कुरा तपाईँ र म विश्वास गरौं। आज यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम मार्फत म यही भन्छु कि येशू प्रभुमा विश्वास गर्नु भनेको हामीले आफ्नो जीवनमा आशिषका झरी बर्साउनु, आफ्नो जीवनमा ईश्वरद्वारा काम भएको देख्न चाहनु, आफ्नो जीवनलाई एउटा परिवर्तित मोडमा, नयाँ मोडमा गएको चाहनु हो। त्यसैले आदरणीय श्रोता, प्रभु येशू ख्रीष्टले अन्धालाई अथवा हेरेर पनि देख्न नसक्ने, बहिरालाई अथवा सुनेर पनि बुझ्न नसक्ने हरेकलाई भन्नुहुन्छ, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। हामीहरूका सुने पनि बुझ्न नसक्ने कानहरू खोलिदिनुहुनेछ येशूले, हेरेर पनि देख्न नसक्ने आँखाहरूको दृष्टिलाई खोलिदिनुहुनेछ येशूले, अथवा हामीहरू सही रूपले सुन्न सक्छौ, सही रूपले हेर्न सक्छौ, सही रूपले बोल्न सक्छौ र यो धरतीमा एउटा रियल लाइफ, साँचो जीवन जिउन सक्छौ। यो धरतीबाट एक दिन हामी छोडेर त पक्कै जानेछौ र त्यो छोडेर अनन्त अनन्तसम्म सुखै सुखको ठाउँ स्वर्गमा जान पाउनेछौ, यदि तपाईँ मैले येशूले आफ्नो जीवनमा निमन्त्रणा गर्यौं अथवा येशूमा हामीले विश्वास गर्यौं भने। होइन भने येशू परमेश्वरले जुन कुरा यो धरतीमा छोडेर जानुभयो, सिकाएर जानुभयो र उहाँ आफू लाइट अफ द वर्ल्ड, विश्वका ज्योति रेकर्ड राखेर जानुभयो, यो उहाँको लागि नर्मल थियो। येशूको नाउँमा जे पनि ठिक हुन सक्छ, येशूको नाउँमा कुनै पनि असम्भव कुरा सम्भव हुन्छ, किनभने उहाँ सिचुएसनका बोस हुनुहुन्छ, परिस्थितिका मालिक हुनुहुन्छ। त्यसैले श्रोता, तपाईँले मैले रिष्टा ईर्षा लोभ लालच यो धरतीका हरेक चीज वस्तुमा झुम्नु रम्नु भन्दा पनि येशू प्रभुको नाउँमा रमाऊ, येशूको नाउँमा मागौं, येशूको नाउँमा प्रेयर गर्न सिकाऊ कि येशू परमेश्वरले तपाईँ र मेरो जीवनमा उहाँको आशिषका ढोकाहरू खोल्न दिउ र आशिष अनुग्रहले भरपूर गरेर मलाई आफ्नो महिमा लिनुहुन्छ। त्यसैले आदरणीय श्रोता, रेडियो कार्यक्रम मार्फत हामी यही भन्न चाहन्छौ, येशूमा विश्वास गर्नुहोस्, चर्चमा जानुहोस्, मण्डलीमा जानुहोस् र प्रे गर्नुहोस्। त्यहाँ कुनै जात र धर्म नबदल्नुहोस्, तर येशूको नाउँमा सृष्टिकर्ता परमेश्वरलाई पुकारा गर्न चाहिँ सिक्नुहोस्। सृष्टिकर्ता ईश्वर तपाईँ र मैले बनाएका ढुङ्गाका आकृतिहरू हुन सक्दैन र यी बोट बिरुवा हुन सक्दैन, सूर्य चन्द्रमा हुन सक्दैन, कुकुर बिरालाई त झन् हुने कुरै भएन। त्यसो हो भने हामीले जति संसारिक शिक्षा प्राप्त गरे पनि, जति संसारिक क्वालिफिकेसन हासिल गरे तापनि येशू प्रभुमा हामी विज्ञ छैनौं, येशू प्रभुमा हामी विश्वस्त छैनौं, येशू प्रभुले आफ्नो जीवनमा लिँदैनौं, येशूको नाउँमा आफूले जाने नजाने गरेका पापहरूको निम्ति पश्चातापको प्रार्थना गर्दैनौ भने हामीले भन्न सक्छौ, ममा केही छैन, म गरीब हौ, म तुच्छ हौ, कमजोर हौ। तर पनि प्रभु येशूले फेरि फेरि बार बार बोलाइरहनुहुन्छ कि आफ्ना छोराछोरी आफू कहाँ आएर स्वर्गीय अनन्त अनन्तको राज्यमा आफूसँगै सदाको लागि बास गरोस्। त्यसैले असल सोच्ने मानिसहरू धेरै कम छन्, असल गर्ने मानिसहरू धेरै कम छन्, तर खराब सोच्ने र खराब काम गर्ने मानिसहरू भने धेरै छन्। हामी बाहिरी सजावटको कुरा होइन, भित्री आत्मिक कुरा गर्दैछौ, किन त भने परमेश्वरको जीवित वचन बाइबल पवित्र आत्माको प्रेरणाद्वारा आयो र यो धरतीमा पनि धेरै अगमकतालाई, धेरै व्यक्तिहरूलाई आत्मा परमेश्वरद्वारा चलाइराख्नु भएको छ। जब तपाईँ र मेरो जीवनमा परमेश्वरले आफ्नो शुद्ध र पवित्र आत्मा हालिदिनु भयो भने तपाईँ र मेरो जीवनले प्राप्त गरेको मोडको हामी व्याख्या समेत गर्न सक्दैनौ। त्यसैले आदरणीय श्रोता, सर्वशक्तिमान परमेश्वर एक मात्र हुनुहुन्छ र उहाँ उदयका परमेश्वर हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नुपर्छ। हुन्छ, हामी यतिखेर एउटा गीत सुन्नेछौ र त्यहाँ पछि म परमेश्वरीय चंगाईको बारेमा वचनका साथमा
फेरि हुनेछौँ।

0: आदरणीय श्रोता, ईश्वरीय चंगाईको बारेमा जब हामी हेर्दछौ, रोग र बिमारको समस्या पाप र मृत्युको समस्यासँग गाँसिएको हुन्छ, अर्थात पतनका परिणामहरूको पनि कारण हुन्छ। आदरणीय श्रोता, चिकित्सा शास्त्रले रोग र बिमारको कारणलाई शरीर क्रिया विज्ञान वा मानसिक तनावसँग जोडेर हेर्छ भने बाइबलले आत्मिक कारण मुख्य वा आधारभूत समस्या भएको दृष्टिकोण प्रस्तुत गर्दछ। पहिलो कुरा, पापले हाम्रो शारीरिक र आत्मिक बनावटलाई असर पारेको छ। उदाहरणको लागि पवित्र धर्मशास्त्र बाइबलको योहन्ना 5:5-14 पदमा यसको गहिरो अर्थ दिएको छ र शैतान अथवा दुष्ट आत्माद्वारा परेको प्रमाण प्रेरित 10:38 र मर्कुस 9:17-20:25 लुकाको पुस्तक प्रेरितको पुस्तक विभिन्न ठाउँमा यो कुरा दिएको छ। परमेश्वरको उद्धार को बन्दोबस्त पतनको परिणाम जतिकै व्यापक प्रभावकारी छ। पापको निम्ति परमेश्वरले क्षमा दिनुहुन्छ, मृत्युको निम्ति परमेश्वरले अनन्त र पुनरुत्थान भएको जीवन दिनुहुन्छ र रोग बिमारको निम्ति परमेश्वरले चंगाई दिनुहुन्छ। जुन कुरा भजन संग्रह 103:1-5, लुका 4:18, 5:17-26 र याकुबको पुस्तकमा पनि यो कुरा धेरै ठाउँ व्याख्या गरिएको छ। यसैले श्रोता, पृथ्वीको जीवनमा येशूको सेवा 3 सूत्रीय थियो। परमेश्वरको वचन सिकाउनु, पश्चातापको बारेमा प्रचार गर्नु र परमेश्वरका राज्यका आशिषहरू दिनु र मानिसहरूको बीचमा भएका हरेक किसिमका रोग बिमार र दुर्बलताहरू निको पार्नु पनि प्रभु येशू ख्रीष्टको काम थियो, जुन कुरा हामी मत्ती 4:23-24 पदमा हामी देख्दछौ। आदरणीय श्रोता, परमेश्वरको इच्छाको विषयमा जुन प्रकाश अथवा दर्शन हामी बाइबलबाट हामी सिक्दछौ, चंगाईको विषयमा परमेश्वरको आफ्नै आधिकारिक घोषणा 4 मुख्य तरिकाबाट प्रकाश गरिएको छ। पहिलो कुरा, परमेश्वरको आफ्नै आधिकारिक घोषणा। दोस्रो कुरा, येशूको सेवा। तेस्रो कुरा, ख्रिष्टको प्राचित्वको बन्दोबस्त। चौथो कुरा, मण्डलीको निरन्तर चलिरहने सेवा या संगत। आदरणीय श्रोता, हामी जब यो पहिलो कुरा जो परमेश्वरको आफ्नै आधिकारिक घोषणाको विषयमा हेर्यो भने, यदि परमेश्वरका मानिसहरू उहाँको करार र आज्ञाहरूमा विश्वास योग्य भइरहे भने प्रस्थान 15:26 परमेश्वरले तिनीहरूलाई स्वास्थ्य र चंगाईको प्रतिज्ञा दिनुभएको छ। उहाँको आधिकारिक घोषणा 2 सूत्रीयमा विभाजित गर्न सक्छौ। पहिलो कुरा, जुन रोगहरू मैले मिस्रीहरूमाथि ल्याएको थिएँ ती मध्ये एउटा पनि तिमीहरूमाथि ल्याउने छैन, जुन न्याय स्वरूप गरिन्छ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ। जब तिनीहरूले उत्साह सहित परमेश्वरको मुहारको खोजी गरे र उहाँको वचन पालन गरे, उहाँ निरन्तर रूपमा पुरानो करारका आफ्ना मानिसहरूका डाक्टर र चंगाईकर्ता हुनुभयो, जुन उद्धारकर्ताका रूपमा उहाँ प्रस्तुत हुनुभयो। जुन कुरा हामी दोस्रो राजा 20:5 भजन संग्रह 103:3 हामी यो कुरा हेर्न सक्छौ र अरू धेरै ठाउँमा पनि। आदरणीय श्रोता, परमेश्वर मात्र नभएर उहाँ महान डाक्टर पनि हुनुहुन्छ, उहाँ महान शासक पनि हुनुहुन्छ, उहाँ महान साथी पनि हुनुहुन्छ, उहाँ हाम्रा माता पिता पनि हुनुहुन्छ, उहाँ हाम्रा सब थोक हुनुहुन्छ। त्यसकारण परमेश्वरलाई सीमित तरिकाले हामी हेर्नु हुँदैन। आदरणीय श्रोता, दोस्रो कुरा, येशूको सेवाको बारेमा हेर्ने हो भने, येशू परमेश्वरका देहधारी पुत्रका रूपमा परमेश्वरका स्वभाव र चरित्रका सही प्रतिनिधि हुनुहुन्थ्यो र अहिले हुनुहुन्छ पनि, जुन कुरा हिब्रू 1:3 र कलसी 1:15 र 2:9 पनि हामी यो देख्छौ। पृथ्वीमा उहाँको सेवामा येशूले परमेश्वरको इच्छालाई कार्यमा देखाउनु भयो, जुन योहन्ना 6:38-14:10 लगायत विभिन्न ठाउँहरूमा हामी पाउँदछौ। यसले बिमारीहरू र दुष्टबाट दबाइएका सबैलाई चंगाई गर्ने परमेश्वरको हृदय स्वभाव र उद्देश्य भएको प्रमाणित गर्दछ र परमेश्वरले यो कुरा खुल्लम खुला गर्नुभयो। प्रभु येशू ख्रीष्टले आज्ञा दिनुभयो, खुद आफै परमेश्वरको शक्तिले त्यो कुरा ठिक भइहाल्यो। तेस्रो कुरा, ख्रीष्टको प्राचित्तको बन्दोबस्तको विषयमा हामी हेर्यौं भने, येशूको प्राचित्त मृत्यु पूरै व्यक्ति आत्मा प्राण र शरीरको उद्धार गर्न पूर्ण र पर्याप्त थियो। पाप र रोग बिमार चाहिँ शैतानले हामीलाई नाश गर्नको निम्ति योजना गरेको जुम्ल्या दैत्यहरू थिए। त्यसैले क्षमा र चंगाई हामीलाई उद्धार गर्न र पूर्ण बनाउन परमेश्वरले योजना गर्नुभएका जुम्ल्या आशिषहरू हुन्, जुन कुरा भजन संग्रह 103:3 र याकुब 5:6 14 16 हामी पाउँदछौ। ख्रिष्टको प्रायश्चितको पूर्ण बन्दोबस्त लगायत शारीरिक सँगाई प्राप्त गर्नका निम्ति विश्वासी नम्रता र विश्वासमा निरन्तर अगाडि बढिरहनु पर्छ र हामी चङ्गाई पाउन चाहन्छौ। प्रभु येशू ख्रिस्टले हरेक कुराबाट निको गरेको चाहन्छौ भने हामी येशूमा विश्वास गर्नुपर्छ। हो, येशूमा विश्वास गरेकाहरू मात्र अहिले निको भएका छैनन्, येशूमा विश्वास नगर्नेहरू इवन येशूको विरोध गर्नेहरू पनि फरक फरक ढंगले प्रभु येशूको नाममा प्रार्थना गर्दा निको भएका छन्, चङ्गाई कार्यक्रममा जाँदा निको भएका छन्। तर मुख्य गरेर परमेश्वरले आफूमा विश्वास गर्नेहरूलाई उनीहरूका विश्वासद्वारा सबै कुरा निको पार्न चाहनुहुन्छ। त्यसरी नै चौथो कुरा हेर्यो भने मण्डलीको निरन्तर चलिरहने सेवा संगतिको कुरा हेर्यो भने येशूले आफ्ना 12 चेलाहरूलाई तिनीहरूले घोषणा गर्ने परमेश्वरका राज्यको एक अभिन्न हिस्साको रूपमा रोगी बिमारीहरूलाई निको पार्ने आज्ञा दिनुभयो, जुन लुका 9 अध्यायको 1-2 र 6 पदमा पनि यो छ। पछि उहाँले 70 चेलाहरूलाई पनि त्यस्तै गर्ने आज्ञा दिनुभयो, जुन कुरा हामी लुका 10:1-9 पदसम्म पनि हामी हेर्छौ। लगायत 19 पदमा पनि हामी त्यस्तै कुरा पाउँदछौ। पेन्टिकोस पछि अथवा पवित्र आत्माको उपस्थिति, येशू ख्रिस्टको शरीरको स्वर्गारोहण पछि पवित्र आत्माको उपस्थिति हुने दिनलाई पेन्टिकोस भन्छन्। त्यो पेन्टिकोसको दिन पछि शुरूको मण्डलीले सुसमाचार प्रचारको एक अभिन्न हिस्साको रूपमा येशूको चङ्गाईको सेवालाई पनि निरन्तरता दिएका थिए। आदरणीय श्रोता, आज नेपाली चर्चहरूमा धेरै मानिस निको भएको कारण, चङ्गाई भएको कारण, प्रभु येशू ख्रिस्टको नाममा भूत भागेको कारण, प्रभु येशू ख्रिस्टको नाममा शान्ति मिलेको कारण आएका छन्। तर चर्चमा आउनु र येशूमा विश्वास गर्ने मुख्य विषय यिनीहरू नभए तापनि मानिसहरू यी कुराहरूले पिरलिरहेका छन् त यो ठिक भयो भने चर्चमा आउँछन्। तर आदरणीय श्रोता, यो कुरा विचार गर्नुपर्छ, चर्चमा आउनको कारण यो होइन, चर्चमा आउनको कारण यो हो कि हामी मानिसहरू जानी नजानी पाप र अधर्म गर्छौ, त्यो पाप र अधर्मको निम्ति बलि हुनलाई यो धरतीमा कोही पनि अरू आएनन्, एकजना मात्र आए, उनी हुन् येशू प्रभु, जो स्वर्गबाट आउनुभयो, बलि हुनुभयो र तेर्सो दिनमा च्यानबाट शरीरैसँग उचालिएर आकाशमा उडेर जानुभयो। उहाँ एक साँचो सत्य ईश्वर प्रमाणित गरेर ऐतिहासिक ईश्वर, वैज्ञानिक ईश्वर, आज विश्वमा सबैभन्दा धेरैले आराधना गर्ने ईश्वर हुनुभयो र उहाँ यतिमा सन्तुष्ट त हुनुहुन्न, किनभने उहाँले सम्पूर्ण घुँडाहरू टेकिनेछन्, सम्पूर्ण नामले मेरो नाम पुकार्नेछ भन्नुभएको छ। यो कुरा पक्कै पनि पूरा हुनेछ। आदरणीय श्रोता, तपाईँ र ममा विश्वास लागोस् या नलागोस्, त्यसैले प्रभु येशू ख्रिस्टले तपाईँ र मेरो जीवनमा काम गर्न चाहनु भनेको यो तपाईँ र मेरो निम्ति सौभाग्यको कुरा हो। त्यसैले आदरणीय श्रोता, हामीहरू मण्डलीहरूमा जानुपर्छ, चर्चमा जानुपर्छ, येशू प्रभुको उद्धार र मुक्तिका आशिष र शान्तिका लगायत चङ्गा गवाईहरू हामी देख्नेछौ। येशू प्रभुलाई हामी आत्मसात गरी महसुस गर्नेछौ। हाम्रो जीवनमा येशूले गरेको काम र हाम्रो जीवनको मोड येशूले सही तरिकातिर बदल्नु हुन्छ कि नै, उहाँलाई हामी पूर्ण रूपले विश्वासको साथ उहाँको चरणमा जान सक्छौ। त्यसैले आदरणीय श्रोता, परमपिता परमधामका परमेश्वर, यो धरतीमा तपाईँ मेरो उद्धार गर्न येशू बनेर आउनुभयो, ती येशू अति कृपालु हुनुहुन्छ, कृपालु परमेश्वरको चरणमा जाऊ, हामीलाई सजाय होइन, हामीलाई दण्ड होइन, हामीलाई आशीर्वाद दिन चाहनुहुन्छ। त्यसैले तपाईँ र मेरो जीवन दुःख कष्ट अप्ठ्यारो अभावमा छ र प्रभु येशूले आफ्नो चरणमा ल्याएर सबै निको गर्न चाहनुहुन्छ र उहाँले आफ्नो महिमा लिन चाहनुहुन्छ। हस्त, आदरणीय श्रोता, सुसमाचार सबैलाई कार्यक्रमबाट परमेश्वरको जीवित वचनको छोटो हिस्सा यहाँहरूका बीचमा राखी अब म अहिलेलाई बिदा हुन्छु। हस्त, नमस्कार, जय मसीह, येशू प्रभुको चङ्गाई र आशिष शक्ति सबैमा रहोस्, आमेन।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा लिनु भएको छ। आजको वचनमा भने जस्तै येशू ख्रीष्ट ईश्वर मात्र नभइकन उहाँ तपाईँ र हाम्रा रोगहरू दुर्बलताहरू निको पार्ने चङ्गाईकर्ता अर्थात सामान्यतया सबैले बुझ्ने शब्दमा भन्ने हो भने डाक्टर पनि हुनुहुन्छ। हामीले बाइबलको नयाँ करारमा हेर्यौं भने येशूका विभिन्न आश्चर्य कर्महरू मध्ये प्राय धेरै जस्तो कार्यहरू छुटकारा अर्थात चङ्गाईको कार्यहरू पाउन सक्छौ। जस्तै येशूले जन्मैदेखिको अन्धोलाई निको पार्नुभयो, पक्षीघातीलाई उसको पक्षीघातबाट छुटकारा दिनुभयो अनि विभिन्न दुष्टात्माको बन्धनमा रहेकाहरूलाई छुटकाराको घोषणा गरेर छुटकारा दिएको कुरालाई हामी बाइबलमा विशेष गरेर 4 पुस्तकहरू मत्ती, मर्कुस, लुका र योन्नाको पुस्तकमा पाउँदछौ। यति मात्र नभइकन यीशु ख्रीष्टको नाममा उहाँका चेलाहरूले विभिन्न चंगाई र छुटकाराको कार्यहरू गरेको हामी पाउँदछौ। जुन कुराको वर्णन हामी बाइबलको नयाँ करारको विभिन्न पुस्तकहरूमा पाउँदछौ, यसै गरी आज पनि हामी यीशु ख्रीष्ट डाक्टरका पनि डाक्टर हुनुहुन्छ भन्ने कुरा हामी हाम्रै चर्च र मण्डलीहरूमा यीशु ख्रीष्टले विभिन्न रोग र दुष्टात्माहरूबाट छुटकारा दिएका व्यक्तिको जीवन गवाईबाट छर्लङ्गै पाउँदछौ। विभिन्न चिकित्सक र हस्पिटलहरूले मृत्युको घोषणा गरिसकेका व्यक्तिहरू मण्डलीमा पुगिसकेपछि यीशु ख्रीष्टको नाममा पुनः जीवन पाएका गवाईहरू हामी संसारैभरि बाक्लो रूपमा पाउन सक्छौ। अनि हाम्रै गाउँ समाजमा छर छिमेकमा हेर्ने हो भने धेरै जसो व्यक्ति रोगबाट दुष्टात्माबाट कहीँ कतै पनि छुटकारा नपाएर अन्तमा मण्डलीमा पुगिसकेपछि जीवनमा आएको परिवर्तनलाई हामी नकार्न सक्दैनौ। यसकारण प्रिय श्रोता, यीशु ख्रीष्ट संसारमा तपाईँ हामीलाई पाप क्षमा गर्नको लागि, तपाईँ हाम्रो पाप अधर्मको लागि बलि हुन आउनु भएको मसीहा मात्र नभई उहाँले हाम्रो निम्ति सहनु भएको थुकाई र उहाँले सहनु भएको कुर्राको चोटले निको पार्न आउनु भएको डाक्टर पनि हुनुहुन्छ। त्यसैले प्रिय श्रोता, यीशु ख्रीष्टमा विश्वास गर्नुहोस्, निको हुनुहोस् र अनन्त स्वर्गीय जीवनको हकदार बन्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-580-37-454, 98-580-37-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com, gnnepal17@gmail.com। हवस् श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: प्रार्थनामा अटुट रहनुहोस्। जय मसीह तथा नमस्कार। म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 32 यहाँहरूलाई स्वागत छ। धेरै क्रिश्चियनहरूको एउटा गल्ती भनेको उनीहरूले के कुराको लागि प्रार्थना गर्नु र जब उनीहरूले आफ्नो प्रार्थनाको तुरन्तै जवाब देख्दैनन् उनीहरूले प्रार्थना गर्न बन्द गर्छन्। परमेश्वरले सधैँ हाम्रो प्रार्थनाको तुरन्तै जवाफ दिनुहुन्न। यसको अर्थ यो होइन कि परमेश्वरले हाम्रो कुरा सुन्नुहुन्न। यसको अर्थ यो हो कि हामीले निरन्तर प्रार्थना गरिराख्नुपर्छ। तपाईँको प्रार्थनाको जवाब नआएसम्म कहिले प्रार्थना गर्न नछोड्नुहोस्। पहिलो थिसनीको पुस्तक 5:17 निरन्तर प्रार्थना गरिरह। जब परमेश्वरले हामीलाई प्रार्थना गर्न कहिले नछोड्न आग्रह गर्नुहुन्छ, अनुमान गर्नुहोस् कि उहाँले हामीलाई के भन्न खोज्दै हुनुहुन्छ। उहाँ हामीलाई यो बुझाउन चाहनुहुन्छ कि हामीले खोजेको परिणाम प्राप्त नभएसम्म कुनै कुराको लागि प्रार्थना गर्न कहिले नछोड्नुहोस्। त्यस्ता विशेष क्षणहरू हुन्छन् जब मैले कसैका लागि प्रार्थना गरेको छु र तिनीहरू तुरन्तै र चमत्कारी रूपमा निको भएका छन्। जब यो हुन्छ त्यो धेरै अद्भुत र गौरवशाली हुन्छ। तर धेरै पटक यस्तो हुन्छ जब म कसैको लागि प्रार्थना गर्छु र तुरन्तै केही हुँदैन जस्तो लाग्छ। त्यसो भए त्यो अवस्थामा मैले के गर्नुपर्छ? के मैले त्यो व्यक्तिलाई भन्नुपर्छ मलाई माफ गर्नुहोस्? तर परमेश्वरले आज हाम्रो प्रार्थना सुन्नु भएको छैन, अवश्य होइन। त्यस्तो अवस्थामा मैले गर्नुपर्ने भनेको त्यो व्यक्तिको आवश्यकताको लागि विश्वासयोग्य रूपमा चुपचाप प्रार्थना गरिराख्नु हो। कलसीको पुस्तक 1:9 यसकारण हामीले त्यो सुनेको दिनदेखि उहाँको इच्छाको ज्ञानले सारा आत्मिक बुद्धि र समझमा तिमीहरू पूर्ण हो भनेर विन्ती गर्दै तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेका छैन। प्रिय श्रोता, यहाँ प्रार्थना प्रति गरिएको प्रतिबद्धतालाई ध्यान दिनुहोस्। उहाँले यसो भन्नुभएन, म एकपटक तपाईँको लागि प्रार्थना गर्नेछु अनि त्यसपछि म अरू केही गर्न अगाडि बढ्नेछु। बरु उहाँले भन्नुभयो, हामीले तपाईँको लागि प्रार्थना गर्न छोडेका छैनौं। जीवनमा कुनै पनि लक्ष्य प्राप्त गर्न दृढता एक महत्वपूर्ण कुरा हो र विशेष गरी जब हामी परमेश्वरबाट हाम्रो जीवनको लागि के अपेक्षा गर्छौ भन्ने कुरा आउँछ, हामीले ती कुराहरूको बारेमा प्रार्थना गर्नुपर्छ र उहाँले त्यो प्रार्थनाको जवाब नदिउन्जेल ती बारेमा प्रार्थना गरिराख्नुपर्छ र आवश्यकता जति बढ़ी हुन्छ त्यति नै बढ़ी ध्यान र प्रयास हामी त्यो विशेष कुराको लागि हाम्रो प्रार्थनामा लगाउनुपर्छ। अनि जब हामी प्रार्थनाको विषयमा छौं, यो बुझ्नु महत्वपूर्ण छ कि कहिलेकाहीँ जब परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुन्न यो हामीले गलत कुरा मागिरहेको हुन सक्छ। हामीले बुझ्नु आवश्यक छ कि परमेश्वरको बुद्धि हाम्रो भन्दा धेरै ठूलो छ। पहिलो कोरन्थीको पुस्तक 1:25 किनभने परमेश्वरको मूर्खता मानिसहरूको बुद्धि भन्दा श्रेष्ठ छ र परमेश्वरको दुर्बलता मानिसहरूको बल भन्दा शक्तिशाली छ। जब हामी हाम्रो जीवनको लागि आवश्यक पर्ने कुराको लागि परिणामहरू देख्दैनौ, हामीले अनुरोधलाई पूर्ण मूल्याङ्कन गर्नु आवश्यक पर्दछ कि हामी परमेश्वरले हामीलाई चाहनु भएको सही कुराको लागि सोधिरहेका छौ। यो सम्भव छ कि हामी एउटा विशेष कुराको लागि सोधिरहेका छौ जब परमेश्वरलाई थाहा हुन सक्छ कि हाम्रो लागि अरू केही छ जुन धेरै राम्रो छ। उदाहरणको लागि, यदि तपाईँ अविवाहित हुनुहुन्छ र तपाईँ कुनै निश्चित व्यक्तिलाई तपाईँसँग प्रेममा पर्न र तपाईँसँग विवाह गर्नको लागि प्रार्थना गरिराख्नु भएको छ, यो सम्भव छ कि परमेश्वरले तपाईँको लक्षित गर्नुभएको व्यक्ति भन्दा राम्रो व्यक्तिलाई विवाह गर्नको लागि मनमा राख्नु भएको छ। हुन सक्छ तपाईँ कुनै विशेष कामको लागि प्रार्थना गरिराख्नु भएको छ र परमेश्वरले तपाईँको लागि फरक काम राख्नु भएको छ। कहिलेकाहीँ हामी परमेश्वरको अगाडि नम्र हुनुपर्छ र महसुस गर्नुपर्छ कि उहाँलाई हाम्रो आवश्यकता के हो भनेर थाहा छ र त्यो हामी सोचेको भन्दा धेरै फरक छ। एफिसीको पुस्तक 6 अध्यायको 18 पद सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरह। प्रिय श्रोता, प्रार्थना एउटा धेरै शक्तिशाली र अद्भुत उपकरण हो जुन परमेश्वरले हामीलाई दिनुभएको छ ताकि हामी उहाँले चाहनुभएका सबै कुराहरू प्राप्त गर्न सकौं। तर ती कुराहरू प्राप्त गर्नको लागि हामीले के को लागि प्रार्थना गरिरहेका छौं भन्ने कुरामा स्पष्ट हुनुपर्छ र हाम्रा प्रार्थनाको जवाब नआएसम्म हामीले कहिले हार मान्नु हुँदैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अच्छी नेना दी कुदु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। परमेश्वर लोखा तिना बीबले कृतज्ञ जुया दिस। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 22 के छि सकसित न लसकु छ। यको यी चिस माधका तया कागु वस्तु या नीति प्रार्थना याइगु या तर जिस नियनगु न्यस ख परमेश्वर झित थो माधका शिवला। युहुन्ना 5:30 पत्के धातगु दु थम जी छु न याय मफु बान जित तयादी थे जी न्याय जक्क याइगु ख अजगुले जी न्याय यानुगु ठिक जु छा दासा जित थथे जी न्याय याइगु मखु बरु जित होया हमेशी थ यो थे जी न्याय यागु ख जी स थम ले दाइगु कुत याइबले थुकिन छित छिगु नीति बालागु मखुगु खया ल्युल्यु हुने त बाते याइफु छिगु थगु हे बुद्धि स्वया परमेश्वर पाखे वोगु बुद्धि यक्कु हे तद अले परमेश्वर प्राय झिगु जीवने थुजागु लुखा तिना दि गुकी झिस उखिया दथुई न्यासी वुनेगु कुत याद धासा झिस नोक्सानी व असफलता अनुभव याइफु झिस याए त सोया चुनुगु ज्या पुङके मफुगुनी झिपी निराश जुई तर वास्तवे झिपी कृतज्ञ जुईमा छादासा थुकिया अर्थ ख परमेश्वर झित गल्ती याइगु पाखे बचेयाना दिगु दु अले वेकल झिगु नीति बालागु योजना दु नापाङ्गु राजा झिन्नेगु अध्यायु नेगु च्यागु पत्के धातगु दु छु यी लिपा देशे वो वा मौङ्गुले वो खुसीचा गनाउन परमेश्वर या थो वचन एलियाई था वोल खुसी गुब्ले बन्द लुखाया प्रतिनिधित्व याई गबले परमेश्वर झिगु जीवने छगु खुसिया त सुखाया नदि छादास वे कल झिस खुसिया त वा खुसी प्रतिनिधित्व या नदिम मनुया त तोतेमा धका धया दिगु दु अले उकिया पल्सा मेगु छु मालेगु दु थो छगु थजागु अवस्था जुइफु गन छि छिगु नीति मखुगु सम्बन्ध दु परमेश्वर छित वो तोते त सोया चोङ्गु जुइफु गुकियाना वो छित मेगु नफुइ यङ्के फै छिगु आया अवस्था छि ज्या मयागु कारण परमेश्वर छित मेगु ज्या सतादिगु जुइफु गुगु वेक याके छिगु नीति दु अले छि विश्वास या पल्सा अले छि विश्वास या पला न्याके बले दक वेकल छित कुसभा ब्यादी नापागु राजा झिन्नेगु अध्याय गुगु पत्के धाटकुदो आथथे सिदोन सहरिया लिक्क चोङ्गु सारपथ गामे हुँ अले अनिहे छु अन छन्त नकेत जी छम विधवा मिसाया त उज बिया गुदु थन एलियाया त नुगु थासे उनी त उज बिया दिगुदु दोन परमेश्वर वया त मागु व्यवस्था ग्याय त तिङ्गुदु वेकल एलियाया त फुलाङ्गु ख परमेश्वर बन्द याना त गु लुखा तोता नुगु खे पला तेगु दया सोङ्गुदु गब्ले गब्ले परमेश्वर सिक सिक छिगु जीवने सुखा जुइगु अनुमति ब्यादि छादास परमेश्वर छि आ गुगु अवस्थाके दु वहे अवस्थाके चुना सुनेगु इच्छा मरो एफिसी सोङ्गु अध्याय निगु पदे धात गुदु छि त ब्यादिगु शक्ति जिस फुनागु स्वयान अप्प अले मने तयागु स्वयान अप्प बिफुम परमेश्वर परमेश्वर छिगु निति त धङ्गु योजना देखु गुदो यक्कु सवा दुठ्यागु योजना एसा छि उगु लपुई थासे चुना मास्ती वोगु ताक्क वेकल छि त उगु सवा बित असक्षम जी मनु देश त अप्प धाथे त थ त मस्युगु व ज्याछ्युगु थासे वनि य विकल्प बिबले जी संसाय झी गनदु अनहे चुनिगु लेगु जु अले वो झिगु निति बालागु मक्सा अले न्योनी थाबले थथागु ग्यारेन्टी मदे क मनु देस मेगु हे दिशा हुने त लिचिला चुनि परमेश्वर झी त झिगु पञ्च इन्द्रिय ग्यारेन्टी बि झिके दुबु छगु जक्क ग्यारेन्टी परमेश्वरिया वचन ने दगु वचन ख वेकल झी त विश्वास सन्यासी हुनेगु आशा यानादी हुनेगु मफु वेकल झी त नुगु थासे पला न्याकी के मास्ती व अले वेकल झिगु जीवने उगु पलाया फाइदा केने भजन संग्रह 32:8 के दयात गुदु छिंचित दयादिल जी छन्त व बने मागुली केनाबी जी छन्त सेने कने याना विचा याना चुने यो पि नेनमिपि अनिश्चित भविष्य छित ग्याके बिमते छिगु निति परमेश्वरिया योजना विश्वास याना दिस अले ठुकिया अर्थ छित ज्याछिङ्गु थ्या पाखे तापका यङ्केगु जुइमा छिगु भविष्य न परमेश्वरिया वचन थे हे त धनी थौयागु वचन येना दिगुनि छिसकसित न परमेश्वर सुब्याबीमा जयमसी नियनमिपि छिम्स नकतिनि हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 98685533349 98685533349 कासा ज्याजो नेना दिगुनि छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
4: हामी छौ तपाईको साथ तपाई हुनुहुन्छ हाम्रो साथ हाम्रो साथ हाम्रो साथ तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz
5: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण प्रस्तुता हरि जिज्ञासुको साथमा।

आदरणीय श्रोता मित्र, जयमसी रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। सदाको हप्ता चाहिँ आज म फेरि पनि उपस्थित भइसकेको छु र विशेष गरी रेडियो कार्यक्रम नयाँ आशाको किरण एलएचएम नेपालले तयार पारेको र यस कार्यक्रमबाट हामी तपाईँलाई निरन्तर रूपमा उत्साह दिँदै आइराखेका छौं। तपाईँ स्वदेश विदेश जो जहाँ भए पनि तपाईँ आराम हुनुहुन्छ भन्ने आशा गरिकन राखेको छु। तपाईँलाई थाहा छ नेपालमा भदौ 10 गते बुधबार ठूलो बाढ़ी आएको छ। यो बढ़ी कोशी नदीमा हिम पहिरो झरेर ठूलो बाढ़ीको रूपमा परिणत भएर नदी आसपासका धेरै गाउँहरू बगाएको छ र धेरै मानिसहरूको ज्यान गएको छ र धेरै जनधनको क्षति भएको छ। यस्तो अवस्थामा हामी सबै जो जहाँ भए पनि नेपालीहरू कोही स्वदेशमा छौं, कोही अध्ययनको सिलसिलामा विदेशमा छौं, कोही रोजगारको सिलसिलामा विदेशमा छौं, अर्थात जो जहाँ भए पनि हामीले हाम्रो नेपालमा भएको दुःखलाई वेदनालाई हामीले एकले अर्कालाई साथ सहयोग गर्नुपर्ने हुन्छ। तपाईँलाई थाहा छ कि नेपाल सरकार पनि यस्तो खालको विपत्तिमा उद्धार कार्यमा जुटिरहेको छ। धेरै व्यक्तिहरूलाई उद्धार गरिराखेको छ। अझै कति धेरै बेपत्ता हुनुभएको छ। त्यो बेपत्ता भएकाहरूलाई अरूका पनि खोजी कार्य जारी छ र कतिपयको शव भेटिसकेको छ र कतिपयको दफन पनि गरिराखेको छ र कतिपय शव आफन्तहरूले बुझिसक्नु भएको पनि छ। जुन शवहरू बुझिएको छैन त्यो चाहिँ सरकारको तर्फबाट त्यसको व्यवस्थापन गरिराखेको छ। अरू धेरै धेरै कुराहरू छ। यस्तो अवस्थामा नेपाल पीड़ामा छ, नेपालीहरू पीड़ामा छन् र जति मृतकहरू हुनुहुन्छ उहाँहरूको आफन्तहरू पीड़ामा हुनुहुन्छ। यो सिचुएसन भएर हामी गइराखेका छौं। तर पनि प्रिय मित्र, हामी जहिले पनि परमेश्वरमाथि विश्वास गर्ने भएकाले हामीले पनि एकले अर्काको निम्ति निरन्तर रूपमा प्रार्थना गरौं कि यस्ता खालका घटनाहरूबाट अझै मानिसहरूले नयाँ पाठ सिकुन् र नयाँ पाठबाट यी घाउहरू डिको भयो भनेपछि अझै नयाँ तरिकाले जिउनलाई मानिसमा परमेश्वरले सहायता गर्नुभएको होस्। कहिलेकाहीँ जीवनमा नसोचेका घटनाहरू घटिराखेको हुन्छन्, नसोचेका कामहरू भइराखेको हुन्छन्। तर पनि हामी सबैजनाले यस्ता खालका समस्याहरूको समाधान गर्नको लागि एकले अर्कालाई सहायता गर्नुपर्ने हुन्छ। प्रिय मित्र, तपाईँलाई जानकारी होला कि तपाईँले सामाजिक सञ्जालमा पनि हेरिरहनु भएको छ कि धेरै व्यक्तिहरूको अकालमै ज्यान गएको छ। किनकि अलिकति सानो मिस्टेकको कारणले गर्दाखेरि कोही भाग्न अटेरी गरेको कारणले गर्दाखेरि पनि होला कि चाहिँ माथिबाट बाढी आउँदैछ भन्ने कुरा थाहा हुँदाहुँदै पनि अकल पनि भयो कि यतिसम्म बाढी आउँछ र म यतिसम्म बाँच्न सक्छु भन्ने खालको पनि लागेको थियो। तर धेरै जसोलाई चाहिँ अविश्वास टाइपको भएको कारणले गर्दाखेरि पनि ज्यान जान पुग्यो। तर पनि जे जति घटना घट्यो यो घटनामा हामी सबैले दुःख व्यक्त गर्नुपर्ने हुन्छ र आफूले सक्दो सहयोग गर्नुपर्ने हुन्छ। प्रधानमन्त्री राहत कोषमा पनि त्यहाँ धेरै रकमहरू संकलन भएको छ। तपाईँहरूले पनि रकम दिनुभएको छ, सहयोग गर्नुभएको छ बाढी प्रभावित क्षेत्रको लागि, पुननिर्माणको लागि र त्यसको व्यवस्थापनको लागि। धेरै राष्ट्रहरूले हातेमालो गरिराखेका छन्, धेरै राष्ट्रहरूले सान्त्वना व्यक्त गरिराखेका छन्, समवेदना व्यक्त गरिराखेका छन्, दुःख व्यक्त गरिराखेका छन्। यो चाहिँ एउटा सबैभन्दा महत्वपूर्ण कुरा हो किनकि परमेश्वरले मानिसलाई अद्भुत रीतिले सृष्टि गर्नुभएको छ। नेपालमा यति ठूलो बाढी गयो, यति ठूलो जनधनको क्षति भयो, यस्तो अवस्थामा एउटा त्यो मानवता भएकै कारणले गर्दाखेरि धेरै देशबाट सहयोग संकलन भइराखेको छ। धेरै व्यक्तिहरूले सके पनि नसके पनि 1,000, 500, 200, 300, 100 त्यस्तो रकमहरू पनि धेरैले प्रधानमन्त्री राहत कोषमा जम्मा गरिरहनु भएको छ। कतिपय संघ संस्थाहरू आफै पनि फिल्डमा गएर सहयोग गरिरहनु भएको छ। कतिले पानी बाँडिरहनु भएको छ, कतिले खाना खुवाइराख्नु भएको छ, कतिले बासस्थानको व्यवस्था गरिराख्नु भएको छ, अरू धेरै धेरै सहयोग गर्नुभएको छ। यो चाहिँ एउटा मानवता हो, हामीले गर्नुपर्ने महत्व पूर्ण सहयोग हो। हामीले सधैँ यस्तो कामहरू गर्यौं भनेपछि अझै परमेश्वरबाट आशिष पाउँदछौ। पवित्र धर्मशास्त्र बाइबलमा धेरै ठाउँमा उल्लेख गरेको छ कि एकले अर्कालाई सहयोग गर्नु, छिमेकीलाई प्रेम गर्नु र जसरी अप्ठ्यारोमा परेकाहरू, दुःखमा परेकाहरू र समस्यामा परेकाहरूलाई सहयोग गर्ने कुराहरू पवित्र धर्मशास्त्र बाइबलमा धेरै ठाउँमा उल्लेख गरेको छ। त्यसकारणले प्रेमित्र, भलाई गर्नको लागि चाहिँ हामी कहिले पनि थाक्नु हुँदैन, सहयोग गर्नमा हामी कहिले पनि थाक्नु हुँदैन, एकले अर्काको आँसु पुछ्नको लागि हामी कहिले पनि थाक्नु हुँदैन। किनकि हामीले गरेको थोरै सहयोग, हामीले गरेको थोरै कामको कारण
कारणले गर्दाखेरि कतिपय व्यक्तिहरू चाहिँ जिउनको लागि आशा देख्दछन्, बाँच्नको लागि उनीहरूले नयाँ आशा देख्दछन्, बाँच्नुको उद्देश्य राम्रोसँग उनीहरूले देख्दछन् हामीले गरेको सानो सहयोगको कारणले गर्दा। त्यसकारण प्रेम मित्र, कोही तपाईँ विदेशमा हुनुहुन्छ, कोही स्वदेशमा हुनुहुन्छ, जो जहाँ भए पनि तपाईँले एकले अर्कालाई सहयोग गर्नुहोस्। तपाईँले सहयोग गर्नको लागि प्रधानमन्त्री राहत कोषमा पनि तपाईँले जम्मा गर्न सक्नुहुन्छ, तपाईँले चिनेको कोही आफन्तहरूलाई त्यहाँ राहत लिएर जानको लागि पनि तपाईँले आह्वान गर्न सक्नुहुन्छ र धेरै धेरै कुराहरू छन्। अब तपाईँलाई थाहा छ यो बाढीको कारणले गर्दाखेरि धेरै चर्चहरू पनि बगाएर लागेको छ, मण्डलीका धेरै विश्वासीहरू अर्थात क्रिश्चियन समुदायका धेरै व्यक्तिहरू पनि उहाँहरू चाहिँ डुबानमा पर्नु भएको छ, बेपत्ता हुनुभएको छ, त्यस्तो खालको ठूलो समस्याहरू छ। त्यसले गर्दाखेरि यस्तो अवस्थामा त क्रिश्चियन, त हिन्दू, त मुस्लिम, त यस्तो उस्तो भनेर सहयोग गर्नुभन्दा पनि हामीले सिर्फ मानवतालाई हेरेर सहयोग गर्नु नितान्त आवश्यक छ, किनकि हाम्रो सहयोगले कसैको जीवन बाँच्छ भने, हाम्रो सहयोगले कसैको जीवन चाहिँ नयाँ हुन्छ भने हामीले सहयोग गर्नुपर्छ, हामीले सहायता गर्नुपर्छ, हामीले योजना बनाएर हामीले एकअर्काको जीवन बचाउनतर्फ लाग्नुपर्छ। तपाईँलाई थाहा छ धेरै क्रिश्चियन संस्थाहरू अहिले सहयोगको लागि गइरहनु भएको छ, कतिले खाना बाँडिरहनु भएको छ, कतिले बासस्थानको व्यवस्थापन गरिरहनु भएको छ, धेरै धेरै राम्रो कामहरू गरिरहनु भएको छ। नेपाल सरकारको सुरक्षाकर्मीहरू दिनदिनै खटिरहनु भएको छ, सुरुङभित्र बेपत्ता रहेकाहरूलाई निकालिरहनु भएको छ, अप्ठ्यारो परिस्थितिमा रहेकाहरूलाई उहाँहरूले निकालिरहनु भएको छ। यस्तो अवस्थामा सबै नेपालीहरूले सहयोग गर्नुपर्छ र सहायता गर्नु भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। प्रिय मित्र, तपाईँ जसले परमेश्वरमाथि विश्वास गर्नुभएको छ, तपाईँले निरन्तर रूपमा प्रार्थना गर्न सक्नुहुन्छ, किनकि आज बेपत्ता भएको कारणले गर्दाखेरि, सब नभेटेको कारणले गर्दाखेरि आफन्तहरू निराश अवस्थामा रहिरहनु भएको छ। आफन्तहरूले कहिले चाहिँ आफ्नो छोराको, आफ्नो दिदीको, आफ्नो बहिनीको, आफ्नो रिलेटिभको कहिले काहीँ अनुहार हेर्न पाइदियो थियो भनेर कल्पना गरिरहनु भएको छ, खोजिरहनु भएको छ। यस्तो दुःखमा हामी सबैले एकले अर्कालाई सहयोग गर्नुपर्छ। देशको अवस्था, देशको सिचुएसन बेला बेलामा यस्तै भएको कारणले गर्दाखेरि हामी पीडामा हुँदछौ। तपाईँलाई थाहा छ यस्तो खालको विषम परिस्थितिको कारणले गर्दाखेरि विश्वका धेरै देशहरूले नेपाललाई सहयोग गर्नको लागि तयार हुनुहुन्छ, नेपाललाई माथि उठाउनको लागि तयार हुनुहुन्छ, सहयोगी हातहरू बढाइरहनु भएको छ। यो चाहिँ धेरै महत्वपूर्ण कुरा हो, किनकि हामीलाई परमेश्वरले मानवताको भावना दिनुभएको छ। किनकि नेपालमा विपत्ति आयो भने अमेरिकालाई दुख्छ, चाइनालाई दुख्छ, चाइनाका नागरिकहरूलाई दुख्छ, कोरियाका नागरिकहरूलाई दुख्छ, जापानिज नागरिकहरूलाई दुख्छ, इजरायल नागरिकहरूलाई दुख्छ, किनकि यो भनेको परमेश्वरले मानिसलाई गरेको एउटै स्वरूपको सृष्टिको नमुना हो। किनकि एउटालाई पीडा हुँदा अर्कोलाई दुखिरहेको छ। तपाईँलाई कहिले काहीँ हामी नेपालीहरू छौँ, इजरायलमा युद्धको कारणले गर्दाखेरि अथवा त्यो इरानमा युद्धको कारणले गर्दाखेरि, रुस र युक्रेन बीचको युद्धको कारणले गर्दाखेरि धेरै मानिसहरूको ज्यान गइरहेको हुन्छ। त्यो समाचार सुन्दाखेरि हामी नेपालीहरूको मन पनि दुखिरहेको हुन्छ। भले हामीले नेपालबाट धेरै सहयोग पठाउन नसके पनि विभिन्न देशहरूमा भूकम्पको कारणले गर्दाखेरि क्षति पुग्दाखेरि नेपालीहरूको पनि मन दुखिरहेको हुन्छ। त्यसकारणले जहाँ एउटा मानिसलाई दुःख पर्दछ, पीडा हुँदछ, त्यो पीडा अर्को मानिसले बुझिराखेको हुन्थ्यो। जुनसुकै देशको भए पनि, जुनसुकै जातको भए पनि, जुनसुकै धर्मको भए पनि, जो जेसुकै भए पनि एउटा मान्छेलाई दुख्दा अर्को मान्छेलाई पनि दुखिराखेको हुन्छ भन्ने कुरा तपाईँ हामीले बुझ्नुपर्ने हुन्छ। यो कारण किन भन्दाखेरि परमेश्वरले सृष्टिताका मानिसलाई आफ्नै स्वरूपमा परमेश्वरले बनाउनु भएको हो, त्यसकारणले मानिसको मन चाहिँ दुख्दछ। प्रिय मित्र, म फेरि पनि तपाईँलाई यो कुराहरू बताउँछु कि अहिले पनि जो जति त्यो उद्धार कार्यमा खटिरहनु भएको छ, जो जति सहयोग गरिरहनु भएको छ, तपाईँ पनि सुरक्षित रहेर आफूलाई घाउ चोट नलगाएर फेरि पनि बाढी आउन सक्ने सम्भावनाको कुराहरू समाचारमा हामीले सुन्न पाइराखेको हुन्छौँ। त्यो बेलामा पनि अझै सजग भएर, बर्सातको समय छ, पानी परिराखेको हुन्छ, त्यो बेलामा पनि अझ अप्रिय घटनाहरू गर्न सक्छन्। त्यो बेलामा तपाईँ पनि सुरक्षित रहेर आफूलाई स्वयंता अपनाएर तपाईँ चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। तपाईँको जीवनमा परमेश्वरले धेरै आशिष दिनुभएको होस्, तपाईँको जीवनमा परमेश्वरको योजना अझ उत्तम भएको होस् र हामीले गर्नुपर्ने सहयोग चाहिँ निरन्तर भइराखेको होस्। हामीले गर्नुपर्ने सहयोगको कारणले कसैको जीवन बाँचोस्, हामीले गरेको सहयोगको कारणले कसै न कसैको जीवन नयाँ होस्, त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। कहिलेकाहीँ मानिसहरूले यो जीवन अप्ठ्यारो भयो, अब त म जिउन सक्दिनँ,
धेरै गाह्रो भयो। मेरो पार्टीको कारणले गर्दाखेरि मेरो आफन्तहरू सबै बेपत्ता भयो, आफन्तहरू कसैको पनि साथ भेटिन, अब त म बाँच्न सक्दिनँ, अब त गाह्रो भयो भन्ने कुरा धेरैले लाग्छ। यो स्वाभाविक पनि हो, तर पनि परमेश्वरले अझ फेरि नयाँ तरिकाले अगाडि बढाउनुहुन्छ। पीडा सहन सक्ने क्षमता परमेश्वरले तपाईँलाई दिनुहुन्छ। पीडाको कारणले छटपट रहेको अवस्थामा तपाईँ चाहिँ त्यहाँबाट उठ्नु भयो भने फेरि पनि जीवन नयाँ तरिकाले शुरूआत हुन्छ, नयाँ तरिकाले आफ्नो क्षेत्र विस्तार हुन्छ। जस्तै अहिले पनि बाढी आएको ठाउँमा केही पनि छैन, तर धेरै वर्षपछि ती ठाउँहरू पनि बिस्तारै स्थापित हुँदै हुँदै जान्दछन्, र जो जतिको ज्यान गयो, जो जति बेपत्ता हुनुभयो, उहाँहरूको जीवन गए तापनि उहाँहरूको कारणले गर्दाखेरि धेरै व्यक्तिहरू सधैँभरि पीडामा भइराख्नु पर्छ भन्ने छैन, किनकि यस्ता अप्रत्याशित घटनाहरू बेला बेलामा घटिराख्छन्। नेपालले दुःख पाइराखेको छ, तर पनि हामीले एक्लै अर्कालाई सहयोग गर्न छोड्नु हुँदैन, एक्लै अर्कालाई सहायता गर्न छोड्नु हुँदैन, एक्लै अर्काको जीवनमा सहायता गर्नको लागि हामी कहिले थाक्नु हुँदैन, किनकि पवित्र धर्मशास्त्र बाइबलले एक्लै अर्कालाई सहयोग गर्न उत्साह दिँदछ, एक्लै अर्काको निम्ति प्रार्थना गर्नको लागि उत्साह दिँदछ, एक्लै अर्काको दुःख बुझ्नको लागि पवित्र धर्मशास्त्र बाइबलले व्याख्या गर्दछ, र पवित्र धर्मशास्त्र बाइबलमा त्यहाँ चाहिँ उल्लेख गरेको छ, प्रिय मित्र, जो जहाँ भए पनि यस्तो अवस्थामा सुरक्षित हुनुहुनेछ भन्ने आशा गर्दछु। तपाईँको जीवन अझै असल तरिकाले अगाडि बढ्दै जाओस्। हामी निरन्तर रूपमा रसुवामा आइराखेको बाढीको कारण र बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने धेरै व्यक्तिहरू र जो जति आफन्तहरू गुमाउनु भएको छ उहाँहरूको निम्ति, जो जति उद्धार कार्यमा खटिरहनु भएको छ उहाँहरूको निम्ति, जो जतिले आर्थिक कुराहरू सहयोग गर्नुभएको छ उहाँहरूको निम्ति, र सिङ्गो देशको निम्ति हामी निरन्तर रूपमा परमेश्वरसँग प्रार्थना गर्नेछौ। यी समस्याको समाधान बिस्तारै बिस्तारै हुँदै जानेछ भन्ने आशा गर्दछौ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो भलाको सारी अर्थात् मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउन नभुल्नुहोला। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई तपाईँले जानकारी गराउन सक्नुहुन्छ। आजको कार्यक्रमको समय सकिने आँटेकोले म तपाईँबाट बिदा हुन्छु। जय मसीह, नमस्ते,

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाई, आजको दिनलाई चाहिँ म एउटा जिज्ञासाबाट चाहिँ शुरू गर्न चाहन्छु। त्यो के हो भने, विश्वास गर्ने जीवन सधैँ सहज हुँदैन। कहिलेकाहीँ हामी गलत वातावरण, झुटो बोली र तनावपूर्ण परिस्थितिको बीचमा पनि जिउनुपर्छ अथवा हामी जिइरहेका हुन्छौँ। अनि यो अवस्थामा चाहिँ हामीमा बेचैनी आउँदाखेरि चाहिँ त्यस समयमा चाहिँ हामी कसरी स्थिर रहन सक्छौँ?
2: भाइ, यो जिज्ञासा तपाईँको मात्रै होइन, हामी सबै मानव जातिको। यी यस्तै कुराहरूलाई हामी आजको अध्ययन तीर्थयात्रीहरूको गीतमा हेर्नेछौ। यहाँ हामी एक पीड़ित हृदयको पुकार, हाम्रो सहायता पहाड़हरूबाट होइन तर स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परम प्रभुबाट आउँछ। उहाँ कहिल्यै सुत्नुहुन्न, कहिल्यै उग्नुहुन्न। उहाँ आफ्ना जनहरूको निरन्तर रक्षक हुनुहुन्छ। दिन होस् वा रात, उहाँको सुरक्षा सधैँ रहन्छ भन्ने एक महान सत्यलाई यो अध्ययनको यात्रामा हेर्दै यो जिज्ञासालाई हामी सम्बोधन गर्नेछौ।
1: भनेपछि दाई, आजको भजन संग्रहको अध्ययनले चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्द लिन चाहिँ सिकाउने रहेछ, होइन त?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू, जीवन एक प्रकारको यात्रा हो। कहिलेकाहीँ हामी संघर्ष, डर र अन्यलको बाटो हुँदै जान्छौ, तर यी भजनहरूले हामीलाई सम्झाउँछन् हाम्रो सहारा परमेश्वर हुनुहुन्छ, हाम्रो सुरक्षा उहाँमा छ र हाम्रो आनन्द उहाँको उपस्थितिमा छ।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आज तपाईँ पनि चाहिँ हामीलाई कठिन यात्रामा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्द लिन चाहिँ सिकाउने रहेछ, होइन त?
2: अवश्य पनि भाइ। त्यसैले आदरणीय श्रोताहरू,

0: असहजता पीड़ामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई उत्साह र हौसला दिनेछ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई हामी शुरू गरौं।
1: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाई सबैलाई मेरो जय मसी अनि यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईलाई धन्यवाद स्तुति प्रशंसाको भेटी चढ़ाउँदै आउँदछौ। विशेष गरेर प्रभुजी, तपाईले हाम्रो जीवनमा महान कार्य गर्नुभएको लागि, तपाईको उपकारको लागि, भलाइको लागि, कृपाको लागि धन्यवाद दिन चाहन्छौ। किनकि प्रभु, तपाई सधैं नै हाम्रो स्तुति प्रशंसा धन्यवादको योग्य प्रभु हुनुहुन्छ। प्यार प्रभुजी, म प्रार्थना गर्न चाहन्छु प्रत्येक श्रोताहरूको लागि। मलाई थाहा छैन यस बेला उनीहरूको स्थिति कस्तो होला, तर प्रभु तपाईँलाई थाहा छ। यदि तिनीहरू दुःखमा छन्, आँसुमा छन्, बिमारमा छन्, कठिनाईमा छन् भने प्रभुजी तपाईँ उनीहरूलाई साथ दिनुहोस्, उनीहरूमाथि कृपा गर्नुहोस्, दया गर्नुहोस्, तिनीहरूको समस्याबाट छुटकारा दिनुहोस्, मुक्त गर्नुहोस्। तपाईँको आफ्नो शान्ति आनन्द उनीहरूको जीवनमा दिनुहोस्। यो वचनाध्यायलाई तपाईँको हातमा राख्छु। यसबाट हामी हरेकलाई आशिषित तुल्याउनुहोस्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 120 देखि 122 अध्यायसम्मबाट देख्न गइरहेका छौं। सबभन्दा पहिले भजन 120 अध्याय हेर्दै अगाडि बढ्नेछौ। यो 120 अध्यायले हामीलाई भजनहरूको पुस्तकमा नयाँ सिरिज यानि मालामा ल्याउँदछ, जुन 120 अध्यायदेखि 134 अध्यायसम्म हो र हरेकलाई हाम्रा बाइबलमा स्वर्गीय रोहिणीहरूको स्तुति गानको उपाधि यानि शीर्षक दिइएको छ। एकजना अति नै महान हिब्रू भाषाको विद्वानले यसलाई यसरी अनुवाद गरे, यात्री दलहरूका गीतहरू, तीर्थ यात्री दलहरूका गीतहरू, घर वा मुलुक वापसको यात्राको गीत। यी 15 भजनहरू यात्राका बेला गाइने गीतहरू थिए र म सोच्दछु कि तिनीहरूलाई दुई विभिन्न तरिकाहरूमा प्रयोग गरिन्थे। जब बन्धुवाहरू यानि कैदीहरू बाबेलबाट आफ्नो मुलुक यरुसलमतिर फर्किँदा बाटामा यी भजनहरू गाए, तर यी भजनहरूको सबभन्दा आम प्रयोग परमेश्वरको आज्ञा अनुसार हरेक सालमा 3 पल्ट तिनीहरू यरुसलममा आराधना गर्न जाँदाखेरि त्यस बेला गाइन्दथे। बाटोमा यात्रामा हुँदा परमेश्वरले आज्ञा गर्नुभएको थियो कि हरेक पुरूष यहुदीहरू 3 पल्ट त्यहाँ आराधना गर्न जान आवश्यक छ, र जब तिनीहरू त्यहाँ जान्थे तिनीहरूले आफूसित परिवार पनि लिएर जान्थे। जब तिनीहरू सम्पूर्ण सभ्य विश्वबाट यरुसलेममा आउँदाखेरि, किनभने त्यसबेला चारैतिर तिनीहरू यानि यहुदीहरू छरपट छरिसकिएका थिए अनि तिनीहरूले यी भजनहरू गाउँथे। एक दिन यी भजनहरूमध्ये एउटा गीत गाइन्थ्यो, अर्को दिन अर्को भजन गर्दै निरन्तर यरुसलेम नौजेलसम्म गाइरहन्थे एकपछि अर्को भजन, र आखिरमा जब तिनीहरू यरुसलेममा आइपुग्थे र तिनीहरू परमेश्वरको पवित्र स्थानमा उभिएर आखिरी भजन 134 अध्याय गाउँथे, उहाँको स्तुति प्रशंसा गाउँदै। यही कारण यिनीहरूलाई यात्री तीर्थ यात्री दलहरूका गीतहरू भनिएको हो। तपाईँलाई यादै होला डाक्टर लुकाद्वारा रेकर्ड गरिएको त्यो घटनाको, जब प्रभु येशू ख्रीष्ट 12 वर्षको हुनुहुन्थ्यो, आफ्ना आमा बुबासँग यरुसलेममा एक चाड पर्व मनाउन जानुभयो। यरुसलेमबाट एक दिनको यात्रा

0: थियो र सबै यात्री दलहरू एकट्ठा भएर सँगसँगै मिलेर यरुसलेम जान्थे। त्यो संगतिको, मित्रताको नवीनीकरण गर्ने, पुरानो समयका कुरा गर्ने र हालचालको एक आपसमा सोध्ने समय थियो। त्यसपछि तिनीहरू यरुसलेममा यी भजनहरू गाउँदै गाउँदै एकसाथमा मिलेर जान्थे। मित्र, ती यात्री दलहरू, तीर्थ यात्री दलहरू एक ठाउँमा भेट्ने स्थान आज पनि राम्ररी प्रचलित छ त्यहाँ, र त्यहाँबाट यरुसलेम एक दिनको यात्रा थियो। जब चाड पर्व सकियो, प्रभु येशूका आमा बुबाले उहाँलाई हराएको भेटाए, दलमा भएको भेटाएनन्, र तिनीहरू उहाँलाई खोज्दै खोज्दै फेरि यरुसलेममा फर्केर आउनु परेको थियो। यसको विवरण हामी लुका 2:41-50 पदमा पाउँदछौ। अहिले तपाईँ यो कुरामा छक्कै परिरहनु भएको होला कि साँच्ची नै यसरी नै यी भजनहरूको प्रयोग गरिन्थे भन्ने कुरामा। हा मित्र, भजन 122:3-4 पदले हामीलाई यसको जानकारी दिन्छ। यहाँ यस प्रकार लेखिएको छ, ए यरुसलेम, त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार, जहाँ परमप्रभुको कुलहरू उक्लन्छन्। हा मित्र, ती भजनहरू निस्तार चाडमा, पेन्टिकोस्टको चाडमा र झुप्रे बासको चाडमा तीनपल्ट सालमा गाइन्थे, जब तिनीहरू विभिन्न जग्गाबाट परमेश्वरलाई धन्यवाद दिन, उहाँलाई आराधना गर्न र बलिदान चढाउन यरुसलेममा जान्थे। अहिले हामी यो यात्रालाई भजन 120 आरम्भ गर्छौं र यो भजनमा हामी यात्री, तीर्थ यात्री मुसाफिरमा हेरिरहेका छौं र ऊ कहाँ बस्छ त्यसको देख्छौं। भजन संग्रह 120:1-7 पदमा भनिएको छ, मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरे र उहाँले मलाई जवाब दिनुभयो, हे परमप्रभु, झूठ बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। ए छल जिब्रो, तँलाई के दिने हो र तँलाई अरू वर्ता के गरिने हो? योद्धाका तीखा बाण, पुत्राका रूखका आगोका ढुङ्ग्रो समेत, मसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। शान्तिलाई घृणा गर्नेहरूका बीचमा मैले मेरो वासस्थान बनाएको छु, म त शान्तितर्फ छु, तर जब म बोल्छु तिनीहरू लडाईतर्फ हुन्छन्। मित्र, हामीले पढेको यो भजन एक सबभन्दा अचम्मको भजन हो र यो वर्तमान घड़ीसँग प्रासंगिक छ, विशेष गरी इसरायल राष्ट्रको लागि। यो भजनमा त्यो यात्री, मुसाफिर, परदेशी कहाँ रहेको छ सो कुराको भन्दछ। 5 पदमा हेर्नुहोस्, यहाँ भनिएको छ, मोसेकमा परदेशी भइरहेको र केदारका पालहरूका बीचमा बसेको हुनाले मलाई धिक्कार छ। मोसेक को थियो? ओ, याप्तेको एक छोरा थिए। उत्पत्ति 10:2 पदले हामीलाई याप्तेको छोराहरूको बारेमा बताउँछ। याप्तेका छोराहरूबाट अन्य जाति राष्ट्रहरू, जातिहरू आयो र आज इसरायल पूरा विश्वभरि अन्य जातिहरूको बीचमा छरपट्ट छरिएर बसेको छ। तिनीहरू मोसेकमा बस्दछन्। केदार इस्माइलको छोरा थियो। के यसले तपाईँलाई केही कुरा भन्छ? यस पदमा उल्लेखित परदेशी, तीर्थयात्री, मुसाफिर अरबहरूको बीचमा रहिरहेको थियो। यो आजको घड़ीसँग पनि एकदमै प्रासंगिक छ, होइन र? यो कुराको ध्यान दिनुहोस् कि पद्वीमा उनी चित्कार छोड्छन्, भन्छन्, हे परमप्रभु, झूठ बोल्ने मुख र छल गर्ने जिब्रोबाट मलाई जोगाउनुहोस्। यो यस्तो सुनै पर्दैन कि ऊ असल छिमेकीहरूको बीचमा बसिरहेका थिए। त्यो मानिस जो मोसेकमा परदेशी भइरहे उसलाई छक्काइएको छ, निन्दा गरिएको छ अनि विश्वासघात गरिएको छ। म विश्वास गर्दछु कि यहुदीहरू जस्तो धेरै छक्काइमा, निन्दा गरिएको र सतावट गरिएको कुनै जाति कुनै मानिस छैन। आज हामी अल्पसंख्याको बारेमा धेरै कुरा सुन्ने गर्छौं, तर चाखलाग्दो कुरा यो छ कि यहुदीहरूले सम्पूर्ण राष्ट्रहरू र मानिसहरूको बीचमा आफ्नो बाटो मार्ग बनाउन सक्षम भए, तर उसलाई पूरा समय आलोचना गरिन्दछ। यहुदी विरोधी अभियान शताब्दी शताब्दीदेखि उदाएको छ, तापनि यी तमाम संकष्टको बीचमा यहुदीहरू जीवित रहन योग्य भइरहेका छन्। यहुदीहरू अन्य जातिहरूको बीचमा र संसारमा मानिसहरूको बीचमा अल्पसंख्या समूह हुन् र तिनीहरू निन्दा, कपट, झगडाहरू, समस्याहरू र बोझहरूको स्थानमा रहेका छन्। अनि यो तपाईं र मेरो निम्ति पनि भन्न सकिन्छ, अहिले आफ्नो सारा समस्याहरू कष्टहरूको पोको पारेर यरूशलेममा जाने समय हो, तर यात्री, परदेशी, मुसाफिरले आफ्नो बोझहरू घरमै छोड्छन्। उसले आफ्नो मोसेक र केदार छोड्छन् र आफ्नो परमेश्वरको आराधना गर्न यरूशलेमतिर लाग्छन्। यरूशलेम शान्तिको सहर हो, आजकल त्यो निश्चय नै शान्तिको सहर होइन, बरु त्यहाँ रहन अति नै खतरा स्थान हो। तर यात्री मुसाफिरको दिनमा त्यो बिल्कुलै बेग्लै थियो, त्यो शान्तिको सहर थियो अनि त्यो भविष्यमा बेग्लै हुनेछ, शान्तिको स्थान हुनेछ, किनकि शान्तिको राजकुमार त्यहाँबाट पूरा विश्वको शासन गर्नु हुनेछ। त्यसपछि 121 अध्यायतिर पनि लागौ, यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं यात्री यात्रामा हुँदा यहुदाको पहाड़हरू दृश्यहरूमा आएको देख्छन्। मित्र, यो अर्को भजन हो, यात्री मुसाफिर यरूशलेमतिर आराधना गर्न यात्रा गरी आउँदा गाउँदछन्। हामीले उसको घरको परिस्थितिको झलक देख्यौं जुन उसले त्यहाँ नै छोडेर आफ्ना यात्राको शुरू गरे। अहिले यो भजनमा उसले यरूशलेमको पहाड़हरू टाढा दूरीमा देख्न सक्छन्। भजन संग्रह 121 एक पदमा भनिएको छ, पर्वतहरूतिर म आफ्ना आँखा उठाउँछु, मलाई गुहार कहाँबाट आउँछ। अमित्र, मलाई लाग्छ यो पदको बदल्दा असल होला, किनभने यो निश्चय नै कथन नभएर प्रश्न भएको छ। यो मानिस पर्वतहरूमा सहायताको निम्ति हेरिरहेको छैन, के म पर्वतहरूतिर आफ्ना आँखाहरू उठाउँ, कहाँबाट मेरो गुहार आउँछ। उसको प्रश्नको उत्तर अर्को पदमा छ, 121 को दुई पदमा भनिएको छ, 121 को दुई पदमा मलाई गुहार परमप्रभुबाट नै आउँछ जसले स्वर्गीय र पृथ्वी सृजनुभयो। उसको गुहार सहायता परमेश्वरबाट आउँछ, पर्वतहरूबाट होइन। जब तीर्थयात्री यरूशलेमको झन निकट निकटमा आइपुग्छन्, यसले कुनै भिन्नता पार्दैन कि चाहे ऊ पूर्व, पश्चिम, उत्तर, दक्षिणबाट नै किन नआउन्, उनी पहाड़हरू पर्वतहरूमा भएर जानुपर्छ। अमित्र, जब यात्री त्यस स्थानमा आइपुग्छ जहाँ यहुदाका पर्वतहरू देख्छन्, उसले पर्वतहरूमा डाँडाहरूमा अन्य जातिहरूको आराधना पूजाको स्थान देख्छन्। त्यहाँ नै तिनीहरूले आफ्ना वेदीहरू खड़ा गरेका थिए। उनी भन्छन्, के म पर्वतहरूतिर आफ्ना आँखा उठाउँ जहाँबाट मेरो गुहार मदत आउँछ। त्यो मदत गुहार ती पर्वतहरूको टुप्पोबाट डाँडाहरूबाट आउँदैन। यर्मियाले यो विषयको टिप्पणी गरे जब उसले यर्मिया 3:23 पदमा भने, डाँडाहरू त साँच्चै नै धोका मात्र हुन्, पहाड़हरूमा हुने काममा युक्त पूजाहरूको हल्ला, तर परमप्रभु हाम्रा परमेश्वर साँच्चै इसरायलका उद्धारक हुनुहुन्छ। मित्र, यो तीर्थयात्रीको गीत हो जब ऊ यरूशलेमको निकट निकटमा आइपुग्छन्। 3-4 पदमा भन्छन्, उहाँले मेरो खुट्टा चेप्लन दिनुहुन्न, तेरो रक्षा गर्ने कहिले उग्नुहुने छैन, हेर इसरायललाई रक्षा गर्ने चाहिँ उग्नुहुने छैन र सुत्नुहुने छैन। हा मित्र, उही परमेश्वर आज हाम्रो परमेश्वर पनि हुनुहुन्छ। यसपछि पद 6-8 भनिएको छ, दिउँसो घामले तलाई पोल्ने छैन, राति जुनले हानि गर्ने छैन, परमप्रभुले तलाई सब खराबीबाट जोगाउनुहुनेछ, उहाँले तेरो प्राणलाई जोगाउनुहुनेछ, त बाहिर जाँदा र भित्र आउँदा अब प्राण त सधैँभरि परमप्रभुले तलाई रक्षा गर्नुहुनेछ। भजनकार शक्ति सामर्थ्यको लागि पर्वतहरूतिर हेरिरहेका छैनन्। उनी सहायताको निम्ति प्रभुका हेरिरहेका छन्। यहोवा उसको रक्षा गर्नेवाला हुनुहुन्छ। तपाईँले याद गर्नुभयो होला, पद 7 र 8 हामीलाई भनिएको छ कि परमप्रभुले तँलाई रक्षा गर्नेछ। यस कथनसँग गर्नुपर्ने सरोकार परमेश्वरका अचम्मको रक्षा गर्न सक्ने शक्तिसँग छ। उहाँले तपाईँलाई रक्षा गर्नुहुन्छ। पत्रुसले यसलाई यसरी भने, पहिलो पत्रुस 1:5 जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएको छ, जो परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। मित्र, फलहरू वा फलफूलहरूलाई सुरक्षा गर्ने दुई तरिकाहरू छन्, यानि चिनीमा वा भिनेगरमा। धेरै ख्रिस्टियनहरू यी दुवै तरिकामा सुरक्षित राखिएको छ। चिनीमा सुरक्षा गरी राखिएकाहरू चाहिँ असल मिठा मधुर मानिसहरू हुन्, अनि अरू चाहिँ भिनेगरमा सुरक्षित राखिएका छन्। अनि त्यसले आफै स्वयंको सम्बन्धमा बताउँछ। यात्री यरुसलेमतिर लागिरहेको छ। उनी पहाड पर्वतहरू हुँदै यात्रा गरे र बाटोमा तम्बुहरू पाल छाउनीहरू बासको लागि खड़ा गर्दै, त्यसबेला जग्गा जग्गामा होटलहरू थिएन र त्यहाँ बास बस्थे र यात्रीहरूले आफूसँगै पाल तम्बुहरू लिएर जानु पर्दथ्यो र तिनीहरू यहोवातिर आफूलाई सुरक्षा राख्न हेर्दथे। यो कस्तो महिमित भरोसा विश्वास! भजनकार भन्छन्, मेरो गुहार मेरो सहायता परमप्रभु परमेश्वरबाट आउँछ। उहाँले नै मेरो खुट्टालाई लर्बराएर चिप्लन दिनुहुने छैन। हितोपदेश 3:26 भन्छ, किनभने परमप्रभु तेरा छेवैमा हुनुहुनेछ, उहाँले तेरो खुट्टालाई पासोदेखि जोगाउनुहुनेछ। भजन संग्रह 37:24 भन्छ, तिमी लड़िहाल्यौ भने पनि लोटिएर रहँदैनौ, किनकि परमप्रभुले तिनको हात समातेर तिनलाई थाम्नुहुन्छ। पहिलो समुएल 2:9 हन्नाले भनिन्, उहाँले आफ्ना पवित्र जनहरूका पाइलालाई रक्षा गर्नुहुन्छ। बाइबलमा एक अन्तिम आशिष वचन सानो पत्र यहुदामा उल्लेख छ, पद 24:25 भनिएको छ, अब उहाँलाई जसले तिमीहरूलाई लोट्नबाट रक्षा गर्न र उहाँको महिमाको सामने तिमीहरूलाई अति आनन्द साथ निष्कलंक खड़ा गराउन सक्नुहुन्छ। अर्थात हाम्रा अद्वितीय परमेश्वर मुक्तिदातालाई हाम्रा प्रभु येशु ख्रिष्टद्वारा महिमा वैभव पराक्रम र शान्ति सनातनदेखि अहिले र सदा सर्वदासम्म होस्। आमेन। उहाँले हामीलाई सुरक्षित राख्न सक्नुहुन्छ र उहाँ इसरायलको र उहाँका आफ्ना जनहरूको रक्षा गर्नेवाला हुनुहुन्छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँले दुवै दिन रातमा सुरक्षित राख्नुहुन्छ। उहाँ न उङ्नुहुन्छ न सुत्नु नै हुन्छ। जब तिनीहरू यात्राको समयमा हुँदा, बाटोमा रात पर्दा आफ्नो पाल टाँगेर बिरानो मुलुकमा सुतिरहेका हुन्थे, तर परमेश्वर सुत्नु हुनुहुन्नथ्यो। उहाँले अझै तिनीहरूमाथि लगातार आफ्नो नजर ध्यान लगाइरहनु भएको थियो। पछमा भनिएको छ, दिउँसो घामले तँलाई पोल्ने छैन औ राति जुनले हानि गर्ने छैन। तिनीहरू खास निश्चित सिजनमा समयमा यात्रा गर्थे, जब सूर्यको ताप अति नै गरम हुन्थ्यो। सूर्यको ताप बढ़ी हुँदथ्यो। त्यो स्थानमा सूर्यको अति नै बढ़ी तीव्र ताप हुन्छ, अति नै गर्मी। तर परमेश्वर भन्नुहुन्छ कि त्यस पोल्ने घामको तापमा उहाँले तिनीहरूलाई सुरक्षित गर्नुहुनेछ। तर यसको मतलब चाहिँ के हो? राति जुनले हानि गर्ने छैन। मैले पनि यसको ठिक तरिकामा बुझ्न सक्दिन कि यसको मतलब के हो, तर म जान्दछु अंग्रेजी मून शब्द यानि जूनको चन्द्रमाको निम्ति लुनाटिक शब्द ल्याटिनबाट आउँछ, यानि जून यानि अंग्रेजीमा मून शब्द ल्याटिनमा लुना हुन्छ। र धेरै मानिसको यो विश्वास छ कि चन्द्रमाको जूनको किरणहरूले मानिसहरूको मनहरूको दिमागहरूको प्रभाव गर्दछ। मलाई त्यति धेरै यसको बारेमा थाहा छैन, तर परमेश्वरले तपाईँलाई रक्षा गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई दिउँसो घामबाट राति जुनबाट रक्षा गर्नुहुनेछ। अनि 8 पदमा भनिएको छ, त तँ बाहिर जाँदा र भित्र आउँदा अब प्रान्त सधैँभरि परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ। त्यसपछि हामी 122 अध्यायतिर पनि लाग्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ यरुशलेमको दृश्य भित्र यात्री आउँछ। अमित्र भजन 120 हामीले देख्यौं यहुदीहरू निराशामा खिन्नतामा ऊ त्यस्तो छिमेकीहरूको बीचमा रहेका थियो जो उप्रति प्रतिकूल थियो। उसको आलोचना गरियो र निन्दा गरियो, झूठ बोलियो, विश्वासघात गरियो। उसले त्यो स्थान छोड्छ र आफ्नो परिवारलाई लिएर यहुदीहरूको चाडहरूमध्ये एक चाड मनाउन यरुशलेममा उक्लि आउँछ। अनि भजन 121 अध्यायमा यात्री केही टाढा दूरीबाट यहुदाको पहाड़हरूको दृश्य देख्छन्। उनी निरन्तर आफ्नो यात्रालाई जारी राख्छन् र यरुशलेमको सुन्दर अद्भुत शहरमा पुग्छन्। त्यहाँ नै कुलहरू परमप्रभुको चाडहरूको उत्सव मनाउन आउँछन्। भजन संग्रह 122 एकदेखि चार पदमा भनिएको छ, जब तिनीहरूले मलाई भने परमप्रभुको भवनमा जाऊ, तब म रमाए, ए यरुशलेम हाम्रा खुट्टा तेरा मूल ढोकामा टेकिरहेको छन्। ए यरुशलेम त एकै ठाउँमा मिलेर बनिएको सहर होस्, जस्तो परमप्रभुको नाउँमा धन्यवाद दिन इसरायलको निम्ति साक्षी भए अनुसार जहाँ परमप्रभुका कुलहरू उक्लन्छन्। यात्रीहरू आफ्नो लामो यात्रापछि अन्तिममा आफ्नो प्रिय यरुशलेमको ढोकाहरूमा उभिन्छन्। तिनीहरूले आफ्नो आँखाहरू मन्दिरतिर उठाउँछन् र हर्षित चित्कार हरेक ओठहरूबाट निस्कन्छ, परमप्रभुको भवनमा जाउँ। यो सुन्दर भजन हो र साथै अगमबाडी हो। यो ख्रिष्टको हजार वर्ष राज्य सम्बन्धको भजन हो जुनले त्यो समयको हेरिरहेको छ जब सम्पूर्ण कुलहरू यरुशलेममा जानेछन् र आराधनाको निम्ति आफैलाई जम्मा गर्नेछन्, भेला गर्नेछन्। तिनीहरू धेरै लामो समयदेखि आफ्नो शहरबाट बाहिर छन्। वास्तवमा आज तिनीहरूसँग यसको सम्पूर्ण अधिकार छैन। तिनीहरूले पूर्व मन्दिर भएको स्थानमा, यानि अगाडिको पूर्व मन्दिर भएको स्थानमा आफ्नो मन्दिर बनाउन सक्दैनन्, किनभने उमरको मस्जिद त्यहाँ उभिएको छ। सम्पूर्ण पवित्र स्थानहरू अन्य जातिहरूद्वारा घेरिएको छ, ढाकिएको छ। होसे 3:4-5 पदमा हामी पढ्छौ, किनभने इसरायलीहरू धेरै दिनसम्म राजा वा शासक बिना, बलिदान वा पुज्ने ढुङ्गा बिना औ एपोद वा तेराफिम बिना रहेका छन्। त्यसपछि इसरायलीहरू फर्कनेछन्, परमप्रभु आफ्नो परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् र पछिल्ला दिनहरूमा तिनीहरू भयभीत भएर परमप्रभु र उहाँका उद्धारतिर आउनेछन्। मित्र, त्यहाँ सहर्ष वर्ष मिलेनियम यरुशलेम हुनेछ। यसको परिपूर्णता भविष्यमा हुनेछ। ओ, यो भजनले कस्तो महिमित दृश्य दिन्छ।
1: दाई, आजको दिनले हामीलाई सिकाएको छ कि संसारमा शान्ति खोज्दाखेरि चाहिँ भेटिँदैन, तर परमेश्वरमा भरोसा राख्दा साँचो शान्ति पाइन्छ। हाम्रो जीवनमा कुनै पनि खतरा भए पनि परमेश्वर सधैँ जागा हुनुहुन्छ र उहाँ हामीलाई रक्षा गर्नुहुन्छ।
2: बिल्कुलै भाइ, यो अध्ययनको यात्राले हामीलाई झुटो र शान्तिविहीन वातावरणमा पनि परमेश्वरलाई पुकार्न सिकाउँछ। जब मानिसको बीचमा शान्ति छैन, परमेश्वरको शान्ति भने सधैँ उपलब्ध हुन्छ भन्ने सत्य र उहाँ हाम्रो निरन्तर रक्षक हुनुहुन्छ। उहाँ न त थकित हुनुहुन्छ, न त हाम्रो जीवनबाट टाढा हुनुहुन्छ। उहाँको नजर सधैँ आफ्ना जनहरूमाथि रहिरहन्छ भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गरेका छौं।
1: हजुर, साँच्चै नै दाई, परमेश्वर प्रतिको प्रेम र उहाँका जनहरूसँगको एकता भनी विश्वासको महत्वपूर्ण हिस्सा चाहिँ रहेछ र कठिन परिस्थितिमा पनि परमेश्वरलाई पुकार्न, उहाँमाथि भरोसा गर्न र उहाँको घरमा आनन्दित हुन चाहिँ हामीलाई आजको अध्ययनले सिकाएको छ।
2: एकदमै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरको उपासना व्यक्तिगत मात्र होइन, सामूहिक पनि हो। जहाँ परमेश्वरका जनहरू एकतामा बस्छन्, त्यहाँ शान्ति र आशिष प्रकट हुन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी जीवनका यात्रामा परमेश्वरमाथि पूर्ण रूपमा भरोसा गरिरहेका छौं? के हामी उहाँलाई आफ्नो सुरक्षा र सहारा मानिरहेका छौं? के हामी उहाँको घर र उहाँका जनहरूसँग एकतामा आनन्दित छौं?
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, हामी तपाईँहरूलाई सोध्न चाहन्छौ, यदि तपाईँ आज डर, असुरक्षा वा अन्यलमा हुनुहुन्छ भने सम्झनुहोस्, तपाईँको सहायता सृष्टिकर्ता परमेश्वरबाट आउँछ। उहाँ कहिले टाढा हुनुहुन्न। त्यसैले आउनुहोस्, हामी उहाँमाथि भरोसा गरौं, उहाँको सुरक्षा स्वीकार गरौं र उहाँको घरमा आनन्दित जीवन बिताउ।
2: हजुर, र आदरणीय श्रोताहरू, यदि तपाईँहरूसँग केही प्रार्थनाका विषयहरू र गवाईहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस् र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वरले हामीहरूलाई जीवनको यात्रामा उहाँमाथि पूर्ण भरोसा गर्न, उहाँको सुरक्षा अनुभव गर्न र उहाँको उपस्थितिमा सधैँ आनन्दित रहन सहायता गर्नुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ।
1: ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। सन्चै हुनुहुन्छ होला भनी आरामको कामना पनि गर्दछु। धन्यवाद तपाईँको प्रार्थनाको निम्ति। परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वर भला हुनुहुन्छ। उहाँले आफ्नो सृष्टिलाई त्याग्नु भएको छैन अनि उहाँले हर क्षण हर पल तपाईँ र मलाई आफ्नो हत्केलामा राख्नुहुन्छ र हामीलाई सम्हाल्नुहुन्छ। परमेश्वरलाई धन्यवाद दिउँ र आजको अध्ययनको निम्ति यो छोटो प्रार्थना पनि गरौं। बुद्धि र ज्ञान माग्दै परमेश्वरसँग महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई। तपाईँकै करूणाको खातिर आज हामी यहाँ भेला भएका छौं। तपाईँ जान्नुहुन्छ हाम्रा कमजोरीहरू, तपाईँ जान्नुहुन्छ हाम्रा आवश्यकताहरू। तसर्थ हामी विनम्रताको साथ तपाईँ समक्ष आफ्नो शिर निहुराएर आउँदछौ। तपाईँ परमेश्वर हुनुहुन्छ, तपाईँ सृष्टिकर्ता, त्यसैले तपाईँ हाम्रो उद्धारक पनि हुनुहुन्छ अनि तपाईँ न्यायकर्ता पनि हुनुहुन्छ भनेर हामी स्वीकार गर्दछौ। पिता परमेश्वर, यो संसारमा हामी रहुन्जेल हामी केवल असल कामहरू गर्न सकौं, असल सोचले निर्देशित हुन सकौं अनि तपाईँको वचनमा हामी रहन सकौं भनी हामी विन्ती गर्छौं। यो अध्ययनको क्रममा पिता परमेश्वर हामीलाई ज्ञान र बुद्धि दिनुहोस् र हामीले नबुझेका कुराहरू हामीलाई सिकाउनुहोस्। हाम्रो प्रिय श्रोता मित्रहरूको कुनै शारीरिक समस्याहरू छ भने सबैलाई आरोग्यता र चंगाई दिनुहोस् भनी विन्ती गर्छौं। प्यारो प्रभु येशू ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, हामीले जीवनमा थुप्रै नजानेका कुराहरू छन्। यो छोटो जीवनमा हामीले सबै कुराहरू म जान्छु र सबै कुरा थाहा गर्छु भनेर लागेर भ्याउँदैनौ। तर जीवनलाई सम्वर्धन गर्नको लागि, सही बाटोमा हिँडाउनको लागि अत्यावश्यक कुराहरू जुन हुन्छन् त्यो परमेश्वरले आफ्नो वचनमा जुटाइदिनु भएको छ। श्रोता मित्रहरू, हाम्रा विभिन्न प्रश्नहरूका जवाफहरू परमेश्वरले आफ्नो वचनद्वारा दिनुहुन्छ। हाम्रा विभिन्न जुन खोजीहरू हुन्छ ती जवाफहरूको खोजी, जीवनमा हामीलाई अप्ठ्यारोमा पार्ने, हामीले नबुझेका विभिन्न प्रश्नहरूका जवाफहरूको खोजी परमेश्वरको वचनमा हामीले गर्यौं भने श्रोता मित्रहरू, परमेश्वरले आफ्नो असल समयमा हामीलाई ती वचनहरू, ती रहस्यहरू खुलाउनुहुन्छ। यसै सिलसिलामा अहिले हामीले जुन अध्ययन गरिरहेका छौं त्यो चाहिँ हरदम हरपल हामीहरूसँग रहिरहनुहुने हाम्रो एक असल उदारक मित्रको बारेमा हामी अध्ययन गरिरहेका छौं। यसै सिलसिलामा हामीले परमेश्वरले हामीलाई बुझाउनको निम्ति उहाँको भलाई, कृपा अनि उहाँको कार्यशैलीहरू जुन छन् हाम्रो उहाँसँगको सम्बन्धको क्रममा अनि हाम्रो निम्ति उहाँले गर्नुहुने उद्धारको काम अनि पैरवीको कामलाई बुझाउनको लागि जुन विधि विधानहरू दिनुभएको छ उहाँको वचनमा, त्यसलाई पनि निहाल्ने प्रयास हामी गर्दैछौ। र यो क्रममा हामीले पुरानो करारमा उल्लेखित पवित्र स्थानको विधि र त्यसको बनावट र स्वरूपलाई पनि हेरिरहेका छौं। पुरानो करारको समयमा उल्लेखित इसरायलीहरूको माझमा अवस्थित पवित्र स्थानसँग सम्बन्धित संकेत, प्रतीक र विधिहरूले वास्तवमा स्वर्गमा अवस्थित पवित्र स्थानमा ख्रिस्टको हाम्रो निम्ति उहाँले गर्नुहुने सेवकाईलाई झल्काउँदछ। हामीलाई दिन प्रतिदिन उहाँले कसरी डोर्याउनुहुन्छ र हाम्रो निम्ति के गरिरहनु भएको छ भन्ने कुरालाई प्रष्टताका साथमा बुझाउनमा पवित्र स्थानको सेवकाईको अध्ययनले हामीलाई मदत गर्दछ। स्वर्गीय पवित्र स्थानमा ख्रिस्टले हाम्रो निम्ति गर्नुहुने सेवकाईलाई बुझ्न हामीले इसरायलीहरूको छाउनीको मध्यमा अवस्थित त्यसको बीचोबीच उपस्थित पवित्र स्थान र यसका विधि, प्रक्रिया र त्यहाँ अवस्थित विभिन्न थोकहरूको बारेमा जान्नु आवश्यक छ। इसरायलीहरूको माझमा अवस्थित त्यो पवित्र स्थान वास्तवमा स्वर्गमा अवस्थित पवित्र स्थानको नमूना थियो। प्रस्थानको पुस्तकको 25-40 अध्यायको खण्डले त्यहाँ हुने विभिन्न क्रियाकलापहरूलाई देखाउँदछ र छोटकरीमा नयाँ करारको हिब्रूको पुस्तकको लेखहरूमा पनि यो बारेमा यो के होला भनी जानकारी प्राप्त गर्न हामीलाई मदत गर्छ। आउनुहोस् एकैछिन हिब्रूकै पुस्तकको 9 अध्यायको 1-5 हेरौं, जहाँ यस्तो लेखिएको छ। पहिलाको करारमा, यानि कि पुरानो करारमा, आराधनाको पवित्र सेवा विधिहरू र पार्थिव पवित्र स्थान पनि त्यहाँ थियो। एउटा पवित्र स्थान तयार गरिएको थियो, जसको पहिलो खण्ड वा कोठाभित्र सामदान रोटीको टेबल थियो, जसलाई पवित्र स्थान भनेर भन्ने गरिन्थ्यो। दोस्रो खण्डमा चाहिँ अर्थात् पर्दाभित्र महापवित्र स्थान भनिने ठाउँमा सुनको धुपौरो वा धूपबेडी र सुनले मोहरेर बनाइएको करारको सन्दुक थियो, र सन्दुकभित्र मन्न राखेको सुनको भाँडो, कोपिला लागेको हारुनको लौरो र करारका शिलापाटीहरू थियो, जसमा 10 आज्ञाहरू लेखिएको थियो। सन्दुकमाथि कृपा आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए। इसरायलीहरूको निम्ति अति नै धेरै महत्व राख्ने यो पवित्र स्थानको पालभित्र गरिने सेवकाईले वृहत सत्यपाठलाई हामी समक्ष उजागर गर्दछ, जसद्वारा ख्रिस्टको हाम्रो निम्ति उहाँले गर्नुहुने पैरवीको सेवकाईलाई बुझ्न यसले हामीलाई मदत गर्दछ। अहिलेसम्म हामीले यो पवित्र स्थानभित्र 2 खण्डहरू थिए, जसलाई पवित्र स्थान र महापवित्र स्थान भनिन्थ्यो भनेर हेर्यौं, र यी 2 कोठा वा खण्ड बाहेक यसको बाहिरी खण्ड वा स्थान पनि थियो, जहाँ ठूलो बाटा राखिएको हुन्थ्यो, जसमा पानी हुन्थ्यो, र सेवकाईमा खटिएका सेवकहरूले यसमा आफ्ना हात गोडाहरू धुने गर्दथे। त्यसको साथै त्यो बाहिरी खण्डमा बलिको वेदी पनि थियो, जसमा भेटी अर्पण गर्ने गरिन्थ्यो, र जुन भागमा चाहिँ मानिसहरूले ल्याएको भेटी चढाउने गरिन्थ्यो। श्रोता मित्रहरू, यी कुराहरूले पनि एकदम व्यवस्थित तरिकाले त्यहाँ भएको ढाँचा वा संरचनाहरूको बारेमा वर्णन गर्दछ, र यो बताउने चेष्टा गर्दछ कि परमेश्वर व्यवस्थित हुनुहुन्छ, उहाँका हरेक कुराहरू वा कामहरू योजना मुताबिक हुने गर्दछन्। त्यसैले उहाँ भन्नुहुन्छ, म जान्दछु जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु, ती तिमीहरूको भलाइको निम्ति हो भनेर उहाँ भन्नुहुन्छ। र पवित्र स्थानको यो अध्ययनको क्रममा पनि हामीले यदि त्यसलाई जान्ने चेष्टा गर्यौं भने त्यसबाट केही वृहत सत्यहरू उहाँले हामीलाई उजागर गर्नुहुन्छ। यो यसकारणले होइन कि हामी फेरि अहिले त्यो बनाऊ र त्यस्तै गरेर चलौं भनेर, यो यसकारणले कि त्यहाँ कस्तो तरिकाले ती पुरानो करारका मानिसहरू चलेका थिए, र त्यसले केही वृहत कुराहरूलाई प्रकाशमा ल्याउने काम गर्दथ्यो, विशेष गरेर परमेश्वरको पुत्रको सेवकाई जुन मानिसहरूको निम्ति छ त्यसलाई बुझाउनको निम्ति, मानिसको उद्धारको निम्ति गरिने उहाँको ती विभिन्न कामहरूलाई हामीले अघि नै उल्लेख गरे जस्तै यहाँ उल्लेखित प्रत्येक थोकहरूले यो पवित्र स्थानको विधि विधानले बताउने गर्दथ्यो। परमेश्वरको पुत्रले कसरी मानिसलाई उद्धार दिनको लागि आफूलाई एउटा थुमाको रूपमा अर्पण गर्नुहुन्छ, कसरी उहाँले प्रत्येक दिन पैरवी गर्नुहुन्छ मानिसहरूको निम्ति भन्ने जस्ता यावत उहाँका सेवा कार्यलाई र ती सेवा कार्यका कुराहरूलाई प्रकाशमा ल्याउनको लागि यो संरचना प्रयोग पनि हुने गर्दथ्यो, र यहाँ भएका कुराहरूले ती सत्यहरूलाई उजागर गर्ने गर्दथे वा जनाउने गर्दथ्यो। श्रोता मित्रहरू, वेदीमा अर्पण गरिने थुमाले प्रभु येशू ख्रीष्टलाई जनाउँदथ्यो, जसलाई युहन्नाको सुसमाचारीय पुस्तकमा यसको 1 अध्यायको 29 पदमा संसारको पाप उठाई लैजाने परमेश्वरका थुमा भनी सम्बोधन गरिएको हामी पाउँदछौँ। जब कुनै व्यक्तिले आफ्नो पापको प्रायश्चित गरी कुनै थुमा लिएर आउँदथ्यो, तब सेवकाईमा खटिएको सेवक वा पुजारीले त्यो व्यक्तिलाई उसको हात थुमाको माथि राखेर रा, उसका अर्थात त्यो मानिसको भूलहरू स्वीकार गर्न लगाउँदथ्यो। यो जनाउँदै कि मानिसले जब पाप गर्दछ त्यसले मृत्यु लिएर आउँदछ, तर मानिसलाई क्षमा दिन र उसले उद्धार पाओस् भन्ने हेतु परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई निर्दोष थुमाको रूपमा मानिसको भलाइ र जीवन रक्षाको लागि दिनुभएको छ, ताकि तपाईँ र म जस्ता पापी मानिसहरूले सचिएर जीवन जिउने अर्को एक मौका पाउन सकुन् भने। श्रोता मित्रहरू, परमेश्वरको वचनले भन्दछ सबै मानिसहरूले पाप गरेका छन् अनि पापको परिणाम के हुन्छ? मृत्यु हुन्छ। तर परमेश्वरलाई धन्यवाद होस् कि उहाँले आफ्नो पुत्रमा तपाईँ र मेरो निम्ति एउटा उद्धारको योजना वा अनन्त जीवन पाउने बाटो तयार गर्नुभएको छ। त्यसैले श्रोता मित्रहरू, प्रत्येक पटक जब कुनै व्यक्तिले त्यहाँ एउटा निर्दोष थुमा ल्याउने गर्दथ्यो, उसलाई यो ग्लानी हुने गर्दथ्यो कि मेरो गल्तीको कारणले, मेरो पापको कारणले एउटा निर्दोष थुमा आज मर्नु परिरहेको छ। र जब उसले यो कुराहरू देख्थ्यो, उसको मनमा पाप कति भयानक रहेछ भन्ने कुरा उसलाई थाहा हुन्थ्यो। र कसरी परमेश्वरको पुत्र आफै त्यो मानिसको उद्धारको निम्ति, उसको क्षमादानको निम्ति कलवरीमा टाँगिनुहुनेछ भन्ने कुरालाई मनन गरिसकेपछि, थाहा गरिसकेपछि, सम्झना गरिसकेपछि त्यो मान्छेलाई अब उपरान्त आफ्नो जीवनमा पाप नगर्न, दुष्टतामा नलाग्न सचेत गराउने काम हुँदथ्यो वा त्यो मान्छे आफैले महसुस गर्ने गर्दथ्यो। इसरायलीहरूको निम्ति यो एक अहम र गम्भीर पवित्र क्रियाकलाप थियो। यो जनाउनको लागि कि उनीहरूको उद्धार केवल परमेश्वरको थुमामा मात्रै निश्चित छ भनी, र यो थुमा जसले उनीहरूको निम्ति आफ्नो प्राण पनि दिनुभयो कलवरीको क्रुसमा, उहाँले तिनीहरूलाई हर पल साथ दिनुहुन्छ, जीवनको यात्राको क्रममा आफ्नो प्रेममा डोर्याउनुहुन्छ भनी उनीहरूलाई थाहा दिनु। आजभोलि त यो पुरानो करारको विधि विधानमा हामीले भाग लिनु पर्दैन, तर पनि त्यति बेलाको इसरायलीहरूलाई कति अहम र वृहत पाठ यसले सिकाएको रहेछ भनेर जान्न चाहिँ मदद गर्छ। र साथसाथै यसले अहिले चाहिँ स्वर्गको पवित्र स्थानमा परमेश्वरको पुत्रले हाम्रो पैरवीकर्ताको रूपमा हाम्रो निम्ति के गरिरहनु भएको छ भनेर पनि बुझाउन हामीलाई सहायक सिद्ध हुन्छ। अर्थात हामीले थुमाको त्यागलाई विश्वास गरेर, मनन गरेर परमेश्वरले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भनी बुझी उहाँको वचनका सत्यताहरूमा रहेर सही जीवन व्यतीत गरौं भनेर कलवरीले हामीलाई देखाएको छ भन्ने कुरालाई यसका अध्ययनहरूबाट हामी समक्ष यसले प्रस्तुत गर्दछ परमेश्वरको वचनले। र परमेश्वर हाम्रो एक असल मित्र पनि हुनुहुन्छ भन्ने तथ्यलाई जनाउँदछ, जसले हाम्रो निरन्तर भलो चाहनुहुन्छ भन्दै आजको यो अध्ययनबाट म बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
2: भित्ताको लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्यपूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आइडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808233326। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ भविष्यवाणी गरिएका मसीह, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग तीन। जब परमेश्वरले पहिलो पटक तपाईँ र म बाँचिरहेको संसार सृष्टि गर्नुभयो, त्यो एउटा अद्भुत स्वर्ग जस्तै थियो। आदम र हप्पा यहाँ बस्ने पहिलो मानव थिए। जब आदमले पाप गरे, सम्पूर्ण संसार एउटा अद्भुत स्वर्गबाट पाप र रोग व्याप्त भएको संसारमा परिणत भयो। आदमको पापको मोल दिन मानिसलाई मुक्तिदाताको अत्यन्तै आवश्यकता पर्यो। यीशु ख्रीष्टले मसीह हुनुहुन्छ, उहाँ अभिषिक्त जन हुनुहुन्छ। मानव जातिको यो भावी मुक्तिदाताको जन्म हुन लगभग 4000 वर्ष लाग्नेछ। पुरानो नियमको समयमा परमेश्वरलाई प्रेम गर्ने मानिसहरूले भविष्यवाणी गरिएको व्यक्तिको आगमनको लागि धैर्यपूर्वक पर्खिरहेका थिए। तिनीहरूले त्यो दिनको प्रतीक्षा गरिरहेका थिए जब यो मसीहले पृथ्वीमा राज्य स्थापना गर्नुहुनेछ, जहाँ भलाइ र शान्तिले शासन गर्नेछ। पुरानो नियमका विश्वासीहरूका लागि भविष्यको मसीह राजाको स्पष्ट बुझाइ महत्वपूर्ण थियो। उहाँले तिनीहरूको आशा र मुक्तिको प्रतिनिधित्व गर्नुभयो। पुरानो नियमको भविष्यवाणीहरूमा यस मसीहको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको कुरा यो थियो कि उहाँलाई उहाँका शत्रुहरूमाथि ठूलो शक्ति र अधिकार दिइनेछ र पृथ्वीमा उहाँको राज्य स्थापना गरिनेछ। तिनीहरू त्यस्ता प्रतिज्ञाहरूप्रति धेरै सचेत थिए। भजन संग्रह 89 अध्यायको 27 पद, म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। दानियलको पुस्तक 7 अध्यायको 27 पद, तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्चका मानिसहरू अर्थात पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्य अनन्तको राज्य हुनेछ र सबै शासकहरूले उहाँको आराधना र आज्ञा पालन गर्नेछ। पुरानो नियमका भविष्यवाणीहरूमा स्पष्ट रूपमा उल्लेख नगरिएको कुरा के हो भने, राजाको रूपमा शासन गर्नु अघि यीशुलाई पहिले गिरफ्तार गर्नु पर्नेछ, पिटिनु पर्नेछ र कुशमा टाँगिनु पर्नेछ। जब यीशुले आफ्नो पीडा र मृत्युको आवश्यकतालाई व्याख्या गर्न खोज्नुभयो, यो विचारको ठूलो प्रतिरोध भयो। मत्तीको पुस्तक 16 अध्यायको 21 22 पद, यहाँ कसरी यरुसलेममा जानुपर्छ र धर्मगुरू र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भने उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हक्काउन लागे, परमेश्वरले यसो नगरून्, प्रभु तपाईँ माथि यस्तो कहिले हुने छैन। यीशुको क्रुसमा टाँगिने आवश्यकताप्रति पत्रुस कसरी यति धेरै अन्ध भयो? क्रिस्ट दुई फरक रूपहरूमा आउनुहुनेछ भन्ने तथ्य, एउटा दुःख भोग्ने सेवकको रूपमा र अर्को वर्षौपछि यहुदाको सिंहको रूपमा पुरानो नियमका भविष्यवाणीहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन। मसीहको मृत्यु र पुनरुत्थानको उल्लेख गरिएको छ, तर यहुदीहरूलाई तिनीहरूको बारेमा सत्य बुझ्नका लागि स्पष्ट रूपमा पर्याप्त छैन। यो पनि स्पष्ट थिएन कि यीशु आफ्नो पुनरुत्थानपछि स्वर्गमा उक्लनुहुनेछ। पुरानो नियम लुकाइएको नयाँ नियम हो, नयाँ नियम प्रकट गरिएको पुरानो नियम हो। क्रुसमा यीशु ख्रीष्टको मृत्यु उहाँको चेलाहरूका लागि स्तम्भ पार्ने कुरा थियो। तिनीहरूले उहाँको मृत्युबाट पुनरुत्थानको आशा गरिरहेका थिएनन्। उहाँको मृत्युको तीन दिनपछि जब स्त्रीहरू चिहानमा गए, तिनीहरूले यीशु ख्रीष्टको शरीर अब त्यहाँ नभएको देखे। त्यसपछि दुई स्वर्गदूतले स्त्रीहरूलाई यीशु मृत्युबाट बौरी उठ्नु भएको कुरा बताए। जब प्रेरितहरूले स्त्रीहरूबाट यो समाचार पाए, तिनीहरूले यसलाई विश्वास गर्न अस्वीकार गरे। लुकाको पुस्तक 24 अध्यायको 10-11 पद, ती स्त्रीहरू चाहिँ मरियम मग्दलिनी, योअन्ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने, तर तिनीहरूले यो कुरा
4: वाहियात हुन् भन्ठाने र तिनीहरूले विश्वास गरेनन्। त्यसको केही समयपछि यीशु इमाउस जाने बाटोमा दुईजना मानिसहरूसँग हिँडिरहेको भेटिनुहुन्छ। उहाँले देख्नुभयो कि तिनीहरू येशुलाई के भएको थियो भनेर धेरै चिन्तित थिए। जब उहाँले तिनीहरूलाई यसको बारेमा सोध्नुभयो, तिनीहरूको प्रतिक्रिया यस्तो थियो। लुकाको पुस्तक 24 अध्यायको 20 21 पद, तब मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्यु दण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रुसमा टाँगे। इसरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। यी दुईजना मानिसहरूले आशा गरेका थिए कि यीशु नै इसरायललाई छुटकारा दिने व्यक्ति हुनुहुनेछ। तिनीहरूले सम्भवतः इसाया 11:4 र अन्य ठाउँहरूमा मसीहले आफ्ना शत्रुहरूलाई पराजित गर्ने र राजाको रूपमा शासन गर्ने बारेमा उल्लेख गरिएका भविष्यवाणीहरूलाई बुझेका थिए। तर अब तिनीहरूले सुने कि उहाँलाई क्रुसमा टाँगिएको थियो र उहाँलाई अझै पनि मरेको ठाने। लुकाको पुस्तक 24 अध्यायको 25-27 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। के क्रिस्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? तब मूसा र सबै अगमवक्ताहरूबाट शुरू गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। यीशुले पुरानो नियमबाट आफ्नो बारेमा धेरै भविष्यवाणीहरू उत्कृत गर्नुभयो। यसमा उहाँको पीड़ा, मृत्यु र विजयी पुनरुत्थान समावेश छ। उहाँले सम्भवतः यी दुई व्यक्तिहरूसँग यी धर्मशास्त्रहरू साझा गर्नुभयो। इसाईको पुस्तक 53 अध्यायको 11 पद, उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यीशुले सम्भवत तिनीहरूलाई आफ्नो विजय पुनरुत्थान र अनन्त महिमा प्राप्त गर्न अघि उहाँलाई चाहिने पीड़ा र मृत्युको बारेमा बुझाएको हुनुपर्छ। पछि यीशु आफ्ना चेलाहरूको सामु देखा पर्नुभयो। लुकाको पुस्तक 24 अध्यायको 44-46 पद, उहाँले तिमीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ। तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समक्ष खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यसो लेखिएको छ कि क्रिस्टले दुःख बोक्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। पुरानो नियममा यीशुको पीड़ा र मृत्युको भविष्यवाणी गरिएको थियो, तर यो अस्पष्ट शब्दहरूमा दिइएको थियो, जसले गर्दा ती भविष्यवाणीहरू अधिकांश मानिसहरूले साँच्चै बुझ्नु अघि वास्तविक घटना घट्नु आवश्यक थियो। अब म चाहन्छु कि हामी पुरानो नियमका केही भविष्यवाणीहरूको जाँच गरौं, जसले यीशुलाई साँचो मसीहको रूपमा पहिचान गर्न मद्दत गर्दछ। इतिहास भरि धेरै झुटा अगमवक्ताहरू छन् र भविष्यमा धेरै देखा पर्ने सम्भावना छ। भविष्यमा हामी कसरी जान्न सक्छौ कि येशु ख्रिस्ट नै साँचो मसीह हुनुहुन्छ र ती अरू झुटा अगमवक्ताहरू मध्ये एक होइनन्? इसाईको पुस्तक 61 अध्यायको 1 पद, परमप्रभु परमेश्वरका आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बन्धनमा, कैदमा परेकाहरूलाई स्वतन्त्र दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। यीशुले आफ्नो सेवाकायको शुरूमा यो भविष्यवाणी सार्वजनिक रूपमा पढ्नुभयो। हामी यो लुका 4 अध्यायको 17-19 जान्दछौ। यसले भविष्यवाणी गर्छ कि मसीहमाथि परमेश्वरको पवित्र आत्माको वरदान हुनेछ, जसले गर्दा उहाँले शक्तिशाली कामहरू गर्न सकुन् भनेर उहाँलाई आत्मिक शक्ति दिनुहुनेछ। यीशुले आफ्नो 32 पवित्र आत्माको वरदान प्राप्त गर्नुभयो र उहाँले आफ्नो सेवकाय शुरू गर्दा उहाँमाथि यो वरदान थियो। यीशुले यो आत्मा प्रकट गर्नुभएको प्रमाण उहाँले निको पार्ने, मरेकाहरूलाई जीवित पार्ने, हजारौंलाई खुवाउने, आँधीबेरी रोक्ने र पानीमा हिँड्ने जस्ता चमत्कारहरू गरेर बारम्बार देखाउनुभयो। इसाईको पुस्तक 35 अध्यायको 5-6 पद, तब अन्धहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्, तब लङ्गडाहरू मृग झै उफ्रनेछन् र गुंगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाडी स्थानमा पानी फुटेर निस्कनेछ र मरूभूमिमा खोलाहरू बग्नेछ। यहाँ एउटा भविष्यवाणी छ कि मसीहले अन्धा बहिरा गुङ्गा मानिसहरूलाई निको पार्नुहुनेछ, जुन सबै यीशु ख्रीष्टले गर्नुभयो। लुकाको पुस्तक 5:2, तर ए बेथलेहेम एफ्राता, त यहुदाका कुलहरू मध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनु हुनेछ, जो इस्रायलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि अर्थात प्राचीन कालदेखि नै छ। मसीह बेथलेहेममा जन्म हुनुहुने थियो। यो भविष्यवाणी मत्तीको पुस्तक 2:5-6 ज्योतिषीहरूलाई भनिएको थियो, ताकि तिनीहरूले उहाँलाई कहाँ भेटाउने भनेर जान्न सकुन्। इसैयाको पुस्तक 53:7, उत्थि चुमिसमा पर्यो र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन, मारिनलाई लगेको थुमा जस्तै ऊ डोर्याएर लगियो, आफ्नो उन कत्रनेको सामु भेडा मौन भए झै उसले पनि आफ्नो मुख खोलेन। यो पदले भविष्यवाणी गर्छ कि पक्राउ परेपछि र कोर्रा हानिएपछि मसीहले आफ्नो बचाव गर्न वा आफ्नो गिरफ्तारीको बारेमा गुनासो गर्न आफ्नो मुख खोल्नुहुने छैन। यो कुरा यीशु ख्रीष्टको सन्दर्भमा एकदमै सत्य साबित भयो, जब मुख्य पुजारीहरू र अगुवाहरूले उहाँलाई आरोप लगाए, उहाँले कुनै जवाफ दिनु भएन। इसैयाको पुस्तक 53:12, यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ, किनकि उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो, किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। मसीहलाई अपराधी ठहराएर अपराधीहरू मध्ये गणना गरिनेछ भने भविष्यवाणी गरिएको थियो। यो वास्तविकता तब बन्यो जब येशूलाई पक्राउ गरियो, पिटियो र पछि अपराधीको रूपमा क्रुसमा टाँगियो। इसैयाको पुस्तक 52:14, जसरी उसदेखि धेरैजना व्याकुल थिए, उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो। यही भविष्यवाणीले सम्भवतः येशूलाई गेस्तमनीको बगैँचामा प्रार्थना गर्न प्रेरित गर्यो र आफ्नो पितालाई सोध्नुभयो कि यदि अरू कुनै उपाय छ भने उहाँले यो भयानक परिस्थितिबाट बाँच्न सक्नुहुन्छ। अन्तमा यीशुले आफूलाई पक्राउ पर्न दिनुभयो र यो भविष्यवाणी पूरा गर्नुभयो। तिनीहरूले उहाँलाई 2 दिनसम्म निरन्तर पिटे, उहाँसँग आफ्नो क्रुस बोक्ने शक्ति पनि रहेन। यी भविष्यवाणीहरूको सारांशमा हामीले यो बुझ्न आवश्यक छ कि पुरानो नियम सधैँ आत्मव्याख्या गर्दैन, यसले चित्रण गरेको चित्र पूरा गर्न र पुरानो नियमका धेरै खण्डहरूको वास्तविक अर्थ देखाउन 4 सुसमाचारका पुस्तकहरू आवश्यक पर्दछ। येशूले दुःख भोग्नुहुनेछ, मर्नुहुनेछ, पुनरुत्थान हुनुहुनेछ र त्यसपछि स्वर्गमा उक्लनुहुनेछ भन्ने कुरा हिब्रू धर्मशास्त्रले स्पष्ट रूपमा बोलेका गतिविधिहरू थिएनन्। पुरानो नियमका भविष्यवाणीहरू हुनुमा सायद सबैभन्दा ठूलो आशिष यो हो कि तिनीहरूले येशू ख्रीष्ट साँचो मसीह हुनुहुन्थ्यो र हुनुहुन्छ भनेर कुनै शंका बिना पुष्टि गरे। पुरानो नियममा भविष्यवाणी गरिएका सबै भविष्यवाणीहरू पूरा भए। बेथलेहेममा उहाँको जन्मदेखि शुरू भयो र उहाँले अन्धहरूलाई निको पार्नुहुनेछ, मरेकाहरूलाई जीवित पार्नुहुनेछ, गदामा चढेर यरूशलेम जानुहुनेछ, अपराधीहरूको रूपमा व्यवहार गरिनेछ, दुःख भोग्नुहुनेछ, मर्नुहुनेछ र सबैभन्दा महत्वपूर्ण कुरा उहाँ मृत्युबाट व्युत्पन्नहुनेछ भन्ने भविष्यवाणी पनि समावेश थियो। हितोपदेशको पुस्तक 25:2, कुनै कुरा गोपी राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नमा राजाहरूको महिमा हुन्छ। बाइबलका धेरै सत्यहरू क्रिश्चियन जनसंख्याको एक विशाल वर्गलाई थाहा नभए पनि परमेश्वरले आफ्ना सत्यहरू साँच्चै भोकाएकाहरूलाई प्रकट गर्ने प्रतिज्ञा गर्नुहुन्छ। मत्तीको पुस्तक 5:6, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा चिन्ने सबैलाई अनन्त जीवन दिइनेछ र जब हामी यीशुलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर धार्मिकतामा हिँड्न प्रतिबद्ध हुन्छौं, तब हामीले भविष्यको सहसाथी राज्यको समयमा प्रशस्त इनामहरू पाउनेछौ। आजको वचनद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
5: श्रोता मित्र, भर्खरै तपाईले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619-460 मा सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
6: आछी न्यानाजी गुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ।
7: जय मसीह। जोजेलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के छी सकसिता न लसकु छ। थौयागु वचनिया शीर्षक तु भविष्यवाणी याना तम मसीह जिगु विश्वास के चमक हया बिउ भाग तीन थौ छी व जी चुना चुनगु संसारिया त परमेश्वर नापा देखु बोले थोछगु अजु चाहे पुगु स्वर्ग ख आदम पाप याबले धक्को संसार छगु अजु चाहे पुगु स्वर्ग पाप वो लुए जागु संसारे हिल आदम या पाप या मु बुले त मनु दे त मुक्तिदाता माल येशु ख्रिस्ट मसीह ख वेकन अभिषिक्त जुयादिम ख मानव जातीया भावी उद्धारकर्ता या जन्म जुई त लगभग पेरो द लगेजुल फुलागु नियम या इले परमेश्वर या त मथिना याइपी मनु देश भविष्यवाणी याना त मनु या त आगमन या त धैर्यतापूर्वक पिया सुन इम छ थो मसीह पृथ्वी राज्य स्थापना याइगु नि पियासङ्गु ख गण भी व शान्ति राज्य याई फुलागु नियम या विश्वासी ते या नीति भविष्यवाणी या मसीह जुजु या बारे बालक ठुके महत्वपूर्ण ख वो इमगो आशा वो मुक्ति या प्रतिनिधित्व ख यो पिनियनमिपी फुलागो नियम या भविष्यवाणी ई थो मसीह या बारे स्पष्ट रूप धयातो गुदो कि वया त वया शत्रु तेगु चुए त धंगु शक्ति वो अधिकार ब्युगु वो वयागो राज्य पृथ्वी स्थापित जुइगु जुइ थज्यागो बचया खे इबे तस्क सचेत जुया चुङ्गु ख भजन 89 यो 27 पदके दया तगुदु हाक्न जिउ वया त थम क्या व पृथ्वीया जुजु पिनिगु नाय देखावि दानियल 7 यो 27 के दया तगुदु पृथ्वीया फुक्क राज्य यो शक्ति व त धसा दक्ने त धम परमेश्वरिया पवित्र मनुयागु लेबी वेकया राज्य न्याब्ले दया सुनिगु राज्य जुइ फुक राज्य वेकया खनि वो वेकयागु सेवा याई पुलागु नियम या भविष्यवाणी ई स्पष्ट रूप न्यथना तगु मधुगु खु धासा येशु या त जुजु जुया शासन याए न्य नापा जुना दाया क्रुसे यो खाना गु ख येशु थगु दुख व मृत्यु या आवश्यकता या त थुके त श्वेबले थुगु विचा या त तधङ्गु प्रतिरोध बोल मत्ती 16 अध्याय 21 निसे 22 तक दया त गुदु उबले निसे येशु चेला या त ध्वाथ्विक दया दिल एरुसलेमे उना जी थकाली पि त धपि पुजारी त व शास्त्रीयागु लाते दुख कष्ट फे मानी लिपा इम्सजी त स्याना छुई अले सोनु लिपा जी हाक्न मना वे ठोनेना पत्रु स वे गया त छे यङका वो बिया थछे दाल परमेश्वर थथे ज्ञानादि मुखु प्रभु थथेला छि त गुब्ले हे जुई मुखु यो बिन्यन मेपि यशु या त क्रुसे योगाबले योगागु आवश्यकता कया पत्रुसँग कथियाना ठुली कहाँ जुइफु ख्रिस्ट निगो फरक रूपे वे छगु दुख कष्ट भोगे आइम सेवक्या रूपे ओ मेगु लिपा यहुदिया सिंहासने या रूपे वैगु ख फुलाको नियम या भविष्यवाणी स्पष्ट रूप नेथना तगु मधु मसीह व पुनरुत्थान या ख नेथना तगुदु तर यहुदी तेस इमगो बारे सत्य ख ठुके त इपि उली स्पष्ट मजु वे कया पुनरुत्थान लिपा स्वर्गे हुनेगु ख न स्पष्ट मजु फुलागु नियमे दयागु सुला छोङ्गु नुगु बाचा ख नुगु नियम दयागु प्रकट जुगु
8: फुलाङ्गो नियम ख क्रुसे यसु ख्रिस्ट या मृत्यु वेक या अनुयायी ते तस्क चिउता या विषय जुल इम्स वेक सिना मना वै धका आशा मयागु ख वेक शिवगु सोनो लिपा निशा त देपे उना यसु या सी म अन मधुगु खन अले निम स्वर्गदु तेस यसु सिम मना वगु खन प्रेरित तेस मिसा ते पाखे थोख न्यमले इम्स विश्वास मया लुका चौबिस यु दसो एघार पदके धया त गुदु थोख प्रेरित त धा उपी मरियम मग्दलिनी यो अन्ना व याकुबिया मा मरियम वो इपी नाप वोपी मेपी मिसा त ख एन थोख प्रेरित त बाख थे जक्क जुल इम्स थोख विश्वास मया वया छु यी लिपा हे यशु स्माउल या ल हुना चङ्गु निम मनु तेस नापला त वेकल खनकी यशु या त जुगु ख इपिङ तस्क चिन्ता जाया छु न वेकल इम्के थुकिया बारे नियनि बले इम्गु लिस थुकथ ख लुका चौबिस यु बीस एक्काइस पदे धा त गुदो जिमी त धपी पुजारी त व शासक तेस वेक या त स्याना छुएगु फैसला याना क्रुसे यो खाना मिल जिमस ला वेक यागो पाखे हे इजरायल देश लिफाना काए खनी धका मति तय गुख ठोक छे हे ते थे जुगु थौन सोनु दत इजरायल या त मुक्ति याई म यसु हे जुई धका निम मनु तेस आशा या त सायद इम्स यसो या एघार यो चार हो मेमेगो थासे मसिह थ शत्रु ते त भुका जुजु जुया शासन याईको बारे विषय या त गु भविष्यवाणी थ्रीका चुङ्गु ख अले आ इम्स वेक या त क्रुसे यो खागु ख निएना वेक तस्क सी ढुङ्कल धका बिचायात लुका चौबिस यु पच्चिस सन हे सत्ताइस तक धायात गुदो अले वेक ल याना दिल छिमी ला मूर्ख मनु त जोयाचु न खने अगमवक्ता तेस धागु फुक्क खे विश्वास याए त छिम्स थाकु चायाचु न छु मुक्ति बिम ख्रिस थथे दुख सिना तिनी त जुईको मखला अले वेकल मोसा निसे कया फुक्क अगमवक्ता तेस धर्मशास्त्रे चोया थकुगु वेकयागु हेख थाथुका दिल यसु पुलागु नियम थगु बारे योकु भविष्यवाणी उद्रिद्याना दिल गुखे वेकया दुख कष्ट या मृत्यु व विजय पुनरुत्थान न समावेश दु वेक थुपी निम मनु त लिसे थुगु धर्मशास्त्र निङ्का दिगु जुइफु यसैया त्रिपन्न यु एघार के दया त गुदु वो थगु प्राण तस्क शास्ति ने ढुङ्गा वो जीवन या ज खने अले थ लुदनी थगु ज्ञान न याना जिमी धर्मी म दास यक्कुसित धर्मी याना बी वो हे इमगु अधर्म कुबी यसो सायद थगु पुनरुत्थान वो अनन्त महिमा प्राप्त याए न्य थसा भोगेया मागु दुख वो मृत्यु बारे इम त थुइका बिहा दिगु जुइमा लिपा वेकल थ चेला या त न्योने खने दत लुका चौबिस यु चौवालस निहे छयालिस ताक धया त गुदु अले वेकल इम त धया दिल जी छिपिना प दुब्ले जुगु बारे धर्मशास्त्र अर्थात मोसा या व्यवस्था अगमवक्ता वो भजने सफुली चोया तगु फुक्क ख फुङ्के मा धका नापहे दैगु ख अले धर्मशास्त्र थुके के त इमगु नुग च्याका वेकल धया दिल मुक्ति बिम ख्रिस्ट सिना हानौ सोनु दका मना वेमा धका चोया त कुदु यपि नियनमेपी पुलागु नियमे यसु या दुख व मृत्यु या भविष्यवाणी याना त गुदु तर अस्पष्ट रूप बिया त गुख उके अप्प मनुतेस उगु भविष्यवाणी या त धाथे थुके न वास्तविक घटना जिमागु आवश्यकता दुगु ख आज पुलागु नियम या छु भविष्यवाणी या त जहाँ स्याए त इनापा याना गुकी जित यसु या त ताथ्य मसिह धका मसिके त ग्वाहालियाई इतिहासे यक्कु मखुपिनी अगमबक्ता त दु अले भविष्य न यक्कु दैगु सम्भावना दु भविष्य झिसे गथेयाना सेके फै कि येशु ख्रिस्ट ताठ्यम मसिह ख उपि मखुपि अगमबक्ता त मध्ये छम मखु एसया 61 एके धया त गुदु मगा मचा पिन्त भिङ्गु ख न्यङ्गे त परमप्रभु जित लेहादिगुनि परमप्रभु परमेश्वरिया आत्मा झिकेदु नुग कुटुङ पिन्त ल्याका बित चिन्ता त पिन्त तोत्का बित वो खुना त पिन्त छुटकारा याए घोषणा याए त वेकलजित छोया हगुदु यो पिनमेपि यसु थगु सेवाया सुरुई थगु भविष्यवाणी सार्वजनिक याना दिल झिस थो लुका 4:17-19 पाखे सेके फु थुके मसिह या त परमेश्वर या पवित्र आत्मा या वरदान बिगु धका भविष्यवाणी याना त गुदु थुकि वया त शक्तिशाली ज्या याय त शक्ति बि यसु बप्तिस्मा क्या बोले पवित्र आत्मा या वरदान प्राप्त याईगु दुगु ख अले वे कल थगु सेवा न्याकी बोले न थो हे वरदान बियादिगु ख यसु थो आत्मा कया दिगु प्रमाण लुगी या त ल्याकेगु सिपिन त मुहाकेगु दोलन्द मनुते त नकेगु बाफे या त शान्त याएगु वो ले लयके न्यासी हुनेगु थज्याको अजु चापुगु ख बारम्बार बिया दिगु ख यसया 35:5-6 धा त गुदु अनलि कहाँ पिनेगु मिखा साकादी अले फ्याटेगु नेप साकादी अले लङ्गरा पि चल्ला थिए तिनै खाख त ले ताई तस्मा हाले गङ्गु ब त ज्याना ल पिहा वै अले मरुभूमि खुसी बा न्याई थन छगु भविष्यवाणी दुखी मसिह कहाँ पि बहिरा पि वो लङ्गडा ते त लागेगु गुगु फुक्क वो या त मिका 5:2 के धया त गुदु तर हे बेतलेहेम ए प्राता छ यहुदिया कुल्ल त मध्ये दक्लिङ छि धङ्गु जुसा जिगु लागि छङ्के छम मिज पिहा वै गुमसिन इजरायलिया त शासन याई गुमसिगु सुरु पुला गु इल निसे अर्थात दक्ले नापाया इल निसे हेदु मसिह बेतलेहेम मे बुइगु जुई थो भविष्यवाणी मत्ती 2:5-6 के ज्योतिषी तेस धागु ख उचि इम्स वेकन गन लुगे गुदका सिके फै यसैया 53:7 के धया त गुदु वो कोतेका चोन्ने माल वो शास्ति जुल ए न वो थगु मुदु छस न नोमवा स्या त युङकुम छि धम भ्यासाय त छे वया त यङ्कल टे चाइ मिस्यु न्योने फै सुङ्क चो थे थोम वो थगु मुथु छु नोमुआ यो पि न्यनमिपि थो भविष्यवाणी याई कि जोने ढुङ्गा दामलाक्क डा ढुङ्गा मसिह थगु बचाउ या त वा थ त जोङ्गु ख गुनासो याई त थगु मुथु च्याकी मुखु थो ख यसु ख्रिस्टिया ख तस्क सत्य साबित जुल पूजाहारी वो थकली पिन्छ वया त दोष पिल व छु लिस मभ्यु मती 27:12 के दया त गुदु अछे यसैया 53:12 के दया त गुदु अछे जुया जि त धपि नाप हे वया त न छगु भाग बि व लाका हगु माल बल्ला पिन्स इनि साधासा वो थगु जीवन पाना बिल वो पापी त नाप हे वया त ल्या खात व यो कुसीको पापको बिल व पापी तेगु नीति स्वापु तै मजुल मसिह या त दोषी ठहरे याना अपराधी त लिसे ल्याखागु भविष्यवाणी यागु ख यसु या त जोना धागु व लिपा अपराधी धका क्रुसे यो खागु इले थो वास्तविक जुल यसैया 52:14 के धा त गुदु गथे वो खना योगको मनु त गजब जुल वयागु रूप मसिके हे मफैक वयागु रूप मनुया स्वयान अपसङ्गु ख निनमिपि थो भविष्यवाणी सायद यशु या त गेस्तमनी या बगैचा प्रार्थना याय त हो थ अबु या त थो भयानक अवस्था बचे जुइगु मेगु लपु दुला धका नियनी त प्रेरित यागु ख अन्त्य यशु थ त जुने त अनुमति बिहादिल अले थगु भविष्यवाणी पूर्ण इम्स वया त निनु तक मत्तिक दायाचुन वयाके थगु क्रुस लोनेगु शक्ति ताक मन्त ठुगु भविष्यवाणी या सारम्स झिस थुइकेमा कि फुलागु नियम याब्ले थम थुइके फैगु मखु थुलिकी चित्र नियागु चित्र पुङके त व फुलागु नियम या खन यक्कु खण्ड या वास्तविक अर्थ केनी त फ्यङ्गु सुसमाचार या सफुमा यसु दुःख सि वना वै अले स्वर्गे थाहा हुने थुपे हिब्रो पुस्तके स्पष्ट रूप नेछनाटगु ज्याख मखो पुलाङ्गु नियम दुगु भविष्यवाणी त दक्ले त धङ्गु सवाख इम्स संका मदेक यसु ख्रिस्ट ढाठेमा मसिह ख धका पक्का याद पुलाङ्गु नियम या दक्को भविष्यवाणी पुन उखे वेकल बेतलेहेमे जन्म जुइगु वेक काफिन्त ल्याकेगु वेकल सिपिन्त मकेगु वेकल गधा चुना एरुसलेमे दुखामुनेगु वेक या त अपराधित हे व्यवहार्याइगु वेकल दुख सिगु वेकल सि व दक्ले तदङुख वेक ढुङ्कान मना वै दैगु भविष्यवाणी समावेश चुकुदु हितोपदेश 25 दुई के धया दगुदु परमेश्वर सुचकातौ गुली हे झिस वैकया त हने अले जुजुपिन्त इम्स थोख उला अर्थ केना बियोगुनी हे हने बाइबले यक्कु सत्यता क्रिस्चियन जनसंख्या त धङ्गु वर्ग तेस मसुसा परमेश्वर धाठे हे इच्छा याइपिन्त वयागु सत्य ख केनेगु वचन ब्यादिगु दु मत्ती 5:6 के धया तगु दु परमेश्वर या न्याने धर्मी ठहरे जुइ त पिचाका पिचाका जुइपि मनु त धन्य पि ख परमेश्वर इन्त लुदङ्गादि यो पि नियनमिपि यसु ख्रिस्ट या त धाथ्यम मसिह धका मसिकु पि सकसित अनन्त जीवन बि अले झिस यसु या त झि प्रभु धका स्वीकार्याना धार्मिकताके न्यासी हुनेगु प्रतिबद्धता पुङ्के भले भविष्य या सहस्राब्दी राज्य या इले नझिद युक्कु शिर्पा कायगुजुई यो पिनियन मिपे थौयागु बच निनादि लुदङ्गादि यो पिनियन मिपे यसु ख्रिस्ट या त धाथ्यम मसिह धका मसिकु पि सकसित अनन्त जीवन बि अले झिस

सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र सुजन सधैँ म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमहाटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ आनन्दित हुनुहोस्, खुसी रमहाटमा रहनुहोस्। तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ, तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँले पाउनुभएको खुसीको रहस्य अरूसँग पनि सेयर गर्नुहोस्। जीवन जिउनुको भिन्नै मिठो अनुभव तपाईँले गर्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरङ्गमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँको साथमा हुनेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, तपाईँले यो कार्यक्रमलाई काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। श्रोता, आज पनि ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू लिएर तपाईँको रेडियो तरङ्गमा आएको छु र थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। प्रिय श्रोता, जीवन सुन्दर छ तर जीवन सधैँ अनुमान गरे जस्तो कहिले पनि हुँदैन। कहिलेकाहीँ प्रकृतिले परीक्षा लिन्छ, कहिलेकाहीँ मानवीय कमजोरीले संकष्ट निम्त्याउँछ र कहिलेकाहीँ हामीले कल्पना नै नगरेको घटना अचानक हाम्रो अगाडि आइपुग्छ। त्यसैले जीवनमा सबै कुरा हाम्रो योजना अनुसार हुँदैन, हामीले जान्नु पर्दछ। कहिलेकाहीँ भूकम्प आउँछ, कहिले बाढ़ी आउँछ, कहिले पहिरो जान्छ, कहिले आगलागी हुन्छ, कहिले रोग फैलिन्छ, कहिले परिवारमा संकष्ट आउँछ, कहिले आर्थिक कठिनाई आउँछ वा अचानक कुनै ठूलो दुःख आइपर्न सक्छ। यसरी जीवन अगाडि बढ़िरहेको हुन्छ। प्रिय मित्र, आपत विपद भन्ने कुरा कुन समयमा कतिखेर आइलाग्छ त्यो हामीलाई थाहा हुँदैन। आपत विपद भनेको चुनौती मात्र होइन, एउटा तयारीको परीक्षा पनि हो। प्रिय श्रोता, त्यसैले चाहे भूकम्प आउँदा होस् या चाहे बाढ़ी पहिरो आउँदा होस् या चाहे अन्य कुनै प्रकारको आपत विपद आउँदा होस्, हामी सकेसम्म संयम भएर सचेत भएर जागा रहेर, जागा रहनु भनेको चाहिँ मनैदेखि केही पनि हुन सक्छ है जीवनमा, कुनै पनि विपत्तिहरू आइलाग्न सक्छ है भन्ने कुरा बुझेर त्यतातर्फ विचार पुर्याउँदै जिउनु भन्ने कुरालाई म यहाँ बताउन चाहन्छु। कतिपय घटनाहरू हामीले नसोचिका नै हुन्छन्, जस्तो कि भूकम्प कतिखेर आउँछ हामीलाई थाहा नै हुँदैन, बाढ़ी आउँदा हामीलाई थाहा नै हुँदैन कतिखेर भेल आइपुगिसकेको हुन्छ, अनि हामीलाई यो र त्यो भेला गर्ने टाइम पनि नहुन सक्छ। कतिपय बेला यस्तो परिस्थिति हुन्छ कि प्रिय श्रोता, हामीलाई के गर्ने समय नै हुँदैन। त्यतिखेर हामीले एउटा कुरा मनमा राख्नु पर्दछ, विशेष गरिकन हामीले हरेक दिन तयारी, एक प्रकारको तयारी अवस्थामा जिउनलाई सिक्नु पर्दछ। विपद आउन नदिन त कसैले पनि सक्दैन, विपद आउँछ नै, तर विपदबाट हुने क्षति भने कम गर्नलाई पक्कै पनि सकिन्छ होला, जोखिमहरू पहिचान गर्न सकिन्छ होला। कतिपय समयमा पूर्व तयारी र एक प्रकारको सुरक्षित व्यवस्था मिलाउन सकिन्छ होला, र सबैभन्दा महत्वपूर्ण कुरा, समुदायका व्यक्तिहरू मिलेर विपदको सामना गर्न सकिन्छ होला। प्रिय मित्र, UNDRR का अनुसार विपद जोखिम न्यूनीकरणको उद्देश्य नयाँ जोखिम सृजना हुन नदिनु हो, भइरहेका विद्यमान जोखिमहरू घटाउनु र बाँकी जोखिमको व्यवस्थापन गर्नु हो। खासमा विपद भनेको चाहिँ के हो र कसरी हामीले विपदलाई बुझ्नु पर्दछ, प्रकोप र विपद बीच पक्कै पनि भिन्नता हुन सक्छ। नेपालमा प्राय जसो विभिन्न प्रकारका विपदहरू आइरहेको हामी अनुभव गरिरहेका छौं, थाहा गरिरहेका छौं। किन यसरी यो आपद विपदको संकष्टहरू बढ़िरहेको छ र यो आउनु अगाडि हामीले के कस्ता उपायहरू अवलम्बन गर्न सक्दछौ? विपद आइलागेपछि हामीले के गर्न सक्दछौ? बाल बालिका, वृद्ध वृद्ध, अपाङ्गता भएका व्यक्तिहरू कसरी कुन हदसम्म सुरक्षित रहनलाई सक्नुहुन्छ त? त्यसमा समुदायले के भूमिका निर्वाह गर्न सक्दछ? विद्यालय,
तथा अन्य सुरक्षा निकायले के कस्ता पहल कदमीहरू गर्नुपर्दछ? के यस्ता आपद विपद खालि सरकारको टाउकोमा थुपारेर मात्रै हुन्छ त? कि हामी सबैको एक प्रकारको जिम्मेवारी हो? यो पनि हामीले जान्नुपर्दछ प्रिय मित्र। अब के गर्ने, अब के गर्ने भन्ने चुनौती हामी सबैका निम्ति अगाडि आउँदछ। जब जब संकष्ट आउँछ, जब जब गाह्रो हुन्छ, अब के गर्ने, किन यस्तो भयो? प्रिय मित्र, हामीलाई भनेर कहिले पनि विपत्तिहरू आउँदैन र विपत्ति आउनलाई प्रतिज्ञा पनि गरिएको छैन। तर विपत्तिको बीचमा पनि हामीलाई प्रेम, सुरक्षा यावत कुराको आवश्यक छ भन्ने कुरा चाहिँ हामीलाई बताइएको छ। अर्थात हामीले यो कुरा बुझ्नु पर्दछ। सामान्य रूपले हामीले बुझ्दाखेरि कुनै घटना वा परिस्थितिले मानिसको जीवन, स्वास्थ्य, घर सम्पत्ति, जीविकोपार्जन, वातावरण वा सामाजिक संरचनामा ठूलो क्षति पुर्याउँछ भने त्यसलाई हामी विपदको रूपमा बुझ्दछौं। तर हामीले बुझ्नै पर्ने कुरा छ चाहिँ के भने प्रिय मित्र, हरेक प्रकोपहरू विपद भएर आउँदैनन्। ठूलो वर्षा हुनु प्राकृतिक घटना हो, अवश्य पनि वर्षा भइरहेको छ निरन्तर। तर त्यही वर्षाले बस्ती डुबायो, मानिसहरूलाई विस्थापित गर्यो, सड़क भत्कियो र ठूलो क्षति भयो भने त्यही वर्षा विपद बन्न सक्छ। प्रकोप चाहिँ प्रकृतिको घटना हुन सक्छ, तर त्यसबाट हुने ठूलो क्षति, जोखिम, कमजोरी र तयारीको अभावसँग त्यो कुरा प्रत्यक्ष या अप्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले हामीले हरेक समयमा यस्तो खालको सावधानी, यस्तो खालको विचार र तयारी आफूलाई राख्नु पर्दछ कि प्रिय मित्र, कतिखेर के हुन्छ हामी जान्दैनौ। प्राय जसो हामीले हाम्रो देशमा अनुभव गरिरहेका विभिन्न विपत्तिहरूमा भूकम्प त छँदैछ, बाढ़ी पहिरो निरन्तर भइरहेको हुन्छ। कहिले चट्याङ, कहिले हिम पहिरो, कहिले हुरी बतास, कहिले डडेलो, कहिले खडेरी, कहिले अत्याधिक वर्षा, कहिले हिमपात, यस्ता अनगिन्ती विपत्तिहरू, प्राकृतिक विपत्तिहरू हामीले अनुभव गरिरहेका छौं, महसुस गरिरहेका छौं। तर हामीलाई एउटा यस्तो विवेक र बुद्धिको खाँचो छ, जब हामी यस्तो मुलुकमा छौं कि हामी यी विपत्तिहरूबाट, यी प्राकृतिक विपत्तिबाट जोगिनलाई पूर्व सावधानी अपनाउन कुन हदसम्म सक्छौ भन्ने कुरा हामीलाई एउटा विवेक, त्यो हामीलाई खाँचो छ। त्यसैले हामी हरेक मानिसले हरेक परिस्थितिमा त्यो परिस्थितिलाई सामना गर्नका निम्ति मन, मस्तिष्क, हृदयलाई तयारी गरिराख्नु पर्दछ। विशाल प्रलयको समयमा जसरी नुआ भन्ने व्यक्तिले सचेत भएर आफूलाई तयारी अवस्थामा राखे, ठूलो जहाजको निर्माण गरे, तर कति व्यक्तिहरू हाँसिरहे त्यो कुरामा, कति व्यक्तिहरूले पत्याएनन् यस्तो हुन्छ भन्दा। तर जब आपत विपत आइलाग्यो, त्यतिखेर जो इमानदार भएर पूर्व तयारीमा जुटिरह्यो, त्यही व्यक्ति नै सुरक्षित रहन सक्यो। कतिपय मानव सृजित र प्राविधिक विपत्तिहरू पनि आइलाग्न सक्छन्, जस्तो कि आग लागि कोही कोही बेला अपरझट हुन सक्छ, सड़क दुर्घटनाहरू हुन सक्छन्, औद्योगिक दुर्घटनाहरू पनि हुन सक्छन्, विद्युत दुर्घटनाहरू हुन सक्छन्, कतै कतै रासायनिक दुर्घटनाहरू भएको पनि हामी सुनिरहेका हुन्छौ, कहीँ भवन भत्किने कुरा, वायु प्रदूषण हुने कुरा, महामारी तथा संकष्टका कुराहरू पनि हामीले बारम्बार
अनुभव गरिरहेका कुराहरू हुन् प्रिय श्रोता। त्यसैले हामी जब जब कुनै पनि प्रकारका यस्ता आपद विपदहरू आइ लाग्दछन् तब तब एउटा यस्तो संरचना जसले जोखिमलाई निगरानीमा राखोस्, पूर्व सूचित गर्ने यस्तो प्रणालीको संरचना निर्माण गर्नु जरूरी देखिन्छ, जसको कारणले गर्दा मानिसहरूले अग्रिम घटना हुनु अगावै सूचना पाएर उक्त जोखिम र दुर्घटनाबाट आफूलाई सुरक्षित स्थानतर्फ लैजानलाई मद्दत पुग्दछ। प्रिय मित्र, कतिपय मानिसले ठिकै छ विपद आएपछि देखा जाला हेरौंला के हुन्छ भन्ने सोच पनि कतिपय मानिसहरूमा आउँछ, तर कतिपय बेला हामीले यस्तो प्रकारले पनि सोच्नु पर्दछ कि विपद कहिले आउँछ थाहा छैन, त्यसैले आजै हामीले केही कुरा सोच्नु पर्छ। जब सोच्ने मानिसले यसरी सोच्दछ नि प्रिय मित्र, उसले पक्कै पनि केही न केही प्रिकसन्स भन्छ नि पूर्व सावधानी अपनाउन थाल्दछ। जुन व्यक्तिले कतिखेर आपद विपद आइलाग्छ थाहा हुँदैन भन्ने सोच राखिरहेको हुन्छ नि, त्यो व्यक्तिले कमसेकम पनि प्राथमिक उपचारको सामग्रीहरू, पानीको बोतलहरू, टर्च लाइटहरू, केही सुक्खा खानेकुराहरू, आवश्यक पर्ने औषधिहरू, महत्वपूर्ण कागजातहरूको प्रतिलिपिहरू, अर्थात कुनै कुरा संकेत दिनका लागि जस्तो मानिलिउँ साइरन सिटी, मोबाइल चार्ज गर्ने व्यवस्था, कुनै पनि पावर ब्याङ्क, यस्ता यस्ता कुराहरू कम्तीमा पनि जो कार्ड गरिरहेको छ भने मानिसलाई झट्ट आपत्ति आइपर्दाखेरि केही न केही त्यसले राहत पुर्याउन सक्दछ। तर कतिपय समयमा हामी चाहिँ अलिकति मानव स्वभाव हुन्छ नि, हामी भित्र अहंकार, हामी झुक्न चाहँदैनौ, हामी अलिकति गम्भीर रूपले अहंकारमा जिइरहेका हुन्छौं, अनि त्यस्तो अवस्थामा चाहिँ हामीले ठूलो नोक्सानी क्षति बिहोर्नु पर्दछ। विपदको समयमा हाम्रो ज्ञान भन्दा कतिपय समयमा हाम्रो ज्ञानले काम गरिरहेको हुँदैन प्रिय मित्र, हामीले अभ्यास हुन्छ नि जुन कार्य गर्ने शैली, त्यो शैलीको कारणले गर्दा हामीलाई सुरक्षा मिल्न सक्दछ। तयारी संकष्टको समयमा शुरू हुँदैन, तयारी त संकष्ट आउनुभन्दा धेरै अगाडि शुरू हुनुपर्दछ, तब मात्र उक्त तयारीले हामीलाई केही हदसम्म विपदबाट सुरक्षित रहनलाई मद्दत पुर्याउँदछ। प्रिय श्रोता, विपदबाट हुने सम्भावित क्षति पहिले घटाउने कस्तो खालको योजना हामीले बनाउन सक्छौ त्यतातर्फ हामीले ध्यान लगाउनु पर्दछ। जब हामी इमान्दार भएर जिउँदछौ भने हामीमा आपत विपद आउँदाखेरि सहजसँग त्यसलाई ह्यान्डल गर्न सक्दछौ। कोही कहीँ हुँदा केही हुन सक्छ। पवित्र शास्त्रमा एउटा यस्तो घटना छ, पानीमा समुद्रमा जहाजमा यात्रा गर्दै गर्दा ठूलो आँधी बेहरी आउँदछ, येशु सँगै हुनुहुन्छ भन्ने कुरा चेलाहरूले बिर्सिरहेका हुन्छन्। आदिलाई शान्त गर्ने ख्रिस्ट स्वयं सँगै हुनुहुन्छ भन्ने कुरा उनीहरूले बिर्सिरहेका हुन्छन्। आदिमा हामी एक्लै छैनौं भन्ने कुरा भुलेका हुन्छन्। कोही कोही बेला हामीले यसरी नै भूल गरिरहेका हुन्छौं र हामीले हाम्रो सुरक्षा कहाँनेरि छ, कताबाट हाम्रो सुरक्षा छ भन्ने कुरालाई हामीले बिर्सिरहेका हुन्छौं। समस्याको सँगसँगै समाधान कहाँनेरि छ भन्ने कुरालाई हामीले भुलेका कारणले गर्दा हामीलाई संकष्टहरू आउन सक्दछ। प्रिय श्रोता, जब जब हामी कुनै पनि
अवस्थामा जान्छौं। हामीलाई डराइहाल्नु पर्ने भन्दा पनि हाम्रो हृदयलाई बलियो बनाउने र हामी सकेसम्म तयारी अवस्थामा रहेर कसरी त्यस्ता कार्यहरूमा लागि पर्न सक्दछौं, अर्थात हामी सुरक्षित हुनेहरूले असुरक्षित हुनेहरूलाई कसरी सहायता पुर्याउन सक्दछौं। जीवन बचाउने, उद्धार गर्ने, तत्काल राहत र सहायता दिने यस्ता कार्यहरूमा हामी कतिको जुट्न सक्छौ या कतिको पुग्न सक्छौ, यस्ता कुराहरूले धेरै फरक पार्दछ। प्रिय मित्र, हामीले घटना अगाडि जोखिमको विश्लेषण, पूर्व सूचना, आकस्मिक योजना, आवश्यक सामग्रीको भण्डारण गर्ने तवर तरिका, स्थानान्तरण गर्नलाई आवश्यक पर्दा स्थानान्तरणको व्यवस्था, सूचना प्रवाह र अभ्यासलाई हामीले महत्वका साथ अगाडि सार्यौं भने केही हदसम्म हामी पक्कै पनि सुरक्षित हुन सक्दछौ। भूकम्प आउँदा भवन हल्लिन सक्छ, बाढ़ी आउँदा बाटो बन्द हुन सक्छ, पहिरो आउँदा मानिससँग सम्पर्क विहीन हुन सकिन्छ, तर हामीले त्यस्तो अवस्थामा जब हामी आफूलाई सावधानी अपनाएर बुद्धिमानीसँग यदि हामी सबै कुरा व्यवस्थित रूपले गर्नलाई प्रयत्न गर्दछौं भने केही हदसम्म प्रिय मित्र हुन त सदैव सधैं सुरक्षै मिल्छ भन्ने त छैन। कतिपय समयमा तपाईँ प्रार्थना गरिरहेको समयमा विपदमा फस्न सक्नुहुन्छ, कतिपय समयमा तपाईँले प्रार्थना सँगसँगै परमेश्वरलाई गरेको आराधना सँगसँगै तपाईँ विपदमा पर्न सक्नुहुन्छ। यसको मतलब तपाईँले यो समय नै सुरक्षित समय हो भनेर चाहिँ भन्नलाई सकिँदैन। यद्यपि केही हदसम्म तपाईँले बुद्धिमानी भएर यदि आफूलाई एकदमै व्यवस्थित गर्न चाहनु भएको खण्डमा भने चाहिँ पक्कै पनि केही हदसम्म सुरक्षा मिल्न सक्दछ। हामी कतिपय समयमा अतालिएर दौड़िन्छौं अनि थाहा हुँदैन हामी कतातिर दौड़िरहेका छौं, जसले गर्दा हामीलाई बाटो नै मिल्दैन र हामी त्यही कतै हराइहाल्छौं। विभिन्न परिस्थितिमा विभिन्न प्रकारले बाँच्ने तौर तरिकाहरू मानिसले सिकाइरहेका हुन्छन्। भूकम्प जाँदा कसरी सुरक्षित हुन सकिन्छ, बाढ़ी पहिरो आउँदा कसरी सुरक्षित हुन सकिन्छ, यस्ता कुराहरू मानिसले बारम्बार सिकाइरहेका पनि हुन्छन्, बुझाइरहेका पनि हुन्छन्। तर हामीले प्राय त्यस्ता कुराहरूलाई प्राथमिकतामा राखिरहेका हुँदैनौं प्रिय मित्र। तर हामीले बारम्बार हामीमाथि आउने चेतावनीलाई कहिले पनि व्यवस्था गर्नु हुँदैन। आज जब हामी व्यवस्था गर्न सक्छौं विपदलाई र जुन जुन निकायहरू सम्बन्धित निकायहरूले सूचना प्रवाह समयमा गर्न सक्छन्, तब तब हामीलाई सुरक्षाको अनुभव हुन सक्दछ अनि हामीलाई दिएको चेतावनी सँगसँगै हामीले हाम्रा अभ्यासलाई पनि जारी राख्नु पर्दछ, किनकि कतिपय समयमा हाम्रो अटेरी स्वभावले पनि हामीलाई दुःख र संकष्टमा होमिन बाध्य पुर्याउँदछ। प्रिय श्रोता, फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति एकैछिन राख्छ।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा। प्रविधिमा सुजनजीले साथ दिइराख्नु भएको छ। श्रोता, आजको बसाईमा भने म तपाईँसँग कुराकानी गरिरहेको छु। आपद विपदको अवस्थामा हामी के गर्न सक्छौ र आपद विपदमा खास गरिकन हामीले अपनाउनु पर्ने सतर्कता के होला, यस्तै यस्तै कुरामा चर्चा परिचर्चा गरिरहेको छु। प्रिय श्रोता, हिजो आज विभिन्न परिस्थितिबाट मानिसहरू गुज्रिरहेका छन्। हाम्रो देशमा भर्खरै आएको विपत्ति पनि हामीले अवलोकन गरिरहेका छौं, हेरिरहेका छौं, थाहा गरिरहेका छौं। तर एउटा यस्तो खतरा पनि हामी सँगसँगै आइरहेको छ कि मानिसहरूले अझ अफवाहहरू धेरै फैलाउने काम गरिरहेका छन्। विपत्को समयमा एउटा अर्को ठूलो खतरा चाहिँ अफवाह नै हो, किनभने मानिसले फेरि अर्को ठूलो बाढी आउँछ अरे, फेरि अर्को बाँध फुटिसक्यो अरे, सबै ठाउँ डुबिसक्यो अरे, अपुष्ट कुराहरूको पछि लाग्नुभन्दा यथार्थ के हो त्यो कुरालाई बुझेर मात्र सामाजिक सञ्जालमा राख्नु उचित हुन्छ। पहिला हामीले जाँच्नु पर्दछ अनि मात्र हामीले सेयर गर्नुपर्दछ। आधिकारिक सूचना र अलिकति प्रमाणित भएका कुराहरूलाई मात्र यदि हामीले शेयर गर्यौं भने कम्तीमा पनि हामी केही न केही डर त्रासबाट सुरक्षित हुन सक्छौ। प्रिय मित्र, एकातर्फ पीड़ा छँदैछ, अर्कोतर्फ झन डर थपिदिनाले दुःख कष्टमा पर्नेहरूको अवस्था कस्तो हुन्छ हामीले आफूले अन्तरात्माले अनुभव गर्ने कुरा हो। प्रिय श्रोता, हामीलाई त्यो हृदय विदारक दृश्य हेर्दै त मुटु काँपिरहेको हुन्छ भने जसले त्यो भोगिराख्नु भएको छ उहाँहरूको निम्ति झन् कति कठिन हुन्छ होला। अफवाह फैलाउनुको सट्टा तर तपाईँ र म यदि प्रिय मित्र सरसहयोगमा जुट्यौं भने हामीले पक्कै पनि केही न केही टुटिरहेका हृदयमा मलम लगाउन सक्दछौ। जो विपदमा रोइरहेको छ, जो विपदमा दुःख कष्ट झेलिरहेको छ, उसको निम्ति सान्त्वनाको कारण बन्नलाई हामीले कोशिश गर्नु पर्दछ। प्रिय मित्र, कम्तीमा थोरै भए पनि राहत सामग्री लिएर हामी त्यहाँ पुग्न सक्यौं भने, खाना या पानी उपलब्ध गराउन सक्यौं भने, आज कतिपय संघ संस्थाहरूले कतिपय व्यक्तिहरूले एकदमै आफ्नो हृदय खोलेर त्यो काम गरिराख्नु भएको छ। यो एउटा एकदमै प्रशंसनीय कार्य हो। मानिसलाई सुरक्षित स्थानसम्म डोर्याउन, वृद्ध तथा बाल बालिकालाई सहयोग गर्न, रक्तदान तथा मानवीय सेवामा सहभागी हुन, शोकमा रहेका परिवारलाई सान्त्वनाका शब्दहरू दिन, मानिसहरूका लागि निरन्तर प्रार्थना गर्न, सही सूचना दिन, यस्ता कार्यहरूमा हामी यदि लाग्यौं भने पक्कै पनि हामीले केही न केही असल गर्न सक्दछौं। डर होइन तर प्रेम जताउन सके विपत्तिको समयमा पक्कै पनि मानिसलाई केही न केही राहत अवश्य महसुस हुन्छ। प्रिय मित्र, तर गलत सूचना र गलत कार्य मानिसहरूले गरिरहेको देख्दा पीड़ा पनि हुन्छ। एकातर्फ मानव भएर मानव संवेदनशीलतालाई अलिकति महत्व नदिएको देख्दाखेरि कता कता तपाईँ र मेरो मनमा पीड़ा हुनु स्वाभाविकै हो। सकेसम्म हामीले सत्य कुराहरूलाई बोल्ने बानी गर्नुपर्दछ। सामाजिक सञ्जालमा पनि यथार्थपरक कुराहरूलाई राख्न कोशिश गर्नुपर्दछ। गलत सूचनाहरू नफैलाउनु राम्रो हुन्छ।

कमजोर मानिस भइरहेको बेला अझ अत्याउने काम हामीले गरिरहेका हुन्छौं। यस्तो गर्नु चाहिँ एकदमै नराम्रो काम हो। आवश्यक परेको मानिसलाई कम्तीमा हामीले केही न केही सहयोग र सान्त्वना दिन सक्यौं भने पक्कै पनि त्यहाँ एक प्रकारको साहस मानिसले अनुभव गर्न सक्दछ। जहाँ प्रेम हुन्छ त्यहाँ डर हुँदैन। यसको मतलब खतरा छैन भन्ने कुरा चाहिँ होइन प्रिय मित्र, खतरा हुन्छ। डरले हामीलाई आफूलाई नियन्त्रणमा राख्नलाई मदद गर्दैन। जब साहसी भएर यदि हामीले चुनौती समस्याहरूसँग जुझ्नलाई कोसिस गर्यौं भने पक्कै पनि हामी सामर्थ्य बन्न सक्दछौं। डरले चाहिँ हामीलाई नियन्त्रण गर्यो भने हामी पक्कै पनि विचलित हुन्छौं प्रिय मित्र। त्यसैले डर भन्दा पनि प्रेम साथ र सहयोगको आवश्यकता हुन्छ। यदि कुनै पनि त्यस्तो अवस्था छ भने जहाँ गएर हामीले बोलेका दुई शब्दले पनि कसैको निम्ति सान्त्वना मिलेको होस्। तपाईँ र मैले यो भन्न सक्नु पर्दछ, यदि तपाईँ दुःखमा कष्टमा हुनुहुन्छ भने धेरै चिन्ता नलिनुहोस्। चिन्ता त भइरहेको हुन्छ मानिसलाई, यद्यपि हाम्रा साहसपूर्ण शब्दहरूले केही न केही राहत दिने काम गर्दछ। यसको मतलब हामीले कमजोर बनाउनु हुँदैन। ए, तपाईँले त घर गुमाउनु भएको छ, तपाईँले त आफ्ना सन्तान सन्ततिहरू गुमाउनु भएको छ, अझ पीड़ा हुन्छ। तपाईँ नडराउनुहोस्, तपाईँसँग हामी छौं, तपाईँलाई हामी सहायता गर्छौं, तपाईँको लागि हामी मद्दत गर्न तयार छौं, तपाईँलाई हामी शक्ति प्रदान गर्छौं, सहायता प्रदान गर्छौं। शब्दले मात्र होइन, कामले हामी यो गर्छौं जब हामी यो भावना लिएर व्यक्ति समक्ष पुग्दछौं। पक्कै पनि मानिसहरू त्यो डर, चिन्ता, अरू विभिन्न प्रकारका दुःख, निराशा, असुरक्षा, आघात, यस्ता कुराहरूबाट अलिकति भए पनि राहत महसुस गर्न सक्दछन्। प्रिय मित्र, हिजो आज मानवीय सहायताको जरूरी हुन्छ। यस्तो बेलामा मानवीय साथ सहयोगको जरूरी हुन्छ। तिमी एक्लै छैनौ भन्नु नै सबैभन्दा ठूलो हौसला हुन सक्छ। हामी तिमीहरूसँग छौं भन्नु नै सबैभन्दा उत्तम कुरा हुन्छ। आज विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूले विभिन्न किसिमका राहत सामग्रीदेखि लिएर आर्थिक सहयोगहरू दिइराख्नु भएको कुरा सुन्दाखेरि उहाँहरूको हृदयमा पक्कै पनि त्यो प्रेम छ, त्यो मन छ, जसले भनिरहेका छन् तिमीहरू एक्लै छैनौ, हामी तिमीहरूसँग छौं। कहिलेकाहीँ एउटा वाक्य नि, मानिसले बोलेको वाक्य नि ठूलो उपचार साबित हुन सक्छ प्रिय मित्र। त्यसैले तपाईँ र म हर समय एकअर्कालाई प्रार्थना गर्ने, विपत्तिमा परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्झने, जसले आफ्नो आफन्तहरू गुमाएका छन्, आफ्नो आश्रय गुमाएका छन्, केही न केही आश्रयको चाँजो पाँजो मिलाउने, जसलाई चोटपटक लागेको छ उनीहरूको चोटपटकमा मलम लगाउने, उपचारमा सहायता गर्ने, उद्धार कर्मीहरू जो खटिराख्नु भएको छ उहाँहरूलाई शक्ति र सामर्थ्य र बुद्धि, सबै कुराको जे जरूरत छ त्यसका निम्ति प्रार्थना गर्ने, सरकार होस्, स्थानीय निकाय होस्, मण्डली होस्, सामाजिक संस्था होस् या स्वयंसेवकहरू, सबैलाई सही निर्णय, सही बुद्धिले काम गर्नलाई यो समय त्यस्तो खालको हौसला मिलोस् जसका कारणले गर्दा रहेका जीवनहरू सुरक्षित हुन र सुरक्षित ठाउँमा पुग्नलाई सकुन्, यो हामीले कामना राख्नु पर्दछ। कर्ममा, काममा यदि हामीले प्रेम देखाउन सक्यौं भने पक्कै पनि हामी साँचो मानव र मानवताको उदाहरण बन्न सक्दछौं। हाम्रो देश र हाम्रो समुदायलाई यो समय
यी सबै कुराको जरूरी छ प्रिय मित्र। त्यसैले हामी हर समय विपत्तिको समयमा, दुःख कष्टको समयमा हामी केवल सहारा विहीन भएका छौं भन्ने भन्दा पनि प्रिय मित्र, हामी विशेष गरिकन शक्ति सामर्थ्यको खोजीमा छौं, जसका कारणले गर्दा हामी हाम्रो जीवनमा हाम्रो डरलाई हटाएर विश्वासमा अघि बढ्न सक्दछौं। विपत्ति परेको बेला हामी आशा राख्न सक्दछौं, संकटमा एक अर्कालाई सहयोग गर्न सक्दछौं र बुद्धिमानीपूर्वक सावधानीपूर्वक हामी आइरहेका विपत्तिहरूलाई झेल्न सक्दछौं। तर त्यसमा हामीले हातमा हात मिलाउनु जरूरी छ, साथमा साथ दिनु जरूरी छ। प्रिय मित्र, तपाईं र म बिना संकष्ट पक्कै पनि जिउन सक्दैनौ, संकष्ट बिना हामी बाँच्न कठिन हुन्छ, किनभने जीवनै त्यस्तो छ। आत्मिनु भन्दा पनि हामीले अब सोच्नु पर्ने कुरामा चाहिँ विचार पुर्याउनु पर्दछ। अतालियो भने त हामीले आफ्नो ब्यालेन्स भन्छ नि, आफ्नो सन्तुलन हुन्छ नि एक प्रकारको, त्यसलाई गुमाउन पुग्छौं। हामीले शिक्षा दीक्षा दिलाउने क्रममा पनि कसरी आधारभूत शिक्षाहरू, जसलाई हामीले विपत आइपर्दा कसरी बस्न सकिन्छ भन्ने किसिमका शिक्षाहरू बाल बालिकालाई प्रदान गर्न, अनि अफवाहका पछाडि नलाग्न र आधिकारिक सूचनाहरू प्रवाह गर्नलाई सिकाउन साथै कस्ता ठाउँहरू चाहिँ सुरक्षित हुन सक्दछन्, कस्ता कस्ता ठाउँहरूमा चाहिँ हामी केही हदसम्म सुरक्षित हुन सक्छौ भन्ने कुराको अनुमान लाउन सकिन्छ। प्रिय मित्र, हुन त कुनै पनि ठाउँ संसारमा सुरक्षित छैन, हामी जान्दछौ। यद्यपि अपरझट कुनै त्यस्ता परिस्थिति आइपरिहाल्दा यतिको ठाउँसम्म चाहिँ सुरक्षित हुन्छ है भन्ने खालको अनुमान यदि हामीमा छ भने कम्तीमा ती ठाउँहरूमा गएर हामी सुरक्षित हुन सक्दछौ। हिजो अस्तिको घटनाले नै हामीलाई यो कुरा बताइरहेको छ। कतिपय व्यक्तिहरू त्यस्ता स्थानहरूमा जानुभयो र उहाँहरू सुरक्षित रहन सक्नुभयो, कतिपय ती स्थानहरूमा पुग्न सक्नु भएन र जोखिम र त्यसको मूल्य चुकाउनु पर्ने अवस्थामा पुग्नुभयो। हामी साँच्चै नै दुखी छौ यो घटनालाई लिएर, हाम्रो मनमा पीड़ा उत्पन्न भइरहेको छ। यसमा पनि कतिपय मानिसहरूले देखाएका अमानवीय व्यवहारहरूले त झन् मानिसलाई विचलित तुल्याएको छ। प्रिय मित्र, कतिपय समयमा हामीले केही कुरा गर्दै गर्दा मानिसहरूले हामीलाई खिल्ली उडाउन सक्दछन्, मानिसहरू हाँस्न थाल्दछन्। तपाईं र मैले बनाइरहेका ती योजनाहरूप्रति मानिसले व्यवस्था गर्न सक्दछन्, तर कतिखेर के आउँछ भन्ने कुरालाई मानिसले नजर अन्दाज गर्न सकिरहेकै हुँदैन। तर हामीले एउटा कुरा चाहिँ के बुझ्नु पर्दछ प्रिय मित्र भने, के कहिले हुन्छ भन्ने थाहा नभए पनि कुनै दिन हुन सक्छ है भन्ने कुरामा चाहिँ पक्कै पनि हामी विश्वस्त हुनु पर्दछ। कसका निम्ति के आइलाग्छ त्यो हामी जान्दैनौ, तर कसै न कसैका निम्ति केही न केही आइलाग्छ है भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन प्रिय मित्र। त्यसैले हामी तयारी अवस्थामा सचेत भएर सुरक्षित रहनलाई प्रयत्न भने पक्कै पनि गर्न सक्छौ। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ।

स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा। प्रिय श्रोता, हामीलाई थाहा छ हाम्रो जीवन जहिले तहिले हरेक क्षण हरेक हर घड़ी जोखिममा छ। अवश्य पनि यस्तो हुँदाहुँदै यस्तो अवस्था आउँदै गर्दा पनि हामी विचलित चाहिँ पक्कै पनि हुनुहुँदैन। विपद भनेको बाहिरको घटना हो, तर त्यसको प्रभाव मानिसको मनभित्र बस्न सक्छ। विपदको समयमा डर लाग्नु कमजोरी होइन, सबैलाई डर लाग्छ, तर डरलाई सही दिशामा व्यवस्थापन गर्न नसक्नु चाहिँ ठूलो चुनौती हुन सक्छ। त्यसैले हामी कसरी यसलाई व्यवस्थापन गर्न सक्छौं? संकष्टको समयमा मानिसलाई राहत मात्र होइन, आश्वासनको पनि जरूरत हुन्छ। कतिपय समयमा हामी राहत त लिएर जान्छौं, तर आश्वासन दिन भुलिरहेका हुन्छौं। विपदपछि बिग्रिएका कुराहरू पुनर्निर्माण गर्न सकिएला, तर मानिसको मन छ नि, टुटेको हृदय छ नि, त्यसलाई पुनर्निर्माण गर्नलाई धेरै समय लाग्न सक्छ। त्यसको निम्ति साथ, सहयोग र संवेदनाको आवश्यकता पर्न सक्छ। हामी यसमा सचेत हुनुपर्दछ। आत्तिरहेको मानिसलाई, अतालिरहेको मानिसलाई पहिलो आवश्यकता भनेको उपदेश दिनु होइन गएर। उसलाई त सुरक्षित कसरी हुन्छ त्यो महसुस गराउनु जरूरी हुन्छ। विपदको समयमा हाम्रो मस्तिष्क बाँच्ने कि भाग्ने कि मर्ने कि यस्तो अवस्थामा पुगिरहेको हुन्छ। त्यसैले यस्ता दुविधापूर्ण सोचहरू आइरहेको बेला जहिले पनि हामी शान्त हुन सिक्नु पर्दछ। शान्त भएर त्यो प्रकृतिको अवस्थालाई नियन्त्रण गर्नलाई कोसिस गर्नुपर्दछ। डरलाई दबाउनु भन्दा त्यसलाई स्वीकार गरेर व्यवस्थापन गर्नु मानसिक रूपमा एउटा असल र स्वास्थ्य बाटो हो। म एक्लै छैन भन्ने अनुभूतिले संकटमा परेको मानिसको मानसिक शक्ति धेरै बढाउन सक्छ। प्रिय मित्र, विपदको समयमा मानिसले घटना भन्दा त्यस घटनाको अर्थलाई पनि गहिरो रूपमा अनुभव गर्छ। त्यसैले सकारात्मक र यथार्थपरक संवाद गर्नु आवश्यक हुन्छ। जब सानैदेखि आपद विपदको बारेमा मानिस सचेत छ, अर्थात बुझेको छ भने उसले आफू बढ्दै जाँदा यस्ता प्रकारका कुराहरूसँग कसरी आफूलाई सुरक्षित राख्ने भन्ने कुरालाई सहर्ष स्वीकार्दै उसले समाधानको उपाय खोज्न सक्दछ। त्यसैले हामीले बाल मस्तिष्कदेखि नै यो प्रकारको ज्ञान दिनलाई सक्नुपर्दछ। मैले अघि पनि बताइसके, अनावश्यक नचाहिँदा कुराहरूले मानिसलाई अझ मानसिक रूपमा विचलित तुल्याउन सक्छ। त्यसैले सुरक्षाका आधार मानिने तथ्यपरक कुराहरूलाई चाहिँ हामीले प्राय गरेर शेयर गर्नलाई कोसिस गर्नुपर्दछ। प्रिय मित्र, विपदको समय म के गर्न सक्छु भन्ने प्रश्नले अब के हुन्छ भन्ने डरलाई कम गर्न सक्छ। त्यसैले हामीले यो प्रकारको अनुभूति दिलाउनलाई प्रयत्न गर्नुपर्दछ। प्रिय श्रोता, मैले तपाईँसँग यो कुरा यस अर्थमा गरिरहेको छु कि कहिलेकाहीँ सबैभन्दा ठूलो कुरा मानवीय संवेदनता हुन्छ। त्यसैले हामी आपद विपदमा परेका मानिसहरूलाई यो संवेदनशील घड़ीमा हरेक समय सचेत भएर आश्वासन साथसाथै राहत र सहयोगको लागि हातेमालो गरौं, सबै एक भएर जुटौं र ती विक्षिप्त मन मस्तिष्कहरूलाई सान्त्वना दिँदै परमेश्वरको प्रेमले भर्न सकौं। सबैमा परमेश्वरको आशिष प्रशस्त रहेकोस्। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु र कार्यक्रमलाई अन्त्य गर्नु अघि फेरि पनि म तपाईँलाई यही कुरा भन्न चाहन्छु कि तपाईँको प्रेम, तपाईँको सहायता, तपाईँको सान्त्वना मानिस समक्ष लिएर जानुहोस्, ताकि मानिसले एउटा म एक्लो छैन है भन्ने महसुस र अनुभव गर्न सकोस्। प्रिय श्रोता, एकिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु र
तपाईका मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई अवश्य पनि पत्राचार गर्न सक्नुहुन्छ। र हाम्रो पत्राचारको लागि ठेगाना छ gnfmprogram@gmail.com। यदि तपाईँ टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754, र मेरो व्यक्तिगत नम्बरमा तपाईँ गर्न चाहनुहुन्छ भने 9840804043। अब भने परमेश्वरले तपाईँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। गड ब्लेस यू अल। प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै अब भन्छु छुटौं।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।